दर्ता गरेको स्पष्ट पार्नुभयो। साथै जीवित रहेका पूर्व प्रधानमन्त्रीहरू विरूद्ध परेका उजुरीमाथि पनि आयोगले अनुसन्धान गरिरहेको रायको भनाई थियो। सांसदहरूले भने राजनैतिक प्रभाव र दबाव भन्दा माथि उठेर काम नगरे संवैधानिक निकायहरूप्रति नागरिकको विश्वास गुम्ने भन्दै अख्तियारलाई गम्भीर र निष्पक्ष बन्न आग्रह गरेका छन्। एनआईएमबी बैंकका सीईओ ज्योतिप्रकाश पाण्डेलाई धरोटीमा रिहा गर्न जिल्ला अदालत काठमाण्डौले आदेश दिएको छ। स्मार्ट टेलिकमले धरोटी राखेको धितो लिलाम गरेको अभियोगमा उनी विरूद्ध अदालतमा मुद्दा दायर गरिएको थियो। उनलाई काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश कमलकान्त जोशीको इजलासले 80 लाख धरोटीमा छाड्न आदेश दिएको हो। अब उनले निर्वाध रूपमा बैंकको काम कारवाही अघि बढ़ाउन सक्ने भएका छन्। काठमाण्डौ जिल्ला अदालतका पूर्व सूचना अधिकारी शिव खतिकोड़ाले 80 लाख धरोटीमा रिहा भएको जानकारी दिनुभएको छ। यसैबीच नेपाल सरकारले विद्युत खरिद सम्झौता पीपीए खोल्न प्रक्रिया अघि बढ़ाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको अध्यक्षतामा बिहिबार बेलुका बसेको नेपाल विद्युत प्राधिकरण संचालक समितिको बैठकले पीपीए खोल्नका लागि आवश्यक मापदण्ड तयार गर्न उपसमिति गठन गरेको हो। प्राधिकरणका संचालक समिति सदस्य अंशु किरण शाहीको समेतमा गठित उपसमितिले 7 दिनभित्र मापदण्ड तयार गरेर पेश गर्नुपर्नेछ। उपसमितिमा विद्युत विकास विभागका उपमहानिर्देशक ऊर्जा मन्त्रालयको तर्फबाट सीईओ शालिग्राम भण्डारी यस्तै गरी विज्ञ रिवाज शर्मा सदस्य रहेका छन् भने व्यापार शाखाका निर्देशक सदस्य सचिव रहेका छन्। संचालक समितिको निर्णयमा भनिएको छ आर्थिक वर्ष अर्थात आर्थिक ऐन 2083मा व्यवस्था भए बमोजिम उत्पादन अनुमति प्राप्त ऊर्जा उत्पादकहरूसँग विद्युत खरिद सम्झौता पीपीए गर्ने सम्बन्धमा विद्यमान आधार र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयबाट गठित समितिको सिफारिश समेतको अध्ययन विश्लेषण गरी विद्युत खरिद सम्झौता पीपीएको मापदण्ड 7 दिनभित्र तयार गर्न संचालक समिति सदस्य अंशु किरण शाहीको समक्षमा उपसमिति गठन गरिएको छ। प्रहरीले दुर्गा परसाईको घरमा खोजतलाशी गरेको छ। बिहिबार साँझ प्रहरीले खानतलाशी गरेर उनी र उनका सहयोगी सहितका 6 सेट मोबाइल नियन्त्रणमा लिएको हो। काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले उनको घरमा खानतलाशी गरेको थियो। उपत्यका प्रहरी कार्यालय रानी पोखरीले परसाईको घरमा खानतलाशी लिएको जानकारी दिएको छ। गएको शुक्रबारदेखि परसाई प्रहरीको निगरानीमा राखिएका छन्। उनलाई घरबाट निस्कन पनि दिइएको छैन। सम्पत्ति छानबिन आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारीले सर्वोच्च अदालतमा दायर रिटको प्रतिवाद गर्दै आफ्नो नेतृत्वको आयोग सही आयोग जस्तो नभएको जिकिर गर्नुभएको छ। आयोग अध्यक्ष भण्डारीले सर्वोच्चलाई लिखित जवाब पठाउँदै यस्तो प्रतिवाद गर्नुभएको हो। पूर्व न्यायाधीश फारणका अध्यक्ष टोप बहादुर सिंहले सम्पत्ति आयोग र यसका पदाधिकारीको हैसियतमा वैधताको प्रश्न उठाउँदै दिएको रिटमा सर्वोच्चमा यस्तो जवाब र रिट परेको हो। 2 महिनाभन्दा बढ़ी सम्पत्ति विवरण दाखिला गर्ने समय पाउँदा पनि 4 दिन मात्रै म्याद बाँकी रहेको अवस्थामा पूर्व न्यायाधीश सिंहले रिट दायर गर्न अदालतमा पुग्नु सफा हात र शुद्ध हृदय नरहेको जिकिर भण्डारीको छ। हाल सम्पत्ति आयोगका अध्यक्ष रहेका भण्डारी पनि यस अघिकै सिंह नेतृत्वकै पूर्व न्यायाधीश फोरमका पदाधिकारी रहनु भएको थियो। जाँचबुझ आयोग ऐन 2026 सर्वोच्च अदालतको बहालवाला न्यायाधीश वा सो अदालतको पूर्व न्यायाधीशको अध्यक्षतामा ऐनको दफा 3 बमोजिम आयोगको गठन गर्न सक्ने दावी आयोग अध्यक्ष भण्डारीको रहेको छ। राष्ट्रिय मानवाधिकार आयोगले 5 दिनदेखि धरनामा रहेका बैंक लघुवित्त सहकारी मिटर ब्याजी प्रभावित तथा भूमिहीन सुकुम्बासीको स्वास्थ्य उपचार बसोबास र शान्ति सुरक्षाको उचित व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ। विभिन्न माग राखेर 5 दिनदेखि ललितपुरको पुलचोकमा रहेको मानवाधिकार आयोगको कार्यालय अगाडि धरना बसेकाहरूको माग तत्काल समाधान गर्न सरकारसँग आयोगले आग्रह गरेको हो। आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले निकालेको विज्ञप्तिमा धरनामा बसेका महिला बालबालिका अशक्त र ज्येष्ठ नागरिकको स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले तत्काल माग पूरा गर्न उल्लेख गरिएको छ। आयोगले निरन्तर अनुगमन गर्नुका साथै समस्यालाई नजिकबाट नियालिरहेको जनाएको छ। बागमती प्रदेशमा 6
सदस्यीय मन्त्रीमण्डल गठन गरिएको छ। नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले बिहिबार पद तथा गोपनीयताको शपथ लिनुभयो। मन्त्री परिषदमा पाँचजना मन्त्री थपिएका छन्। यसअघि बिहिबारै किरण थापा मगर मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। मुख्यमन्त्री थापा मगरले एमालेका भरत केसीलाई भौतिक तथा पूर्वाधार मन्त्रालयको जिम्मेवारी तोक्नु भएको छ भने ज्ञानबहादुर तामाङलाई बिना विभागीय, यस्तै नेकपाका सरल सहयात्री पौडेललाई आर्थिक मामिला तथा योजना मन्त्री, राप्रपाका राजु विष्टलाई खानेपानी, गिरबहादुर तामाङलाई स्वास्थ्य तथा सामाजिक विकास मन्त्री र राजेन्द्र प्रजापतिलाई उद्योग पर्यटन श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी तोकिएको छ। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले एलपीजी ग्यासको खपत व्यवस्थापन र सुरक्षाका लागि आधुनिक प्रविधिको प्रयोग र प्रभावकारी ट्र्याकिङ प्रणाली लागू गर्न सरकारलाई निर्देशन दिएको छ। बिहिबार सिंहदरबारमा बसेको बैठकमा समिति सभापति रहबर अन्सारीले ग्यास सिलिण्डरको लगत राख्ने र व्यावसायिक एवं घरायसी प्रयोजनका सिलिण्डर वर्गीकरण गर्न पनि निर्देशन दिनुभयो। आगामी 15 देखि 20 वर्षसम्म एलपीजी ग्यासको सान्दर्भिकता कायम रहने भन्दै वहाँले आयल निगमलाई एक वर्षभित्र ग्यास वितरण प्रणाली र व्यवस्थापनका समस्या समाधान गरी प्रणालीलाई व्यवस्थित स्ट्रीमलाइन गर्न निर्देशन दिनुभयो। वहाँले कुरियर सेवामा पार्सल ट्र्याक गरे जस्तै ग्यास सिलिण्डरको पनि ट्र्याकिङ आईडी मार्फत निगरानी राख्न सकिने बताउनुभयो। भन्सार मालवस्तुको पूर्व आवागमन सूचना आदान प्रदान गर्न नेपाल सहित चार मुलुकबीच समझदारी भएको छ। दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग एसएएएसईसी अन्तर्गत सदस्य राष्ट्रहरूबीच व्यापार सहजीकरण तथा भन्सार नियन्त्रणलाई थप प्रभावकारी बनाउने उद्देश्यले यस्तो समझदारी पत्रमा हस्ताक्षर गरिएको भन्सार विभागले जनाएको छ। यस समझदारी पत्रमा नेपाल, भूटान, बंगलादेश र मालदिव्सका भन्सार प्रशासनबीच हस्ताक्षर भएको छ। मालदिव्समा आयोजित एसएएएसईसीको 14 समिट ग्रुपको मीटिङका अवसरमा समझदारी पत्रमा चार देशका भन्सार प्रशासकहरूले हस्ताक्षर गरेका छन्। नेपालको तर्फबाट भन्सार विभागका महानिर्देशक यमलाल भूषालले समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो। विभागका अनुसार समझदारी पत्रको मुख्य उद्देश्य सदस्य राष्ट्रहरूबीच वस्तुहरूको पूर्व आवागमन सूचना आदान प्रदान गर्नु रहेको छ। यसबाट मालवस्तु भन्सार कार्यालयमा आइपुग्नु अगावै उपलब्ध सूचनाको विश्लेषण गरी जोखिम व्यवस्थापन गर्न सहज हुनेछ। नवलपरासीको बर्दघाट सुस्ता पूर्व गैंडाकोटमा शुक्रबार अस्ति मंगलबारदेखि हराएका 2.5 वर्षका बालकलाई बिहिबार वन क्षेत्रभित्र सकुशल अवस्थामा फेला पारिएको छ। गैंडाकोटको वड़ा नम्बर 14 भागराबाट हराएका बालक शिवान तामाङ तेस्रो दिन जंगलबाटै फेला परेका हुन्। बालक हराएपछि परिवार, स्थानीय बासिन्दा र सुरक्षाकर्मीले व्यापक खोजतलाश गरी 3 दिनपछि घरबाट झण्डै 4 किलोमिटर टाढा फेला पारेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। झण्डै 50 घण्टाको निरन्तर खोजीपछि बालक रुँदै गरेको अवस्थामा भेटिएका थिए। उद्धार गरिएका बालकको अनुहारमा चोटपटक लागेको छ। रोजगारीका क्रममा आमा बाउबा भारतमा रहेकाले बालक मामा घरमा हजुर आमासँग बस्दै आएका थिए। विश्व लामखुट्टे दिवस नेपालमा सानो ठुकाई ठूलो चुनौती भन्ने नाराका साथ चेतनामूलक कार्यक्रम गरी मनाइएको छ। लामखुट्टेको ठुकाईबाट उत्पन्न हुने रोगबाट बच्न तथा यसबारे जनचेतना फैलाउन यो दिवस मनाइन्छ। लामखुट्टेको ठुकाईबाट औलो, डेंगू, चिकनगुनिया, यस्तै गरी कालाबजार, स्क्रब टाइफाइड, हात्तीपाइले, जापानिज इन्सेफलाइटिस लगायतका विभिन्न रोगहरू लाग्ने गर्दछ। नेपालमा अहिलेसम्म 168 प्रजातिका लामखुट्टे भेटिएको पुष्टि भएको छ। नेपाल सरकारले सामान वा सेवा खरिद गर्दा अनिवार्य रूपमा उपभोक्तालाई बिल लिन प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरेको लकी ड्र योजनाले सकारात्मक प्रभाव पारेको छ। खरिद गर्दा प्राप्त हुने बिलका आधारमा आकर्षक नगद पुरस्कार दिने व्यवस्था गरिएपछि अहिले उपभोक्ताहरूमा बिल माग्ने र संरक्षण गर्न चासो हात्तै बढ़ेको हो। आन्तरिक राजस्व विभागले सर्वसाधारणलाई कर प्रणालीमा सहभागी गराउन र पारदर्शी कारोबार प्रवर्धन गर्न यो योजना लागू गरेको हो। रेस्टुरेन्ट, होटल, खुद्रा पसल तथा अन्य व्यावसायिक प्रतिष्ठानबाट सामान वा सेवा लिँदा उपभोक्ताले लिने बिल वा अनलाइन भुक्तानीका आधारमा विभागले निश्चित अवधिमा गोला प्रथा लकी ड्र मार्फत नगद पुरस्कार प्राप्त गर्दै आएको छ प्रदान गर्दै आएको छ। यो योजना शुरू भएसँगै हिजोका दिनमा सामान किनेर बिल छाड्ने वा नमाग्ने उपभोक्ताहरूले अहिले भने बिल माग्न थालेको व्यवसायहरू बताउँछन्। लगातार अण्डाको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल लेयर्स कुखुरा पालक संघले बिहिबारबाट लागू हुने गरी अण्डाको नयाँ समर्थन मूल्य तोकेको छ। चितुवनलाई आधार मानेर तय गरिएको नयाँ फर्म समर्थन मूल्य अनुसार सबै प्रकारका अण्डाको भाव
भंगिएको छ। नयाँ मूल्य सूची अनुसार अब सबैभन्दा ठूलो एक्सएल अण्डाको मूल्य प्रति क्यारेट 590 रूपियाँ पुगेको छ। त्यस्तै ठूलो अण्डाको मूल्य प्रति क्यारेट 575 रूपियाँ र मीडियम अण्डाको मूल्य प्रति क्यारेट 535 रूपियाँ तोकिएको छ। सानो अण्डाको मूल्य भने प्रति पेटी 3200 रूपियाँ कायम गरिएको छ। संघले एक साता नबित्दै अण्डाको मूल्य प्रति क्यारेट 15 रूपियाँले बढ़ाएको हो। चालू आर्थिक वर्षको पहिलो महिनामा कोरोला नाकाबाट 100 विद्युतीय वाहन भित्रिएका छन्। मुस्ताङ भन्सार कार्यालयका अनुसार एक महिनाको यो अवधिमा नाकाबाट आयात भएका विद्युतीय सवारी साधन र अन्य सामग्रीबाट राज्य कोषमा रू 29 करोड़ राजस्व दाखिला भएको छ। यो नाकाबाट दैनिक 10 कन्टेनरमा भन्सार जाँचपाछ भइरहेको भन्सार विभाग प्रमुख विदुर चुडालले जानकारी दिनुभयो। यता गुल्मीको चक्रेश्वर यातायात प्रणालीले मिर्गौला र क्यान्सर पीड़ित बिरामीलाई निशुल्क यातायात सेवा उपलब्ध गराउने भएको छ। सेवा नै धर्म हो, सहयोग नै मानवता हो भन्ने प्रणालीको मूल मर्मलाई ध्यानमा राख्दै भदौ 3 गतेदेखि मिर्गौला र क्यान्सर पीड़ित बिरामीलाई निशुल्क सेवा उपलब्ध गराउने निर्णय गरिएको प्रणालीका अध्यक्ष वैकुण्ठ श्रेष्ठले जानकारी दिनुभयो। वहाँका अनुसार प्रणालीका गाड़ीको अन्तिम गन्तव्यमा रहेको अस्पतालसम्म जाने र उपचारपछि फर्किने बिरामीलाई निशुल्क यातायात सेवा उपलब्ध गराइनेछ। रूपन्देहीको तिलोत्तमा 15 कोटी हेवामा रहेको नोबल इन्भाइरोमेन्ट एकाडेमीका विद्यार्थी डेनिस थापालाई सम्मान गरिएको छ। राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बनेका बाल खेलाड़ी थापालाई बिहिबार विद्यालयले र्यालीसहित एक कार्यक्रमका बीच सम्मान गरेको विद्यालयका प्रबन्ध निर्देशक सुन्दर गुरूङले जानकारी दिनुभयो। पुष्पलाल मेमोरियल राष्ट्रिय रैंकिंग ब्याडमिंटन प्रतियोगिता 2082 अंतर्गत अंडर 11 विधा में द्वितीय स्थान हासिल कर सफल नोबल इन्वायरमेंट एकेडेमी कक्षा 7 में अध्ययनरत डेनिस थापाले यसअघि पनि राष्ट्रीय स्तर का विभिन्न प्रतियोगिताहरूमा आफूलाई

0: प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपालको नाम विश्व सामु चिनाउन सफल हुने विश्वास व्यक्त गरेको छ। जापानमा हुने विश्व एसियाली खेलकुदको प्रशिक्षणका लागि तीनजना खेलाड़ी सहित चार सदस्यीय नेपाली टोली हिजो भारत गएको छ। भारतको बेंगलुरूमा हुने प्रशिक्षणमा सहभागीहरू प्रदीप खड्का, निशान श्रेष्ठ र स्वस्तिका विष्ट रहेका छन् भने प्रशिक्षकमा रेणुदेवी कोण्डा रहेका छन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष विशाल श्रेष्ठ सहितका पदाधिकारीले विदाई गरेका हुन्। खेलाड़ीहरूले रोहना बोपपा टेनेबल टेनिस प्रशिक्षण हलमा प्रशिक्षण लिनेछन्। टोली भदौ 23 गते स्वदेश फर्किनेछ। विश्व एसियाडकै लागि छनौट भएका अभिषेक बास्तोला र मिश्राली गुरूङ स्वदेश बाहिर प्रशिक्षणमा छन्। विश्व एसियाली खेलकुद असोज 3 गतेदेखि जापानको आइची र नोवायामा शुरू हुनेछ। नेपालले 23 खेलमा 136 खेलाड़ीलाई मैदानमा उतारेको छ। रेडियो लुम्बिनीबाट बिहान 5:40 बजेको हाल खबरको हामी अन्त्यमै आइपुग्यौं। हाल खबर सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक पुनः एकपटक। सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख राईलाई सांसदको प्रश्न। अख्तियार प्रमुख राईले भने त्यस्तो कुनै दबाव परेको छैन। एनआईएमबी बैंकका सीईओ पाण्डेलाई 80 लाख धरोटीमा छाड्न आदेश। पीपीए खोल्न सरकारले अघि बढ़ायो प्रक्रिया। दुर्गा प्रसाईको घरमा प्रहरीको फेरि खोज तलासी। सर्वोच्चका अध्यक्ष भण्डारीको प्रतिवाद। सम्पत्ति छानबिन सहाय आयोग जस्तो नभएको प्रतिक्रिया। धरनामा बसेकाहरूको माग पूरा गर्न सरकारलाई मानव अधिकार आयोगको आग्रह। बागमती प्रदेशमा किरण थापा मगर मुख्यमन्त्रीमा नियुक्त। ग्यास सिलिण्डरमा ट्र्याकिङ प्रणाली लागू गर्न सरकारलाई संसदीय समितिको निर्देशन। भन्सारमा मालवस्तुको पूर्व आवागमन सूचना आदान प्रदान गर्न चार मुलुक बीच समझदारी। नवलप्रासीमा हराएको तेस्रो दिनमा 2 वर्षीय बालक जंगलबाट सकुशल भेटिए। नेपालमा 168 प्रजातिका लामखुट्टे। रोगको जोखिम बढ़दै फेरि महँगियो अण्डा। साउन यता 5 पटक मूल्य वृद्धि। ईभी आयातको नयाँ बाटो बन्दै कोरला नाका। साउनमा भित्रिए 100 गाड़ी। मृगौला र क्यान्सर पीड़ितको गुल्मी स्थित चक्रेश्वर यातायातद्वारा निशुल्क सेवा उपलब्ध गराउने भनाई। लक्की ड्र योजनाका कारण बिल बिजक प्रति उपभोक्ताको चासो बढ़्दो। राष्ट्रिय स्तरको ब्याडमिण्टन प्रतियोगितामा उपविजेता बन्न सफल भएका नोबल इन्भाइरोमेन्टका विद्यार्थी डेनिस थापालाई विद्यालयमा सम्मान। र एसियाली खेलकुदको प्रशिक्षणका लागि नेपाली टेनिस टोली बिहिबार भारत प्रस्थान। बिहान 5:40 बजेको हाल खबर सकियो। रेडियो लुम्बिनीबाट अब काठमाडौँको सीआईएन साझा खबर सुन्न सकिन्छ। बिदा भयौं, नमस्ते।
1: सुन्न सकिन्छ आज 2083 साल भदौ 5 गते शुक्रबार, अगस्त 21 तारीख सन् 2026, नेपाल सम्बत 1146, साउन शुक्ल पक्षको नवमी तिथि।
2: सत्रौं वर्ष प्रवेशको अवसरमा दाङको तुलसीपुरबाट संचालित रेडियो हाम्रो पहुँचलाई उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
1: ग्यास सिलिण्डर सुरक्षा र व्यवस्थापनका लागि अनलाइन ट्र्याकिङ लागू गर्न सरकारलाई संसदीय समितिको निर्देशन। विदेशी सहयोगलाई राष्ट्रिय बजेट र सरकारी कोष प्रणालीबाटै परिचालन गर्न सार्वजनिक लेखा समितिको सुझाव। 4G 2500 टावर थपिँदै 5 शहरमा 5G पुर्याइने।
2: एमालेमा सदस्यता नवीकरण 53% संघको कार्यवाहीका बीचमा राप्रपा बागमती प्रदेश सरकारमा सहभागी। गवर्नरको कार्यकाल घटाउने निर्णयमा पूर्व गवर्नरको असन्तुष्टि।
1: अनावरणको तयारीमा जेएनजी आन्दोलनका 42 सहितको सालिक। फेरि बढ़्यो अण्डाको मूल्य। मापदण्ड तोकेरै खुलाइँदै 4 वर्षदेखि रोकिएको पीपीए।
2: संयुक्त राष्ट्र सुरक्षा परिषदको वर्तमान संरचना सुधार गर्न भारतको आग्रह। अमेरिकी राष्ट्रपतिको धम्कीपछि विश्व बजारमा तेलको भाव बढ़्यो। हर्मुजबाट झण्डै 3 गुणाले तेल आयात।
1: र पोखरामा 5 संस्करणको दौड़ प्रतियोगिता हुने। 4000 सहभागिता जनाउने। 20 एसियन गेम्सका लागि नेपाली खेलाड़ीको तयारी तीव्र।
3: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरको सबैभन्दा शुरूमा संसदीय समितिहरूको बैठक र दिइएको निर्देशनको प्रसंग।
2: प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले ग्यास सिलिण्डरको सुरक्षा र व्यवस्थापनका लागि ट्र्याकिङ प्रणाली लागू गर्न सरकारलाई निर्देशन दिएको छ।

0: उच्चको बैठकले प्रत्येक सिलिण्डरको विवरण डिजिटल रूपमा राख्ने निर्देशन दिएको हो। समितिले प्रत्येक सिलिण्डर कहाँबाट आयो, कहिले भरियो र अन्तिम परीक्षण कहिले भयो भन्ने विवरण डिजिटल रूपमा राख्न भनेको छ। त्यसअघि बैठकमा नेपाल एलपीजी ग्यास उद्योग संघका पूर्व अध्यक्ष शिवप्रसाद घिमिरेले ट्र्याकिङ प्रणाली लागू गर्दा ग्यासको दुरूपयोग रोक्न सकिने बताउनुभयो। समितिले घरायसी र व्यावसायिक सिलिण्डरको छुट्टा छुट्टै अभिलेख राख्न पनि निर्देशन दिएको छ भने नेपाल ऑयल निगमलाई ग्यास वितरण र व्यवस्थापनका समस्या एक वर्षभित्र समाधान गर्न निर्देशन समेत दिएको छ। यसैबीच प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले विदेशी सहयोगलाई राष्ट्रिय बजेट र सरकारी कोष प्रणालीबाटै परिचालन गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको बैठकले नगद वस्तु वा प्राविधिक जुनसुकै सहयोग भए पनि सकेसम्म सरकारी कोष मार्फत परिचालन गरी लेखा परीक्षणको दायरामा ल्याउनुपर्ने निर्देशन दिएको समितिका सभापति भरत बहादुर खड्काले बताउनु भएको छ। त्यस्तै विदेशी सहयोगको प्रतिबद्धता, प्राप्ति, खर्च र स्रोत भर्नाको एकीकृत अभिलेख राख्न तथा सबै सहायता सूचना प्रणालीमा अनिवार्य दर्ता गर्न निर्देशन दिएको हो। त्यसअघि बैठकमा सांसदले उठाएका प्रश्नको जवाब दिँदै अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले वैदेशिक सहायता र सहुलियतपूर्ण ऋण घट्दै गएकाले अब विकासका लागि निजी क्षेत्रको पूँजी परिचालन गर्नुपर्ने बताउनु भएको छ। सरकारले निजी तथा संस्थागत लगानी आकर्षित गर्ने नीति लिएको उहाँको भनाई छ।
1: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयमा 7 घण्टासम्म राखेर राहदानी खरिद प्रकरण अनुसन्धान तत्काल टुंग्याउन दवाब दिएको विषय संसदीय समितिमा पुगेको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियारका काम कार्यवाहीबारे भएको छलफलका क्रममा यो विषय उठेको हो। सत्तारूढ़ रासोपा सभापति रवि लामिछानेले बैठकमा प्रधानमन्त्रीको सचिवालयले दवाब दिएकोतर्फ संकेत गर्दै अनुसन्धान अभियोजन अख्तियारको काममा सरकारबाट अवरोध सृजना गर्नु आफैमा अपराध भएको जनाउँदै त्यसमा अख्तियारले आवश्यक कार्यवाही अगाडि बढ़ाउन सक्ने धारणा राख्नुभयो। अख्तियारले आफ्ना काममाथि अवरोध पुर्याउनेलाई कार्यवाही गरे सरकार सञ्चालन गरिरहेको दलको नेतृत्वको हिसाबले कुनै अवरोध नपुर्याउने पनि उहाँले बताउनुभयो। प्रधानमन्त्रीको सचिवालयले अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राई सहित आयुक्तहरूलाई असार 1 बोलाई 7 घण्टासम्म राखेर राहदानी खरिद ठेक्का प्रकरणमा अनुसन्धान टुंग्याएर अभियोजन गर्न दवाब दिएको आरोप लागेको छ। यस विषयमा प्रधानमन्त्री शाहले 7 असारमा चितवनमा आयोजित राष्ट्रपाको महाधिवेशन उद्घाटनमा समेत अभिव्यक्ति दिनुभएको थियो। यसैबीच राष्ट्र बैंकमा गवर्नर, डिप्युटी गवर्नर र संचालकको कार्यकाल 3 वर्ष कायम गर्ने संघीय संसद अन्तर्गत अर्थ समितिको निर्णयले केन्द्रीय बैंकमा अस्थिरता आउने भन्दै पूर्व गवर्नरहरूले असन्तुष्टि जनाएका छन्। अर्थ समितिले कार्यकाल घटाउने निर्णय गरेर केन्द्रीय बैंकलाई अस्थिर बनाउन खोजेको उनीहरूको टिप्पणी छ। समिति बैठकले बिहिबार गवर्नर सहित सबै संचालकको कार्यकाल 3 वर्ष तोक्ने र उनीहरूको कार्यक्षमताका आधारमा सरकार मन्त्री परिषदले थप 2 वर्ष थप्न सक्ने निर्णय गरेको छ। समितिको निर्णय दुवै सदन प्रतिनिधि र राष्ट्रिय सभाबाट जस्ताको त्यस्तै पारित भए। गवर्नर, डिप्युटी गवर्नर र 3 जना स्वतन्त्र संचालकको कार्यकाल थप्ने विषयमा 3 वर्षपछि मन्त्री परिषदले निर्णय गर्नेछ। गवर्नरको कार्यकाल घटाउने अर्थ समितिको निर्णय सही नभएकाले संसदले पुनर्विचार गर्नुपर्ने पूर्व अर्थमन्त्री एवं गवर्नर युवराज खतिवड़ाले बताउनुभयो। विगतका छलफल तथा बहसमा यो संवैधानिक अंगका पदाधिकारीहरूकै सरह 6 वर्ष हुनुपर्छ भन्ने पनि आएको थियो र अन्त्यमा 5 वर्ष मात्र कायम गरिएको उहाँले बताउनुभयो। पूर्व गवर्नर विजयनाथ भट्टराईले आफूलाई मन नपरेको मान्छेलाई गवर्नर बन्न नदिने र राष्ट्र बैंकलाई पनि निश्चित दल वा समूहको रूचि अनुसार चलाउन खोजिएको आरोप लगाउनुभयो। अर्थ समितिका सभापति कृष्णहरि बुढाथोकीले भने राष्ट्र बैंकलाई थप बलियो बनाउन गवर्नरको कार्यकाल घटाएर कार्य सम्पादनसँग जोडिएको बताउनुभयो। राम्रो काम गर्नेले थप 2 वर्ष समय पाउने पनि उहाँको भनाई छ।
0: जेन्जी आन्दोलनमा मृत्यु भएका 42 सहितको शालिग धमाधम निर्माणको काम भइरहेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको सादुबाट स्थित परिसरमा शालिगहरू निर्माण भइरहेका छन्। अनावरणको तयारीमा जेन्जी आन्दोलनका 42 शालिगको काम भइरहेको हो। राष्ट्रिय खेलकुद परिषदको सादुबाट स्थित स्विमिङ पूल परिसरमा बनाइरहेका शालिगमा 15 तयार भइसकेका छन् भने बाँकीको फिनिशिङ हुँदैछ। जेन्जी आन्दोलनको वर्ष दिन पारेर 23 भदौमा उद्घाटन गर्ने योजना रहेको छ।
1: नेपाल भूटान बंगलादेश र मालदिव्स बीच मालवस्तु भन्सारमा आइपुग्नु अघि नै सूचना आदान प्रदान गर्ने विषयमा सम्झौता भएको छ। सम्झौता अनुसार अब सीमापारीबाट सामान भन्सार कार्यालयमा आइपुग्नु अगाडि नै त्यसको विस्तृत विवरणहरू आदान प्रदान हुनेछ। यसले गर्दा भन्सार अधिकारीहरूलाई जोखिमको विश्लेषण गर्न, अवैध वस्तुको ओसार पसार नियन्त्रण गर्न र सही कारोबार गर्ने व्यापारीहरूको सामान छिटो जाँच पास गराउन सजिलो हुने भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाले सीआईएनसँग बताउनु भयो।
2: भुटान बंगलादेश होइन यिनीहरूसँग अहिले चाहिँ चासेको चाहिँ मालदेशमा भएको मिटिङमा चाहिँ त्यो एग्रिमेन्ट भएको प्री एराइभल चाहिँ एक्सपोर्ट डाटा इन्फर्मेसन सेयरिङ भनेको चाहिँ कस्तो हुन्छ भने भन्सार रूपमा अब चाहिँ सामानहरू भन्सार पोइन्टमा नआउँदै त्यो डाटाहरू इन्फर्मेसन हुन्छ र उहाँहरूले डिक्लेयर गर्नुहुन्छ। त्यो डाटासँग डिक्लेयर गरेको डाटाहरूको चाहिँ भेरिफाई गर्दाखेरि यसको एक्युरेसी चाहिँ बढी हुन्छ क्या। उहाँहरूले घोषणा गरेको र प्री एराइभल इन्फर्मेसनसँग चाहिँ त्यागी गर्दाखेरि चाहिँ सही डिक्लेयर हुन्छ र सही डिक्लेयर हुँदाखेरि सही भन्सार आसो आउँछ र वस्तुमा चाहिँ बजारमा पनि सही वस्तु सही मूल्यमा आइसकेपछि कम्पिटिसन पनि वृद्धि हुने र सही रूपमा चाहिँ वस्तुहरू कन्जम्सन गर्न उपभोक्तालाई पनि राम्रो हुन्छ।
0: नेपाल भारत सीमा व्यवस्थापन संयुक्त कार्यदलको 14 बैठक देहरादूनमा जारी छ। दुई देशका अधिकारीहरू सहभागी बैठकमा सीमा स्तम्भ, 10 गजा जीपीएस म्यापिङ र सीमा क्षेत्रका बासिन्दाको जमीन सम्बन्धी विवरण संकलन लगायतका विषयमा छलफल केन्द्रित छ। तर बैठकको चासो सीमा विवाद समाधान भन्दा पनि सीमा व्यवस्थापनमै केन्द्रित हुने देखिएको छ। लिम्पियाधुरा, कालापानी र सुस्ताको विवाद समाधानका लागि छुट्टै राजनैतिक तथा कूटनीतिक पहल आवश्यक रहेकाले कार्यदलको बैठकले ती विषयमा ठोस निर्णय गर्न सक्ने सम्भावना सीमित रहेको टिप्पणी समेत भइरहेका छन्। पूर्व परराष्ट्र मन्त्री प्रदीप ग्यावलीले बैठकलाई औपचारिक रूपमा सीमित नगरी सीमा क्षेत्रमा देखिएका व्यापारिक समस्या र भोगाधिकारका विषयमा निर्णय गर्नुपर्ने बताउनु भएको छ। लामो समयदेखि कायम रहेको नेपाल भारत सीमा विवाद समाधानका लागि यस बैठकले कस्तो भूमिका खेल्न सक्छ, सीआईएनसँग कुरा गर्दै भारतका लागि नेपालका पूर्व राजदूत लोकराज बराल।
2: अब सीमा छलफल गरिसके त्यसको कार्यान्वयन कसरी गर्ने, सम्भव भएसम्मलाई सीमालाई न्यूनतम विवादास्पद बनाउने, अब सम्भव भएसम्म, अब म अहिले लिम्पिया झुराको कुरा त म उठाउन सक्दिनँ, लिम्पिया झुरा निपुलेखको कुरा चाहिँ, तर अरू कुरा त सुल्टाउन सकिन्छ नि त, त्यो कुरा पनि सुल्टाए हुने हो, त्यो पनि अब मिटिङ हुन्छ, फेरि अर्को मिटिङमा फेरि यस्तै कुरा हुन्छ, यस्ता मिटिङ कति भए, कति संयुक्त विज्ञ प्रधानमन्त्रीको संयुक्त विज्ञमा कति कुरा हाले हुन्छ, त्यो पनि हुँदैन, जसलाई हाम्रो चाहिँ दुइटैतिरको गल्ती छ। यसमा सक्रियता चाहिँ तल्लो स्तरबाट गराउनुपर्छ, तल्लो स्तरबाटै यो समस्याहरू सुल्टाउनुपर्छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा वृद्धावस्थाका बारेमा बनाइने धारणा र तयारीले पार्ने सकारात्मक प्रभाव
3: आफूलाई सचेत बनाउँछ नि त। जब तपाईँ मेन्टली बुढेसकालको लागि म आफै तयारी पनि हुनुपर्छ भनेर सचेत अवस्थाले बढ्नुभयो भने अचानक हुने समस्याबाट हुने पीड़ा र तयारी सहित हुने उसमा चाहिँ धेरै कम गर्न चाहिँ सकिन्छ।
0: एमालेमा सदस्यता नवीकरण 53% संघको कार्यवाहीका बीचमा रापरपा बागमती प्रदेश सरकारमा गवर्नरको कार्यकाल घटाउने निर्णयमा पूर्व गवर्नरको असन्तुष्टि लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। गण्डकी जलाधार क्षेत्रमा बसोबास गर्नुहुने दाजुभाई तथा दिदीबहिनीहरू,
4: के तपाईँ वा तपाईँको समुदाय हरित जलवायु कोष ग्रीन क्लाइमेट फण्डको सहयोगमा सञ्चालित कुनै आयोजनाबाट प्रभावित हुनुभएको छ? यसबाट तपाईँको खेतीपाती, बसोबास वा दैनिक जीवनमा असर परेको छ?
0: चिन्ता नलिनुहोस्, तपाईँको गुनासो सुन्ने ठाउँ छ।
4: स्वतन्त्र उजुरी संयन्त्र IRM हरित जलवायु कोषबाट पूर्ण रूपमा स्वतन्त्र निकाय हो। यसले तपाईँका गुनासा निष्पक्ष, गोप्य र निशुल्क रूपमा सुन्छ र समस्या समाधानका लागि आवश्यक पहल गर्छ।
0: यदि तपाईँ हरित जलवायु कोषको सहयोगमा सञ्चालित कुनै आयोजनाबाट प्रभावित हुनुभएको छ भने आफ्नो सामुदायिक वन उपभोक्ता समूह, वडा कार्यालय वा नजिकैको सामुदायिक केन्द्रमा सम्पर्क गर्नुहोस्।
4: IRM.greenclimate.fund मा विस्तृत जानकारी लिन सक्नुहुनेछ।
5: गण्डकी नदी जलाधार क्षेत्रमा जलवायु उत्तरदायित्व संयन्त्रहरूमा समुदायको पहुँच र सचेतना अभिवृद्धि परियोजना अन्तर्गत युथ एक्सन फर सस्टेनेबल एण्ड इको नेपाल एससिनद्वारा जारी सन्देश।
0: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
6: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
6: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
6: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउं, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
4: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
5: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
4: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
5: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा 11,000 बचतकर्ताको 1.5 अर्ब हिनामिनामा मुछिएका तामाङलाई एमाले बनायो मन्त्री शीर्षकको खबर प्रकाशित छ। यसलाई टिकराज थामी र पोस्टराज अधिकारीले लेख्नु भएको छ। बिना विभागीय मन्त्री बनाइएका ज्ञानबहादुर तामाङ आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालय नै लिने लबिङमा भनेर लेखिएको छ। त्यस्तै गरेर कांग्रेसको क्रियाशील सदस्यता जहिले किचलो, बाह्रौं महाधिवेशनदेखिको क्रियाशील सक्रियता, क्रियाशील सदस्यता विवाद अझै सुल्झिएन शीर्षकमा पनि अर्को खबर प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा मापदण्ड तोकेर खुलाइदै 4 वर्षदेखि रोकिएको पीपीए शीर्षकमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ। प्राधिकरणका संचालक साईको नेतृत्वमा बनाएको समिति 7 दिनमा मापदण्ड बनाउनु पर्नेछ। नेपाल विद्युत प्राधिकरणले करिब 4 वर्षदेखि रोकिएको विद्युत खरिद बिक्री सम्झौता पीपीए खुलाउने भएको छ। प्राधिकरणको पहिलो पटक मापदण्ड समेत तोकेर पीपीए खुलाउने प्रक्रिया अघि बढ़ाएको हो। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको अध्यक्षतामा बसेको प्राधिकरण संचालक समितिको बिहिबारको बैठकले पीपीए खोल्नका लागि मापदण्ड बनाउन संचालक सदस्य अंशु किरण शाहीको संयोजकत्वमा 5 सदस्यीय उपसमिति गठन गरेको छ भने फागुन 2079 यता पीपीए ठप्प रहेको थियो। उपसमितिमा विद्युत विकास विभागका उपमहानिर्देशक, ऊर्जा मन्त्रालयका तर्फबाट सीडी शालिग्राम भण्डारी, विज्ञ रिवाज शर्मा सदस्य र प्राधिकरणका व्यापार शाखाका निर्देशक सदस्य सचिव रहने व्यवस्था गरिएको छ। फेरि बढ़्यो अण्डाको मूल्य शीर्षकमा अर्को खबर छ। नेपाल लेयर्स कुखुरा पालक संघले बिहिबारदेखि लागू हुने गरी फार्मबाट बिक्री हुने अण्डाको समर्थन मूल्य बढ़ाएको छ। चितवनलाई आधार मानेर संघले निर्धारण गरेको नयाँ मूल्य अनुसार एक्सएल आकारको अण्डाको मूल्य प्रति क्रेट 590 रूपियाँ पुगेको छ। त्यस्तै कारोबार दैनिकको पहिलो पृष्ठमा विद्युत खरिद प्रणालीमा विश्व बैंकको शंका पछि प्याकेज दुईको टेण्डर रद्द शीर्षकको खबर पनि प्रकाशित छ भने कृषि पशु पंक्षी तथा जड़ीबुटी बीमामा नयाँ व्यवस्था अब बीमाको प्रिमियरमा 50 र 80% मात्रै अनुदान शीर्षकमा अर्को खबर प्रकाशित छ।
1: कान्तिपुर दैनिकमा पहिरोबाट विस्थापितको बास स्वास्थ्य चौकीमा राहत बाटोमै अलपत्र शीर्षकमा काशीराम डाँगीले रोल्पाबाट लेख्नु भएको खबर छापिएको छ। थबाङ गाउँपालिका 5 उवाको कोटल 12 पहिरो गएको 8 दिन बितिसक्दा पनि राहत सामग्री पीड़ितसम्म पुर्याउन सकिएको छैन। उहाँ पुग्ने सड़क नै पहिरोका कारण ठाउँ ठाउँमा बिग्रिएकाले खाद्यान्न लत्ता कपड़ा र अन्य अत्यावश्यक सामग्री बीच बाटोमै थन्किएका हुन्। पहिरोपछि मानिसले आउजाउ समेत गर्न पाएका छैनन्। 13 जनाको ज्यान जाने गरी रोल्पाको थबाङ 5 कोटल 12 गएको पहिरोले 10 परिवार विस्थापित भएका छन्। एमालेमा सदस्यता नवीकरण 53% मात्र शीर्षकमा गंगा विसीले लेख्नु भएको छ। एमालेमा पार्टी सदस्यता नवीकरण गर्ने करिब आधाले घटेको पाइएको छ। देशव्यापी अभियानमा साउनसम्म 3,59,000 जना अर्थात करिब 53% मात्र सदस्यता नवीकरण गरेका हुन् जबकि गत वर्षसम्म एमालेमा 6,86,748 सदस्य रहेका थिए। नागरिकतामा छोराले हस्ताक्षर गरेपछि गदगद भइन् मोतीकला शीर्षकमा महेश केसीले रूकुम पश्चिमबाट लेख्नु भएको खबर छ। रूकुम पश्चिमको त्रिवेणी गाउँपालिका 7 मोतीकला ओलीको नागरिकतामा नागरिकता पानीमा परेर च्यातिएको थियो। एउटा सरकारी कामका लागि सक्कली नागरिकता आवश्यक पर्ने भएपछि मोतीकलालाई त्यसको प्रतिलिपि निकाल्ने पर्ने भयो। उहाँ आवश्यक कागजात सहित बुधबार बिहानै सदरमुकाम स्थित जिल्ला प्रशासन कार्यालय पुग्नुभयो। नागरिकता जारी गर्ने ठाउँमा हुनुहुन्थ्यो उहाँकै छोरा केशव। सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत मोतीकलाका छोरा केशवले आफ्नै आमाको नागरिकतामा रातो कलमले हस्ताक्षर गरिदिनु भएको हो। भित्रीपन्नामा छापिएको खबर पनि रहेको छ। बीपी राजमार्गको धुलीखेल भकुण्डेवेशी खण्ड 2 लेनमा स्तरोन्नति गरिँदै शीर्षकमा विमल खतिवडाले लेख्नुभएको हो। बाढ़ीबाट थप क्षति हुन नदिने गरी खोलाको तहबाट 8 मिटरसम्म अग्लो पर्खाल उठाएर सड़क बनाउन लागि उल्लेख गरिएको छ। महिना दिनदेखि तातोपानी नाका ठप्प भएको बारेमा अनिश तिवारीले सिन्धुपाल्चोकबाटै लेख्नु भएको खबर छापिएको छ। केन्द्रको कार्यवाहीका बीच राप्रपा बागमती प्रदेश सरकारमा शीर्षकमा खबर छापिएको छ। बागमती प्रदेश सरकारमा राप्रपाका 3 जना मन्त्री बनेपछि पार्टीभित्र विवाद सर्किएको छ। एमालेका किरण थापा मगरलाई मुख्यमन्त्रीमा समर्थन गरेका राप्रपा संसदीय दलका नेता उद्धव थापालाई राप्रपा केन्द्रीय कमिटिले पार्टीबाट निकालिसकेको घोषणा गरेको छ। सरकारमा सहभागितालाई लिएर राप्रपाका प्रदेश सांसदहरू पनि विभाजित भएका छन्। किरण थापा मगर नेतृत्वको मन्त्री परिषदमा राप्रपाबाट 3 मन्त्री संसदीय दलका नेता उद्धव थापालाई पार्टीबाट निष्कासन गर्ने राप्रपा केन्द्रीय समितिको निर्णय भएको छ। नागरिक दैनिकमा क्यान्सर जितेर पनि सक्रिय शीर्षकमा पवित्रा सुनारले लेख्नु भएको खबर छापिएको छ भने एल निनोको जोखिम घटाउन राष्ट्रिय योजना शीर्षकमा श्रीराम सुविदीले लेख्नु भएको छ। सुपर एलनिनोका कारण नेपालमा पर्न सक्ने खडेरी, पानीको अभाव, कृषिसँगै जलविद्युत उत्पादनमा आउने गिरावट, अन्य विपदको जोखिम कम गर्न सरकारले सुपर एलनिनो राष्ट्रिय आकस्मिक योजनाको मस्यौदा तयार पारेको उल्लेख गरिएको छ। अब 10 अर्बमा इन्धन डिपो शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको खबर पनि छापिएको छ। इन्धन आपूर्तिलाई सहज बनाउन नेपाल आयल निगमले चितवनको लोथरमा करिब 10 अर्ब रूपियाँको लगानीमा आधुनिक इन्धन डिपो निर्माण शुरू गरेको उल्लेख छ। आर्थिक कारोबार दैनिकमा 4G 2500 टावर थपिँदै 5 शहरमा 5G पुर्याउने शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको खबर छापिएको छ। झोलुङ्गे पुल बगेपछि तुइनमा जाजरको डोल्पाको यात्रा शीर्षकमा हेमन्त केसीले लेख्नु भएको खबर छ। भेरी करिडोर सड़क खण्डको जाजरकोट नलगाड नगरपालिका 10-11 बीचमा रहेको ताक्सु गाड झोलुङ्गे पुल बगेपछि अस्थायी तुइनका भरमा 3 जिल्लाका स्थानीय बासिन्दा यात्रा गर्न बाध्य रहेका छन्। अनि अन्नपूर्ण पोस्ट दैनिकमा डोजरले भत्काएको बास निराशाले खोसेको सास शीर्षकमा शिवप्रसाद ढुंगानाले लेख्नु भएको खबर छ। वैदेशिक रोजगारीको भयावह चित्र, अघिल्लो वर्षको तुलनामा दोब्बर विदेशीको बारेमा पनि किरण अधिकारीले लेख्नु भएको छ। चीनी चामल र तेलको मूल्यमा झेल, अनुगमनमा सरकारी विमेल शीर्षकमा भवनाथ प्याकुरेलले लेख्नु भएको खबर छापिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। भारतले संयुक्त राष्ट्र सुरक्षा परिषदको वर्तमान संरचनाले बदलिदो विश्वको राजनैतिक तथा भू राजनैतिक वास्तविकता प्रतिविम्ब गर्न नसकेको भन्दै तत्काल सुधार गर्न आग्रह गरेको छ। विकासोन्मुख मुलुक र ग्लोबल साउथको प्रतिनिधित्व बढ़ाउन माग गर्दै सुरक्षा परिषदको कार्यविधि सम्बन्धी खुला बहसलाई सम्बोधन गर्दै संयुक्त राष्ट्र संघका लागि भारतको थाई नियोगका कार्यवाहक राजदूत योजना पटेलले सन् 1945 यता विश्वमा ठूलो परिवर्तन आएको र संयुक्त राष्ट्र संघको सदस्य संख्या 4 गुणाले बढ़िसकेको बताउनु भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरूद्ध विनाशकारी आर्थिक कार्यवाही अघि बढ़ाउने चेतावनी दिएपछि विश्व बजारमा तेलको मूल्य बढ़ेको छ। ट्रम्पको अभिव्यक्तिसँगै अमेरिकी पूर्व समय अनुसार 2.54% बढ़ेर करिब $94 प्रति ब्यारेलमा पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यो जुलाईको अन्त्य यताकै सबैभन्दा उच्च मूल्य हो। यता अमेरिका र इरान बीच भएको समझदारी पत्र लागू रहेको 60 दिनको अवधिमा स्टेट अफ हर्मुज हुँदै खाड़ीबाट बाहिरिएको तेलको प्रभाव झण्डै 3 गुणाले बढ़ेको छ। यो अवधिमा करिब 37.40 करोड़ ब्यारेल तेल खाड़ीबाट बाहिरिएको हो र लामो समयदेखि गृहयुद्धले थलिएको सुडानमा गत वर्षको अन्त्यदेखि थप 2 लाख भन्दा बढ़ी व्यक्ति विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। युद्ध र बाढ़ीका कारण ठूलो संख्यामा सर्वसाधारण विस्थापित भएको संयुक्त राष्ट्रसंघको इन्टरनेशनल अर्गनाइजेशन फर माइग्रेशनले बताएको हो। सुडानको कोर्डोफान क्षेत्रको सबैभन्दा ठूलो शहर एल ओदेबमा खानेपानी र विद्युत पूर्वाधारलाई लक्षित गरी निरन्तर ड्रोन आक्रमण भइरहेका छन्।
1: साझा खबरमा अब खेल खबर। पोखरामा राइट टू प्रोटीन रन 2026 आयोजना हुने भएको छ। आगामी 3 असोजमा हुने 5औं संस्करणको दौड़मा 4,000 भन्दा बढ़ी धावक सहभागी हुने आयोजकले बताएको छ। जापानको आइची नागोयामा आयोजना हुने एसियाकी सबभन्दा ठूलो खेलकूद मेला 20औं एसियन गेम्स एसियाड शुरू हुन 1 महिना बाँकी रहँदा नेपाली खेलाड़ीहरूले पनि तयारीलाई तीव्रता दिएका छन्। ओलम्पिक काउन्सिल अफ एसिया ओसीए र आइची नागोया एसियन गेम्स आयोजक समितिले सेप्टेम्बर 19 अक्टोबर 4 सम्म हुने एसियाको सबभन्दा ठूलो बहुखेलकूद प्रतियोगिता 20औं एसियन गेम्स शुरू हुन लागेको छ। इंग्लिश प्रीमियर लीग 2026-27 नयाँ सीजन आजदेखि शुरू हुँदैछ। साबिक विजेता आर्सेनलले घरेलु मैदानमा नवप्रवेशी कोभेन्ट्री सिटी विरूद्धको खेलसँगै नयाँ सीजनको इंग्लिश प्रीमियर लीग शुरू हुन लागेको छ। र आज नेपालले पनि प्रतिस्पर्धा गर्न गइराखेको छ। विशेषतः अस्ट्रेलियाको नर्थन टेरिटोरीमा शुक्रबार आजबाट शुरू हुन लागेको टप एण्ड टी20 श्रृंखलाको लागि नेपाली खेलाड़ीहरू पनि तयार रहेका छन्। ट्रफीसँग तस्विर खिचाउँदै नेपाल ए टोलीका कप्तान अनिल कुमार शाहले आफूहरूले जित्ने गरी प्रतिस्पर्धामा उत्रने बताउनुभयो। नेपालले पहिलो खेलमा आज एन्ट्री स्ट्राइकसँग प्रतिस्पर्धा गर्नेछ।
0: ज्येष्ठ नागरिक मैत्री भौतिक संरचना निर्माणमा कसरी ध्यान दिने कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: साझा खबरमा अब ज्येष्ठ नागरिक लक्षित संरचना निर्माण र पूर्व तयारीको कुरा। घर बारी पाखा पखेरामा बनाइने संरचनालाई ज्येष्ठ नागरिक मैत्री बनाउनुपर्ने धारणा र विश्वव्यापी अभ्यासका बारेमा साथी सुशीला श्रेष्ठले ज्येष्ठ नागरिक विज्ञ डाक्टर होमनाथ चालिसेसँग कुराकानी गर्नुभएको छ।
4: मैले एकचोटि बनाएको घरले जिन्दगीभरको लागि काम गरोस् भन्ने कन्सेप्ट छ। यो चाहिँ कतिपय आर्किटेक्टसँग रिलेटेड कुराहरू हो। जुन त्यो भर्याङ बनाइन्छ बुढेसकालमा पनि त्यो सिडीहरू चढ्न सजिलो हुने किसिमको होस्, अनि शौचालय जुन बनाइन्छ शौचालयमा सकभर चाहिँ कम चिप्लिने होस्, त्यहाँ बसिसकेपछि उठ्नलाई सजिलो होस् भनेर त्यो साइडमा त्यो किसिमको स्ट्यान्डहरू राखेको। त्यसपछि पकाउने चुलोहरू पनि तलमाथि गर्दाखेरि गाह्रो हुन्छ, सकेसम्म जुन बसिरहेको एउटा फ्ल्याट छ त्यसैमा नै त्यो सबै कुराहरू होस्, यो पाटोहरूलाई यसमा चाहिँ समेटिएको हुन्छ।
5: घर बनाउँदाखेरि छोराको लागि बनाइन्छ, बुहारीको लागि, छोरीको लागि, सबैको लागि बनाइन्छ, तर आफ्नै लागि बुढोलीमा बसे कोठासम्म हुँदैन भन्ने कुरा पनि गर्नुभएको थियो कि यो चाहिँ नेपालमा चाहिँ कस्तो छ? यस्तो
4: पछिल्लो समयसम्मको लागि हामीले सोच्ने गरेका छैनौ, हामीले वर्तमानलाई सोचेर बनाउने गरेका छौ। पछिल्लो समयमा अलिकत यो होम मोडिफिकेसन यो कुराहरू चाहिँ आइराखेको छ, कसरी आफ्नो घरलाई चाहिँ मोडिफाई गरेर त्यो उमेर अनुसारको त्यसलाई सजिलो बनाउने भन्ने कुराहरू चाहिँ आइराखेको छ। मैले मेरो वृद्ध अवस्थालाई सोचेर अहिलेदेखि मेरो घर त्यस्तो बनाउने भनेर चाहिँ
5: हामी बुढो हुन्छु भने कल्पना नै हुँदैन जस्तो पनि लाग्छ कतिपय।
4: होइन, कहिले काहीँ कल्पना नगर्नु र आफूलाई सकेसम्म म चाहिँ बुढो भएको छैन भन्ने फिलिङ गर्नु फेरि सकारात्मक कुरा हो, त्यो चाहिँ सकारात्मक हो, त्यसले सकारात्मक ऊर्जा दिन्छ। मैले कहिले काहीँ एमफिल पीएचडी वालाहरूलाई विद्यार्थी भनौ कि त्यो सहकर्मी भनौ ती साथीहरूलाई पढाउने क्रममा के भन्छु भन्दा, तपाईँ आफू म चाहिँ बुढो हुन्न है भन्ने सोच राख्नुहोस् है, सकेसम्म आफूलाई जवान देखाउने प्रयास गर्नुहोस्। त्यसको लागि आफ्नो शरीर पनि त्यही अनुसार मेन्टेन गर्नुहोस्, लवाई पनि त्यही अनुसार मेन्टेन गर्नुहोस् भन्छु कि। त्यो पाटो चाहिँ राख्नु त राम्रो हो, आफूलाई सचेत बनाउँछ नि त। जब तपाईँ मेन्टली बुढेसको लागि म आफै तयारी पनि हुनुपर्छ भनेर सचेत अवस्थाले बढ्नुभयो भने अचानक हुने समस्याबाट हुने पीड़ा र तयारी सहित हुने उसमा चाहिँ धेरै कम गर्न चाहिँ सकिन्छ।
5: नेपालमा कस्तो छ ज्येष्ठ नागरिकहरूको अवस्था अनुसन्धान अनुसार?
4: अब यो त 3 करोड़ जति जनसंख्या छ, त्यसको लगभग 10% जति ज्येष्ठ नागरिकहरू हुनुहुन्छ भनेको लगभग 30 लाख ज्येष्ठ नागरिक हुनुहुन्छ। र नि जन्मिने बच्चा को संख्या घट्दै जाँदा माथिल्लो उमेरसम्मको भनेको 60 वर्षभन्दा माथिको त्यो बढ्ने अनुपात चाहिँ तीव्र छ।
6: यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
3: ग्यास सिलिण्डर सुरक्षा र व्यवस्थापनका लागि अनलाइन ट्यापिङ शुरू गर्न सरकारलाई संसदीय समितिको निर्देशन। विदेशी सहयोगलाई राष्ट्रिय बजेट र सरकारी कोष प्रणालीबाटै परिचालन गर्न सार्वजनिक लेखा समितिको सुझाव। 4G का 2500 टावर थपिँदै 5 शहरमा 5G पुर्याइने।
6: एमालेमा सदस्यता नवीकरण 53% मात्रै। संघको कार्यवाहीका बीच राप्रपा बागमती प्रदेश सरकारमा गभर्नरको कार्यकाल घटाउने निर्णयमा पूर्व गभर्नरहरूको असन्तुष्टि।
3: अनावरणको तयारीमा जेएनजी आन्दोलनका 42 सदस्य सहितको शालिक। अण्डाको मूल्य फेरि बढ़्यो। वैदेशिक रोजगारीको भयावह चित्र। अघिल्लो वर्षको तुलनामा दोब्बर नेपाली विदेशी।
6: संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको वर्तमान संरचना सुधार गर्न भारतको आग्रह। अमेरिकी राष्ट्रपतिको धम्कीपछि विश्व बजारमा तेलको भाव बढ़्यो। हर्मुजबाट झण्डै 3 गुणाले तेल आयात।
3: र पोखरामा 5औं संस्करणको दौड़ प्रतियोगिता हुने। 20औं एसियन गेम्सका लागि नेपाली खेलाड़ीको तयारी तीव्र। इंग्लिश प्रिमियर लीग आजबाट।
6: साझा खबरको अन्त्यमा कार्टुन हामीले फितकौली .com मा छापिएको राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ। अहिलेका नेता र विभिन्न राजनैतिक दलहरूले विगत 30-35 वर्षको उपलब्धि र इतिहासको अपमान भएको, आफूहरूलाई व्यवस्था गरिएको भनेर विभिन्न सभा समारोहमा भाषण गर्दै आएका छन्। एउटा खुल्ला क्षेत्र छ, दुईजना व्यक्ति वारपार समानान्तर भएर अगाडि बढ़दै गर्दा ती दुई बीच केही संवाद चलिराखेको जस्तो देखिन्छ र त्यसै क्रममा एकजना लामो नाग भएका जस्ता देखिने व्यक्ति छन्। उनले केही भन्दैछन् नजिकै रहेका अर्को व्यक्तितर्फ हेरेर। बीचमा चाहिँ यस्तो लेखिएको छ, 35 वर्षको उपलब्धि र इतिहासको अपमान भयो रे, त्यसो भए सम्मान गर्न लायक चाहिँ के छ त?
3: हवस्त, प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हेलो सांसद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: जिलोटमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने। एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था। दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था। होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने। घरमै गई निशुल्क रगत संकलनको व्यवस्था। गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्ग नै सटेको। थप जानकारीका लागि सम्पर्क 071-5907719 र 98-672-96-018।
1: सधैँ हतारै हतार। ए बुढा, आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाऊ न।
2: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
1: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98-570-42-471, फोन 071-562-69। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
3: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा।
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
5: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, झिझो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कम हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याङ्गै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि, मोबाइल 98-026-37-111 र 98-026-21-354।
6: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
7: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
8: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
7: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ, लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
11: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
12: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
13: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
12: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो, बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
13: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
11: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ, घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
14: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
15: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
16: हाम्रा सेवाहरू
15: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
16: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
15: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
16: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
15: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही
17: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
18: सम्पर्क 98570-24344, 98570-35227 र 98570-73220।
19: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
20: हाम्रा सेवाहरू
19: जनरल फिजिसियन,
20: स्त्री तथा प्रसुति,
19: बाल रोग,
20: छाला तथा यौन रोग,
19: हार जोड्ने नसा तथा बाथ रोग,
20: टाउको तथा मनोरोग,
19: नाक कान घाँटी,
20: जनरल सर्जरी,
19: भिडियो एक्सरे,
20: डिजिटल एक्सरे,
19: ईसीजी,
20: डेन्टल तथा प्याथोलोजी,
19: फिजियोथेरापी
20: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
21: किशोर किशोरी, युवाहरू र 15-49 वर्षसम्म को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपरटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
22: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
23: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही, रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
24: 98-570-21-835।
25: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कही जाता? अका होई डॉक्टर नी बहनी, बड़की पतोहिया दुई जीव के भइल बाई, ओकरे देख रेख के जोगाड़ खोजल जात बा। अहा ई होखे न तरीका सास ससुर के? हाँ तब का, पेट में बच्चा रहले के बाद 2 वर्ष के जब तक नाई होई जाले ई 1000 दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कइल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
26: देखा पाथर खोजत के भगवाने मिले जैसन होई गईल, और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता दाता।
25: ठीक बा, सुनल जाए रेडियो में लगातार बाजत बा।
27: गोश मछली अंडा सबसे बढ़िया बा, गोश मछली अंडा सबसे बढ़िया बा,
25: फल फूल और साग पात बच्चा के खाना साथ साथ
26: सब मिल के खियावल जाए,
25: कमती में 2 साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ हम ते बच्चा के स्वास्थ्य बनावे के संति 6 महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी अंडा मछरी गोश हरियर साग पात और पियर जात के फल फूल खियावेली।
26: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे उसे एक जवा बेसी दिहल जाए, और बच्चा के महतारी के जितना देत रहल गे रोज उसे 2 जवा बेसी देवल जाए।
25: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाही, खास करके हाथ सफा रखा, खाए वाला सामान ठीक से धो के और पानी भी सकभर धिका के पिए के चाही, बुझलू ने?
26: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपन्देही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपन्देही FM द्वारा सचेतना।

0: आजको सन्दर्भ सन्दर्भ
1: नमस्कार। रेडियो लुम्बिनीको नियमित कार्यक्रम आजको सन्दर्भ स्तम्भबाट प्रविधिका रोम पोखरेल सँगसँगै प्रकाश पाण्डेको हार्दिक स्वागत छ। आजको सन्दर्भ स्तम्भ हरेक दिन बिहान यसै समयमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्ज, रेडियोको आफ्नै वेबसाइट www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। आजको सन्दर्भ स्तम्भमा हामी समसामयिक नयाँ ताजा जनचासो र जल्दा बल्दा विषयवस्तुलाई कुराकानीको प्रसंग बनाउने गर्दछौ र हाम्रा अतिथि महानुभावसँग प्रत्यक्ष संवादमा जोड़िने गर्दछौ। धान रोपाई सम्पन्न गरेका किसानहरू अहिले धानबालीको उचित सिहार सुसार र रेखदेखमा जुटिरहेका छन्। कतिपय किसान खेतमा उम्रिएको झारपात हटाउन गोडमेल गर्दैछन् भने कतिपय आवश्यक मलखादको जोहो र सिंचाईको व्यवस्थापनमा व्यस्त छन्। धानबालीको उत्पादन बढ़ाउन रोपाई मात्रै पर्याप्त हुँदैन, रोपिसकेको धानलाई सही समयमा सही तरिकाले मलखाद दिने, आवश्यकता अनुसार सिंचाई गर्ने, झारपात नियन्त्रण गर्ने तथा रोग किराको समयमै पहिचान र व्यवस्थापन गर्न पनि उत्तिकै जरूरी हुन्छ। तर कुन समयमा कस्तो मल प्रयोग गर्ने, खेतमा कति पानी राख्ने, गोडमेल कहिले र कसरी गर्ने, धानमा देखिने रोग तथा किराको पहिचान र प्रकोप नियन्त्रण कसरी गर्ने, समयमा या समस्या देखिएमा किसानले के गर्ने, यी महत्वपूर्ण विषयमा धेरै किसान अझै अन्योलमा र अनमलमा परेको हामी देख्छौ। यो महत्वपूर्ण विषयलाई हामीले आज कुराकानीको प्रसंग बनाउँदैछौ। हामीसँग हुनुहुन्छ बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन ललितपुरमा कार्यरत वरिष्ठ बाली विकास अधिकृत शालिगराम गौतम। शालिग सर, यहाँलाई स्वागत छ रेडियो लुम्बिनीमा।
2: हजुर, धन्यवाद, नमस्कार।
1: यो धान रोपिसकेपछि किसानले अब चाहिँ अहिले गोडमेलमा व्यस्त छन्, कतिपयले गोडमेल पनि सकिसकेको अवस्था छ। अब धानको स्याहार सुसारमा अहिले मुख्य चरण अन्तर्गत के कुरामा ध्यान दिनुपर्छ?
2: अब मुख्य अब धान नेपाल महत्वपूर्ण बाली हो, यसमा चाहिँ यो समय भनेको साह्रै महत्वपूर्ण समय छ। किनभने हाम्रो मुख्य प्रथम खाद्य सुरक्षाको हिसाबले धान बाली मानिन्छ। धान बाली सबै नेपाली किसानहरूले करिब करिब लगाउनुहुन्छ। यो तराई पहाड उच्च पहाडका 3000 मिटरसम्म लगाइने भएको कारणले गर्दा यो बेलामा अहिले धान रोपेको करिब उच्च पहाडतिर हेर्ने भने अलिक लामो भइसक्यो, 1.5-2 महिना भइसक्यो। तराईतिर 1 महिनाको आसपासमा छ अथवा 45 दिन भयो, 30-45 दिन। यो समय भनेको बाली व्यवस्थापनको निकै महत्वपूर्ण समय हो। यो बेलामा व्यवस्थापन गरिएन भने हाम्रो हामीले हालिरहेका मलहरू, हामीले गरिरहेका व्यवस्थापनका पाटाहरू अरू हामीले समयमा गरेन भने यसले धेरै नोक्सानी गर्छ। त्यही भएर यो बेला महत्वपूर्ण छ। यो बेलामा भनेको झारपातको व्यवस्थापन गर्ने, यो बेलामा सिँचाइको व्यवस्थापन गर्ने, यो बेलामा मल खातको व्यवस्थापन गर्ने, यो बेलामा रोग किराको व्यवस्थापन गर्ने, यी कुराहरू चार पाँचवटा पक्षलाई विचार गर्न सक्यो भने हाम्रो धान अहिले लगाइरहेको धानलाई उत्पादन मुखी बनाउन सकिन्छ। त्यसको लागि भनेको धान रोपेको 20-25 दिनमा पहिलो गोडमेल गर्ने, दोस्रो गोडमेल गर्ने भनेको त्यो गोडमेल गरेको 25-30 दिनमा अर्को दोस्रो गोडमेल गर्न पर्यो। यो पहिलो काम हो गोडमेलको व्यवस्थापन, अथवा नभए झार बढी आउँछ, हामीले गोडमेल गर्न सक्दैनौँ भने एकचोटि विसागी राखेर झार गोडमेल गर्ने, अथवा झार केही पनि गर्न सकेन भने विसागी राख्ने, अथवा रोप्ने बेलामै विसागी राख्नु भएको छ भने एकचोटि 30-40 दिन अथवा 45 दिनको आसपासमा यसो धारको अवस्था हेरेर गोडमेल गर्न सक्यौँ भने एउटा राम्रो हो। दोस्रो भनेको सिँचाइको व्यवस्थापन। सिँचाइको व्यवस्थापन भनेको धान बाली पानी निरन्तर चाहिने बाली हो। अब यो हेर्दा समर्जेन्स जस्तो पानी भइराख्नु पर्ने जस्तो बाली लाग्छ, तर घाँस आउने बेलाको यो 25-30 दिनदेखि 40-45 दिनमा दुइटै पक्ष छ। यसले धान भनेको जति अक्सिजन जराले अक्सिजन पाउन सक्यो त्यति जरा टाढासम्म फैलिन सक्ने भएको कारणले गर्दा हामीले कहिलेकाहीँ उभानो गराउनु पर्छ, अनि अलिकति पानी
3: पाल्ने कहिलेकाहीँ ओभानो गरायो भने त्यो गऱ्यो भने ओभानो गरायो भने त्यो चाहिँ पानी जमिरहेछ भने त्यहाँ चाहिँ अक्सिजन पाउँदैन जराले त्यसले गर्दाखेरि के हुन्छ भन्दा जरा कमजोर हुन्छ अनि विभिन्न किसिमका रोगहरू लाग्छन् त्यही भएर यो बेलामा पानी व्यवस्थापन पनि सबै महत्वपूर्ण छ
4: धेरै धेरै किसानहरूले शालिक सर चाहिँ हामीले के देख्छौँ भने पानी एकोरो चाहिँ खेतमा हुल्ने र धानलाई चाहिँ डुबाइराख्ने सकेसम्म सिंचाई चाहिँ नरोक्ने
3: हजुर
4: त्यो गरिरहेको देख्छौ त्यो उचित हो
3: एकदमै यो बेलामा एकदमै विचार गर्नुपर्ने के हो भने यदि पानीको स्रोतै छैन भने अब मेरो अरू उपाय छैन त्यति मात्रै छ भने त्यसलाई अब गर्नु पर्यो नत्र पानी आकाशबाट आइरहेको छ त हामी सिंचाइको व्यवस्थापन छ भने यो बेलामा उभानो गराउने जति सक्छ उभानो गराउने पानी राख्ने उभानो गराउने पानी राख्ने गर्यो भने जरा टाढा टाढासम्म जान्छ त्यसले अक्सिजन पाउँछ गाँस धेरै आउँछ र गाँसहरू त्यो गाँस बलियो हुन्छ जरा टाढा भएपछि त्यसले खाद्य तत्त्व सोसेर लिन्छ त्यो खाद्य तत्त्व सोसेर हामीले त बिरुवालाई त खाद्य तत्त्व दिने हो जब कमजोर बोट हुन्छ भने उसले खाद्य तत्त्व सोसेर लिन सक्दैन त्यही भएर जरा टाढासम्म पुग्नका लागि हामीले त्यसलाई पानीको मात्रा घटाउने र अलिकति बढाउने यसले एउटा खाद्य तत्त्वको व्यवस्थापन गर्छ एउटा चाहिँ किरा रोग किराको पनि व्यवस्थापन गर्छ अब यो बेलामा अब बिस्तारै गवारको मात्रा बढ्न थाल्छ अब गाज यो भरिने बेलामा अब गवारको नियन्त्रण पनि पानीको व्यवस्थापनबाट गर्न सकिन्छ त्यसलाई अलिकति अग्लो र अलिकति तल गराउने बित्तिकै त्यो गवारो पुवालभित्र होचो भएको बेलामा पुवालबाट छिरेर जान्छ अलिकति पानी बढाइदिँदाखेरि अनि त्यो पुवालको आफै त्यहाँभित्रको लार्भाहरू त्यहीँ मर्छन् र चाहिँ नियन्त्रण हुन्छ यस अनि त्यसपछि अर्को तपाईँको फड्के किरा पनि नियन्त्रण गर्न सकिन्छ अब फड्के किराहरू अलिक पछाडि धेरै आउन थाल्छन् अहिले अलिअलि गाज गुबोमा हेर्ने सानो सानो चाहिँ सत्ताको छुँदाखेरि फड्किने टाइपको किराहरू हुन्छन् त्यो किराहरू पनि अलिकति पानीको तल र माथिमा नियन्त्रण गरिदियो भने र पानी सतक्क घटाइदियो भने ती फड्केहरू धेरै मात्रामा बढ्न पाउँदैन र उनीहरूको चाहिँ वासस्थान कमजोर हुने डिस्टर्ब हुने भएपछि उनीहरूको संख्या घट्छ र हामी त्यसरी नियन्त्रण गर्न सक्छौँ अनि अर्को जरा कुहिरहने समस्याहरू हुन्छ धेरै पानी भइरहेको छ त्यसलाई अलिकति हामीले पानी उभानो गराइदिने बित्तिकै के हुने भयो भन्दा त्यो जरा अलिकति फैलिन थाल्छ र त्यो कुहिने रोग चाहिँ गुबो कुहुने गाँस जरा कुहुने जुन रोग छ त्यो पनि नियन्त्रण गर्न सक्छौँ अर्को हामीले पानीको व्यवस्थापन अलिकति कम गराएर अनि त्यसपछि मल झारपात हामी नियन्त्रण सफा गर्ने गरिसकेपछि युरिया टप टेस्ट गर्ने युरिया टप टेस्ट गर्ने बेला पहिलो र दोस्रो अब यदि 35-30 दिन रोपेको छ अलि ढिलो रोप्नु भएको छ भने पहिलो टप टेस्ट गर्ने अनि अलिक पहिले रोप्नु भएको छ भने दोस्रो टप टेस्ट गर्ने बेला भयो यो बेलामा थोरै थोरै मात्रामा जुन हाल्नुपर्ने युरियाको मात्रा छ त्यसलाई हामीले चाहिँ जति एभाइलेबल छ त्यसलाई थोरै थोरै मात्रामा हालिदिने बेला भयो अब 40-45 दिन रोपेको छ भने दोस्रो टप टेस्ट गर्ने ताकि पछिपट त्यो बालाको लेन्थ कति हुन हो अनि बाला चाहिँ कत्रो हुने हो अनि कति भरिलो हुने भन्ने कुराको निर्धारण 45-50 दिनमा हालेको मलको व्यवस्थापनले नियन्त्रण गर्छ त्यो बेलामा दोस्रो गोडाई अनि गोडाइसकेपछि त्यसपछि हामी युरिया टप टेस्ट गर्दाखेरि त्यसले चाहिँ बाला कत्रो दिने कस्तो साइज हुने र कस्तो लामो हुने र दाना संख्या कति हुने भन्ने कुराको निर्धारण गर्छ अर्को त महत्वपूर्ण पाटो छ यसरी पहिलो यदि ढिलो रोप्नु भएको छ भने पहिलो गोडाइको अथवा व्यवस्थापनको पाटो गर्नु पर्यो दोस्रो गोडाइको यदि ढिलो छ भने दोस्रो गोडाइको व्यवस्थापन गर्नु पर्यो यसले के गर्छ भन्दा झारपात समयमा निकालिएन भने त्यसले खानेकुरा प्रतिस्पर्धा गर्छ त्यो घाँसले चाहिँ धानसँग प्रतिस्पर्धा गर्दा खाद्य तत्त्व सबै लिइदिन्छ त्यही भएर सकेसम्म गोड्नु पहिला आफ्नो समयमा गोड्नु त्यसपछि अर्को दोस्रो गोडाई गर्नु ताकि उसले त्यहाँ आफ्नो जरा व्यवस्थापन गर्न पाउन खाद्य तत्त्व लिन सक्दैन त्यही भएर हामीले त्यही समयमै झारपातको व्यवस्थापन पनि गर्नु पर्यो अनि पानीको व्यवस्थापन गर्नु पर्यो मल हाल्ने अभ्यास गर्ने बेला छ अर्को चाहिँ
4: धान बालीमा झारपात धेरै भयो भने यसले चाहिँ उत्पादनमा प्रत्यक्ष असर त पार्छ नै अब झारपात नियन्त्रणका लागि हातैले गोड्दा उचित हुन्छ कि अन्य विधि उचित हुन्छ के छ अवस्था
3: अब झारपातको
4: जस्तो विषादीको प्रयोग बिना अन्य मेसिनले पनि गोड्ने सिस्टम छ
3: पक्कै छ अब मैले झारपात व्यवस्थापनको पहिलो कुरा भने सबैभन्दा राम्रो भनेको वातावरण मैत्री भनेको हात हो अब हामी किसानहरू अहिले धेरै जग्गामा गर्न सक्छौँ, हाम्रो जग्गा धेरै हुन सक्छ, अब हामी जान सक्दैनौँ, त्यस्तो छ भने अहिले अब त्यसको वातावरण मैत्री भनेको हामीसँग कहिले दूरी मिलाएर रोपेको, हामी योभन्दा अगाडि पनि छलफल गरेका थियौँ, 25-30 सेन्टिमिटरमा रोपेको छ, अलिकति दूरी मिलाएको छ भने एउटा विलरहरू सानोसँग हाते विलरहरू धार मार्ने विलरहरू पाइन्छ, त्यो विलरहरू किनेर त्यसलाई व्यवस्थापन 25-30 दिनमा सर हिँडाइदिने हो भने त्यसले चाहिँ धारहरूलाई नियन्त्रण चल्छ, कम गराउँछ, अनि जरा चरी धानको जरा पनि अलिक कुकुलो बनाइदिन्छ, अलिकति पानी कम राख्ने र धार चाहिँ त्यो विलर घुमाइदिने, त्यसले के हुन्छ भने झारहरू सबै अलग्ग मार्छ, अनि जरा पनि अलिक खुकुलो पनि हुन्छ, अनि वरपरका चियाहरू रहेछन् भने पनि तिनीहरू निर्धारण हुन्छ, त्यसरी व्यवस्थापन गर्न सकिन्छ। अब त्यो पनि विकल्प भएन भने बल्ल हामी म त विषादीमा त पछाडिको पाटो हो विषादीमा जान सक्छौ।
4: जस्तो अब मलखातको प्रयोग अब चाहिँ यो धान गोडिसकेपछि या गोड्नुभन्दा पहिला कतिखेर प्रयोग गर्ने, धेरै किसानहरू चाहिँ दुविधामा हुन्छन्। कतिपयले के भन्छन् भने अब मल छरेर धान गोड्यो भने धान चाहिँ अल्को हुन्छ, झारले जित्न सक्दैन, राम्रो हुन्छ भन्छन्। कतिपयले चाहिँ गोडेपछि छर्यो भने राम्रो हुन्छ भन्छन्, र गोडेपछि छर्दाखेरि फेरि झार पलाउँछ भन्नेहरू पनि छन्। र अब मल पनि युरिया मात्रै प्रयोग गर्ने हो कि अहिलेको धानमा अब पोटास, अब डीएपी लगायतका अरू पनि प्रयोग गर्न सकिन्छ, के हो अवस्था
3: अहिले? अब सबैभन्दा राम्रो भनेको डीएपी, डीएपी भनेको डाई एमोनियम फस्फेट हो, त्यसमा हामीले अहिले जुन बजारमा पाउँछौँ नेपाल सरकारले सहकारी मार्फत जुन वितरण गरिरहेको छ, तिनीहरूमा तीनटा मेजर मलहरू छन्, अरू पनि छन्, त्यो मध्ये डीएपी, युरिया र पोटास। डीएपीमा दुईटै तत्व छ, नाइट्रोजन र फस्फोरस भन्ने दुईटा तत्व छ, त्यो बिरुवालाई आवश्यक तत्व। अर्को युरियामा नाइट्रोजन भन्ने मात्रै तत्व हुन्छ, र पोटास भनेको पोटासियम भन्ने मल हुन्छ, तीनटा किसिमको मल पाइन्छ। डीएपी र पोटास भनेको सुरुमा तिनीहरू स्थिरीकरण माटोमा अलिकति लामो समयसम्म रहन्छन्, त्यही भएर तिनीहरूलाई रोप्ने बेलामा प्रयोग गर्ने हो भने युरिया भनेको पछि 21-30 दिनको आसपासमा त्यो मल पानीमा उडेर बगाएर आकाशमा उडेर बापाएर अथवा त जमिनभित्र छिरेर त्यसको नाइट्रोजन भन्ने तत्त्व अलिक मोबाइल छ, अलिक दौडिन्छ, हिँड्छ, त्यो कारणले गर्दा त्यसलाई हामीले फिक्स गर्नलाई गाह्रो छ, त्यही भएर हामीले युरिया बेला बेलामा टपडेस गर्न पर्यो, युरियामा बढी नाइट्रोजन हुन्छ, त्यो कारणले गर्दा हामीले चाहिँ युरिया हामी हाल्छौँ। अब
4: जस्तो एक कठामा सालिक सर कति युरिया हाल्नुपर्छ?
3: युरिया हामीले अब यो चाहिँ कति तपाईँले सुरुमा यो कस्तोमा भर पर्छ भने तपाईँले पहिला 2.5 रोप्नु भएको छ, अरू सबै गर्नु भएको छ भने कम हाल्नु पर्यो, तर 3.7-8 केजी दरले जनरली तराईमा धेरै मल निकाल्न सकिन्छ भने 7-8 केजीसम्म हाल्न सकिन्छ, धेरै उत्पादक दिने हामी धानहरू अलिक धेरै लगाएको छ भने 9-5-6 केजीसम्म प्रयोग गर्दा पनि पुग्छ। यो भनेको तपाईँ 2.5 प्रयोग गर्न अझ घटाउनुहोस्, अनि तपाईँको हरियो मलहरू प्रयोग गर्नुभएको छ भने घटाउनुहोस्, यसको आवश्यक तपाईँले मल गोबरको मल प्रशस्त हाल्नु भएको छ भने कम राखे पुग्छ, 4-5 केजीसम्म
4: हाल्न मिल्ने हो युरिया,
3: हाल्न मिल्ने तर त्यसलाई ब्रेक गरेर दुईचोटि त्यसलाई 2.5 केजी 2.5 केजी गरेर 45-30 दिनमा 2.5 केजी हाल्नु पर्यो, अर्को 2.5 केजी चाहिँ 45 दिनमा हाल्नु पर्यो, ताकि त्यतिसम्म हाल्न सकिन्छ। यो चाहिँ हामीले युरिया पहिला डिएपी र पोटास पहिले हाल्छौँ, पछाडि अहिले चाहिँ त्यो हाल्ने बेला छ, यसरी व्यवस्थापन गर्नु पर्यो, र सधैँ गोडी भएपछि चाहिँ हामी हाल्ने, किनभने गोड्नुभन्दा पहिले हाल्यो भने झारले अब कति किसान कमलो हुन्छ, झार निकाल्न सजिलो हुन्छ भनेर हाल्नुहुन्छ, त्यो जम्मै खाद्य तत्त्व मल जति झारले लिन्छ अनि हाम्रो बारीले केही पनि पाउँदैन, त्यही भएर हामी गोडमेल गरिसकेपछि पानी कम राखेर अनि त्यसपछि त्यसलाई हालिदिने, अनि अलिअलि चिस्यान चिस्यान भयो, सुक्खा छ भने अलिअलि चिसो गराएर हाल्नु पर्यो, होइन पानी जमिरहेको छ भने पानी घटाएर अनि त्यसपछि त्यहाँ मल छर्ने, मल छरेको केही समयपछि बल्ल पानी लाग्यो, त्यहाँ पनि ठुलो पानी बगेर नलाने गरेर 1-2 दिन पानी बग्न नदिने, अनि बिस्तारै जराले त्यसले सोसेर लिन्छ, सकिन्छ भने चिसो टाइपको पानी नभएको चिसो जमिन छ भने त्यसमा चाहिँ छर्न पर्यो, ताकि झारहरू पनि क्लियर भएको देखिन्छ। अनि त्यसपछि हामी झार सफा गरिसकेपछि बल्ल युरिया चाहिँ दुईचोटि प्रप्रेस, त्यो हामीसँग कति एभाइलेबल छ अहिले बजारमा जति पाउन सक्छौ त्यसलाई दुईदेखि 2.5 केजीसम्मको रेन्जमा एकचोटि हाल्नुहोस्। त्यसपछि अर्को फेरि 2.5 केजी जति अर्को समयमा हाल्नुहोस्। यसरी चाहिँ एकचोटि गरेको 20-25 दिनमा चाहिँ अर्को टपडेस गर्नुपर्ने हुन्छ।
4: धान रोपाई सम्पन्न भएसँगै किसानहरू अहिले धान बालीको उचित स्याहार सुसार र रेखदागमा जुटिरहेका छन्। कतिपय धान गोड्नमा व्यस्त छन् भने कतिपयले धान गोडेर सकिसकेका छन्। किसानहरू मलखादको जोहो पनि गरिरहेका छन्, सिंचाई व्यवस्थापनमा आफूलाई ध्यान दिइरहेका छन्। धान बालीको उत्पादन बढ़ाउन रोपाई मात्रै पर्याप्त पनि हुँदैन। रोपिसकेको धानलाई सही समयमा सही तरिकाले मलखाद दिने, आवश्यकता अनुसार सिंचाई गर्ने, झारपात नियन्त्रण गर्ने तथा रोग किराको समयमै पहिचान र व्यवस्थापन गर्न सके उत्पादन बढ़ी लिन सकिन्छ। तर कुन समयमा कस्तो मल प्रयोग गर्ने, खेतमा कति पानी राख्ने, सिंचाईको व्यवस्थापन, गोडमेल कहिले र कसरी गर्ने, धानमा देखिने रोग तथा किराको पहिचान कसरी गर्ने, समस्या देखिएमा किसानले के गर्ने, यी महत्वपूर्ण विषयमा किसान अझ धेरै अन्यलमा देखिन्छन्। यिनै महत्वपूर्ण विषयलाई हामीले खास गरिकन आज कुराकानी मार्फत प्रश्न पार्ने प्रयास गरिरहेका छौं। रोपिसकेको धानको स्याहार सुसार, मलखा तथा सिंचाई व्यवस्थापन, रोग किरा नियन्त्रण र उत्पादन बढ़ाउने उपायबारे हामीले बिउ बीजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन ललितपुरमा कार्यरत वरिष्ठ बाली अधिकृत शालिगराम गौतमलाई हाम्रो टेलिफोन सम्पर्कमा डाकिरहेका छौं। जस्तो शालिग सर, अब खास गरी अहिले धानको पात पहेँलो हुने, बोट राम्रोसँग नबढ्ने, गाज कम लाग्ने लगायतका समस्या पनि देखिएका छन् कतिपय किसानको खेतमा, यो के समस्या हो र यो समस्याको निदान के हुन सक्छ?
3: पहेँलो हुने भनेको, धानमा पहेँलो हुनु भनेको मान्छेलाई ज्वरो आएको जस्तो,

0: कम हुन सक्छ पहेँहरू, अनि युरियाको कारणले गर्दा पहेँलो हुन सक्छ, अनि हामी रोगको कारणले हुन सक्छ, अथवा इमान किराले पनि धेरै चुसेर पहेँलो हुन सक्छ। यो कुन पक्षले भएको छ भन्ने कुरा खेतमा नियन्त्रण नियमित अवलोकन गर्ने, खेतबारीमा जाने अनि हेर्ने गर्नु पर्यो। अहिले यो बेलामा पानीको व्यवस्थापन गर्न, रोग लागेको किरा लागेको अवस्थाको अवलोकन गर्न एकचोटि खेतमा जानु पर्यो। एक पाँच सात दिनको दौरानमा खेतमा गएर त्यसलाई अवलोकन गर्न सक्यौँ भने पछाडि हुने क्षतिलाई हामी नियन्त्रण गर्न सक्छौँ। अहिले हामी हेर्न जानु भनेको पानीको व्यवस्थापन हेर्ने हो, अनि त्यसपछि अर्को महत्त्वपूर्ण भनेको खाद्य तत्त्वको अभाव छ कि भनेर हेर्ने हो। यदि पहिला पनि जिङ्कको कमी जस्तो छ, हामीले माटो परीक्षण गर्दा जिङ्कको अभाव जस्तो छ भने रोपेको करिब अब 25-30 दिनमा अथवा सकिन्छ भने अब त्यो पनि हालिएको छैन 40-45 दिनमा पनि जिङ्क छर्न सक्छौ। त्यसलाई चाहिँ हामी जनरली अब 1 केजी प्रति कट्ठाको दरले अलिकति धेरै कमी छ भने त्यसलाई त्यसरी चाहिँ फल दिन सक्यो भने हामीले जिङ्कको अभाव कम गर्न सक्छौँ। कहिले छरेका छौँ भने हेरेर गोठको अवस्था हेरेर गर्न सक्छौँ। जिङ्क कमी भयो भने पहेँलो हुन सक्छ। दोस्रो पक्ष भनेको ज्वरो लाउने भनेको उसलाई के हो भन्दा त्यही खाद्य तत्त्वको अभाव हो, नाइट्रोजनको मात्रा कम छ भने नाइट्रोजन हाल्न पर्यो। तेस्रो भनेको रोग, विभिन्न किसिमका रोगहरू लाग्छन्, जरा पौनी रोग लाग्छ, त्यसपछि तपाईँको पातहरूमा लाग्ने विभिन्न किसिमका रोगहरू, अब ब्राउन स्पटहरू आउने थाल्छ, अनि अब अलिअलि ब्लास्टहरू देखिन थाल्छ। यिनीहरू ब्लास्टहरू भनेको थोप्लो भित्रमा खैरो भयो, बिचमा खैरो गोलो घेराभित्र पातको लागेको रोग लागेको पातभित्रमा एउटा घेरा हुन्छ, त्यो घेराको नि बिचमा खैरो छ भने त्यो ब्लास्ट हो, होइन भने सबै खैरो खैरो छ भने त्यो ब्राउन स्पट हुन्छ, अनि अर्को ग्रे स्टेक भन्ने रोग लाग्छ पहेँलो। यी विभिन्न किसिमका रोगहरू लाग्छन्। यसको रोगको निदान भनेको महत्त्वपूर्ण भनेको बाली व्यवस्थापन हो। बाली व्यवस्थापन अहिले भनेका सिँचाइका अनि मलखातका व्यवस्थापन गर्न सक्यो भने धेरै कुराको हामी व्यवस्थापन गरेका हुन्छौँ। बोट कमजोर भएपछि हामीलाई जस्तो कमजोर हुन्छौँ त्यस्तै बोट बिरुवा पनि कमजोर हुन्छ, उसलाई रोग लाग्छ। त्यही भएर हामी यसलाई व्यवस्थापन दर भनेको खाद्य तत्त्व व्यवस्थापन हो, त्यसलाई समयको गुणमेल हो, यो पाटो हो। अब हामीले रोग लायो, अब ब्लास्ट लायो, धेरै लायो भने हामी विषादी पनि छर्न सक्छौँ। तर
1: विषादीकै कुरा गर्दा जस्तो सालिक सर आफू खुसी बजारबाट विषादी ल्याएर छर्ने खालको चाहिँ हाम्रो चाहिँ परम्परा पनि छ, त्यो सही हो वास्तवमा?
0: यो एकदमै सही होइन, किनभने अब हामीले नागरिकको सल्लाह लिने अनि हामीसँग वरपर कृषि ज्ञान केन्द्र छ, स्थानीय तह छ, त्यहाँ नभए अरू पनि प्राविधिक हामी विभिन्न निकायहरूमा छौँ, त्यहाँ गएर हामी सल्लाह लिने सुझाव लिने गर्नु पर्यो, ताकि विषादी हल्ला वातावरणमा आफ्नो स्वास्थ्यमा अनि अरू पनि हुन्छन् चाहिने विषादी, मरुवा लाग्ने विषादीको मा अर्को चाहिँ ब्राउन स्पटको विषादी पर्न सक्छ, त्यसपछि तपाईँको रोग लाग्नेमा किराको विषादी हालिरहेको पाउँछ किसानहरूले, ताकि त्यहाँ किरै लागेको हुँदैन, जसले गर्दा वातावरण अरू कुरा पहिले विषादी हालिदिइसकेपछि त्यो राम्रा यो हाम्रो वातावरण मैत्री हुन्छन् ती चाहिँ तपाईँको किराहरू सबै मरेको हुन्छ, त्यसले गर्दाखेरि अर्को एउटा किराले हामीले विषादी नजानेर रोग लाग्नेमा विषादी किरा लाग्ने विषादी हालिदेऊ, मार्ने विषादी हालिदेऊ, त्यसमा चाहिँ हामीलाई वातावरणमा त्यो किराले अर्को किरा खाने हुन्छ, जस्तै हामीलाई हाम्रो बाली नष्ट गर्ने किराको सट्टा अर्को चाहिँ किराले चाहिँ मरेको हुनसक्छ, त्यसको जनसङ्ख्या कम हुने बित्तिकै हाम्रो चाहिँ अर्को परजीवीहरू चाहिँ हामीलाई चाहिँ नष्ट गर्ने बाली नष्ट गर्ने किराहरू गबारो जस्तै मानव एउटा गबारोलाई खाने अर्को किरा छ भने गबारो अब फैलिएर आउन सक्छ। त्यही भएर हामीले विषादी प्रयोग गर्दा विचार गर्नुपर्छ, एउटा विषादीको एउटा तरिकाले विषादी हाल्दा अर्को असर गरिरहेको हुन्छ, विषादी हाल्ने भनेको अन्तिम विकल्प हो, त्योभन्दा अगाडि अरू विकल्पहरू व्यवस्थापन गर्नु पर्यो, प्राविधिकको राम्रो सल्लाह लिनु पर्यो, वरपर प्राविधिकलाई भन्नु पनि पर्यो मलाई यस्तो छ, अनि त्यसपछि एग्रोभेटमा जाँदा भने आफूलाई के परेको त्यसको फोटो त्यसको प्रुफ अनि आफूले देखेको फोटोहरू क्लिप तयार गर्ने, फिल्डमा जाँदा देखेका किराहरू छ भने त्यो तिनीहरूको प्रमाण राख्ने र त्यो खिचेर सम्बन्धित प्राविधिकलाई दियो भने सही सल्युसन हुन्छ, समाधान हुन्छ, त्यतातर्फ ध्यान दिनुपर्ने हुन्छ।
1: जस्तो धानको बिउमै समस्या भएर पनि धान उत्पादन लिँदै गर्दा या धान हुर्किँदै

0: एउटा समस्या देखिन सक्छ भनिन्छ एउटा कुरा, यो सही हो कि होइन? अर्को कुरा, कतिपय रोगहरू चाहिँ हामीले नसोचेका रोगहरू पनि लाग्न सक्छन्, कतिपय हामीले जाने बुझेका रोगहरू पनि देखिन सक्छन्। खास गरी अहिलेको अवस्थामा ठ्याक्कै बढी सताउने रोग चाहिँ कुन हो?
1: यसरी भनौँ हजुरलाई, अब पहिला बिउबाट सर्ने कुरा गर्नुभयो, म कुरा गरिहाल्छु। अब बिउबाट सर्ने रोगहरू घाँटी मरुवा भन्ने चाहिँ जुन मरुवा छ त्यो बिउबाट सर्छ होइन, यो चाहिँ अब केही भाइरसजन्य रोगहरू पनि बिउबाट सर्छ। अरू चाहिँ राम्रोसँग यदि तिनीहरूलाई पहिले बिउ उपचार गर्न सक्यो, बिउ उपचारित गरेको बिउ लिएको छ भने हामी त्यसबाट नियन्त्रण गर्न सक्छौँ अथवा हामीलाई बिउ के अरे रोग कम लाग्छ। त्यही भएर उपचारित बिउ लिनु पर्यो, पहिला छर्ने बेलामै विचार गर्न पर्यो, नभए आफूले ल्याएर 2 ग्राम अथवा यो के अरे 2 ग्राम प्रति केजीको दरले चाहिँ हामीले हाल्न सक्छौँ। यो थिराम भन्ने हुन्छ, त्यसले त्यसमा चाहिँ 1 केजी प्रति केजीमा 2 ग्राम हालेर हामीले त्यो राम्रोसँग मोलेर पहिला उगरिसकेपछि पानीमा भिजाइसकेपछि त्यसलाई चाहिँ हामीले चाहिँ ट्रिटमेन्ट गर्न सक्छौँ। त्यो पनि एउटा व्यवस्थापन छ यदि पहिले। अब हामीले होइन त्यो बिउ सही तरिकाले ल्याएका छैनौँ, हाम्रो जमिन पनि पहिले त्यो ऊ छ भने अब हामीले चाहिँ त्यसलाई व्यवस्थापन रोगको अवस्था हेरेर व्यवस्थापन गर्ने हो। रोगको व्यवस्थापन गर्दा मात्राको, समयको अनि बाली अवस्थाको यी कुराहरू जज गरेर मात्र हाल्नुपर्ने भयो अनि यसरी हामी व्यवस्थापन गर्नुपर्ने हुन्छ। अब यो बेलामा अहिले भनेको धेरै लाग्ने भनेको अब फेट कुहिनी एउटा पहाडतिर पनि अलिक समस्या छ, तराईमा पनि पानी जमिरह्यो भने जरा कुहिनी समस्याहरू हुन सक्छन्। त्यसलाई चाहिँ सबैभन्दा राम्रो व्यवस्था भनेको विषादी धेरै मात्रामा छ भने हो अथवा पानीको मात्रा नियन्त्रण गरेर त्यसलाई हामी पानी हल्का ओभारो गराइदिइसकेपछि अनि अटोमेटिकली त्यसले जरा अलि दह्रो हुन थाल्छ अनि नियन्त्रण गर्छ। त्यो पनि भएन भने हामी विषादी पाउँछौँ, त्यो हाल्न सक्छौँ। त्यो चाहिँ विषादी हाल्नुभन्दा त्यसलाई पानीको व्यवस्थापनबाट हुन्छ, किनभने पछि फेरि पानी जमिनमै हुन्छ, त्योबाट अरू बाधाहरू असर हुन्छ। दोस्रो भनेको अर्को ब्लास्टहरू लायो भने ब्लास्ट मार्ने मरुवा मार्ने किर्नोक्सिल गोल पाइन्छन्, अरू पनि पाइन्छन्, तर तिनीहरू चाहिँ विभिन्न अरू विषादीहरू छन् विषादी छन् तर तिनीहरूको पनि अवस्था हेरेर हाम्रो बालीमा 5% 100 बालाहरू बोटहरू गर्दाखेरि बालाहरू 100 गर्दाखेरि 4-5 लागेको छ भने त्यसलाई खासै असर हुँदैन, तर धेरै नै 40-50-20-30 गर्दा 20-30 लायो भने अब त्यहाँ प्रकोप बढेको छ भन्ने बुझ्नु पर्यो। अब बल्ल विषादी गर्दा पनि हामीले आफूले पहिला कम असर गर्ने विषादीबाट प्रयोग गर्न सकिन्छ, त्यसमा चाहिँ बढी ध्यान दिनु पर्यो। अब अर्को चाहिँ अहिले यो बेलामा अब विभिन्न किसिमका चाहिँ विषादीहरू पाइन्छन्, अब त्यो किरा मार्ने छुट्टै छ, झार मार्ने छुट्टै छ, त्यसपछि तपाईँको रोग पनि हरेक रोगका छुट्टा छुट्टै हुन्छन्। त्यही भएर विषादी चाहिँ हामीले राम्रोसँग सोधेर अनि एग्रोभेटमा हामी सोध्दा पनि राम्रोसँग सोध्नु पर्यो अनि विषादी पनि अब अहिले अब झारपात मार्ने छ भने पछाडि पोस्ट इमर्जेन्सीवाला विषादी चाहिँ कति किसिममा छर्ने विषादी चाहिँ हामी प्रयोग गर्न सक्छौँ। पाइरिसाक भन्ने हुन्छ नुमिनी गोलहरू, तिनीहरू प्रयोग गर्न सक्छौँ यदि त्यो अन्तिम विकल्प। म त सकेसम्म गोलमेल गरौँ, व्यवस्थापन गरौँ भन्छु अनि पोस्ट चाहिँ यो धार उम्रिसकेपछिको प्रयोग गर्न सक्छौँ। 2,4-D पनि हुन सक्छ, यो चाहिँ मिक्सर अहिले काहीँ विभिन्न बजारमा मिक्सर भएको पाइन्छ, खासै बाई स्प्रे ब्याग भन्ने हुनसक्छ, त्यसलाई चाहिँ नोमिनी गोल्ड भन्छ, 2,4-D हुनसक्छ। चौडा पातहरूलाई प्रयोग गर्नलाई फेनोसोलुम भन्ने पनि पाइन्छ। यस्ता विषादीहरू धेरै छन्। अब यो चाहिँ झार मार्नको विषादीको लागि भयो, रोग मार्ने हाम्रोमा धेरै चाहिँ ब्लास्टहरू आउने हो, ब्लास्टहरूलाई चाहिँ अलिक पछाडिको पाटोमा अहिलेभन्दा अहिले विषादी नहाल्दा राम्रो हुन्छ, अहिले हेर्ने जज गर्ने अलिकति 45-50 दिनको रेन्जमा चाहिँ त्यसको प्रकोप अलिक बढ्ने भयो भने त्यहाँबाट विचार गर्ने, नत्र अब अहिले चाहिँ प्रयोग नगरिहाल्ने, तिनीहरूको रोगहरूको अवस्था हेरेर गर्ने। अनि अर्को भनेको किराको गबारको समस्या अहिले फैलिन थाल्छ। अहिले किरालाई चाहिँ यदि चाहिँ गबारो नियन्त्रण गर्ने किरा छ भने अहिले पनि त्यो त्यसमा पनि 5% रेन्ज छ। धेरै गबारो यसो पात ताप्दाखेरि सट्टा आउने बोटहरू छन् अनि थुलुक ढल्ने बोटहरू छ, पहेँलो पहेँलो भइरहेको छ बोटहरू ठाउँ ठाउँमा भने त्यसलाई यसो तानेर हेर्दाखेरि बिचमा किराले खाइरहेको छ गाजहरूमा भन्ने समस्या जस्तो देखिएको छ भने त्यो गबारो नियन्त्रणको लागि फेरि हामीले गबारो नियन्त्रण गर्ने विषादी अलिक धेरै मात्रामा देखिएको छ भने हाल्ने, नत्र भए पानीको मात्रा तलमाथि गरेर त्यसलाई नियन्त्रण गर्ने, अथवा हामीले बोटहरू कमजोर भएको छ भने युरिया राखिसकेपछि अलिकति बोट तला हुन्छ अनि त्यसपछि व्यवस्थापन अब आफै भएको पनि हुनसक्छ। अथवा रातिमा हामीले चाहिँ बत्ती अब त्यो वातावरणीय मैत्री गर्नलाई रातिमा ठक्क गबारो नियन्त्रण गर्नलाई रातिमा रागो बालेको जस्तो गरेर अनि त्यसपछि बाल्ने अनि त्यसपछि एउटा बाल्टी लिने पानी राखेको त्यसमा चाहिँ सट्ट झ्याप्प निभाइदिने अनि किराहरू त्यहाँ गर्छ, त्यहाँ चाहिँ जम्मै भाले आकर्षण भएर त्यहाँ सबै आउँछन् अनि त्यसपछि पछि अहिले यो फुल पार्ने बेलामा जम्मै के हुन्छ भन्दा यो यो फर्टिलाइज नभएको अन्डा दिन्छ, त्यसले गर्दा किराको नियन्त्रण गर्न सकिन्छ। यसरी हामीले वातावरण मैत्री तरिकाले गर्ने अब नभए हामी हाम्रो प्राविधिक समस्या गरेर हामीले विषादी पनि छर्न सक्छौँ। एग्रोभेटमा गएर किरा मार्ने हो, किरा लागेको छ भने किराको भनेर माग्नुहोस्, रोग छ भने रोगको भनेर भन्नुहोस् अनि त्यो फोटो लिएर गएर देखाउनुहोस्, नभए वरपरको प्राविधिकलाई गरेर के हो त्यही विषादी मात्र छर्ने, अब अरू चाहिँ नसर्ने। यो गर्न सक्यौँ भने हाम्रो बालीमा लाग्ने लागत पनि कम हुन्छ, नोक्सान पनि कम हुन्छ र हाम्रो बाली उत्पादन पनि राम्रो बढाउन सक्छ।
0: हुन्छ, यो महत्वपूर्ण समय साथ र संवादका लागि यहाँलाई धेरै धन्यवाद छ।
1: हजुर, र एफएम लुम्बिनी एफएमलाई धेरै धन्यवाद दिन चाहन्छु।
2: यहाँ हुनुहुन्थ्यो हरिहर भवन काठमाडौँमा कार्यरत वरिष्ठ बाली विकास अधिकृत शालिग्राम गौतम हामीसँग आजको सन्दर्भ स्तम्भमा कुराकानी गर्नुहुँदै खास गरी धान रोपाई सम्पन्न भएसँगै किसानहरूले धान बालीको उचित स्याहार कसरी गर्ने, रेखदेख कसरी गर्ने, झारपात गोडमेल कसरी गर्ने, मलखातको जोखो कसरी गर्ने र सही ढंगबाट सिंचाई झारपात नियन्त्रण तथा रोग किराको समयमै पहिचान र व्यवस्थापन कसरी गर्ने यो महत्वपूर्ण विषयमा हामीलाई जानकारी दिँदै हुनुहुन्थ्यो बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन ललितपुरमा कार्यरत वरिष्ठ बाली विकास अधिकृत शालिग्राम गौतमले। उहाँलाई हामीले धन्यवाद दिएर विदाबारी गरेका छौं। भोलि पनि नयाँ नौला र जल्दाबल्दा विषयवस्तुमा छलफल बहस र कुराकानी गर्न आउने नै छौं। त्यतिन्जेलसम्मका लागि यो महत्वपूर्ण समयका लागि यहाँहरूलाई धेरै धन्यवाद दिँदै बिदा हुन्छौं। नमस्कार।
3: आजको सन्दर्भ

0: अघिल्लो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-5907719 र 98-672-96-018
1: सधैँ हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जान्न
2: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
1: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका
3: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ
5: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुक ढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोकिए जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागिमा उदास भइरहने जिउमा फुर्ति नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्याङ नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-37-111 र 98-026-21-354
6: ए दिलकुमारी आज त काम गर्ने जागरै छैन
7: हो भाइ आज मलाई पनि काम गर्ने जागरै छैन
8: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
7: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
11: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्छौ हँ 3 दिन भयो कपडा धुन दिएको आज पनि त्यसै असरल छन्
12: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र
13: के को छलफल हो दाई भाउजू दुवैजना थकित पनि देखिनुहुन्छ
12: हेर्नुहोस् न बाबु हुन त घरका कुरा नभने पनि हुने हो बिहान उठेदेखि घरको सरसफाई चिया नास्ता खाना बच्चालाई स्कूल दाईलाई अफिस भाँडा भान्सा करेसा बारीको काम 1 मिनट फुर्सद छैन तर दाईले मेरो कामै देख्नुहुन्न
13: हुन त हो घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ आफूले गर्न परे पो थाहा हुन्छ नगरेकालाई कसरी थाहा होस्
11: ओहो भाइ आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ
14: एकअर्काको कामको सम्मान गरौ समाज परिवर्तनमा अग्रसर बनौ
15: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
16: हाम्रा सेवाहरू
15: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
16: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
15: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
16: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
15: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम, रूपन्देही,
17: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
18: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
19: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
20: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या?
19: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
21: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो। के गर्नुपर्छ भन्दिउँ त नानी?
19: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
22: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
23: सबै मिलाइ खुवाऊ।
22: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
24: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
25: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
26: बुटोल भैर हवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
27: हाम्रा सेवाहरू
26: जनरल फिजिसियन,
27: स्त्री तथा प्रसुति,
26: बाल रोग,
27: छाला तथा यौन रोग,
26: हार जोड्ने नसा तथा बाथ रोग,
27: टाउको तथा मनोरोग,
26: नाक कान घाँटी,
27: जनरल सर्जरी,
26: भिडियो एक्सरे,
27: डिजिटल एक्सरे,
26: ईसीजी,
27: डेन्टल तथा प्याथोलोजी,
26: फिजियोथेरापी
27: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
28: किशोर किशोरी, युवाहरू र 15-49 वर्ष को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
29: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
30: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही,
31: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 0175-62-832, मोबाइल
32: 9857-21-835।
33: पीछे शांति को मुहान लुम्बिनी।

0: सुप्रभात बस आज हामी के विषयमा छलफल गर्छौं
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
0: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् आलै पालो भन त
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
0: हो अरू भन त
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
0: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
6: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
0: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
7: नेपाल सरकार विज्ञापन बोर्ड
0: खै जन्म दर्ता दिनुहोस् त
8: जन्म दर्ता गरेको छैन नि म्याडम
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
8: हो र मलाई त थाहा नै थिएन म्याडम
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
8: ए पहिला कसैले भनेन
0: जन्मेको 35 दिनभित्र स्थायी ठेगानाको वडा कार्यालयमा गएर जन्म दर्ता गराउनु पर्छ
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
6: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
7: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
6: नेपाल सरकार विज्ञापन बोर्ड
9: यौन हिंसाबाट बचौं र बचाऊ यौन जन्य हिंसा सामाजिक अपराध हो यस्तो हिंसा छिमेकी आफन्त र नातेदारबाट समेत हुन सक्छ अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल गरौं उनीहरूको चाल चलन बानी व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइए तत्काल उनीहरूसँग कुरा गरौं बाल बालिकालाई कुनै समस्या भए मन मिल्ने साथी वा अभिभावकलाई बताऊ लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका देउखुरी नेपाल
10: को को बाहिर
11: म दिदी सुन्तली ढोका खोल्नुहोस् न
10: के भयो यति राति किन रुँदै आकी
11: दिदी भित्र हेर्नुहोस् न मलाई डर लागिरहेको छ
10: ल भन के भयो
11: मलाई आज घरमा कोही नभएको मौका छोपेर त्यो तल्लो घरको माइला दाईले म भागेर आएको दिदी
10: माइला दाईले पस त्यसलाई म प्रहरीलाई फोन गरिहाल्छु हेलो म माया वडा सदस्य यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ प्रहरी पठाइदिनुहुन्छ कि त्यो गर्नु
12: ए ल ल हामी लान्छौ भोलि चौकीमा आउँ
10: ल ल अब धेरै नरौ कानूनले कारवाही गर्छ भोलि प्रहरी चौकी र मनोपरामर्शकर्तासँग भेट्न जाम्ला
13: महिला किशोरी वा बालबालिकामाथि हिंसा भएमा सहेर नबसौं सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं
14: नेपाल सरकार विज्ञापन बोर्ड
15: Thank you.

0: यौन हिंसा से बचा जाए और सबके बचावा जाए। यौन हिंसा सामाजिक अपराध होए। ऐसन हिंसा पड़ोसी, हित दोस्त और नातेदार से भी हो सकत है। अभिभावक लोग अपने लड़के बच्चन के व्यवहार पे ध्यान देवा जाए। उन लोगन के चाल चलन बानी व्यवहार में अस्वाभाविक परिवर्तन आई सकत है। ऐसन होए पे तुरंत उन लोगन से बातचीत करा जाए। बच्चा लोगन की कौन समस्या भये पे मन मिले वाला साथी लोगन से अथवा अभिभावक लोगन से बात करावा जाए।
1: अनुरोध आगन लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल।
2: अपाङ्गता भएका महिलाका अधिकारका कुरा।
3: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
4: सफलता अनि संघर्षका कथा।
5: म दृष्टिहीन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिंकिङले नै गर्दा म यहाँसम्म आइपुगे।
2: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा।
6: रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
7: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
8: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
7: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
8: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
9: यसरी स्वास्थ्यकर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
10: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
9: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
8: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
11: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
12: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
11: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
12: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
2: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
13: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
14: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुरसारै छैन त।
15: होइन, के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
14: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: अर्घा खांची ओबीसी सीमेंट देश को सीमेंट।
1: सीसीटी कॉलेज को नया भर्ना संबंधी अत्यंत जरूरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलटी बीएससी नर्सिङ बीपीएस बीएनएच एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071-410-380 071-410-479 मोबाइल 9875-85188 9875-20752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
2: किन झोक्राउनु भन्छ काका?
3: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
2: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
3: ए बुद्ध फाइबर, कामसोली पनि त्यही भन्थ्यो।
4: आधुनिक प्रविधिबाट तयार गरिएका न पसाङ्गिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराजपुर मोबाइल 98-570-21-757 र 98-472-28।
5: Music Nepal।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द, संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। नागरिकलाई संसद र सांसदप्रति र सांसद र संसदलाई नागरिकप्रति उत्तरदायी बनाउने उद्देश्यले सामुदायिक सूचना नेटवर्क सीआईएन ले हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग बर्दिया क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद ठाकुर सिंह थारू हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ।
1: धन्यवाद।
0: लामो समय पत्रकारिता गर्नुभयो, सांसद भएर अगाडि बढ्दै गर्दाखेरि त्यो मैले धेरै कुरा सिकिसकेको थिएँ, देखिसकेको थिएँ, त्यसकारण अलि सजिलो, अथवा पत्रकारिता अलि फरक, यता सांसदको यात्रा चाहिँ फरक रहेछ भन्ने लाग्यो।
1: यो धेरै फरक, यो चाहिँ फरक के हो भने नि, हामी पत्रकार हुँदाखेरि, म सञ्चारकर्मी हुँदाखेरि, अब सञ्चारकर्मीको के हो भने राज्यलाई खबरदारी गर्ने, हामीले खबरदारी गर्थ्यौँ, यो ठाउँमा यो छ है, राज्यले चाहिँ यो ठाउँमा यस्तो गर्नुपर्छ भनेर भन्थ्यौं। तर सांसद भन्ने चिज के भयो भने हामी खबरदारी त गर्यौं, तर अब त्यो खबरदारी गरेको चीजलाई इम्प्लिमेन्ट कसरी गर्ने भन्ने चाहिँ सांसदको भूमिका चाहिँ रहेछ, किनभने आवश्यक पर्ने कानूनहरू बनाउने होइन, त्यसलाई चाहिँ कसरी पूरा गर्ने भन्ने चाहिँ सांसदको कर्तव्य हो, राज्यसँग पहुँच पुर्याउने। पहिला चाहिँ हामी चाहिँ मिडिया मार्फत पुर्याउँथ्यौँ लेखेर, अहिले चाहिँ प्रत्यक्ष रूपमा बोलेर र कानून बनाएर हामीले चाहिँ त्यहाँ समस्या गाउँघरका समस्याहरूलाई इम्प्लिमेन्ट गर्ने प्रयास गर्छौँ। त्यसैले पत्रकारिता र सांसदको भूमिकामा त धेरै डिफरेन्स नै हुने नै भयो।
0: प्रश्न गर्न अथवा समाचार लेख्न सजिलो कि त्यहाँ आएर नागरिकको जनताको प्रश्न सुन्न चाहिँ सजिलो?
1: प्रश्न गर्न सजिलो, धेरै सजिलो, प्रश्न गर्न धेरै सजिलो, तर चाहिँ यो त्यो इम्प्लिमेन्ट गर्न र जवाब दिन चाहिँ गाह्रो।
0: पछिल्लो संसदको गतिविधिहरूमा तपाईँको कस्तो छ त्यसमा बुझाई, सांसदहरूको भूमिका, सरकारमा रहेका दल, प्रतिपक्षमा रहेका दलको जुन खालको व्यवहार अहिले भइरहेको छ?
1: यसो छ, मैले त अब चाहिँ प्रतिपक्षीलाई के बुझ्छु भने त्यो रचनात्मक भूमिकाको रूपमा बुझ्छु, उहाँहरूले हामीलाई खबरदारी गर्नुहुन्छ, अब हामी सत्ता पक्ष मान्ने हौ, अब हामीले चाहिँ कहीँ गल्ती गरेका छौँ, कहीँ चाहिँ हामी बाटो बिराएका छौँ भने उहाँहरूले खबरदारी गर्नुहुन्छ, त्यसैले मैले त्यति ठूलो रूप लिँदैन होइन, उहाँहरूको रचनात्मक भूमिका हो। एउटा चाहिँ पोलिटिकल साइन्सले के भन्छ भने संसद भनेको प्रतिपक्षको हो, भनेको अधिकांश समय प्रतिपक्षहरूले बोल्नुहुन्छ, हामी कम बोल्छौँ सत्ता पक्ष, किनभने अब रुलिङ पार्टी भइसकेपछि त अब संसद पार्टी भइसकेपछि हामीले आफ्नो समय बोल्ने होइन, तर चाहिँ प्रतिपक्षले चाहिँ हाम्रो अहिले चाहिँ मैले देख्छु प्रतिपक्षहरूले चाहिँ राम्रै भूमिका देख्नु छ, हाम्रो चाहिँ धेरै विषयवस्तुमा हामीलाई फिडब्याक दिने, हाम्रो सरकारले तपाईँहरू यो गर्दा ठिक हुन्छ है भन्ने चाहिँ हामीलाई बाटो देखाइराख्नु भएको छ।
0: सत्ता पक्षको सांसद भएको कारणले गर्दाखेरि अलि आफैले आफैलाई नियन्त्रण गर्नुपर्ने त्यस्तो खालको औपचारिक दबाब छ।
1: सत्ता पक्ष र प्रतिपक्ष सांसद भन्दा पनि कस्तो छ भने सांसदको पनि आफ्नो कोड अफ कन्डक्ट छ, जस्तै प्रतिनिधि सभा नियमावली 2083 छ, त्यो चाहिँ कस्तो हो भने त्यो सांसदले आफ्ना लागि आफै बनाएको हो कि, त्यो सांसदले मैले यो गर्न हुन्छ मैले चाहिँ यो गर्न हुन्न भनेर आफैले लेखेर बनाइसकेपछि संसदमा आफैले पास गरेको चीजलाई आफूले मान्ने कि नमान्ने भन्ने त हो नि त,
0: पछिल्लो गतिविधिले मानेको जस्तो देखिन्छ कि नमानेको
1: यो कस्तो छ, कस्तो कति तपाईँले कस्तो तपाईँले कुन प्रसङ्ग कोट्याउनु भएको होला भने कुनै साथीहरूले अलिकति चर्को बोल्नु हो कि भन्ने प्रसङ्ग उठाउन खोज्नु
0: साथीहरू फेरि उठेर हिँडिदिने त्यस्तो खालको

0: यस्तो हुन्छ तपाईँको कस्तो हुन्छ भने मान्छेको व्यवहार हुन्छ कि कोही मान्छे कुनै कुरा राख्दाखेरि रोएर रोए जस्तो गरेर आफ्नो प्रेजेन्टेसन गर्छ, कोही चर्किएर बोल्छ, कोही मिठो बोल्छ, कोही एकदम स्ट्रेट बोल्छ, त्यो आफ्नो बानी हुन्छ
1: भनेको सबै सांसदको भूमिका अहिले सबै ठिक छ
0: एकदम ठिक छ। अब कस्तो हो भने अब तपाईँको बानी त सकिँदैन नि कन्ट्रोल, संसारमा सबै चिजको ब्रेक छ होइन, ब्रेक लगाउन सकिन्छ नि त, तपाईँको मोटरसाइकल गाडी सबै चिजको ब्रेक सबैको ब्रेक छ, तर मान्छेको त ब्रेक त अरूसँग हुँदैन नि त, सांसद पनि मान्छे हो। अब त्यो सांसदको ब्रेक, त्यो मान्छेको ब्रेक त जो मान्छे जे व्यवहार गर्दैछ उसँगै ब्रेक हुने हो, त्यसैले ब्रेक कहाँनिर लगाउने भने उहाँहरूको कुरा हो।
1: अनि संसदमा तपाईँ जाँदै गर्दाखेरि तयारी कतिको गर्नुपर्छ?
0: एकदम यस्तो हुन्छ, अब तपाईँको दुईटा खाले हुन्छ होइन, मेरो भूमिका के हो, मेरो भूमिकाले तपाईँको मेरो जिल्ला, मेरो राज्य, मेरो देश, मेरो कानून होइन कुरा चाहिँ अब चाहिँ मैले धेरै प्रभाव पर्छ कि। संसद भनेको के हो भने आफैमा कानून बनाउने मान्छे हो, त्यसैले मैले चाहिँ धेरै अध्ययन गर्नुपर्छ भन्ने चाहिँ मान्छे सोच भएको मान्छे पढ्छ नै होइन। अब अरू सांसदहरूले पनि त्यही गर्नु होला किनभने त्यहाँ सुन्नुहुन्छ नि त, सुन्नुहुन्छ बोलेको होइन।
1: कति घन्टा लाग्छ तयारी गर्न संसद बैठकमा जान?
0: कुरै नगर्नुहोस् है, अब संसद त मैले चाहिँ भने नि, अब तपाईँलाई हाँसो लाग्ला होइन धेरै साथीहरूलाई, मैले नढाँटेर भन्छु होइन, म जीवनमा ढाँटेको पनि छैन होइन, यो मैले चाहिँ स्कुलमा कहिले पनि यति धेरै पढिनँ किनभने यो तपाईँको यति तपाईँको इन जेनरल विषय छ कि हामीले तपाईँको चाहिँ कल्पना नगरेका कुरा। म चाहिँ अब मलाई सजिलो के छ भने कानुन विद्यार्थी भएको कारणले पनि सजिलो होइन, अब तपाईँको यति धेरै कानुन, यति धेरै अहिले त तपाईँको के छ भने 166 वटा कानुन यही वर्ष हामीले चाहिँ टेब्लो हुँदैछ, टेब्लो भइसक्यो, अब 7-8 वटा चाहिँ हामीले चाहिँ अब पास गर्दैछौँ, 3-4 वटा त पास गरिसक्यौँ, खनिज पास गर्यो होइन, अब त्यो समितिमा के अरे भइसक्यो होइन, मानव बेचबिखान तथा सार्वसान नियन्त्रण 2064, अब हिजो मात्रै बालबालिका श्रम निषेध ऐनका बारेमा छलफल गरौँ,
1: त्यो प्रतिनिधि सभाबाट पारित भयो, अब समितिमा जाने,
0: अब समितिमा भन्दा पनि त्यो अब चाहिँ प्रतिनिधि सभाको हाउसले चाहिँ पारित गर्यो, अब त्यसमा चाहिँ के भन्छ अरे
1: संशोधनको
0: लागि चाहिँ गएको छ त्यो, त्यसैले यो त पढ्न त पर्यो नि त, पढ्न पर्यो, त्यसैले धेरै तयारी गर्नुपर्छ।
1: अनि तयारी गर्दै गर्दाखेरि त्यो एक्लैले भ्याइँदो रहेछ कि अथवा सङ्गसाथी चाहिँदो रहेछ?
0: अब सङ्गसाथी त चाहिनु पर्थ्यो होइन, अब कस्तो भयो भने अब चाहिँ सांसद भएको अब धेरै कुरा चाहिँ साथीहरूले भन्छन्, सांसद भनेको चाहिँ अब धेरै साथी, अब यसमा प्रसङ्ग जोडौँ एउटा होइन, तपाईँले कुरा उठाएन, सोकियो सांसदलाई दिनहुन्न लिनहुन्न भन्ने प्रसङ्ग होइन, तर एउटा कुरा चाहिँ के हो भने सांसदले एउटा सांसद अहिलेको पार्लियामेन्ट छ नि, अब म पहिलाको पार्लियामेन्ट कस्तो थियो त मैले भन्न जान सक्दिनँ भन्न सक्दिनँ, तर अहिलेको पार्लियामेन्टले सांसदहरूलाई दिएको बिजनेस जुन छ नि, बिल बनाउने, बिलमाथि छलफल गर्ने, त्यो सांसदको एक्लो प्रयासले सम्भव छैन, सोकी अलिक पढे लेखेकै अलिकति बुझेको हुनु पर्यो भने सांसदलाई अलिक सहयोग चाहिँ हुन्छ।
1: तपाईँ अब कानून पढेको पनि, तपाईँले पत्रकारिता मार्फत हिजो प्रश्न गर्दाखेरि कहाँ के कस्तो छ भन्ने बुझेको मान्छे पनि भएको कारणले सोकिय भनेको कानून विषय पढेकै अति विज्ञ नै चाहिने हो कि साथीभाइ अथवा घर परिवारबाट?
0: त्यसमा चाहिँ कानून पढेको भइदिए धेरै राम्रो, भगुँदैन भने कम्तीमा ब्याचलर्स पास गरेको हुनुपर्छ भन्ने चाहिँ छ होइन। अब अर्को चाहिँ के हुन्छ भने पछि हाम्रो दलले पनि गर्ला होइन, अब तपाईँ विज्ञका रूपमा हाम्रो दलमा चाहिँ खटिएको जुन हाम्रो हायर गर्छ नि हाम्रो पार्टीले, हाम्रो संसदीय दलले जुन हायर गर्यो भने हामीलाई सजिलो होला किनभने, तर चाहिँ संसदलाई चाहिँ यति धेरै बिल, एउटै दिन 3-4 वटा बिलमा चाहिँ छलफल हुन्छ क्या, विधेयकमा छलफल हुन्छ। अब अनुमान गर्नुहोस् एउटा बिलमा बोल्नका लागि, सांसदले बोल्नका लागि कति घण्टा तयारी गर्छ होला, किनभने त्यहाँ संसदमा गएर हसुवा के अरे मनको बडास, मनको के अरे भाव भोग के अरे भाव त पोखेर त भएन, त्यहाँ चाहिँ कन्टेन्ट हुनु पर्यो, इन्टरनेसनल प्र्याक्टिस चाहिँ यो छ है, भारतमा यो छ फलाना ठाउँमा यो छ, अब यस्ता कुरा पढ्नका लागि त टाइम त लाग्ने भयो
1: पछिल्लो समयमा।
0: अब बिजनेस कस्तो भइदियो भने कहिले कहीँ त तपाईँले सुन्नुहुन्छ नि 9 बजे 10 बजेसम्म तपाईँको चाहिँ हाउस चल्छ, अनि सांसद 10 बजे फर्किसकेपछि ऊ खाना खान्छ, मान्छे हो नि त, सुत्न पर्यो, भात खान पर्यो होइन, निदाउन पर्यो होला नि त, त्यसरी गाह्रो छ नि त। अब तपाईँको अब तपाईँको अब मानव बेचबिखानको हामी छलफल गऱ्यौँ होइन, मानव बेचबिखान नियन्त्रण 2064 हामी छलफल गऱ्यौँ होइन, अब मानव बेचबिखान एन मानव बेचबिखान के अरे मानव बेचबिखान विरुद्धको एनमा छलफल गरिरहँदा हामी त पुरानो कुरा गर्दा हुन्छ नि, अब तपाईँको सुन्दै हुन्छ नि डिम्ब बेचेको केस आयो है, अब डिम्ब बेचेको केस घटना यो पनि मानव बेचबिखान हो भन्ने त इन्टरनेसनल प्र्याक्टिस भयो, तर हाम्रो बिल त छैन
1: भनेपछि सांसदले मेहनत चाहिँ
0: धेरै हद भन्दा मैले भने नि, फेरि पनि रिपिट गर्छु, मैले स्टुडेन्ट लाइफमा यति धेरै अध्ययन चाहिँ गरिनँ,
1: तर अहिले पछिल्लो समयमा प्रविधिले निकै साथ दियो भनेर सांसदहरू खुसी नै हुनुहुन्छ। तपाईँलाई कस्तो कतिको
0: अब तपाईँ एआईको कुरा गर्नुहुन्छ भने एआई पनि कस्तो छ भने एआई पनि एउटा चाहिँ अब कृत्रिम बौद्धिकता हो, तर त्यो सबै कुरा राइट भन्छ भन्ने पनि त होइन नि त।
1: अब त्यसो भए अहिलेको अवस्थामा तपाईँको टिप्स के हो, यदि सांसद कसैले एआईको सहारा लिँदै हुनुहुन्छ भने उहाँले के कुरामा चाहिँ ध्यान दिनु भएन भने उहाँ चिप्लिने?
0: एउटा चाहिँ के हो भने एआईले एआई भने कृत्रिम के अरे बनाएको चिज हो, उसले चाहिँ कहिलेकाहीँ के हुन्छ भने रियल फ्याक्ट कुरा चाहिँ रिड गर्न नसकेर अर्को कुरा भनिदिन्छ। जस्तै मैले आफै पनि अनुभव गरेको छु, मानव बेचबिखान ओसार प्रसार नियन्त्रण एन भन्ने जुन छ नि त्यसलाई टाइप गर्ने भने तीन चार थरी आउँछ के। एउटा चाहिँ तपाईँको नेपाल कानूनको लागि नेपाल कानून पत्रिका सुप्रिम कोर्टको वेबसाइट आउँछ है, अर्को चाहिँ नेपाल ल कमिसनको आउँछ, अरू चाहिँ पत्र पत्रिकाहरू अरू थुप्रो आउँछ, फेसबुकको पनि आउँछ नि त, त्यसले त सबै सर्लक्कै ल्याउँदैन हो नि। अनि हामीले चाहिँ के हेर्ने भन्ने त ख्याल गर्नु पर्यो नि त, त्यो चाहिँ हामीले जरुरी छ। त्यसै जस्तै नेपाल ल कमिसन हो नि त नेपाल सरकारको वेबसाइट हो नि त होइन, नेपाल कानून परिषदको वेबसाइट हो, त्यो चाहिँ के भन्छ अरे त्यो चाहिँ 28 संस्था हो, त्यो चाहिँ 28 हुने भयो होइन, त्यसै चाहिँ सुप्रिम कोर्टको चाहिँ हुने भयो। तर चाहिँ कतिपय कुरा पत्र पत्रिकाहरूका कुरा कुनै हुन्छ नि त, पत्र पत्रिका लेखेका कुरा फेरि सबै कुरा के अरे पत्र पत्रिका लेखेका कुरा पनि सही के अरे गलत हुन्छन् भन्ने होइन, तर अहिलेको जुन मिडियाको वेब छ नि मेन स्ट्रिम अरू अरू वेब छ नि त के अरे गलत व्याख्या पनि गरिदिया हुन्छ नि त, गलत व्याख्या गरिदिएर राखिदिएको गुगलमा पनि त आउँछ नि त, त्यो चाहिँ चिन्न सक्नुपर्छ भन्ने।
1: अनि जनतासँगको सम्बन्ध सुमधुर राम्रै छ कि अथवा
0: एकदम गजब छ अहिले होइन?
1: भेट्नु पर्यो, कुरा गर्नु पर्यो भने के गर्छ?
0: अब यस्तो छ, अब भेट्ने प्रविधि छ, पहिला चाहिँ अब फिल्डमा म चाहिँ कस्तो छ भने संसद चाहिँ स्थगित हुने बित्तिकै म चाहिँ आफ्नो निर्वाचन क्षेत्रमा कुदिनै हाल्छु।
1: पाँच दिनको लागि स्थगित भएको छ तपाईँ?
0: अब यो यसपटक जान सकिँदैन यो पाँच दिन होइन, किन ढाँट्नु, किन जान सकिँदैन भने तपाईँको धेरै चाहिँ बिलहरू छ होइन, त्यो हेर्न पर्यो, पढ्न पर्यो, विज्ञहरूसँग सोध्न पर्यो, अब त्यो गर्नुपर्छ। नत्र म त्यहाँ गएँ भने म घर कहिले पनि बस्दिनँ होइन। अब त्यो तपाईँले अघि पनि भन्नु मेरो फिल्ड के भयो भने पत्रकारिता ब्याकग्राउन्ड भएको कारणले पत्रकार चाहिँ घरमा कहिले पनि बस्दैन, ऊ घरमा बस्यो भने त्यो चाहिँ के भन्छ अरे थुनिएको महसुस गर्छ। त्यसैले मेरो बानी के भयो भने घरमा चाहिँ सुत्ने खाने अनि एकछिन मान्छे भेट्ने अनि फिल्डमा कुदिहाल्यो। त्यसैले चाहिँ मेरो भेट्ने क्रम चाहिँ एकदम मेरो तीव्र छ।
1: त्यो भेट बाहेक अप्रत्यक्ष रूपमा फोन गर्नु पर्यो भने त्यस्तो पनि तपाईँलाई सजिलो छ?
0: अब यो फोनको कुरा गर्नुभयो होइन, अब तपाईँको अब यो रेडियो यो टेलिभिजन तपाईँको सञ्चार माध्यमबाट चाहिँ म के भनौँ होइन, अहिले त अब तपाईँको चाहिँ तपाईँलाई म एउटा दुई तिनवटा घटना सुनाउँछु, तपाईँ अजीब पर्नुहुन्छ। तपाईँ कस्तो हुने रहेछ भने नि मलाई चाहिँ एकजना मान्छेले अस्ति फोन गर्नुभयो, पाँचौं महिनापछि फोन गर्नुभयो, उहाँले मलाई फोन गर्नुभयो, फोन गरिसकेपछि मलाई के भन्नुभयो भने ओहो तपाईँको फोन त त्यही रहेछ, तपाईँको फोन पनि उठ्यो। मलाई त के लागेको थियो भने तपाईँ चुनाव जितिसकेपछि तपाईँले फोन नम्बर पनि चेन्ज गर्नुभएको होला, तपाईँको फोन चेन्ज नभए पनि तपाईँको फोन उठ्दैन होला भन्ने चाहिँ थियो भने तपाईँको भनेको त अब पहिलाका विगतका चाहिँ डिफरेन्स के अरे लिडर र चाहिँ पिपुल बिचको डिफरेन्स कति थियो भने यही कुराले थाहा पाइन्छ कि। अब भाइबरमा फोन आउँछ होइन, तपाईँको त्यो के भन्छ अरे त्यो के अरे वाट्सएपमा चेन्ज छ, फेसबुक म्यासेन्जरमा फोन आउँछ होइन, मोबाइलमा फोन आउँछ, फोन यति धेरै आउँछ त्यो सकेसम्म उठाइन्छ होइन, सकेसम्म कलब्याक पनि गरिन्छ। यति गर्दा पनि यति धेरै सञ्चार माध्यम यति धेरै माध्यमबाट रेस्पोन्स गरिरहँदा पनि धेरैको गुनासो के आउँछ भने हाम्रो सांसदले फोन उठाएन चाहिँ हो। त्यसैले चाहिँ अब सञ्चार माध्यम यो चाहिँ यो अहिले चाहिँ यो के भन्छ अरे यो अहिलेको 21 औँ शताब्दी में सम्पर्क गर्न चाहिँ सजिलो छ होइन, तर अब एकदम सजिलो छ, भौतिक रूपमै उपस्थित हुनुपर्छ भन्ने त छैन, तर मान्छे भौतिक उपस्थिति नै खोज्दो रहेछ, यो चाहिँ सत्य कुरा हो।
1: कहिलेकाहीँ जनताहरू रिसाउलान् कि भन्ने डर चाहिँ कतिको हुन्छ मानिस?
0: सबैभन्दा डरै त्यही त हो नि यो मान्ने, किनभने उहाँहरूले अमूल्य भोट दिएर जिताइसकेपछि फलानु मान्छे नरिसाइदिए हुन्थ्यो भन्ने त डर हो, सबैभन्दा डरै त्यही हो कि। मसँग एउटा लिडरसँग यदि त्यो डर छ भने त्यो कुशल लिडर हो भन्ने पनि लाग्छ मलाई।
1: अनि अहिले हालसालै तपाईँले बर्दियाको बाँसघटीबाट एकजना व्यक्ति विदेशमा गएको अलपत्र परेको र तपाईँले संसदमा आवाज उठाएका कारण सरकारको अग्रसरतामा चाहिँ उद्धार भयो होइन?
0: हो, त्यस्तो के हो भने त्यो बाँसघटी नगरपालिका वार्ड नम्बर 2 अमुया गाउँको हुनुहुन्छ उहाँ, होम बहादुर नेपाली हुनुहुन्छ, उहाँ चाहिँ दुबई जानुभयो, दुबई गइसकेपछि उहाँ ठगिनुभयो, उहाँको नामबाट ब्याङ्क एकाउन्ट बैंकबाट लोन लियो, र लोन लिने मान्छे भागिदिएपछि उहाँ जेलमा जानुभयो होइन। जेल गइसकेपछि मैले चाहिँ पार्लियामेन्टमा कुरा उठाएँ, पार्लियामेन्ट कुरा उठाएँ चाहिँ नेपाल सरकारलाई चाहिँ उहाँको उद्धार गर्यो। अब तपाईँलाई एउटा चाहिँ अब यो तपाईँको रिपोर्टर यदि बाँके वर्तियामा हुनुहुन्छ भने म तपाईँलाई यो निवेदन गर्छु, त्यो घटना सार्वजनिक भइसकेपछि मलाई अहिले कम्तीमा 30-40 जना बर्दियाका मान्छे मात्रै विदेशमा चाहिँ कोही जेल गएको, कोही इल्लिगल भिसामा गएर चाहिँ दुःख पाएको, यहाँसम्म कि कम्बोडियामा पनि 5 जना मान्छे चाहिँ हराइरहेको भन्ने चाहिँ हिजो चाहिँ एसएमएस आयो। यति धेरै मान्छे विदेशमा, कम्बोडिया जस्तो ठाउँमा हेर्छ, कम्बोडियामा पनि 5 जना कि 7 जनाको लिस्ट चाहिँ जेलमा हुनुहुन्छ भनेर एकजनाबाट, यति धेरै मान्छे चाहिँ यो त्यो घटना प्रकाश के अरे सार्वजनिक भएपछि यति धेरै मान्छे चाहिँ विदेशमा चाहिँ जेलमा रहेको खबर आइरहेछ कि त्यो चाहिँ तपाईँहरूले पनि यो के अरे चाहिँ अब सञ्चार माध्यमबाट उठाउनु पर्यो भन्ने मलाई लाग्छ। म तपाईँलाई सहयोग गर्नुपर्छ भने त्यो के भन्छ अरे मलाई आएका एसएमएसहरू म तपाईँको रिपोर्टरलाई म तपाईँलाई उपलब्ध गराइदिन सक्छु।
1: अनि यो चाहिँ कस्तो कसरी रहेछ त, एउटा सांसदले कसरी उद्धार गर्नको लागि सहयोग गर्दो रहेछ?
0: यो कसरी हो भने
1: तपाईँले कहाँ कसैलाई भन्नुहुन्छ कि अथवा आफै लाग्ने?
0: होइन, यस्तो छ, सफ्टवेयर छ है, त्यो एउटा सफ्टवेयर वेब के अरे एप्स छ, तपाईँको वैदेशिक रोजगार विभागको एउटा वेबसाइट छ होइन, उहाँहरूले आफै पनि गर्न सक्नुहुन्छ त्यो। त्यहाँ चाहिँ तपाईँको म त्यहाँ यो काम लाग्ने कुरा पनि हो, वैदेशिक रोजगार विभागमा गएको उसमा चाहिँ के अरे गुगलमा गएर खोज्नुभयो भने मान्छे हराएको, बेपत्ता भएको, मृत्यु भएको एउटा अप्सन आउँछ, त्यहाँ चाहिँ पासपोर्ट सबै कुरा दिनुभयो भने चाहिँ उसले चाहिँ यसको अवस्था यो हो है भनेर बताउँछ। अनि त्यसपछि हाम्रो चाहिँ त्यहाँ चाहिँ दूतावास मार्फत त्यहाँ चाहिँ सम्पर्क हुने गर्ने चाहिँ हुन्छ। अहिले चाहिँ त्यो भयो, र अहिले चाहिँ के हो भने हाम्रो चाहिँ अहिले चाहिँ एउटा टास्क फोर्स बनाएको छ कि, अहिले सरकारले टास्क फोर्स बनाएको कारणले टास्क फोर्सले काम गर्दा नै छिटो उद्धार चाहिँ भयो। हिजो मात्रै एकजना चाहिँ के अरे 35 के अरे सरी कर यो यो के अरे सायद मलाई लाग्छ धादिङको केसमा 6 महिनादेखि तपाईँको चाहिँ के अरे लास विदेशमा रहेको चाहिँ सायद हिजो आज कहिले आयो होइन, त्यो फेसबुकमा देखिरहेको थियो नि त, आशिका मान्ने आशिकाजीले उठाउनु भएको थियो नि त हो। त्यसैले चाहिँ हामीले प्रेसर गर्ने हो, बोल्ने हो, जबसम्म सरकारले सुन्दैन नि तबसम्म उठिरहने हो, बोल्ने हो, प्रेसर गर्ने हो, त्यसो त हुन्छ नि त।
1: अनि सांसदहरूले मुख्य त कानून बनाउने काम हो होइन, तर अब चुनावको बेलामा पुल बाटो बगैँचाको कुरा गरिएन भने भोट दिन्छन् कि दिन्छन्, फेरि अर्को बहसको विषय होला।
0: यही छ,
1: अब अहिले तपाईँहरूले पछिल्लो पटक हेर्ने हो भने अब सांसदहरूले उद्धारको लागि जुन खालको तपाईँहरूले आवाज उठाइराख्नु भएको छ र तपाईँले एउटा घटनामा सफलता प्राप्त गरेपछि 30-35 जनालाई हामीलाई पनि ल्याइदिनुहोस्, फिर्ता गरिदिनुहोस् भनिरहेको छ होइन। आशिका तामाङ मानेज्यूले त परराष्ट्र मन्त्रीज्यूलाई फेरि त्यो दोहोरो प्रश्न गर्न नपाएको झोकमा चाहिँ झोला बोकेर हिँड्नु भयो होइन। अब सांसदले खास कुरा उठाइदिने मात्रै हो कि अथवा एउटै विषयलाई त्यो निष्कर्ष नपुग्दासम्म तपाईँ उता गर्दाखेरि यता विधेयक बनाउने काममा फेरि कसले गरिदिने हो, कति चाहिँ गर्ने हो, कति गर्ने होइन?
0: दुइटै कुरा गर्नु पर्यो। हाम्रो चाहिँ शून्य समय हुन्छ नि, शून्य समयमा हामीले आफ्नो जिल्लाको समस्या बोल्ने हो कि, त्यो बोल्दाखेरि यदि कानून छैन भने त्यो कानून बनाएर पनि त्यसलाई इम्प्लिमेन्ट गर्नु पर्यो भन्ने चाहिँ हो कि। तपाईँको हामीले शून्य समय विशेष समय भनेको आफ्नो जिल्लाका लागि अनि कुनै मुद्दाका लागि बोल्ने हो होइन, अरू विधेयक त चाहिँ हामीले बनाउने नै गर्ने कुरा हो नि। तपाईँले अघि कुरा जो गर्नु भने विकासको कुरामा चाहिँ सांसदहरू जोडिने कि नजोड्ने भन्ने कुरा हो नि त होइन। सबैभन्दा कुरा के भने कानून बनाउने हो, तर हाम्रो चलन के भइदियो भने सांसद भइसकेपछि यसले चाहिँ के अरे गाउँमा भएको माटो के अरे सडक चाहिँ खाल्लो छ भने त्यसलाई माटो पनि पुर्ने हो, नागरिकता पनि बनाइदिने हो, मालपोत बुझ्न सजिलो भने चाहिँ मालपोत पनि बुझाउन सहयोग गरिदिने हो, नागरिकता पनि बनाइदिने बुझाइ चाहिँ छ, तर बिस्तारै यो कम हुँदै गएको छ।
1: तपाईँको चाहिँ कतिको आउँछ विकास निर्माण पानी
0: धेरै धेरै, तपाईँ गाउँमा जानुभयो भने तपाईँको एउटै कुरा के हुन्छ, अहिले म चाहिँ तपाईँको मेरो फेसबुक के अरे सामाजिक सञ्जाल हेर्नुभयो भने, तपाईँको वाट्सएप र मेसेन्जर हेर्नुभयो भने पानी पर्ने बित्तिकै 10 ठाउँबाट मलाई चाहिँ सडकका फोटो आउँछ, मेरो गाउँको बाटो यस्तो भयो, मेरो ठाउँको चाहिँ बाटो चाहिँ हिँड्न नसक्ने भयो भन्ने चाहिँ आउँछ।
1: तपाईँ के गर्नुहुन्छ त्यसपछि?
0: त्यसपछि चाहिँ के गर्ने भने हामी चाहिँ हुन्छ अब बिस्तारै हुन्छ, अब गाउँपालिका प्रदेशसँग पनि सम्पर्क गर्नु छ भने हामी भन्छौँ, तर सदरमा चाहिँ हामी बोलेका त छैनौँ होइन। तर यो बोलेका म चाहिँ यो चाहिँ खाल्डो परेको ठाउँमा चाहिँ के भन्छ अरे पटान गरिदिनु पर्यो सरकार भन्ने बोल्न त्यो सुहाउन पनि सुहाउँदिन,
1: पोर दिनु पर्यो
0: भन्ने भएन, तर चाहिँ प्रदेश र चाहिँ तपाईँको स्थानीय सरकारलाई हामी कल गरेर सकेसम्म गरिदिनु चाहिँ समन्वय चाहिँ हामी गर्छौँ। तर एउटा कुरा चाहिँ कस्तो हो भने नि, जसरी तपाईँको हेटौडाको हिजो घटना सुन्नुभयो भने 4 जना बच्चा स्कूलबाट पढ्दै गएर आएको एउटा खोलोबाट खोलामा चाहिँ बगे नि, त्यो संसदसँग जोडिएको प्रश्न हो। किनभने त्यो किन बग्यो भन्दाखेरि त्यस पुल चाहिन्छ नि त, पुल चाहिनको लागि पालिकाले न पालिकासँग बनाउने बजेट नहुन सक्ला, प्रदेशसँग बजेट नहुन सक्ला, त्यति बजेटले पुल बन्न नसक्ला। तर संघीय सांसदले चाह्यो भने उनको 3 करोड 10 करोड भयो भने त बन्छ नि त।
1: तपाईँले कतिवटा पठाउनु भयो अहिले तपाईँ संघीय सांसद भएपछि?
0: पुलको कुरा,
1: पुल बाटो
0: के मैले त धेरै हालेको थिएँ, हेर्नुहोस् है धेरै हालेको थिएँ। अहिले चाहिँ तपाईँको मलाई सबैभन्दा एक नम्बर मलाई चाहिँ के थियो भने बर्दिया, तपाईँ आफै पनि बर्दिया बाँकीको भूगोल तपाईँलाई थाहा भएको, मैले एक नम्बरमा हालेको के थियो भने बबई पुल, त्यो बाराबरिया नगरपालिका र के अरे चाहिँ गुलरिया नगरपालिका जोड्ने पुल जो पप्पू कन्स्ट्रक्सन्सले बनाएको थियो, अहिले 8 गते टेन्डर भइसक्यो। कस कसले टेन्डर हाल्नु भएको छ, 8 गते त्यो टेन्डर चाहिँ ओपन हुन्छ, कसले पाउँछ त्यो चाहिँ होइन,
1: त्यो तपाईँकै देन हो
0: एकदम 100%।
1: दोस्रो
0: चाहिँ हाम्रो चाहिँ एउटा तपाईँको बाँसगढी नगरपालिका वार्ड नम्बर 3 अछरिया खोलाको पुल, त्यो कस्तो छ भने मान खोला र अछरिया खोलाले घेरिएर त्यो टापु हो, त्यहाँ एउटा घट्टेकुलो पुल छ होइन। तपाईँको कतरनिया बारबर्दी नगरपालिका वार्ड नम्बर नौको एउटा फचका सरी के अरे बोकलभार र खल्ला कतरनिया जोड्ने पुल है, अर्को चाहिँ मेरै पालिकाको वार्ड नम्बर एक र बाँकीको सैनिक जोड्ने पुल मानखोलामा, यिनी धेरैहरू परेका छन्, धेरै पुल छन्।
1: त्यो बाङ्गो पुललाई सिधा बनाउने बारेमा चाहिँ आवाज किन उठाउनुहुन्न तपाईँ?
0: त्यो बाङ्गो पुललाई त्यो नबन्ने भयो,
1: सरकारको अरबौं त गयो नि त,
0: अब गयो, अब कानुन थिएन
1: त्यति भनेर छुट मिल्ने पाउने हो हामीले,
0: त्यो हामीले अहिलेसम्म छुट पाउँछौँ, त्यो किन छुट पाउँछौँ भने त्यो कानुन नै थिएन। के थियो भने
1: बर्दियाको त्यो गुलरिया जोड्ने पुलको कुरा गर्दैछु,
0: हो तपाईँले त्यही कुरा दिन्छु, कस्तो भयो भने तपाईँको पुल चाहिँ बनायो, पुल बनाएपछि चारवटा चाहिँ ढल्यो होइन, अरू त बाँकी सध्य छ नि त, चार पाँचवटा पुल, चार पाँचवटा चाहिँ त्यो लेप के भन्छ अरे त्यो के भन्छ त्यो चार पाँचवटा त्यो पिलरका चाहिँ भागहरू खस्यो होइन, बगायो, त्यसलाई मरमत गर्न पर्थ्यो नि त।
1: एकजना सांसद त त्यही मुनि नै धर्ना बस्नु,
0: अब त्यस अरू सांसदका कुरा नगरौँ, अहिले कुरा अरू सांसदका कुरा गर्नु भएन होइन, आफ्नो कुरा। अनि तपाईँको त्यहाँ पिलर बगाइसकेपछि के हो भने राज्यले त्यसको चाहिँ तपाईँको इन्जिनियरिङ गरेर बचेका भागहरू काम लाग्ने छन् कि छैनन् र बाँकी भागलाई चाहिँ ठेक्का लिएर पुल बनाउन सकिन्छ कि सकिँदैन भन्ने चाहिँ इन्जिनियरिङ त हुनु पर्थ्यो नि त। तर किन भएन भने त्यो पुल बन्यो, पुल बनिसकेपछि ठेकेदारलाई चाहिँ कारवाही भयो, ठेकेदार चाहिँ के अरे कोर्टमा गयो, मुद्दा मामिला गरेपछि हाईकोर्टमा आयो, हाईकोर्टपछि के अरे सुप्रिम कोर्टमा आयो, सुप्रिम कोर्टमा आइसकेपछि त्यो डिस्मिस भयो। भनेको भत्किएको पुललाई फेरि पनि बचेको भागलाई राम्रो छ र बाँकी भत्किएको ठाउँमा मर्मत गर्न सकिन्छ भने त कानुन त थिएन नि त। त्यो भएर हामीले चाहिँ अहिले चाहिँ सार्वजनिक खरिद ऐन संशोधन गर्यौँ नि त, त्यसैले यी कुराहरू चाहिँ फेरि हामीसँगै ठोकिन्छ हेर चाहिँ।
1: यो सार्वजनिक खरिद ऐन संशोधन गरेपछि अब के सजिलो हुन्छ?
0: अब सजिलो हुन्छ नि, तपाईँको जस्तै 3 महिना 4 महिना 5 महिनामा ठेक्का हुने चिज तपाईँ 21 दिन 30 दिनमा हुँदैछ नि त, 21 दिन ठेक्का हुने चिज 15 दिनमा हुँदैछ, 15 दिनमा ठेक्का हुने चिज 7 दिनमा हुँदैछ, त्यो हो नि त। जस्तै बबई जब्दी घाटको पुलको लागि कति होला र, त्यसो 3 महिना 4 महिना कुर्दै परेन नि, जम्मा 21 दिनको ठेक्का आह्वान भयो, त्यत्रो ठुलो पुल होइन, 86 करोड 86 करोडको पुल, इन्जिनियरिङ भएको 1 अर्ब 15 लाख 50 हजार, तर अहिले 86 करोडमा चाहिँ भ्याट सहित गरेर 86 करोड रुपियाँको हुँदाखेरि त 21 दिनको टुङ्ग्यो त,
1: भने चाहिँ कानुन बन्यो भने चाहिँ धेरै कुरा
0: हुँदो रहेछ। तपाईँले भन्नुभयो अघि नै, अब बबई जस्तै भत्किएको पुल बाँकी बचेको राम्रो छ, इन्जिनियरिङले राम्रो छ, बलियो छ र बाँकी ठाउँ चाहिँ फेरि बनाउन सकिन्छ भने कानुनमा त बनाउन सकिन्थ्यो नि त, अब थिएन, त्यसैले चाहिँ यो विकास र कानुन सँगसँगै संसदलाई ठोकिन्छ।
1: अब तपाईँ त कानुन पढेर सांसद बन्नुभयो, कतिको सजिलो, धेरै सजिलो हुँदो रहेछ कि अथवा
0: यो सांसद बन्न चाहिँ मलाई लाग्छ सांसद बन्न चाहिँ यति गाह्रो काम हुने रहेछ है, भोट जसरी जितेर आउनु सजिलो छ नि, काम गरेर चाहिँ गाह्रो छ। यो तपाईँको अहिलेको सांसद है, पहिलाको सांसद कुरा गरिन, हरेक दिन पार्लियामेन्टमा जान पर्यो, किनभने सांसद भइसकेपछि त सांसदको भूमिका निर्वाह गर्नको लागि त गाह्रो छ नि त, मान्छेका मन बुझाउन पर्यो है, विकासका काम खटिनु पर्यो है। मैले चाहिँ एक ठाउँमा इन्टरभ्यू दिने बेलामा चौकीदारी भन्थे कि, सांसद भनेको चौकीदार गर्ने हो कि, मेरा योजना कहाँ छन्, मेरो फाइल कहाँ छ, हो नि, गाह्रो छ नि त त्यसपछि पढ्न पर्यो
1: कानून पढेको भनेपछि त तपाईँलाई त धेरै तयारी पनि गर्नु पर्दैन होला नि त
0: किन्न पर्नु तपाईँ किनभने नयाँ नयाँ कानून भन्यो नि त मैले पढ्छ हौ
1: पर्छ
0: किनभने हामी कानून पढेको त हामी दुईटा कुरामा फोकस हुन्छ कि बहस गर्ने मान्छेहरू एउटा मुल्की फौजदारी संहिता अर्को चाहिँ मुल्की फौजदारी
1: तपाईँले अभ्यास पनि गर्नुभयो
0: धेरै प्र्याक्टिस गरेँ भने फौजदारी संहिता र मुल्की तयारी संहिता अब यहाँ सहकारी एन आइदिन्छ है अब हामीले पढ्ने बेला हुँदा पढ्यो अब खनिज एन आइदियो खनिज तथा खनिज पदार्थ विधेयक 2083 आइदियो ल अब त्यो खनिज पदार्थ एन त हामीले कहिले हेरेको थिएनौँ अब त्यसका बारेमा खोज्न पर्यो हेर्न पर्यो पढ्यो नि त त्यसैले चाहिँ धेरै ठुलो धेरै प्रकारका कानुन आयो भएको कारणले चाहिँ पढ्न चाहिँ पर्छ
1: अनि संसदको अभ्यासको बारेमा त अलिकति कुरा गर्यौँ हामी अघि संसदीय समितिमा कस्तो छ अहिले
0: संसदीय समितिमा चाहिँ तपाईँको मिनी पार्लियामेन्ट भन्छ होइन मिनी पार्लियामेन्ट
1: सानो आकारको संसदको रूपमा
0: हो मिनी पार्लियामेन्ट भन्छ त्यहाँ 22 जना 24 जना 27 जना सम्म सांसदहरू हुनुहुन्छ
1: तपाईँको आफ्नो समितिको
0: मेरो सामाजिक विकास समिति हो मेरो सामाजिक विकास समितिमा हामी धेरै छलफल गर्छौँ होइन अब हाम्रो चाहिँ धेरै भयो होइन अस्ति चाहिँ हाम्रो एउटा चाहिँ म चाहिँ एउटा फेसबुकमा पनि लेखेको थिएँ जातीय छुवाछुत नियन्त्रण सम्बन्धी एन भन्ने एउटा थियो नि त्यो चाहिँ विभेद होइन जातीय विभेदका कुराहरू त्यो कानुनमा एकदम म सिरियस थिएँ होइन त्यो किनभने चाहिँ जातमा विभेद गर्नेहरू कुरा एकदमै चाहिँ समितिमा पनि एकदम जोड तोडका साथ हामी कुरा उठाएका छौँ
1: त्यहाँ पनि सत्ता पक्ष र विपक्ष बहुमत अल्पमतको कतिको छ
0: त्यहाँ चाहिँ बहुमत अल्पमत त मैले देखेको छैन अहिलेसम्म होइन छैन जस्तो लाग्छ है मलाई अहिले समितिमा त्यति साह्रो सुन्नेको छैन
1: जस्तो सरकारमा भएका दलका सांसदहरूले आफूले अलिकति डन जस्तो ठान्ने र विपक्षीमा अथवा सानो संख्या भएको सांसदले अलि निरीह ठान्ने
0: अब त्यस्तो त मैले सुनेको छैन होइन अब त्यो अब अरू समितिमा पनि म सुनेको छैन होइन लाग्दैन मलाई त्यस्तो छ भने किनभने त्यो समिति भनेको त साझा समिति भयो किनभने त्यो समितिले पास गर्ने कानून भनेको त सत्तापक्षलाई मात्र लागू हुने होइन नि त प्रतिपक्षलाई पनि लागू हुने हो नि त
1: अनि सत्तापक्षका सांसद हुनुको फाइदा चाहिँ के लिइराख्नु भएको छ तपाईँहरूले सरकारबाट
0: अब यस्तो छ हाम्रो अब कानूनले प्रतिनिधि सभा नियमावली र प्रतिनिधि सभा सेवा सुविधा ऐनमा जे सुविधा छ हामी त्यही पाएका छौँ
1: तलब भत्ताको कुरा त त्यो भयो तर जस्तो मानौ सत्तापक्षको सांसद भएको कारणले मन्त्री प्रधानमन्त्रीसँग भेट्नको लागि समय दिएको मागेको सजिलो भएको
0: यस्तो छ अब तपाईँको चाहिँ काम पर्यो भने भेट्ने हो होइन अब कामै नपरेपछि के भेट्नु होइन अब तपाईँको अहिले मन्त्रीहरूको चाहिँ अब हामीलाई चाहिँ एउटा चाहिँ सम्पर्क व्यक्ति दिनुभएको छ होइन त्यो सबैलाई दिनुभएको छ त्यो
1: राष्ट्रपति
0: हरेक प्रतिपक्षलाई पनि छ त्यो सँग जस्तै मैले संचार मन्त्रीलाई भेट्न संचार मन्त्रीसँग संचार मन्त्रालयसँग मेरो जोडिएको कुनै काम हो भने त्यहाँ फोकल पर्सन हुनुहुन्छ भूमि सम्बन्धी काम हो भने त्यहाँ फोकल हरेक मन्त्रालयले फोकल पर्सन तोक्दियो
1: सांसदहरूको त्यो ग्रुपै बनाएर भित्र
0: सबैलाई त्यो प्रिन्टै गरेर हालिदियो छ सबैलाई दिनुभएको छ पक्ष प्रतिपक्ष सांसद सबैलाई
1: तपाईँले सांसद भइसकेपछि कतिजना मन्त्रीसँग भेट्नुभयो
0: म त्यति साह्रो मन्त्रालय धाउने मान्छे होइन होइन अब चाहिँ संसदमा कतिपय मन्त्रालय त म गएकै छैन होइन तर त्यो अब मन्त्रीहरूसँग त सदनमा भेट हुन्छ बाँकी त अरू ठाउँमा हुँदैन
1: अनि कतिपटक बोल्नुभयो अहिलेसम्म संसदमा
0: संसदमा त सायद मलाई लाग्छ पश्चिममा सबैभन्दा बढी धेरै बोले होला हरेक दिन जस्तो बोल्छु हरेक दिन जस्तो
1: त्यो तयारी गरेर हो कि अथवा विषय मन लाग्यो उठाइदिए
0: होइन यस्तो छ शून्य समय आफ्नो टाइम भयो विशेष टाइममा मागेर एकदम तयारी भयो शून्य समयमा त तपाईँको एउटा बुँदा भए हुन्छ एक मिनट हुन्छ विशेष टाइममा चाहिँ हामीले पाँच मिनटसम्म 10 मिनटसम्म पाउँछौँ एउटा आकस्मिक टाइम हुन्छ त्यो आकस्मिक जस्तै त्यो घटना जस्तै आज संसद सकिएपछि भोलि बिहान संसद सुरु भएको बीचका घटनाहरू के भए हो त्यो बीचमा चाहिँ आकस्मिक समय लिएर बोल्छौँ होइन अर्को चाहिँ हामी म सबैभन्दा बढी चाहिँ उसँग विधेयकहरूमा बिलमा चाहिँ बोलिरहेको छौँ हामी जस्तै विधेयक पेश हुन्छ त्यसपछि सामान्य सैद्धान्तिक छलफलमा एकदम सहभागी हुन्छु म त्यसमा चाहिँ एकदम धेरै बोलेको छु मलाई
1: अरू सांसदभन्दा ठाकुर सिंह थारू सांसद के कारणले फरक हो
0: फरक हो नि त म एकदम सानो कुरा हेर्छु नि त्यही भएर फरक हो
1: कुराकानीको लागि समयको लागि धेरै धन्यवाद
0: एकदम तपाईँलाई धन्यवाद मलाई यो अवसर दिनुभयो मलाई चाहिँ यो संचार माध्यममा बोलेको पनि धेरै भएको थियो यो अवसर दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद
1: र आजको संवाद श्रृंखला हेलो सांसदमा बर्दिया क्षेत्र नम्बर 1 निर्वाचित सांसद ठाकुर सिंह थारूसँग कुराकानी गर्यौं हेलो सांसदको संवाद श्रृंखलामा अर्को अंकमा अर्को व्यक्ति र विषय बारेका संवाद र विभिन्न सामग्रीहरू लिएर उपस्थित हुनेछौ तबसम्मको लागि प्रविधिमा साथ दिने रवि धितालाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस् नमस्कार।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
3: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
2: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
3: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
4: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ।
3: यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
5: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
4: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
3: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
6: होइन हो श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
7: कहाँ हुनु नि? वहाँ त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
6: ल, तिमी के को अशक्त छौ र भाइ? देख्दा त हृष्टपुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
7: हो नि दिदी, म हजुरले भने जस्तै हृष्टपुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्गभित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
6: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको। तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के। किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु परेर भाइ?
7: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के। यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोकसेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
6: ए, त्यस्तो पो हो भाइ? म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
8: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
6: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
9: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस, आईटी, बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस, आईटी, बी फार्मेसी, बीएससी, एमएलटी, बीएससी नर्सिङ, बीपीएस, बीएनएच, एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर। फोन 071-410-380, 071-410-479, मोबाइल 98-75-85-188, 98-75-20-752। www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
10: होइन पुर्खेबा, किन के
11: भयो?
10: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो।
12: चौबिसै घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
13: होइन है पुर्खेबा, फेरि दौडिँदै कता हो?
14: ए, किरिम यनमा गएको सब ठिक ठाक। अब त पुर्खेबा पनि हिँड्छ मर्निङ वाक।
12: सम्पर्क क्रिम्सन अस्पताल तिरोत्तमा छ, मणिग्राम रूपन्देही। फोन 071-562-744 562-745।
15: हाय दैव, फेरि मदुरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
16: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
17: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो। उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनुहोला। हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
16: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
18: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौं।
19: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
20: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौं। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
21: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
22: ए जान्त जान्त।
17: होइन, के भयो बाबु?
23: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
17: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
20: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
24: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
25: होइन, के खुसीको खबर हो दाजु?
24: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवाको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
25: हो र?
24: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-535-823।
26: हो, घर पनि कति राम्रो बनेछ, छिपिक्कै भएछ।
27: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
28: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
26: ल, बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
29: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
26: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि? हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर, अफिस, होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: दिनु तपाईको बडीग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा भिसा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
3: सधैँ हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाऊ न
4: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
3: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कुल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
4: स्कुल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही
5: ए दिलकुमारी आज त काम गर्ने जाँगरै छैन
6: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
7: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
6: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
9: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
8: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली
10: हाम्रा सेवाहरू
8: जनरल फिजिसियन
10: स्त्री तथा प्रसुति
8: बाल रोग
10: छाला तथा यौन रोग
8: हार जोड्ने नसा तथा बाथ रोग
10: टाउको तथा मनोरोग
8: नाक कान घाँटी
10: जनरल सर्जरी
8: भिडियो एक्सरे
10: डिजिटल एक्सरे
8: ईसीजी
10: डेन्टल तथा प्याथोलोजी
8: फिजियोथेरापी
10: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्
11: किशोर किशोरी युवाहरू र 15-49 वर्ष सम्मको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपर ट्युब र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ
12: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
13: नीता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही
14: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि फोन नम्बर 071-562-832 मोबाइल
15: 98-570-21-835
16: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढाबुढी गफी तै
17: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या
16: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
18: लौ ढुङ्गो खोज्दा देउतै मिले झैं भयो के गर्नुपर्छ भन्दिउँ त नानी
16: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
19: माछा मासु अन्डा मिठो सबैभन्दा माछा मासु अन्डा मिठो सबैभन्दा
2: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
6: सबै मिलाई खुवाऊ
2: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ
12: बच्चा चलाक निरोगी बनाऊ। हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
15: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोषिलो खाना खुवाऊ।
20: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नसहौं।
1: स्वास्थ्यमा बटवल
2: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
1: असल अभ्यासदेखि नीतिका कुरा,
2: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
1: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
3: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
1: कार्यक्रम स्वास्थ्यमा बुटवल।
4: साउजी गुड्खा दिनु न।
5: ल के भन्नुभएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
6: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम, प्रथम पटक डिलरलाई रु 10,000, अन्य व्यवसायीलाई रु 1,500, दोस्रो पटक जरिवाना डिलरलाई रु 20,000, अन्य व्यवसायीलाई रु 3,000 र तेस्रो पटक जरिवाना डिलरलाई रु 50,000 र अन्य व्यवसायीलाई रु 5,000।
7: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364660।
1: हेलो
2: हेलो
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ पठाउनुहोस् है। ए नानी छोरी।
3: हजुर
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
3: लो दिन त। हेलो भन्नुहोस् त।
1: हेलो हजुर
3: हजुर
1: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी के भनेर छ, के हो के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए बाबु हजारो छ, टच बालेर जाऊ।
8: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
7: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
8: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
7: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
8: भन्नुभयो नि मिसले। त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
7: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
8: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल शुरू गरौं न त।
3: हुन्छ
9: हुन्छ।
8: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
7: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
1: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त, सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
7: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
8: पहिरो जाने संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
7: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
1: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
7: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
8: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ए लौ न लौ लौ, चट्याङ पर्न आँटो सबैजना यता आओ त, यता यो ठूलो रुखको फेदमा बसौ।
7: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
8: हो र?
7: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन,
3: सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
8: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
8: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
11: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
9: के रे नानी, त भर्खर 17 की लागि होइन र?
11: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
9: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ।
11: ए हो र?
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
14: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
15: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
16: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: शान्तिको आवाज रेडियो।

0: 99.4 रेडियो था संचार स्टूडियो टाइम
1: इट्स 9 एएम
2: हिजो जस्तो आज छैन आज जस्तो भोलि रहने छैन समय गतिशील छ जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ यो हो थाह संचार नेटवर्क समयको आवाज समयको आवाज

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: कांग्रेसको 15 महाधिवेशन रोक्ने माग लिएर संस्थापन इतर पक्ष अदालत जाँदै सानेपामा केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
0: सत्तारूढ़ दल रासोपाको केन्द्रीय समिति बैठक आज। स्थानीय तह निर्वाचनको तयारी, पदाधिकारी मनोनयन लगायतका विषयमा छलफल हुने।
1: बगेर बेपत्ता भएकी मकवानपुरकी 11 वर्षीय बालिकाको शव फेला, बाजुराको गौमूलमा पहिरोको जोखिममा रहेका 14 घर परिवारलाई स्थानान्तरण।
0: वेस्ट ब्याङ्कमा बस्ती विस्तारको इजरायली योजनामा सहयोगी देशहरूको कड़ा आपत्ति, तत्काल योजना फिर्ता लिन संयुक्त दबाव।
1: र अस्ट्रेलियामा जारी टप एन टी ट्वेन्टी क्रिकेटमा नेपालले एन्टी स्ट्राइकसँग प्रतिस्पर्धा गर्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। नेपाली कंग्रेसले 15 महाधिवेशनको प्रक्रिया अघि बढ़ाएपछि शेरबहादुर देउवा पक्ष आज सर्वोच्च अदालत जाँदैछ। इतर समूहका नेता डाक्टर शशांक कोइरालाको निवास महाराजगंजमा हिजो बसेको इतर पक्षका नेताको बैठकले अन्तरिम आदेश माग्दै सर्वोच्च जाने निर्णय गरेको हो। महाधिवेशन लगायत गतिविधि रोक्न माग गर्दै सर्वोच्च जाने तयारी भएको नेता रमेश लेखकले जानकारी दिनुभयो। आजै देउवा र पूर्णबहादुर खड्काको तर्फबाट दुईवटा रिट लिएर जाने गरी कानून व्यवसायले तयारी गरिरहेको उहाँको भनाइ छ। कंग्रेस संस्थापन पक्षले असोज 16 गतेदेखिको महाधिवेशनको प्रक्रिया नरोक्ने घोषणा गरे लगतै इतर पक्ष सर्वोच्च जान लागेको हो। यसैबीच संस्थापन पक्षले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ। कंग्रेस केन्द्रीय निर्वाचन समितिले प्रकाशित निर्वाचन कार्यतालिका बमोजिमका कार्य अगाडि बढ़ाउन समितिको बैठक बस्न लागेको समितिका सचिव दिनेश थापा मगरले जानकारी दिनुभयो। बैठक बिहान 11 बजे सानेपामा बस्ने भएको छ। यसै गरी कंग्रेसको आगामी असोज 16 गतेदेखि 19 गतेसम्म हुने 15 केन्द्रीय महाधिवेशनका सन्दर्भमा जिल्ला निर्वाचन अधिकृत संघको भर्चुअल बैठक गर्ने सचिव थापा मगरले बताउनुभयो। कंग्रेस केन्द्रीय निर्वाचन समितिले प्रकाशित निर्वाचन कार्यतालिका बमोजिम विभिन्न जिल्लामा निर्वाचन सम्पन्न गर्न तोकिएका निर्वाचन अधिकृत संघको यही भदौ 6 गतेदेखि भर्चुअल बैठक गर्ने जनाइएको छ।
1: सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय समितिको बैठक आज बस्दैछ। बैठक बिहान 11 बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा शुरू हुने महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिनुभयो। स्थानीय निकायका लागि निर्वाचनका लागि उम्मेद्वार छनौट रूपरेखा 2083 अनुमोदन

0: राख्ने राइट टू रिकल सम्बन्धी दस्तावेज निर्माण गर्ने र सांगठनिक व्यवस्थापन तथा मनोनयन सम्बन्धी बैठकका एजेण्डा छन्। यस्तै केन्द्रीय समिति सदस्य मनोनयन, पदाधिकारी मनोनयन, सचिवालय सदस्य मनोनयन, विभागीय प्रमुखहरूको मनोनयन र स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेद्वार छनौट समिति सदस्य मनोनयन सम्बन्धमा पनि बैठकमा छलफल हुनेछ। केन्द्रीय समिति र प्रतिनिधि सभा सदस्य नेतृत्वमा स्थानीय तहमा उम्मेद्वार छनौट रूपरेखा अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालनको सम्बन्धमा र पार्टीको मुखपत्रका रूपमा स्वतन्त्र नागरिक डिजिटल पत्रिका प्रकाशन हुने सम्बन्धमा पनि बैठकले आवश्यक निर्णय लिने आचार्यले बताउनुभयो।
1: सहकारी ठगीको आरोप खेपिरहेका सांसदलाई एमाले बागमतीमा मन्त्री बनाएको छ। ज्ञानबहादुर तामाङलाई मुख्यमन्त्री किरण थापा मगरले बिना विभागीय मन्त्री नियुक्त गर्नुभएको हो। उहाँको जिम्मेवारी केही दिनमा तोक्ने बताइएको छ। तामाङमाथि तामाङ नेशनल नमोबुद्ध सहकारीको 2 अर्ब रूपियाँ हिनामिना गरेको आरोप छ। उहाँ सो सहकारीका संचालक हुनुहुन्छ। सो सहकारीलाई बागमती प्रदेश सहकारी तथा गरीबी निवारण मन्त्रालयले गत 2081 पुस 29 समस्याग्रस्त घोषणा गरेको थियो। ठगी आरोप लागेपछि तामाङ लामो अवधि सम्पर्कविहीन बन्नुभएको थियो। काठमाडौँ महानगरपालिका 29 सामाखुसीमा कार्यालय रहेको नमोबुद्ध सहकारीको 2079 पुस 29 अध्यक्ष राजकुमार लामा छन्। त्यसअघि सहकारीको अध्यक्षमा तामाङ हुनुहुन्थ्यो। सहकारीको अध्यक्ष हुँदा महँगो ब्याजको प्रलोभन देखाएर बचतकर्ताबाट रकम उठाएका तामाङले नुवाकोटको लिखु गाउँपालिका 9 थानसिंहमा 44 रोपनी जग्गा खरिद गर्नुभएको थियो। नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारीका 964 सदस्यले 1 अर्ब 8 करोड़ 64 लाख रूपियाँ मागदावी गरेका छन्।
0: मकवानपुरमा वासुदेव खोलाले बगाएर बेपत्ता 11 वर्षीय सुमित्रा ब्लोनको शव 3 दिनपछि भेटिएको छ। साउन 2 गते साँझ निर्मल माध्यमिक विद्यालय बस्तीपुरबाट घर फर्किँदा लचका तर्ने क्रममा 4 बालिकालाई हेटौडा उपमहानगरपालिका 19 स्थित वासुदेव खोलाले बगाएको थियो। यसअघि 8 वर्षीय रोशनी साङतान घटनास्थलबाट करिब 500 मिटर तल रूखको जरामा अड्किएको अवस्थामा फेला परेकी थिइन्। अस्पतालले उनलाई मृत घोषणा गरेको थियो। 12 वर्षीय विनेता ब्लोनको शव पनि घटना भएको भोलिपल्ट फेला परेको थियो। 13 वर्षीय सीमा ब्लोन भने आफै खोलाबाट निस्कन सफल भएकी थिइन्। उनको उपचार भइरहेको छ। उनीहरू सबै राक्सीराङ 1 मकवानपुरका हुन्।
1: बाजुराको गौमूल गाउँपालिका 3 कटी गाउँमा पहिरोले 2 घर पूर्ण रूपमा क्षति पुर्याएपछि उच्च जोखिममा रहेका 14 घरका 115 जनालाई सुरक्षित स्थानमा सारिएको छ। हिजो दिउँसो अविरल वर्षासँगै खसेको पहिरोले 57 वर्षीय पूर्णिमल बोहरा र 38 वर्षीय बुँदी बोहराको 3 तले घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरेश बहादुर साईका अनुसार दुवै घरभित्रका सामान पुरिएका छन्। आसपासका क्षेत्रमा पहिरोको जोखिम कायम रहेकाले 14 घरका 115 जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो। उनीहरूलाई अस्थायी टहरामा सारिएको छ। पुरिएका सामग्री निकाल्ने प्रयास पनि जारी रहेको प्रहरीले जनाएको छ। गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायले विस्थापित परिवारलाई राहत सामग्री हस्तान्तरण गर्न पालिकाबाट टोली परिचालन भएको जानकारी दिनुभयो।
0: बारामा 3 वर्षीय बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएपछि आन्दोलनरत पक्षले आन्दोलन फिर्ता लिएको छ। हिजो राति प्रशासनसँग 5 बुधे सहमति भएसँगै आन्दोलन फिर्ता लिएको हो। सहमतिको पहिलो बुदामा पीड़ित परिवारलाई उचित राहत तथा रोजगारीको व्यवस्था गर्न स्थानीय तह समेतको सहभागितामा गृह मन्त्रालय समक्ष सिफारिश गरी आवश्यक पहल गर्ने उल्लेख गरिएको छ। घटनामा संलग्न र सन्दिग्धहरूमाथि थप अनुसन्धान गरी कड़ा कार्यवाही गर्ने, जिल्लामा भविष्यमा यस्ता घटना हुन नदिन भरपर्दो सुरक्षा मिलाउने, घटनाको अनुसन्धानमा लापरवाही गर्ने सुरक्षाकर्मीमाथि कार्यवाही गर्ने सहमति भएको छ। चौधरीको शव भदौ 2 गते जितपुर सिमारा उपमहानगरपालिका 1 स्थित एक खाली घरमा फेला परेको थियो। घटनामा संलग्न 2 जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ। NA1J7758 नम्बरको म्याजिकका सहचालक जितपुर सिमारा 2 बस्ने करिब 16 वर्षीय सुमन थापाले बालिकालाई चकलेट दिएर फकाई फुलाई घटनास्थलमा लगेको र त्यहाँ जबरजस्ती करणी गरी हत्या गरेको खुलेको छ।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको पर्पर्द नाम
3: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका UPVC प्रोडक्टहरू लेड फ्री, UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन घरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। आतंकवाद पीड़ित तथा प्रभावितको सम्झना सम्मान र उनीहरूको अधिकारको संरक्षणका लागि आज आतंकवादका पीड़ितको सम्झना र सम्मानको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ। सन् 2017 संयुक्त राष्ट्रसंघको महासभाले आतंकवादका पीड़ित तथा बाँचेकाहरूलाई सम्मान र सहयोग गर्दै उनीहरूको मानव अधिकार तथा मौलिक स्वतन्त्रताको पूर्ण उपभोग गर्न सुनिश्चित गर्ने उद्देश्यले हरेक वर्ष अगस्त 21 यो दिवस मनाउने निर्णय गरेको थियो। यस वर्ष आतंकवादका पीड़ित र बाँचेकाहरूको उपचार र पुनर्प्राप्तिमा राष्ट्रसंघले जोड़ दिएको छ। सन् 2023 जून 22 पारित महासभाको 8 समीक्षा प्रस्तावले विशेष गरी महिला बालबालिका तथा आतंकवादीबाट हुने यौन तथा लैंगिक हिंसाबाट प्रभावित व्यक्तिको अधिकार संरक्षण र आवश्यकतामा ध्यान दिनुपर्नेमा जोड़ दिएको थियो। प्रस्तावले सदस्य राष्ट्रलाई आतंकवादका पीड़ित तथा उनीहरूका परिवारका तत्कालीन अल्पकालीन र दीर्घकालीन आवश्यकता सम्बोधन गर्न राष्ट्रिय स्तरमा समग्र सहायता योजना बनाउन प्रोत्साहन गर्नु थियो।
1: अब अन्तर्राष्ट्रिय समाचार। इजरायलले रणनीतिक महत्वको वेस्ट ब्याङ्क क्षेत्रमा करिब 1200 नयाँ घर निर्माणको योजना बनाएपछि उसका प्रमुख सहयोगी राष्ट्रले कड़ा आपत्ति जनाएका छन्। बेलायत, फ्रान्स, जर्मनी, इटली र क्यानाडाले संयुक्त वक्तव्य जारी गर्दै यस निर्णयलाई अस्वीकार्य भनेका छन्। साथै इजरायललाई यी योजनाहरू तत्काल फिर्ता लिन आग्रह गरेका छन्। अन्तर्राष्ट्रिय कानून अनुसार त्यहाँका इजरायली बस्तीहरूलाई अवैध मानिन्छ। अन्तर्राष्ट्रिय दबावका कारण इजरायलले जेरूसलमको पूर्वमा रहेको E1 क्षेत्रमा निर्माण गर्ने योजनालाई धेरै दशकदेखि रोक्दै आएको थियो। धेरै देश र प्यालेस्टाइनीहरूको भनाईमा यहाँ निर्माण भएमा दुई राष्ट्र समाधानको सम्भावनामा ठूलो धक्का पुग्नेछ। यसले वेस्ट ब्याङ्कलाई प्रभावकारी रूपमा दुई भागमा विभाजन गर्ने र पूर्वी जेरूसलेमलाई अलग थलग पार्ने उनीहरूको बुझाइ छ। युरोपेली देशहरू र क्यानाडाले जारी गरेको संयुक्त वक्तव्यमा वेस्ट ब्याङ्कमा अहिले गम्भीर अस्थिरता रहेको, सर्वसाधारण विरूद्ध इजरायली हिंसा अप्रत्याशित स्तरमा पुगेको छ र प्यालेस्टाइनी अर्थतन्त्रमा पनि गम्भीर प्रतिबन्धहरू रहेको समयमा यस्तो निर्णय निकै दुःखद भएको उनीहरूको भनाइ छ।
0: अब खेल समाचार। अस्ट्रेलियाको नर्थर्न टेरिटोरीमा जारी टप एन टी ट्वेन्टी सिरिजमा नेपालले आज पहिलो खेल खेल्दैछ। दिउँसो 2:15 हुने आफ्नो पहिलो खेलमा नेपालले आयोजक नर्दर्न टेरिटोरीको टोली एन्टी स्ट्राइकसँग प्रतिस्पर्धा गर्दैछ। अनिल शाह नेतृत्वको नेपालले टोलीले एन्टी स्ट्राइकसँग प्रतिस्पर्धा गर्न लागेको हो। एन्टीको कप्तान डार्सी सर्ट छन्। लगातार तेस्रो संस्करण खेल्न लागेको नेपाल गत संस्करणमा एन्टी स्ट्राइकसँग 42 रनले पराजित भएको थियो। नेपालले प्रतियोगितामा 6 टोलीसँग प्रतिस्पर्धा गर्नेछ। एन्टी स्ट्राइक बंगलादेश हाई पर्फर्मेन्स, होबर्ट हुरिकेन्स, एससीटी कमेट्स, किंग्समेन र भिक्टोरिया विरूद्ध नेपालले प्रतिस्पर्धा गर्नेछ। दोस्रो खेलमा नेपालले भोलि बंगलादेश हाई पर्फर्मेन्ससँग प्रतिस्पर्धा गर्ने तालिका छ। यस्तै भदौ 8 हरिकेन्स, भदौ 10 एससीटी कमेट्स, भदौ 11 किंग्समेन र भदौ 13 भिक्टोरिया विरूद्ध खेल्ने तालिका छ। अनिलको कप्तानीमा रहेको नेपाली टोलीमा कुशल भुर्तेल, लोकेश बम, त्रितराज दास, मयन यादव, पवन सर्राप, दीपक डुमरे, कुशल मल्ल, रशीद खान, नारायण जोशी, आकाश चन्द, साब आलम, विपिन खत्री, युवराज खत्री, रिजन ढकाल छन्।
1: अब मौसम। आज बिहान देशभर साधारणतया बदली रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार केही प्रदेशका एक दुई स्थानमा हल्का वर्षा हुनुबाहेक मौसम खुलेको छ। आज दिउँसो देशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। महाशाखाले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा तथा मध्य प्रदेश लगायत कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ। राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली, पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। बिहान 9 थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: कांग्रेसको 15 महाधिवेशन रोक्ने माग लिएर संस्थापनितर पक्ष अदालत जाँदै स्थानीयमा केन्द्रीय अनुशासन समितिको बैठक बस्दै।
1: सत्तारूढ़ दल रासोपाको केन्द्रीय समिति बैठक आज। स्थानीय तह निर्वाचनको तयारी, पदाधिकारी मनोनयन लगायतका विषयमा छलफल हुने।
0: बगेर बेपत्ता भएकी मकवानपुरकी 11 वर्षीय बालिकाको सब फेला। बाजुराको गौमूलमा पहिरोको जोखिममा रहेका 14 घर परिवारलाई स्थानान्तरण।
1: वेस्ट ब्याङ्कमा बस्ती विस्तारको इजरायली योजनामा सहयोगी देशहरूको कड़ा आपत्ति, तत्काल योजना फिर्ता लिन संयुक्त दबाव
0: र अस्ट्रेलियामा जारी टप एन टी ट्वेन्टी क्रिकेटमा नेपालले एन्ट्री स्ट्राइकसँग प्रतिस्पर्धा गर्दै
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौं, नमस्कार।
5: भए ए बगुन्छ मेसेज आएको छैन घरी एसएमएस आएन।

0: ओहो, घर पनि कति राम्रो बनेछ, ठिकै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
0: ल, बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
3: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
0: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली, तिलोत्तमा छ, गोरकट्टा।
4: सधैँ हतारै हतार, ए बुढा, आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
5: ए, किन नि बुटोल? यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
4: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
5: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान,
4: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570-42471, फोन 071562769। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।

0: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
1: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
2: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याउने, पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एक मात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
0: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 9806317111 र 9806621354।
3: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
4: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
5: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
4: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
6: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
7: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
8: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
9: हाम्रा सेवाहरू:
8: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
9: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
8: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि द्वितीय मूल्याङ्कन गर्ने,
9: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
8: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
10: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
11: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
6: ओ मिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
12: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ। कहाँ जाने हो कुन्नी?
6: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ? पनि नयाँ राज स्टोर छ नि, 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 9847077003, 9847066155 र 9847016539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
13: नमस्ते है, नमस्ते। होइन, बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
14: के हुनु? नर्स नानी, जेठी बुहारी, दुई जुकी बाकी, सासु सासुरको मेसो खोज्दैछौ क्या?
13: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
15: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो। के गर्नुपर्छ भन्दिउँ त नानी?
13: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
16: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
17: सबै मिलाइ खुवाऊ।
16: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
17: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
15: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईजीई नेपाल बी ग्रुप को साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतना का लागि जारी सन्देश.
18: शांति को आवाज रेडियो लुम्बिनी.

0: आमा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
1: हो र, होइन होला त्यस्तो त।
2: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
0: केही भएन मिस,
2: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: हुन्छ।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
5: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुप नगर। आज कति दिन रे?
8: 3 दिन भयो।
0: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
8: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
0: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
8: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
9: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
0: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
4: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
10: स्वास्थ्यमा बटुवल।
11: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
10: असल अभ्यासदेखि निकेका कुरा,
11: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
10: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
12: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
10: कार्यक्रम स्वास्थ्यमा बुटवल।
11: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
3: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
13: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
3: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
13: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
3: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
13: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
3: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
13: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
14: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
15: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
16: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
15: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
16: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
15: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
16: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।

नेपाल सरकार विज्ञापन बोर्ड।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी।
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: के भयो, के को हल्ला खल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
4: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
4: प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
5: अब सुन्नुहोस् पूरा समाचार।
6: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
5: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
6: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
5: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
6: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
5: मद्यपान र धूम्रपान सेवन नगरौं,
6: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: गर्मी मौसममा संक्रामक रोगबाट बचौं र बचाऊ। गर्मी मौसममा मलेरिया, कालाजार, डेंगू, हैजा लगायतका विभिन्न संक्रामक रोगहरू फैलिन सक्छन्। संक्रामक रोग फैलाउने झिंगा, लामखुट्टे, भुसुना आदिको नियन्त्रण गरौं। संक्रामक रोगबाट बच्न शुद्ध र उमालेको पानी पिउ। बासी तथा सडे गलेका खाना नखाऊ। घरभित्र र वरपरको सरसफाईमा ध्यान दिउ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
8: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
9: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
8: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
9: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
12: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
11: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
12: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
11: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊं।
12: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
11: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
13: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोक सेवा शिक्षक

0: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुरसारै छैन त।
1: होइन के भन्छ हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
0: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
2: किन झुक्राउनु भएछ काका?
3: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
2: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
3: ए बुद्ध फाइबर, कान्छोली पनि त्यही भन्थ्यो।
4: आधुनिक प्रविधिबाट तयार गरिएका न पसाङ्गिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका, पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 98-570-21-757 र 98-472-98-228।
5: होइन पुर्खे बा, किन के भयो र?
6: बाह्र चौरास घुमे
5: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो।
7: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
5: होइन रे पुर्खे बा, फेरि दौडिँदै कता हो?
6: ए क्रिम्सनमा गएको सब ठिक ठाक, अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
7: सम्पर्क क्रिम्सन अस्पताल तिरोत्तमा 6 मणिग्राम रूपन्देही, फोन 071-562-744, 562-745।
8: हाय दैव, फेरि मुद्रा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके, अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
9: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
10: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनुहोला। हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
8: आज हामीले एउटा ठूलो पाठ सिक्यौ, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
9: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौं,
11: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
12: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौं। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
13: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
14: ए जान्त जान्त।
10: होइन के भयो बाबु?
15: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
10: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
12: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
14: सौजी क्यूआर भयो है
16: ए बगनुस् त मेसेज आएको छैन
17: घरी एसएमएस आएन त

0: जिलोतमाको बडग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनाऊ
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
3: सधैँ हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जान्न
4: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
3: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कुल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
4: स्कुल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही
5: विश्व शान्तिको मुहान लुम्बिनी शान्तिको आवाज रेडियो लुम्बिनी
6: शुभारम्भ डिजिटल म्युजिक प्राली प्रस्तुत गर्दछ।

0: हेर महारानी त अहिलेसम्म सुतिरहनु भएको छ। स्कुल जानु पर्दैन, स्कुल जानु ढिला भइसक्यो, छिटो उठेर हेरी हुनु, जहिले हेर नाटक।
1: ओहो, यिनी अहिलेसम्म सुतिरहेको छन्। ए कमला, कमला छिटो उठेर स्कुल जानु दिनुभयो।
0: के थाहा, हजुरको बहिनीको तैले पनि यस्तै नाटक हेरिरहेको छ, वाक्क लागिसक्यो।

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञ द्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ।
1: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
2: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
3: फोन नम्बर 071-531-6141 535-641।
4: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
5: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
6: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
5: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
1: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
7: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
8: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ? हँ, 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
5: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
9: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
5: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
9: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा हुन्छ।
8: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
10: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
11: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
12: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी स्यासु सालको मेसो खोज्दै छौ क्या?
11: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
13: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो। के गर्नुपर्छ भन्दिउँ त नानी?
11: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
14: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
15: सबै मिलाइ खुवाऊ।
14: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
16: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
17: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
18: हेलो
19: हेलो बहिनी, सन्चै छौ?
18: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
19: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
18: अनि हुलाकमा पो जानु?
19: हो नि, हुलाकमा जाऊ न।
18: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
19: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
18: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
19: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भरपर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
18: ए, सहरमा मात्र होला नि?
19: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
18: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
3: नेपाल सरकार विज्ञापन हो।
15: नमस्कार स्वयंसेविका दिदी।
20: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
21: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
20: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
15: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ, यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
20: हो त,
21: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
20: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
22: खै, जन्म दर्ता दिनुहोस् त।
23: जन्म दर्ता गरेको छैन नि म्याडम।
22: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
23: हो र, मलाई त थाहा नै थिएन म्याडम।
22: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
23: पहिला कसैले भनेन?
20: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
20: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
3: अब सुन्नुहोस् पूरा समाचार।
20: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
20: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
20: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
3: मद्यपान र धूम्रपान सेवन नगरौं।
20: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड। एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
20: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
3: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
20: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
3: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
20: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
3: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
20: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
20: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
20: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
20: सचेत बनाऊ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
20: नेपाल सरकार विज्ञापन बोर्ड।
0: साउजी गुड्का दिनु न।
9: ल के भन्नुभएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
2: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम प्रथम पटक डिलरलाई ₹10,000, अन्य व्यवसायीलाई ₹1,500, दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000, अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000।
4: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
6: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
24: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
6: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
24: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
6: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
24: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
6: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
24: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
6: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
4: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
25: लामखुट्टेको टोकाइबाट बस्नु नै डेंगु रोगको बस्ने सर्वोत्तम उपाय हो। डेंगुबाट बस्न के गर्ने त? पूरा शरीर ढाकिने गरी कपडा लगाउने, सुतेको समयमा लामखुट्टेको टोकाइबाट बस्न अनिवार्य झुलको प्रयोग गर्ने, घर वरपर वा खेतबारीमा काम गर्दा लामखुट्टेको टोकाइबाट बस्ने, झ्याल र ढोकामा जाली लगाई बन्द राख्ने, लामखुट्टी उत्पन्न हुन नदिन घर वरपर सफा राख्नुको साथै पानी जम्न नदिने, अचानक ज्वरो आए, टाउको धेरै दुखेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा जचाउन जाने। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
2: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
1: के रे, नानी त भर्खर 17 की लागि होइन र?
2: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
2: ए हो र?
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: अपाङ्गता भएका महिलाका अधिकारका कुरा।
5: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
6: सफलता अनि संघर्षका कथा।
7: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन, मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
4: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा।
8: रेडियो लुम्बिनी र तिनोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
9: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
10: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
9: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
10: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
9: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
10: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौ।
9: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौ।
11: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: Marga Kanti Ofisi Sement, Deshko Sement.
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने. मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको. कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि. गहनामा खास सधैँको विश्वास.
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही.
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ. ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है.
4: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 98472182 र 98470424870.
5: विश्व शान्तिको मुहान लुम्बिनी, शान्तिको आवाज रेडियो लुम्बिनी.

0: वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलसी बीएससी नर्सिङ बीपीएस बीएनएच एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071410380 071410479 मोबाइल 9857085188 9857020752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
1: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाइले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
2: ए जान्त जान्त
3: होइन, के भयो बाबु?
4: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
3: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौँ न, त्यसका लागि म आफै पहल गर्छु।
5: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
6: सौजी क्युआर भयो है?
7: ए बोक्नुस् त, मेसेज आएको छैन।

0: पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
3: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज बान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: दिलोत्तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने। एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था। दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था। होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने। घरमै गए निशुल्क रगत संकलनको व्यवस्था। गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्ग नै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
1: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा।
2: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
3: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठ्याग्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी
1: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि।
3: मोबाइल 98-026-33-111 र 98-026-21-354।
4: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला नहोस् घटी बढी, काम सानो ठुलो हुन्न, कामलाई सम्मान गरौं, लिंग जात वर्ग होइन श्रमलाई इज्जत गरौं, महिलाको श्रमलाई सक्दो हौसला बढाऊ, महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं। सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
6: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
7: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
6: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
9: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
10: हाम्रा सेवाहरू
9: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
10: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
9: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
10: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
9: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
11: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
12: सम्पर्क 98-570-24-344, 98-570-35-227 र 98-570-73-220।
13: बुटोल भएर हवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
14: हाम्रा सेवाहरू
13: जनरल फिजिसियन,
14: स्त्री तथा प्रसुति,
13: बाल रोग,
14: छाला तथा यौन रोग,
13: हार जोड्ने नसा तथा बात रोग,
14: टाउको तथा मनोरोग,
13: नाक कान घाँटी,
14: जनरल सर्जरी,
13: भिडियो एक्सरे,
14: डिजिटल एक्सरे,
13: ईसीजी,
14: डेन्टल तथा प्याथोलोजी,
13: फिजियोथेरापी
14: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
15: किशोर किशोरी, युवाहरू र 15-49 वर्षसम्म को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपरटिभ र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
16: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
17: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही,
18: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
19: 98-570-21-835।
16: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै।
19: के हुनु नसनानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या
20: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
21: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
20: ल यो सुन्नु त रेडियोमा फुकेको फुके हुन्छ त
22: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
23: सबै मिलाई खुवाऊ
22: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाउ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
24: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
25: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
26: हेलो
27: बहिनी सन्चै छौ
26: हजुर सन्चै छु हजुरलाई कस्तो छ
27: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्रेकिङ नम्बर म म्यासेज गर्छु
26: आहा अनि हुलाकमा पो जानु
27: हो नि हुलाकमा जाऊ न
26: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
27: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
26: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
27: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
26: ए सहरमा मात्र होला नि
27: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
26: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
28: नेपाल सरकार विज्ञापन बोर्ड
29: शान्तिको आवाज रेडियो लुम्बिनी

0: नमस्कार स्वयंसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि।
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: खै जन्म दर्ता दिनुहोस् त।
5: जन्म दर्ता गरेको छैन नि म्याडम।
4: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
5: हो र, मलाई त थाहा नै थिएन म्याडम।
4: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
5: पहिला कसैले भनेन
6: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
1: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
3: मद्यपान र धूम्रपान सेवन नगरौं।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड। एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
3: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
3: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
3: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौ र नसहौ।
1: स्वास्थ्यमा बटवल
2: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
1: असल अभ्यासदेखि मितिका कुरा,
2: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ।
1: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
3: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
1: कार्यक्रम स्वास्थ्यमा बुटवल।
2: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
4: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
2: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
4: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
2: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
4: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
2: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
4: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
2: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
5: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय बडीग्राम रूपन्देही।

0: मिठा से घुल वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल संपर्क 9803-64460।
1: दिलकुमारी आज त काम गर्ने जागरै छैन।
2: हो भाइ, आज मलाई पनि काम गर्ने जागरै छैन।
3: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
2: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
4: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ,
5: लैङ्गिक हिंसा अन्त्य गरौ, हिंसा नगरौ र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौ। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
6: आग लागी हुन नदिन सधैँ चनाखो बनाऊ। खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोभ वा हिटर निभाउ। सिलिन्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास लिक भए नभएको यकिन गरौ। ग्यासको गन्ध आए व्यवस्था नगरौ। सलाई लाइटर बाल बालिकाले भेट्याउने ठाउँमा नराखौ। दाउरा बालेर खाना पकाइसकेपछि पानी छ्यापेर आगो निभाउ। चुरोट, तमाखु, चिलिम, सुल्पा नखाउ। खाएमा आगो राम्ररी निभाउ। बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा भए नभएको जाँच गरौं। घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अन्य कुनै तरिकाले पानीको जोहो गरिराखौं। आग लागिजन्य विपदबाट बस्न चनाखो बनाऊ। हावाहुरीबाट हुने क्षति कम गर्न पूर्व तयारी एवं सतर्कता अपनाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, दिउखुरी, नेपाल।
7: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
8: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
7: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
8: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
7: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
8: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: अपाङ्गता भएका महिलाका अधिकारका कुरा।
9: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
10: सफलता अनि संघर्षका कथा।
11: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन, मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
1: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा। रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म

0: होइन हो श्याम, कता हिँड्यो हौ? निकै हतारमा पो देखिन्छौ त।
1: कहाँ हुनु नि? म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
0: ल तिमी के को अशक्त छौ र भाइ? देख्दा त हृष्टपुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
1: हो नि दिदी, म हजुरले भने जस्तै हृष्टपुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 को पहिलो संशोधन, 2075 को अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्ग भित्र पर्दछु, र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
0: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको। तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाइ फर्के किन? बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु परे र भाइ?
1: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के। यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोक सेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
0: ए त्यस्तो पो हो भाइ? म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
2: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
0: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
3: मानसिक समस्याबाट बच्ने उपायहरू।
4: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
3: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
4: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
3: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
4: असल साथीहरूसँग मात्रै संगत गरौं।
3: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
4: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
3: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: किन झोक्राउनु भन्छ काका?
7: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
6: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिले लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
7: ए बुद्ध फाइबर, कामछोली पनि त्यही भन्थ्यो।
8: आधुनिक प्रविधिबाट तयार गरिएका न पसाङ्गिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज मेल, मोबाइल 9857271757 र 9842976228।
9: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस, आईटी, बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस, आईटी, बी फार्मेसी, बीएससी, एमएलटी, बीएससी नर्सिङ, बीपीएस, बीएनएच, एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर। फोन 071410380, 071410479, मोबाइल 9857085188, 9857020752। www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
10: हाय दैव फेरि मदिरा खाएर आएछन् सबै पैसा जति रक्सीमै सके अबको घरमा चामल किन्ने पैसा पनि छैन ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्
11: आमा बाबालाई उठाउनुहोस् उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ
2: धेरै नै ढिला हुन्थ्यो सायद अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो तर समयमै ल्याउनु भयो उपचार हुन्छ र ठिक पनि हुन्छ नातिनुहोला हेर्नुहोस् त दाई एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई
10: आज हामीले एउटा ठूलो पाठ सिक्यौं मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ
11: परिवारको मुस्कान बचाऊ मदिराबाट टाढा रहौ
12: मदिरा त्यागौ परिवार बचाऊ स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ
13: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश
14: आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्
15: ए जान्छ जान्छ
2: होइन के भयो बाबु
16: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो
2: ल ल नात्यो बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौ न त्यसका लागि म आफै पहल गर्छु
13: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश
2: खुसीको खबर
17: होइन के खुसीको खबर हो दाजु
2: अरे भाइ लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि
17: हो र
2: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-535-823
17: सौजी क्युआर भयो
18: ए बगाउनुहोस् त मेसेज आएको छैन
19: घरी एसएमएस आएन

0: दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
1: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
3: ओमिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
5: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ। कहाँ जाने हो कुन्नी?
3: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि? नयाँ राज स्टोर छ नि, 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दस्ना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98470-77003, 98470-66155 र 98470-16539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
6: नमस्ते है, नमस्ते। होइन, बुढेसकालमा के कुरामा हो बुढाबुढी गफी तै?
7: के हुनु नर्सनानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दै छौ क्या?
6: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
8: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो। के गर्नुपर्छ भन्दिउँ त नानी?
6: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
9: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
10: सबै मिलाइ खुवाउ।
9: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाउ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
11: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
12: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश।
13: स्वास्थ्यमा बटवल,
14: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
13: असल अभ्यासदेखि मितिका कुरा,
14: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
13: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
15: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
13: कार्यक्रम स्वास्थ्यमा बुटवल।
16: खैदाई, 2 खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
17: ए, ल ल, लिनुहोस् भाइ।
16: अनि दाई, कति भयो पैसा?
17: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए, यसरी यो डस्टबिनमा फाल्नु पर्ने
18: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरि माना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
19: अनुरोधक, तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काका छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ।
4: प्रविधिको सही प्रयोग गरौ, लैङ्गिक हिंसा अन्त्य गरौ। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
1: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भने देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
2: ओए बहिनीलाई के गरेको हँ, त मान्छे नै रहेनछस्।
3: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
4: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
5: आग लागि हुन नदिन सधैँ चनाखो बनाऊ। खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोभ वा हिटर निभाऊ। सिलिन्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास लिक भए नभएको यकिन गरौं। ग्यासको गन्ध आए व्यवस्था नगरौं। सलाई लाइटर बाल बालिकाले भेट्याउने ठाउँमा नराखौं। दाउरा बालेर खाना पकाइसकेपछि पानी छ्यापेर आगो निभाऊ। चुरोट, तमाखु, चिलिम, सुल्पा नखाऊ। खाएमा आगो राम्ररी निभाऊ। बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा भए नभएको जाँच गरौं। घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अन्य कुनै तरिकाले पानीको जोहो गरिराखौं। आग लागिजन्य विपदबाट बस्न चनाखो बनाऊ। हावाहुरीबाट हुने क्षति कम गर्न पूर्व तयारी एवं सतर्कता अपनाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, दिउखुरी, नेपाल।
6: डेंगू से बचे की खंती मच्छर के काटे से बचा भी सर्वोत्तम उपाय हुए। पूरा शरीर ढके वाला कपड़ा पहना जाए। सूते के समय मच्छर से बचे खंती मच्छरदानी के प्रयोग करा जाए। घर के आसपास और खेत बाड़ी में काम करे के समय मच्छर के काटे से बचा जाए। झाल और दरवाजा में जाली लगाई के बंद करा जाए। मच्छर उत्पन्न न हुए देख लिए घर के आसपास सफा रखा जाए और पानी जमे के न देवा जाए। अचानक बुखार और ज्यादा सरदर्द भय में तुरंत नजीक के स्वास्थ्य संस्था या अस्पताल में जचावा जाए।
7: अनुरोध आग लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
1: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
2: ओए बहिनीलाई के गरेको हँ, त मान्छे नै रहेनछस्।
3: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
8: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
9: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुरसारै छैन त।
10: होइन, के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
9: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
2: यसो बिहे पार्टीमा हेर्योस्, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
1: तपाई बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
2: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
11: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
1: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
12: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-882 र 98-470-24-870।
13: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस आईटी, बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस आईटी, बी फार्मेसी, बीएससी एमएलटी, बीएससी नर्सिङ, बीपीएस, बीएनएस, एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर। फोन 071-410-380, 071-410-479, मोबाइल 98-570-85-188, 98-570-20-752। www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
14: हाय दैव, फेरि मदिरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके, अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
15: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
16: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनु होला।
17: हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
15: आज हामीले एउटा ठूलो पाठ सिक्यौ, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
1: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौं,
18: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
19: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौं। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
1: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
20: ए जान्त जान्त
21: होइन, के भयो बाबु?
22: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
21: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
19: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
0: खुसीको खबर खुसीको खबर खुसीको खबर।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज 26 जिल्लामा बाढ़ीको जोखिम। कर्णाली नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह। बाजुरामा पहिरोको जोखिममा रहेका 115 जनालाई सुरक्षित ठाउँमा सारियो। आज पनि सुनचाँदीको भाव बढ़्यो।

0: आसपासका नागरिकलाई सावधानी अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, शंखुवासभा, भोजपुर, दोलखा, काभ्रे, ललितपुर, भक्तपुर, काठमाडौँ, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, गोर्खा, तनहु, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रूकुम पूर्व, रूकुम पश्चिम, जाजरकोट र आसपासका जिल्लामा बाढ़ीको जोखिम रहेको छ। महाशाखाले कर्णाली नदीको बेनीघाट अछाम जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरिसकेको र अझै बढ़दो क्रममा रहेको जनाएको छ। जलसतह निरन्तर बढ़िरहेको अवस्थामा नदीको तल्लो तटीय क्षेत्रमा रहेका बस्ती तथा विगतमा डुबान हुने गरेका ठाउँमा पानी पस्ने जोखिम बढ़न सक्ने भएकाले आसपास तथा होचा भूभागमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। आज विशेष गरी पहाड़ी जिल्लाका साना नदी तथा खोलामा आकस्मिक बाढ़ीको जोखिम छ। यस्तै बाजुराको गहुमूल गाउँपालिका तीन कटी गाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्याएपछि उच्च जोखिममा रहेका 14 घरका 115 जनालाई सुरक्षित ठाउँमा सारिएको छ। हिजो दिउँसोको लगातारको वर्षासँगै खसेको पहिरोले 57 वर्षीय पुणी मल बोहरा र 38 वर्षीय बुदी बोहराको तीनतले घर पूर्ण रूपमा क्षति भएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरेश बहादुर साईका अनुसार दुवै घरभित्रका सामान पनि पुरिएका छन्। आसपासका क्षेत्रमा पहिरोको जोखिम कायम रहेकाले 14 घरका 115 जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ। कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाव तोलामा 3,300 रूपियाँले बढ़ेको छ। आज सुन 3,16,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव 9,300 रूपियाँले बढ़ेको थियो। अस्ति बुधबार सुनको भाव तोलामा 2,700 रूपियाँले बढ़्यो। कारोबार हुने हप्ताको पहिलो दिन आइतबार सुनको भाव 3,600 रूपियाँले र सोमबार 1,600 रूपियाँले बढ़ेको थियो। मंगलबार चाहिँ सुनको भाव सोमबार जस्तै तोलाको 3,06,800 रूपियाँ थियो। यस्तै आज चाँदीको भाव पनि 130 रूपियाँले बढ़ेर 4,985 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी 260 रूपियाँले बढ़ेर 4,855 रूपियाँमा कारोबार भएको थियो। नेपाल दूरसंचार प्राधिकरणले एकीकृत दूरसंचार नीतिको मस्यौदा सार्वजनिक गरेको छ। दूरसंचार क्षेत्रसँग सम्बन्धित विद्यमान विभिन्न नीतिलाई एकीकृत गर्दै नवीनतम प्रविधिको विकास अनुसार यस क्षेत्रलाई समय सापेक्ष, प्रतिस्पर्धी र प्रभावकारी बनाउने उद्देश्यले मस्यौदा तयार पारिएको छ। मस्यौदामा सूचना तथा संचार क्षेत्रको दीर्घकालीन नीति 2059, दूरसंचार नीति 2060, ब्रोडब्याण्ड नीति 2071 र सूचना तथा संचार प्रविधि नीति 2072 एकीकृत गर्ने प्रस्ताव गरिएको छ। यस्तै स्याटेलाइट नीति 2077, राष्ट्रिय साइबर सुरक्षा नीति 2080, दूरसंचार सेवाको रेडियो फ्रिक्वेन्सी बाँडफाँड तथा मूल्य सम्बन्धी नीति 2080 र राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स एआई नीति 2082 कार्यान्वयनलाई समेत सफल र प्रभावकारी बनाउने लक्ष्य छ। विगतका नीतिले निर्धारण गरेका केही लक्ष्य हासिल भइसकेकाले नयाँ लक्ष्य तकेर नीतिलाई समय सापेक्ष बनाउने मस्यौदा तयार पारिएको छ। नवीनतम प्रविधिबाट सृजित अवसरलाई आम उपभोक्तासम्म पुर्याउन नयाँ नीति आवश्यक रहेको प्राधिकरणले जनाएको छ। मस्यौदाको दूरसंचार प्रविधिको प्रयोगबाट नेपालको डिजिटल रूपान्तरणलाई विस्तार गर्ने, दैनिक जीवन सहज बनाउने, समावेशी आर्थिक वृद्धिलाई प्रोत्साहन गर्ने तथा सबै नागरिकलाई डिजिटल अवसरमा समान पहुँच सुनिश्चित गर्ने लक्ष्य छ। प्रस्तावित नीति अनुसार आउँदो 5 वर्षमा न्यूनतम 50 एमबीपीएस क्षमताको ब्रोडब्याण्ड सहितको दूरसंचार सेवाको पहुँच 80% भन्दा बढ़ी जनसंख्यामा पुर्याउने लक्ष्य छ। आउँदो 10 वर्षमा यस्तो पहुँच 98% जनसंख्यामा पुर्याउने लक्ष्य प्रस्ताव गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा 5 वर्षमा पर्वतीय पर्यटनमा उल्लेख्य प्रगति, झापामा जापानिज इन्सेफ्लाइटिसबाट ज्यान गुमाउनेको संख्या 6 पुग्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले आज 26 जिल्लामा बाढ़ीको जोखिम, आज पनि सुन चाँदीको भाव बढ़्यो, एकीकृत दूरसंचार नीतिको मस्यौदा सार्वजनिक लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। नेपालको पर्वतीय पर्यटन कोरोना महामारीपछि फेरि पुरानै लयमा फर्किएको छ। सगरमाथा सहित विश्वका अग्ला हिम श्रृंखला र सयौं आरोहण योग्य हिमालका कारण पर्वतीय पर्यटन विदेशी मुद्रा आर्जन, रोजगारी सृजना र स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधार बन्दै गएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्याङ्क अनुसार सन् 2021 28,600 विदेशी पर्यटकले ट्रेकिङ तथा पर्वतारोहण गरेका थिए। यो संख्या बढ़ेर सन् 2025 165,056 जना पुगेको छ। अर्थात 5 वर्षमा पर्वतीय पर्यटकको संख्या 5.8 गुणाले बढ़ेको छ। वर्षायाम शुरू भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ़दै गएको छ। झापाको मेचीनगर नगरपालिका आठकी 64 वर्षीय एक महिलाको ज्यान गएपछि त्यहाँ ज्यान गुमाउनेको संख्या 6 जना पुगेको छ। जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार गएको हप्ता ती महिलाको ज्यान गएको हो। यससँगै जिल्लामा संक्रमितको संख्या पनि 11 पुगेको छ। अहिलेसम्म 4 महिला र 2 पुरूषको ज्यान गइसकेको छ। विभिन्न ठाउँमा त्यसको परीक्षणलाई बढ़ाउनका साथै स्वास्थ्यकर्मीको टोली अनुगमनका निम्ति निरन्तर चालन भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ। अब विदेशको खबर। संयुक्त राष्ट्रसंघको नयाँ महासचिव चयनका लागि सुरक्षा परिषदले आज दोस्रो अनौपचारिक मतदान गरेको छ। महासचिव एन्टोनियो गुटरेसको दोस्रो 5 वर्ष कार्यकाल आउँदो डिसेम्बर 31 सकिँदैछ। त्यसअघि उहाँको उत्तराधिकारी बन्ने दौड़मा रहेका उम्मेद्वार मध्ये कसको समर्थन बलियो बन्दैछ भन्ने आकलन गर्न सुरक्षा परिषदले स्ट्र पोल अर्थात अनौपचारिक मतदान गरेको हो। यसअघि भएको पहिलो मतदानमा कोष्टारिकाकी रेबेका ग्रिस्पान अग्रस्थानमा रहनु भएको थियो। 15 सदस्यीय सुरक्षा परिषदका सदस्यले उम्मेद्वारप्रति आफ्नो धारणा गोप्य रूपमा व्यक्त गरेका थिए। सुरक्षा परिषदमा महासचिवका उम्मेद्वारले कम्तीमा 9 सदस्यको समर्थन प्राप्त गर्नुपर्छ। सुरक्षा परिषदको सिफारिशपछि मात्र उम्मेद्वारको नाम अनुमोदनका लागि महासभामा पठाइन्छ। अन्तिम निर्णय भने महासभाले गर्नेछ। अब खेल खबर। नेपाली टी20 पुरूष क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह एरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको टी20 अलराउण्डर वरियतामा तेस्रो स्थानमा उक्लिएका छन्। आईसीसीको पछिल्लो वरियता अनुसार उनी 256 रेटिङ अंकका साथ वरियताको तेस्रो स्थानमा उक्लिएका छन्। जिम्बाब्वेका कप्तान सिकन्दर राजा पहिलो तथा पाकिस्तानका युवा अलराउण्डर साइम अयुब दोस्रो स्थानमा छन्। उनीहरूले रेटिङ अंक क्रमशः 320 र 275 पाएका छन्। आउँदो एसीसी प्रिमियर कपमा राम्रो प्रदर्शन गर्न सकेमा एरी वरियताको शीर्ष स्थानमा उक्लने सम्भावना पनि छ। यस्तै टी20 अलराउण्डर वरियतामा नेपालका कुशल भुर्तेल 27

रोहित कुमार पौडेल 54, गुलशन झा 82 र कुशल मल्ल 90 स्थानमा रहेका छन्। उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज 26 जिल्लामा बाढ़ीको जोखिम, कर्णाली नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह, बाजुरामा पहिरोको जोखिमका रहेका 115 जनालाई सुरक्षित ठाउँमा सारियो। आज पनि सुनचाँदीको भाव बढ़्यो, सुन तोलाको 3,16,700 रूपियाँमा कारोबार। एकीकृत दूरसंचार नीतिको मस्यौदा सार्वजनिक, 5 वर्षमा 80% जनसंख्या उच्च गतिको ब्रोडब्याण्डको लक्ष्यमा पुग्ने। राष्ट्रसंघको नयाँ महासचिव चयनका लागि आज दोस्रो पटक अनौपचारिक मतदान सम्पन्न, पहिलो मतदानमा कोस्टारिका कि रेबेका ग्रीन्सपान अगाडि। र दिपेन्द्र सिंह गिरी टी20 अलराउण्डर वरिताको तेस्रो स्थानमा। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: ओहो, घर पनि कति राम्रो बनेछ, ठिकै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
0: ल, बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
3: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
0: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।
4: एचआईभी संक्रमितहरूको लागि लान्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं।
5: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम, राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
6: सधैँ हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाऊ न।
7: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
6: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
7: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान,
6: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570-42471, फोन 071562-69। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका पाँच, मणिग्राम, रूपन्देही।
2: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
8: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
9: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
8: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
10: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ, लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
11: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
12: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
13: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
14: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
13: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो, बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन, तर दाईले मेरो कामै देख्नुहुन्न।
14: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन, अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ, आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
12: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ, घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
15: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
10: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्राली
16: हाम्रा सेवाहरू
10: जनरल फिजिसियन
16: स्त्री तथा प्रसूति
10: बाल रोग
16: छाला तथा यौन रोग
10: हार जोड्ने नसा तथा बाथ रोग
16: टाउको तथा मनोरोग
10: नाक कान घाँटी
16: जनरल सर्जरी
10: भिडियो एक्सरे
16: डिजिटल एक्सरे
10: ईसीजी
16: डेन्टल तथा प्याथोलोजी
10: फिजियोथेरापी
16: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
17: किशोर किशोरी युवाहरू र 15-49 वर्ष सम्मको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपरटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
18: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
19: नीता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही
20: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि फोन नम्बर 071-562-832 मोबाइल
21: 98-570-21-835।
22: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
23: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या
22: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
24: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी।
22: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त।
25: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
26: सबै मिलाई खुवाउ।
25: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाउ। बच्चा चलाक निरोगी बनाऊ। हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अण्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि।
27: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
28: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि। आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
29: स्वास्थ्यमा बटवल
30: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा
29: असल अभ्यासदेखि नीतिका कुरा
30: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब
29: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
30: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
29: कार्यक्रम स्वास्थ्यमा बुटवल।
30: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
31: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 तालिका पालना गरौं।
30: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
31: आमाको दुध अमृत समान हुन्छ त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दुध मात्र खिलाऊ।
30: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
31: 6 महिनापछि आमाको दुधसँगै थप आहार पनि खुवाऊ।
30: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
31: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
30: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
32: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: आग लागे हुन नदिन सधैं चनाखो बनाऊ। खाना पकाइसकेपछि आगो ग्यास चुलो स्टोभ वा हिटर निभाऊ। सिलिन्डरको रेगुलेटर पाइप वा चुलोबाट ग्यास लिक भए नभएको यकिन गरौ। ग्यासको गन्ध आए व्यवस्था नगरौ। सलाई लाइटर बाल बालिकाले भेट्याउने ठाउँमा नराखौ। दाउरा बालेर खाना पकाइसकेपछि पानी छ्यापेर आगो निभाऊ। चुरोट तमाखु चिलिम सुल्पा नखाऊ। खाएमा आगो राम्ररी निभाऊ। बिजुलीका तार प्लग स्विच वा वायरिङ ठिक अवस्थामा भए नभएको जाँच गरौ। घर बस्ती नजिकै पोखरी ट्याङ्की वा अन्य कुनै तरिकाले पानीको जोहो गरिराखौ। आग लागिजन्य विपदबाट बस्न चनाखो बनाऊ। हावाहुरीबाट हुने क्षति कम गर्न पूर्व तयारी एवं सतर्कता अपनाऊ। लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका दिउखुरी नेपाल।
1: डेंगू से बचे की खंती मच्छर के काटे से बचब ही सर्वोत्तम उपाय हुए। पूरा शरीर ढके वाला कपड़ा पहना जाए। सूते के समय मच्छर से बचे खंती मच्छरदानी के प्रयोग करा जाए। घर के आसपास और खेत बाड़ी में काम करे के समय मच्छर के काटे से बचा जाए। झाल और दरवाजा में जाली लगाई के बंद करा जाए। मच्छर उत्पन्न न हुए देख लिए घर के आसपास सफा रखा जाए और पानी जमे के न देवा जाए। अचानक बुखार और ज्यादा सरदर्द भय में तुरंत नजीक के स्वास्थ्य संस्था या अस्पताल में जचावा जाए।
2: अनुरोध आग लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल।
3: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
4: ओए बहिनीलाई के गरेको हँ? त मान्छे नै रहेनछस्।
5: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौं।
6: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
7: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुरसारै छैन त।
8: होइन के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
7: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
9: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
3: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
9: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
10: तिलोत्तमा 5 मडिग्राम रूपन्देही।
3: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
11: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-882 र 98-470-24-870।
12: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस, आईटी, बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस, आईटी, बी फार्मेसी, बीएससी, एमएलटी, बीएससी नर्सिङ, बीपीएस, BNS M Pharma. विस्तृत जानकारी को लागि क्रिम्सन कलेज अफ टेक्नोलॉजी CCT कलेज बुटवल 11 देवीनगर फोन 071-410-380 071-410-479 मोबाइल 9875-75188 9875-20752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
13: हाय दैव फेरि मदिरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्।
14: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
15: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो। उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनुहोला।
16: हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
13: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
14: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौं।
17: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
18: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौं। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
14: ए बुढा हेर्नुहोस् त, आज पनि रिजे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
19: ए धन्त धन्त
15: होइन, के भयो बाबु?
20: अंकल अंकल बाबाले मम्मीलाई पिट्नु भयो।
15: केही समय सुधार केन्द्रमा राखौ न, यसका लागि

0: म आफै पहल गर्छु।
1: र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
2: खुसीको खबर, खुसीको खबर, खुसीको खबर
3: होइन, के खुसीको खबर हो दाजु?
2: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवाको विशिष्टीकृत सेवाहरू अब भुटोल शाखामा पनि सञ्चालन भयो नि।
3: हो र?
4: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-573-823।
3: सौजी क्युआर भयो है?
5: ए, बगाउनुस् त, मेसेज आएको छैन।
6: घरी एसएमएस

0: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
3: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज बैंडिंग, कोल्ड प्रेस र सिस्टमैटिक पेन्टर बूथ लगायत संपूर्ण सुविधा, ड्यूरेबल स्टाइलिश र इंटरनेशनल स्टैंडर्ड को फिनिशिंग, जिससे तपाई को घर को इंटीरियर लाई टिकाऊ र सुंदर बनाउँछ। थप जानकारी का लागि ग्लोबल इंटीरियर लाई संपर्क गर्नुहोस्।
3: विश्वास र टिकाऊ हुने सम्पूर्ण फर्निचर का सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेशन लगायत घर अफिस होटल का सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनाऊ।
1: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमनका आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम्न।
2: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा स्थान।
1: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570 42 471, फोन 071562 69। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5, मणिग्राम रूपन्देही।
3: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
4: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
5: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
4: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
6: कहीँ हामी पनि श्रमको मूल्य लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
7: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा
8: बस्यो। हँ, 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
9: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ?
10: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
9: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो, बिहान उठेदेखि घरको सरसफाई, चिया नास्ता खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
10: हुन त हो, घर गणना गरी साध्य छैन। अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
8: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ, घरमा कम काम हुन्छ, म बल्ल बुझे भाइ।
11: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
6: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्राली
12: हाम्रा सेवाहरू
6: जनरल फिजिसियन,
12: स्त्री तथा प्रसुति,
6: बाल रोग,
12: छाला तथा प्याथोलोजी,
6: फिजियोथेरापी
12: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
13: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्ष सम्मको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
14: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
12: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5, मणिग्राम रूपन्देही,
15: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071562 68 832, मोबाइल
16: 98 571 2135।
17: ढुङ्गो खोज्दा देउते

0: जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
1: थप आहारासँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
0: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: सामाजिक सञ्जाल प्रयोगमा सचेतता अपनाऊ। सामाजिक सञ्जालमा अपरिचित व्यक्तिको साथी बन्ने अनुरोधलाई विश्वस्त भएर मात्र प्रतिक्रिया जनाऊ। अपरिचित व्यक्तिलाई जथाभावी साथी बन्न अनुरोध नपठाऊ। सामाजिक सञ्जालमा तथा अन्य विद्युतीय माध्यमबाट चिट्ठा पुरस्कार जस्ता आर्थिक प्रलोभनका प्रस्तावको भ्रममा नपरौं। आफूले प्रवाह गरेका सन्देश वा सूचनाबाट समाजमा पर्न सक्ने नकारात्मक प्रभावको ख्याल गरौं। आफ्नो सन्देशले कुनै व्यक्ति वा अन्य कुनै समुदायको आत्मसम्मानमा चोट नपुर्याउ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
2: यति बेला दिउँसोको

0: दिलकुमारी, आज त काम गर्ने जागरै छैन।
1: हो भाई, आज मलाई पनि काम गर्ने जागरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।

0: मनोरंजन का कुरा कतै संस्कृति का कुरा
1: कतै भएका छन् सपना पूरा कतै माया पिरती अधुरा
0: हिजो को समाज र आज का भोगाई पुराना र नयाँ भाका गीत संगीत मार्फत अब कार्यक्रम सुस्तेलीमा
1: लुम्बिनी 96.8 MHz बाट हरेक हप्ताको बुधबार र शुक्रबार प्रकाश न्यौपानेको साथमा
0: कार्यक्रम सुस्तेली
2: सुस्तेलीका लागि मुख्य प्रायोजक पूजा प्लास्टिक इन्डस्ट्रीज प्राली तपाईले खोज्नुहुन्छ जस्तो पर्दाको पाइप सुलभ राम्रो र सस्तो हजुर पर्दाको सम्पूर्ण पाइप तथा पाइपलाई चाहिने होलो रिङ स्टिल क्याप लगायत सम्पूर्ण सामग्रीका लागि सम्झनुहोस् पूजा प्लास्टिक इन्डस्ट्रीज प्रहरीलाई अध्यक्ष तिल प्रसाद भट्टराई फोन 98570205667 र लोकनाथ भट्टराई फोन 98570335058 पूजा प्लास्टिक इन्डस्ट्रीज प्राली तिरोत्तमा 15 मदौलिया रूपन्देही।

नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम सुशीलीको प्रतीक्षामा बस्नुभएका तपाई सम्पूर्ण लोकपारखी मित्रमा। यति बेला तपाई सुन्दै हुनुहुन्छ रेडियो लुम्बिनी 96.8 मेगाहर्ज, हाम्रो वेबसाइट डब्लू

www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनी को आधिकारिक फेसबुक पेजबाट यति बेला कार्यक्रम सुन्न र हेर्न सकिन्छ। पक्कै पनि यो कार्यक्रम सुसेली को शुक्रबारी व्यवसायलाई रमाइलो गराउनका लागि यति बेला हामी जुटिसकेका छौं। प्रविधिमा सविता ढकाल, क्यामेरामा प्रशान्त गेवाली र म तपाईको लोकयात्री प्रकाश नेउपाने यति बेला कार्यक्रम सुसेरीलाई रमाइलो र रमझम तीजका भाकाहरू लिएर यति बेला तपाईको माझमा हामी जुटिसकेका छौं। तपाई पनि तयारी गरिसक्नु भएको छ, पक्कै पनि यो शुक्रबारलाई छुट्टै एउटा रमाइलो गराउनु पर्छ भनेर यति बेला मिस कल हानिसक्नु भएको थियो कार्यक्रम शुरू हुनुभन्दा पहिल्यै। कसैले फोन लगाउँदै हुनुहुन्छ भने अब फोन डायल गर्न सक्नुहुन्छ हामीलाई रमाइलो गराउनका लागि र यो कार्यक्रमबाट प्रभावित भएर हामीलाई चाहिँ पूजा प्लास्टिक इण्डस्ट्रीज प्राली तिलोत्तमा पन्ध्र मदौलिया चोकबाट पूर्वपट्टि जुन उद्योगले हामीलाई यति बेला प्रायोजन गरेको छ उहाँप्रति हामी हार्दिक आभार प्रकट गर्न चाहन्छौ। तिल प्रसाद भट्टराईजीले यो कार्यक्रमबाट प्रभावित भएर हामीलाई प्रायोजन गर्नु भएको छ, प्रायोजकको रूपमा रहनु भएको छ, प्रायोजन गरिदिनु भएकोमा पनि म हार्दिक आभार प्रकट गर्दै शुक्रबारी व्यवसायीलाई रमाइलो गराउनुपर्छ। यति बेला लाइभ हेरिरहनु भएको छ, यति बेला चाहिँ रेडियो सुनिरहनु भएको छ भने फोन गर्नुहोला। लाइभ कार्यक्रममा कमेन्ट बक्समा गएर तपाईँले म्यासेजहरू पठाउन सक्नुहुन्छ, गीत रोज्न सक्नुहुन्छ, तीजका भाकाहरू रोज्नुहोला। अब एक महिना चाहिँ हामी रमाइलो गर्नुपर्छ, तीजको भाकामा नाच्नुपर्छ, रमाउनुपर्छ, झमझम चाहिँ पक्कै पनि तपाईँ हामी सँगै बसेर यो कार्यक्रमलाई पनि उत्कृष्ट बनाउनुपर्छ। त्यसैले पनि हामीसँग जोडिनका लागि 071-562-012 को बाटो भएर आउँदै गर्नुहोला। शुक्रबारी बसाईलाई रमाइलो गराउनका लागि पशुपति शर्मा र देवी घरती मगरको यो रमाइलो भाका गुनियो किन्नी दाम छैन स्वीकार्नुहोला।

0: आहा गुनियो किन्नेन्थे साइनी जाल भने त पशुपति शर्मा देवीघट्टीको आवाज मराईको यो रमाइलो भाकाले शुक्रबारी साईलाई दैलो उगारिसकेका छौं। यति बेला कोही मित्र टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ, कहाँदेखि को हुनुहुन्छ तपाईँ पनि फोन लगाउनु होला, तीजका भाकाहरू गुनगुनाउनु होला। यति बेला कार्यक्रममा पहिलो सहभागीको रूपमा को आउनु भएको छ, ढिला नगरिकन स्वागत गरौं। हजुर नमस्ते। विनिता सुनारजी आराम हुनुहुन्छ लमजुङमा?
1: हजुर एकदम ठिक छु भन्नुपर्छ है। अनि हजुर
0: कार्यक्रम सुशीलीमा पहिलोचोटि फोन लगाउनु भयो होइन सुनिताजी? विनिताजी
1: फर्स्ट टाइम नै हो
0: कार्यक्रम
1: नम्बर दिनुभएको
0: है टेकु छेत्रीजीले। हामीसँग फेसबुकमा पनि जोडिन सक्नुहुन्छ रेडियो लुम्बिनी मणिग्राम भनेर नेपालीमा। लमजुङतिरको नयाँ ताजा खबर बताउनुहोस्।
1: लमजुङतिर सबै ठिकै छ भन्नुपर्छ है। अहिलेको मौसमको अवस्था भन्नुपर्दा चाहिँ धुम्म धुम्म पानी पर्न खोजिरहेको छ, तर पानी पर्न चाहिँ सकेको छैन, त्यही नै हो।
0: घरि घाम घरि पानी घरि शीतल घरि गर्मी होइन?
1: हजुर
0: विनिताजी तीज लाग्दैछ अब महिलाको महान पर्व होइन, बेरानाका पोकाहरू खोल्ने महिना पनि भनेर चिनिन्छ यो तीजको महिनालाई। ठाउँ ठाउँमा विभिन्न किसिमका अर्ग्यानिक नाचहरू जो चौपारीमा बसेर मादल मृदङ्गहरू बजाएर गाइने गर्छ होइन? त्यति आउँदैन होइन? तीज कसरी मनाउने तयारी गर्दै हुनुहुन्छ?
1: खै त्यस्तो स्पेसल त केही छैन अहिलेसम्म त, प्लानिङ अब हेरौँ के हुन्छ है।
0: प्लान गराउनु भएको छैन?
1: हजुर
0: तीज रमाइलोरी मनाउनु होला, तीजको धेरै शुभकामना छ विनिताजी। आज कार्यक्रम सुशीलीमा पहिलो अथवा भनौँ पहिलोचोटि आउनु भएको छ रेडियो लुम्बिनी मणिग्राम अथवा लुम्बिनी प्रदेश विभिन्न ठाउँहरूमा अहिले विनिता सुनारजीको आवाज सुनिरहनु भएको छ। यो आवाजले चाहिँ कसैले के ल्याउनु भएको होला? आज विनिताजी लमजुङदेखि आउनु भएको छ होइन, लमजुङबाट आउँदा हामीलाई
1: खासै आउँदैन, म छोटो गीत गाउने कोसिस गर्छु नि।
0: हुन्छ सुरु गर्नुहोस्।

आहा, विनिता सुनारजी आउनु भएको थियो लमजुङबाट। टेलिफोन कटेको छ। टेकु छेत्रीजीले नम्बर दिनुभएको भनेर

0: पनि हामीलाई भन्नुभएको थियो। टेकुजी, तपाईँलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु। कार्यक्रम सुशीलीको तर्फबाट यति बेला कार्यक्रमसँग जोडिनु भएको थियो लमजुङबाट विनिता सुनारजी, पक्कै पनि फेरि पनि टेलिफोन लाग्यो भने फोन गर्नुहुनेछ। तपाईँ पनि यो काम सुशीलीमा शुक्रबार व्यवसाय आज रमाइलो गराउनुपर्छ भनेर रेडियो सुनिरहनु भएको छ भने फोन लगाउनुहोस्, तीजका भाका गुनगुनाउनुहोस्, अथवा कला संस्कृतिको जगेना गर्नका लागि थप इट्टा तपाईँले पनि थप्नुहुनेछ भन्ने मैले आशा लिएको छु। प्रविधिमा सविता ढकाल हुनुहुन्छ, क्यामेरामा हाम्रो प्रशान्तजी र म तपाईँको लोकसहयात्री प्रकाश न्यौपाने। यति बेला चाहिँ कार्यक्रम सुशीलीसँगै तपाईँलाई भरपूर मनोरञ्जन गराउनका लागि अथवा तीजका भाका बजाएर नाच्नका लागि, गाउनका लागि, झुम्नका लागि, रम्नका लागि यति बेला हामी जुटिसकेका छौं। तपाईँ कतै नजानुहोला, एक घण्टा चाहिँ हामीलाई समय दिनुहोला, फोन गर्नुहोला। फोन गरेर तपाईँले गीत गाउनै पर्छ भन्ने छैन, जस्तै कला संस्कृति अथवा पुराना ती बाजा, ती पुराना कल्चरहरू अथवा पुराना संस्कृति जसरी मनाइन्थ्यो, ती संस्कृति अहिलेको बाल बच्चालाई चाहिँ हामीले कसरी ट्रान्सफर गर्ने अथवा कसरी हामीले उहाँ बच्चाहरूसम्म पुर्याउने भन्ने कुरा पनि गर्न सक्नुहुन्छ। त्यसैले पनि फोन लगाउनुहोस्, भलाकुसारी गरौं, अथवा तपाईँसँग कला छ गला छ भने पस्कनुहोस्, होइन भने यो कला संस्कृति अथवा कार्यक्रम सुशीलको मा रहेर विभिन्न किसिमका संस्कृति प्रवर्धनका लागि हामीले के गर्न सकिन्छ, लोकदोहोरी भाका पर्व विशेष भाकालाई कसरी बचाउन सकिन्छ, यो कुरा चाहिँ तपाईँले भन्न सक्नुहुन्छ। म्यासेजमा रेडियो लुम्बिनी मणिग्राम भनेर सर्च गर्नुहोला, नेपालीमा हामीसँग साथी भन्न सक्नुहुन्छ। मित्र टेलिफोनमा आएको जानकारी सविता ढकालले जनाउनु भएको छ, प्राविधिक मित्रले को नमस्ते।
1: हजुर
0: नमस्ते है, मेरो फोन नेटवर्कको धेरै खुसी लाग्यो, हुन्छ पुरा गर्नुहोस्।
1: हुन्छ म फोन गर्छु नि।
0: हुन्छ

सानोलाई मेरो माया किन मारेको कसलाई सोचाऊ।

0: को हजुर यति नै
1: आहा माता बागलुङ बिना बारेको एउटै कुरा सोध्नु छ सानुलाई मेरो माया किन मारेको हैन निकी मिठो स्वरमा गाउनु भएको छ कति राम्रो स्वर म त गीत गाउन जान्दिन प्रयास गर्छु भन्नुहुन्छ हाम्रो विनिताजीले तर निकै राम्रो चाहिँ निकै मिठो स्वरमा चाहिँ गीत गाउनु भएको छ पक्कै पनि रमाइलो प्रस्तुति दिनुभएको छ विनिताजी पक्कै पनि कार्यक्रम सुशेलीमा आएर रमाइलो भाका पस्कनु भएको छ र कार्यक्रम सुशेली जतिले पनि सुन्नु भएको छ उहाँ पछाडि बज्ने गीत भाउजूको हाई आई छ दाई लाउरे भएर भन्ने एउटा तीजको भाका बज्दैछ कसैलाई सम्झना समर्पण गर्न चाहनुहुन्छ भने सक्नुहुन्छ विनिताजी
0: हुन्छ स्पेसली त अब मिठो मानेर एकदम गीत सुनिदिनुभयो हजुरको लागि भन्न चाहन्छु अनि टेक्निसियनमा रहनुहुने मित्रको लागि रेडियो लुम्बिनी होल टिमको लागि र साथीहरू भन्नुपर्दछ कल आउँछ के अरे सरी प्रोग्राम आउँछ कल गर भनेर नम्बर दिनुहुने गायत्री पुजेजीको लागि तिलक छेत्री एम सारू मगर ती अनि तनिता सारू मगर आशिष सारू मगर आशिष मगर राम पाण्डे गणेश अनिता थामी नानीमा कोइराला अनुपा गुरुङ कविता प्रजा मनिता मगर लगायत नाम छुटेका साथीहरू र म भन्दा अघि आउने पछि आउने प्रोग्राम सुनेर प्रोग्राममा सहभागी जनाउने हुने सम्पूर्ण साथीहरूको लागि भन्दै आजको बसाइबाट म बिन्द सुना छुट्टी सुरु नमस्ते।

0: बाय बाय।
1: आहा, विनिता सुनारजी आउनु भएको थियो लमजुङ गण्डकी प्रदेशबाट। निकै राम्रो गीत गुण प्रतिभा सुनाएर जानु भएको छ, प्रयास गर्नु भएको छ, यो नै उहाँको सफलता हो। कुनै बेला कलाकार पनि बन्न सक्नुहुन्छ हाम्रो विनिता सुनारजी। त्यसैले जसले पस्कन्छ त्यो पस्किसकेपछि मात्रै उसको कला गला कस्तो छ भनेर मूल्याङ्कन हुन्छ। त्यसैले पनि कार्यक्रम सुशीलले यही चाहेको, जुन पुराना कुराहरू चाहिँ अगाडि ल्याउनुपर्छ, लोकदोहोरी भाकाहरूलाई बचाउनुपर्छ, जसले नेपाली मौलिकपन बोकेको हुन्छ तिनीहरूलाई चाहिँ बचाउनुपर्छ। यति बेला कार्यक्रम सुशीलको शुक्रबारी बसाईमा हामी प्रविधिमा सविता ढकाल, क्यामेरामा प्रशान्त गेवाली र म तपाईँको लोकसयात्री प्रकाश नेपाली यति बेला तपाईँसँगै छौं, तपाईँ हामीसँगै हुनुहुन्छ। यति बेला मनको साथी जीवन कार्कीले हामीलाई म्यासेज पठाउनु भएको छ। हजुर पोखरेली नमस्कार, आरामै हुनुहुन्छ प्रकाश सर? सुनिराखेको छु कार्यक्रम पोखराबाट। मनको साथी, कार्यक्रम राम्रो लाग्छ, के छ हजुर हाल खबर? रेडियो परिवार, आजको दिन शुभ रहोस्। सम्पूर्ण साथीलाई सम्झेको छु, नेपाली गीत संगीतलाई माया गर्नुहोला, रेडियोमा रेडियोलाई माया गर्ने मान्छे शुभ दिन भनेर हामीलाई पोखराबाट जीवन कार्कीले यो म्यासेज गर्नुभएको छ। जीवनजी तपाईँलाई हार्दिक आभार, धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरेर पितम्बर पाठकले तिलोत्तमा नौबाट भन्नुभएको छ, कार्यक्रम सुशीलको उत्तर प्रगतिको कामनासँगै अब बज्ने गीत मलाई पितम्बर पाठक भनेर चिन्ने नचिन्ने सम्पूर्णका लागि सुनाउन चाहन्छु। विशेष गरेर प्राविधिक मित्र क्यामेरा पर्सन र कार्यक्रम संचालक लगायत सम्पूर्णलाई सुनाउन चाहन्छु भनेर पितम्बर पाठकले तिलोत्तमा नौ ज्ञानोदय टोलबाट हामीलाई सम्झाउनु भएको छ। पितम्बरजी तपाईँलाई पनि धेरै धन्यवाद दिन चाहन्छु। त्यसै गरेर बालकृष्ण अर्यालजीले पनि हामीलाई सम्झाउनु भएको छ, नमस्ते लुम्बिनी रेडियो लुम्बिनी एफएम टीमलाई, राम्रो छ कार्यक्रम। कार्यक्रम म कफी कम्पनी बिरयानी हाउसबाट हो, कार्यक्रम सफलताको शुभकामनासँगै अब बज्ने गीत मलाई बालकृष्ण अर्याल भनेर चिन्ने नचिन्ने सम्पूर्णका लागि सुनाउन चाहन्छु भनेर बालकृष्णजीले पनि हामीलाई म्यासेज गर्नुभएको छ। जतिले म्यासेज गर्नुभएको छ सबैप्रति हार्दिक आभार, धन्यवाद व्यक्त गर्न चाहन्छु। यो कार्यक्रमलाई प्रायोजन गर्नुभएको छ पक्कै पनि पूजा प्लास्टिक इण्डस्ट्रीज प्रणाली, तिलोत्तमा 15 मधौलिया चोकबाट अलिकति पूर्वपट्टि। तपाईँले घर बनाउँदै हुनुहुन्छ, नयाँ घरमा पर्दा लगाउँदै हुनुहुन्छ भने त्यो पर्दा लगाउनका लागि प्लास्टिकका पाइपहरू, स्ट्यान्डहरू, तपाईँलाई त्यो जुन सेट गर्नका लागि सम्पूर्ण सामान चाहिन्छ, ती सामानहरू चाहिँ पूजा प्लास्टिक इण्डस्ट्रीज प्रणालीले चाहिँ उत्पादन गरेको छ। हाम्रो तिलप्रसाद भट्टराईजी त्यहाँको संचालक हुनुहुन्छ, उहाँलाई सम्पर्क गर्न सक्नुहुन्छ र आवश्यक परेमा ती तपाईँका सामानहरू पनि तपाईँको पसलसम्म पनि उपलब्ध गराइदिनुहुन्छ। त्यसैले एकचोटि तपाईँले पनि पूजा प्लास्टिक इण्डस्ट्रीज प्रणालीलाई पनि सम्झनुहोला भन्न चाहन्छु। र विशेष गरेर कार्यक्रम सुशीलले रमाइलो गराउनुपर्छ, पर्व विशेष कार्यक्रमका भाकाहरू लिएर आएको छ। यति बेला एक महिना चाहिँ हामीले तीजका भाका तपाईँका माझमा राख्दै जानेछौं, किनभने तीज सकिसकेपछि मात्रै फेरि अरू गीतहरू हामी उठाउँदै जानेछौं। यति बेला फेरि अर्को भाका तपाईँको माझमा राख्न चाहन्छु, भाउजूको हाई हाई छ दाई लाउरे भएर, बद्री पङ्गेनी र प्रिया भण्डारीको आवाजमा रहेको यो रमाइलो भाका स्वीकार्नुहोला। Let's go.

0: आहा, भाउजूको हाई हाई छ दाइलाउरे भएर पहिलो भाका सुन्दा सुन्दै कोही मित्र टेलिफोन सम्पर्कमा आउनु भएको छ। कहाँदेखि को हुनुहुन्छ? दोस्रो सहभागीको रूपमा आउनु भएको छ, उहाँलाई ढिला नगरीकन स्वागत गरौँ। हजुर नमस्ते।
1: हजुर नमस्कार।
0: ढालानन्द चालिसीजी आरामै हुनुहुन्छ?
1: हजुर ठिक छ। हजुर हजुर ठिक हुनुहुन्छ नि सबै?
0: हामी पनि एकदमै आरामै छौँ। के छ नयाँ खबर तिलोत्तमा आठको बताउनुहोस्।
1: ठिक छ, गर्मी छ, पानी परेको छैन, यस्तै छ।
0: पानी परेको छैन? होइन
1: परेन, गर्मी अति छ, आज आउँछ कि पानी भन्ने आशा।
0: आज चाहिँ एकदमै घाम लागेको छ, चर्को घाम होइन, तराईमा चाहिँ भदौका घाम बल्ल देखिँदैछन् होइन।
1: हजुर।
0: अनि तीज भित्रिँदैछ, अब पर्वहरू आउँदैछन् ढालानन्दजी।
1: हजुर।
0: अब छोरी लिन जान पर्ने होला, रोहिणी खोला तरेर हो कि तिलोत्तमा नदी तरेर हो अथवा काली गण्डकी तर्ने हो, डुङ्गामा जाने कि झलुङ्गे पुल तर्ने कि होइन, यस्ता यस्ता पुराना कुराहरू छन् नि त। तपाईँ हामीले जानेको त्यो छोरी लिनलाई धेरै ठूला ठूला खोलाहरू तर्दै तर्दै जाँदै गर्दा लास्टमा फेरि खोला तर्न नसकेर फर्किएका अवस्थाहरू थिए, ती पुराना कुराहरू, यस्ता यी कुराहरूलाई चाहिँ पक्कै पनि अहिलेको तिजले चाहिँ किन यस्ता कुराहरू चाहिँ अगाडि ल्याउन सक्दैन, तपाईँका केही भनाइ राखिदिनु न।
1: है यो अब विपन्नताबाट अलिअलि सम्पन्नतातिर उग्लिएको हो कि अब पुरानो उहिलेका कुरा खुइले भने जस्तो, अब अहिले त कस्तो भन्दा तिजको गीतहरू आयो भने पनि हुन त सजगहरूलाई हामीले हेरेर लाउने कुरो होइन, आफूले नजान्ने अरू गरेकोलाई पनि फेरि दोष दिने भनेर पुरानो जुन लय हुन्थे अनि भाका हुन्थे तिजको गीतको पनि होइन, अहिले प्राय जसो कता कता यसो सुन्दाखेरि कोही कोही गीतहरू रतेउली जस्तो जस्तो पनि हुन थाले, यिनीहरू पनि अलिकति विकृति जस्तै हो कि, र अब महिनौ दिनसम्म तिज मनाउनु पर्ने हो कि मनाउन थालेको हो, यो पनि अलिकति कस्तो कस्तो लागिरहेको छ। अब यो होला युगको माग, होला युगको माग, अब अनि यो संसारको सुविधा होइन, अलिक केही चाहिँ नि परिवर्तन युवाहरूको चाहिँ नि उनीहरूको चाहनामा पनि आज आउन दिन भएन, उनीहरूको नि केही चाहिँ हुन्छ होला होइन।
0: हजुर
1: समग्रमा ठिकै छ, सबै राजी खुसी भएर
0: मैले सुरैमा गीत उठाएको थिएँ नि, उभोखोला पर्वतले ल्यायो केराहरू चाहिँ पुराना आमाहरूले चाहिँ गाएको चाहिँ याद आउँछ मलाई होइन।
1: अनि हजुर कस्तो थिए नि के अरे, तिजा आयो जाउन बाबु दिदी भेट्नलाई, के अरे दिदी लिनलाई खुट्टैमा ढोगरे झर्दा भेनालाई होइन,
0: यस्तो गीतहरूले चाहिँ सिकाएको छ कि ढालानन्दजी।
1: काँक्रो पनि लान्छु आमा अचार खानलाई होइन, यस्ता यस्ती गीतहरू थिए। अब तिनीहरू त समयले कोल्टे फेर्दै गयो होइन, अब त्यो चाहिँ अब अहिले मोडर्न भयो, अब एआईले चाहिँ जस्तो भने त्यस्तो बनाइदिन्छ, त्यो चाहिँ ठिकै छ, जियोस् जीव अनुसार चल्न पाइरहेको छ,
0: समय अनुसार बाध्यताले पनि सबै परिवर्तन हुँदै जानु पर्यो भन्ने कुरा तपाईँको पनि रह्यो होइन। रमाइलो गर्नुपर्छ, यो पर्वहरूलाई रमाइलोले मनाउनुपर्छ, सिम्पल तरिकाबाट
1: कसैलाई
0: भडक नगरेर जिन्दगीमा मरिल्यानु केही छैन ढालानन्दजी। एक महिनासम्म शिवपुरको चौतारीमा बसेर मादल खैजेरी मृदङ्गा लिएर साँझमा एक घण्टा हामीले त्यो तिजका भाका गायौं भने त्यहाँको यो चलन पनि छ भनेर अहिलेको बच्चाहरूले पनि सिक्छन्। पक्कै पनि त्यो अभियान त्यहाँ चलाउनु होला, यस्ता अभियान चलाउनुपर्छ, कला संस्कृतिलाई बचाउनुपर्छ, चौपारीहरू बचाउनुपर्छ, ती चौपारीहरूमा मादल मृदङ्ग बजाउनुपर्छ। लोक कार्यक्रम सुशीलीले यही भन्छ ढालानन्दजी, आज चाहिँ कार्यक्रमको शुक्रबारी व्यवसायमा आउनु भएको छ, जति पनि रेडियो सुन्नु भएको छ, आज के कसैले ल्याउनु भएको छ ढालानन्द चालिसीजीले?
1: मेरो त एउटा मुक्तकै हो,
0: एकदमै राम्रा मुक्त लेख्नुहुन्छ हाम्रो
1: मिल्ने भए, तीज आइराखेको छ, तीजको गीतमा फर्मा आफै बजाउनुहुन्छ नि गीत त होइन र?
0: हामी आफै बजाउँछौँ
1: होइन। ल ठिक छ, ल मैले एउटा मुक्तक छ चाहिँ नि, अलि लामै भयो कुराकानीहरू, म सुरु गरेँ है त।
0: हुन्छ सुरु गर्नुहोस्।
1: ज्यानको बाजी राखिकन भिर खनेर बाटो भएको, ज्यानको बाजी राखिकन भिर खनेर बाटो भएको, उब्जाउला खेती भनी पाखो खनी पाटो भएको, ज्यानको बाजी राखिकन भिर खनेर बाटो भएको, उब्जाउला खेती भनी पाखो खनी पाटो भएको, बोले पिठो बिक्छ भन्थे चामल बेच्नै सकिएन, बोले पिठो बिक्छ भन्थे चामल बेच्नै सकिएन, बोल्न नजानेर होइन म त नबोलेरै लाटो भएको, बोल्न नजानेर होइन नबोलेरै लाटो भएको, यति नै है त।
0: बोल्न नजानेर होइन नबोलेरै लाटो भएको,
1: नबोलेरै लाटो भएको,
0: कति राम्रा तपाईँका शब्दहरू सुरुदेखि अन्त्यसम्म हेर्दै गर्दा ज्ञानको बाजी राखेर भीरमा बाटो खनेका कुरा छन् होइन
1: हजुर
0: हेर्नु त कति रमाइला तपाईँका त्यो सबै शब्दहरू चाहिँ अहिले सुनेर केलाउँदै जाने भने सबै कुरा चाहिँ त्यहाँ पोक्त छ अथवा पूरा छ त्यो कुरा चाहिँ जतिले सुन्नु भएको छ रेडियो झालनन्द चालिसीजीको मुक्तकलाई पक्कै पनि राम्रो नराम्रो के मान्नुहुन्छ कमेन्ट गर्नुहोला रेडियो लुम्बिनीको पेजमा हामीसँग फेसबुकमा जोडिनु भयो कि जोडिनु भएन झालनन्दजी
1: यो भाग्यले जुरा छैन प्रभु
0: अझै जुरा छैन तपाईँ र म भेटै हुनुपर्छ कि जस्तो छ
1: मणिग्रामतिर आउँदा एक दुई दिन पछि ए सधैँभरि हजुर त हुनुहुन्न नि यही कार्यक्रम पर्दाखेरि मात्रै हुनुहुन्छ होला
0: कार्यक्रम मात्रै पर्दा

0: छु, हाम्रो प्राविधिक मित्र हुनुहुन्छ, हाम्रो यहाँ प्रशान्तजी हुनुहुन्छ, प्रशान्तजी हुनुहुन्छ, सविताजी हुनुहुन्छ, आएर चाहिँ तपाईँ जसरी पनि जोडिएर यो प्रत्यक्ष लाइभ फोटो हेरेर तपाईँले कार्यक्रम हेर्न सक्नुहुन्छ कि?
1: त्यो त्यो पनि, अनि त्यसपछि हामी प्रत्यक्षमा भेट हुन पाइया छैन, लामो समय चाहिँ कुराकानीहरू त गऱ्यौँ होइन?
0: हजुर,
1: एक दिन म आउँछु, यो कार्यक्रम सुरु हुनुभन्दा केही क्षण अगाडि आउँछु र एकछिन भोलाकुसाली गरौँलाई नि।
0: हुन्छ, एकदमै तपाईँलाई स्वागत छ। अनि शुक्रबारी बसाईमा अब यो हाम्रो धर्मराज ढकालले दुवैबाट एउटा गीत रोज्नु भएको छ, कसैलाई समर्पण गर्न चाहनुहुन्छ भने सक्नुहुन्छ?
1: दुवैबाट हाम्रो जति पनि विदेशमा रहेर पनि रेडियो लुम्बिनीलाई माया गर्ने साथीहरूलाई समर्पण गर्न चाहन्छु।
0: एकदमै धन्यवाद छ, अहिले पनि कार्यक्रमबाट बिदा गर्छु। ढालानन्दजी
1: हस्, धन्यवाद, नमस्कार।
0: ढालानन्द चालिसेजी आउनु भएको छ, आउनु भएको थियो, विदाई भइसक्नु भएको छ। निकै मिठो, निकै राम्रो मुक्तक चाहिँ वाचन गरेर विदा हुनु भएको छ। तपाईँका प्रतिभा पस्कनी कार्यक्रम हो, प्रतिभा सविता ढकाल, क्यामेरामा प्रशान्त केवाली, यति बेला म प्रकाश नेउपाने, एक बजेबाट दुई बजेसम्म तपाईँसँग रमाइलो गर्नका लागि, जोडिनका लागि हामी चाहिँ एकदमै तयारी अवस्थामा बसिरहेका छौं। तपाईँहरूका फोन आउने बित्तिकै हाम्रो सविताजीले उठाई, प्रशान्तजीले यति बेला क्यामेरा मिलाएको मिलाइ हुनुहुन्छ, कसरी राम्रो आउँछ त्यो फेसबुकमा भन्नुभएको छ, म कालो कालो भए पनि गोरो निकालिदिनु भएको छ हाम्रो प्रशान्तजीले, म बधाई हार्दिक धन्यवाद दिन चाहन्छु हाम्रो क्यामेरा पर्सनलाई, विशेष गरेर म अलि देख्दा कालो भए पनि अलिकति गोरो निकालिदिनु भएको छ, यसलाई चाहिँ हाम्रो प्रशान्तजीको कमाल हो, यसलाई पनि म धन्यवाद दिन चाहन्छु। हाम्रो धर्मराजजीले अहिले धर्मराज वृत्तमोट झापा घर भई हाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई भागीरथ चलाउने र सुनिता बुढाको गुलेरीले झुरेलीलाई बोलको गीत बजाइदिनुहोस् ल। यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नु पर्दा, आज भदौ 5 गते जन्मदिन मनाउनुहुने मीडिया प्रेमी साथी शंखुवा सभा राज बिरही आइला र धनकुटाकी मीडिया प्रेमी साथी हरपल रोशनी, भोजपुरकी साथी सविता राई, मीडिया प्रेमी भाइ भुवन सुन्दास, दमक झापाका मीडिया प्रेमी दाई चन्द्र बस्नेत, भोजपुरका साथी अमूल्य बस्नेतलाई जन्मदिनको लाखौं लाख शुभकामना भन्दै मेरा आफन्तजन घर परिवार लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूको लागि दिनको कामना गर्दै मिठो सम्झना माया व्यक्त गर्दछु भनेर धर्मराज ढकालले हामीलाई दुवैबाट निकै माया गर्नुहुन्छ, म्यासेज गर्नुहुन्छ, कार्यक्रमलाई शेयर गर्नुहुन्छ, कार्यक्रमलाई शेयर गरेर विदेशमा रहने सम्पूर्ण साथीहरूसम्म पुर्याउनु भएको छ। धर्मराजजी अझै पनि पुर्याउनु भएको छैन भने विदेशमा रहने नेपालीलाई पक्कै पनि हरितालिका 2083 को धेरै धेरै शुभकामना भनिदिनु होला। अब रक्षाबन्धन आउँदैछ, हरितालिका आउँदैछ, हाम्रा पर्वहरू भित्रिँदैछन्, छुट्टी मिल्छ भने नेपाल आउँदा रेडियो लुम्बिनीमा आउनुहोला। धर्मराजजी यो पनि तपाईँलाई भन्न चाहन्छु, म्यासेजका लागि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला फेरि चन सारु मगरले पनि हामीलाई म्यासेज गर्नुभएको छ, हेलो गुड आफ्टरनून दर्शन, नमस्कार झोरले सेमी पाउ छ्याजालो सियारो तसी देले भनेर आफूलाई मगर भाषामा भाषा पनि लेख्नु भएको छ। म नवलपुरको मान्छे, फेसबुक पेज मार्फत दिल्ली इण्डियाबाट सुन्दैछु रमाइलो कार्यक्रम रेडियो लुम्बिनीको कार्यक्रम सुशेली अनि सम्पूर्ण साथीहरूमा मिठो सम्झना यति भन्दै कार्यक्रम सुशेलीको सफलताको शुभकामना भन्दै अवस्त नमस्के ओके बाबा भन्नुभएको छ। इण्डियाबाट चामसारु मगरले पनि हामीलाई म्यासेज गर्नुभएको छ, धेरै धन्यवाद दिन चाहन्छु। त्यसै गरेर सियारो हजुर, इट्स मी प्याकुली गीता, गीताजीले त फोन पनि गर्नुहुन्छ, इलामबाट हामीलाई धेरै माया गर्नुहुन्छ गीताजीले, फ्रम इलाम मिस यू अल चन्द्र लिम्बु एन्ड अल फ्रेन्ड भन्नुभएको छ। गीताजी फुर्सद छ भने फोन गर्नुहोस्, गीत गुनगुनाउनुहोस्, इलामतिर रहने सम्पूर्ण हाम्रा दाजुभाइ दिदीबहिनीहरूलाई पनि कार्यक्रम रेडियो सुशेलीको तर्फबाट सम्पूर्णलाई म हार्दिक सम्झना पनि व्यक्त गर्न चाहन्छु। यति बेला मलाई गीता लिम्बु भनेर चिन्ने नचिन्ने सम्पूर्णका लागि अब बज्ने गीत सुनाउन चाहन्छु भनेर म्यासेज गर्नुभएको छ। यति बेला धर्मराज ढकालको रोजाईमा रहेको रमाइलो भाका सुनिता बुढाको भागीरथ चलाउने र सुनिता बुढाको आवाजमा रहेको गुलेलीले झुरेलीलाई भोलको गीत स्वीकार्नुहोला।

0: लागि मुख्य प्रायोजक पूजा प्लास्टिक इन्डस्ट्रीज प्राली। तपाईले खोज्नुहुन्छ जस्तो पर्दाको पाइप सुलभ, राम्रो र सस्तो। हजुर, पर्दाको सम्पूर्ण पाइप तथा पाइपलाई चाहिने होलो रिङ, स्टेन क्याप लगायत सम्पूर्ण सामग्रीका लागि सम्झनुहोस् पूजा प्लास्टिक इन्डस्ट्रीज प्रालीलाई। अध्यक्ष तिल प्रसाद भट्टराई, फोन 98570-20567 र लोकनाथ भट्टराई, फोन 98570-33058। पूजा प्लास्टिक इन्डस्ट्रीज प्राली, तिरोत्तमा 15 मधौलिया, रूपन्देही।
1: यो रमाइलो भाका र मुख्य प्रायोजकको यो प्रायोजकको यो इन्डस्ट्रीज प्रालीको यो विज्ञापनपछि फेरि पनि स्वागत छ तपाईँलाई कार्यक्रम सुशैलीमा। कार्यक्रम सुशैलीको आइमा यति बेला रमाइलो गर्नका लागि प्रशान्त गेवाली क्यामेरामा, प्रविधिमा सविता ढकाल र म तपाईँको लोकसयात्री प्रकाश ने पनि यति बेला कार्यक्रम सुशैलीसँगै छौं। धनराज ढकालको रमाइलो भाका अथवा रमाइलो रोजाई त्यो भाका भागीरथ चलाउने र सुनिता बुढाको आवाजमा रहेको रमाइलो भाका पनि सुनाइसकेका छौं। कार्यक्रम सुशैली हो। कार्यक्रम सुशैलीले यति बेला तपाईँलाई कला संस्कृतिको जगेर्ना गर्नका लागि अथवा तपाईँको प्रतिभा पस्कनका लागि, नयाँ प्रतिभाको खोजीका लागि अथवा संगीत लोक, नेपाली लोक दोहोरी गीतहरू अथवा पर्व विशेषका भाकाहरू तपाईँको माझमा ल्याउने गर्छ र ल्याएर तपाईँलाई रमाइलो गराउने गर्छ। त्यसरी पनि कार्यक्रम सुशैलीसँग जोडिनका लागि म अनुरोध गर्न चाहन्छु। यति बेला चाहिँ हामीलाई प्रायोजन गरेको छ अथवा प्रायोजकको रूपमा रहनु भएको छ पूजा प्लास्टिक इन्डस्ट्रीज प्राली, तिलोत्तमा 15 मदौलिया चोकबाट पूर्वपट्टि जुन तपाईँले घर बनाउँदै हुनुहुन्छ भने तपाईँको झ्यालमा फिटिङ अथवा पर्दा राख्नका लागि फिट गर्न पर्ने सम्पूर्ण सामानहरू, पाइप, तपाईँको त्यसपछि स्प्रिङहरूदेखि लिएर स्टेनहरूदेखि लिएर सबै कुराहरू चाहिँ त्यो झ्यालको पर्दा लगाउनका लागि तपाईँलाई जे सामान चाहिन्छ त्यो सामान चाहिँ त्यहाँ उपलब्ध छ। तपाईँहरूलाई होलसेल रूपमा उहाँले बिक्री पनि गर्नुहुन्छ, यो कुरो जानकारी पनि गराउन चाहन्छु। हामी बुधबारी तपाईँसँगै छौँ, तपाईँसँगै रहेर रमाइला रमाइला

तीजका भाकाहरू सुनाउँदै आएका छौं, तपाईँकै रोजाईका भाकाहरू सुनाउँदै आएका छौं। यतिखेर रामलाल सुमनले पनि हामीलाई हाई गुड आफ्टरनून हजुर, म रामलाल सुमन, साथीहरूलाई सम्झिनु पर्दा भनेर धेरै साथीहरूको नाम लेख्नु भएको छ। अप्सरा दाहाल भट्टराई, जमिनदार बाबुको इमान्दार छोरो पार्वती राई, अनिता राई, त्यसै गरेर मीडिया प्रेमी निर्मला बनेम, कविता, त्यसै गरेर करबिन हाल अभिमान सुनार, सिम्पल सरिना, त्यसै गरेर मनिषा छेत्री, मनिषा कार्की, सम्झना टी सुनार, बुढा बज्राचार्य, बुद्ध बज्राचार्य, त्यसै गरेर कुमार पूर्वेली कान्छा, टीकाराम सुनार, अंजिता मल्ल ठकुरी छेत्री, राई घले मगर, त्यसै गरेर पवन श्रेष्ठ, सिर्जना दाहाल, फुच्ची संस्कृति लामा, योक्ता प्रसाद श्रेष्ठ, सरस्वती खत्री, माया लगायत सम्पूर्णमा सबैमा धेरै धेरै माया अनि सम्झना धन्यवाद नमस्कार लेख्नु भएको छ। हार्दिक आभार व्यक्त गर्न चाहन्छु रामलाल सुमनलाई पनि। त्यसै गरेर सागरले पनि मिस यु अल, यो कार्यक्रम सुन्नुभएकोमा सबैलाई धन्यवाद दिन चाहन्छु भन्नुभएको छ। सम्पूर्णका लागि म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। यसै गरेर फेरि पनि पाण्डेले पनि कालीगण्डकी गाउँपालिका बिर्गा हाल मणिग्रामबाट भन्नुहुन्छ आफूलाई, नमस्कार प्रकाशजी, साथै प्राविधिक मित्र सुशेली, कति माया गर्छु तिमीलाई, मलाई पनि थाहा छैन। सुशेली कति माया गर्छु तिमीलाई, मलाई पनि थाहा छैन। तिमी प्रतिको माया बाहेक अरू कुनै रहर छैन। तिम्रै यादमा धेरै दिनहरू शीतलतामा बिताएको छु, तिम्रा ती भावनालाई यही मनमा सजाएको छु भनेर कति राम्रो कविता लेखेर पठाउनु भएको छ। निकै राम्रो लेख लेख्नुहुन्छ कृष्ण पाण्डेले, कार्यक्रम सुशीलीलाई माया गर्नुहुन्छ। र समय सापेक्षित गीतहरूले अझै सुमा सुगन्ध बनाएको छ र भरिपूर मनोरञ्जन बनाएको छ। आशा छ आउने भरिपूर्ण मनोरञ्जन लिनुहुनेछ। हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु भनेर कृष्ण पाण्डे हामीलाई मणिग्राम तिलोत्तमा पाँचबाट हामीलाई सम्झाउनु भएको छ। कालीगण्डकी गाउँपालिका बिर्गा र मलाई कृष्ण पाण्डे भनेर चिन्ने नचिन्ने सम्पूर्णका लागि अब बज्ने गीत सुनाउन चाहन्छु भन्नुभएको छ। पक्कै पनि कार्यक्रम सुशेली हो, कार्यक्रम सुशेलीसँगै रहेर यति बेला पक्कै पनि हाम्रो प्रविधिमा सविता ढकाल, क्यामेरामा प्रशान्त गेवाली र म तपाईँको लोकसेयात्री प्रकाश नेपाल यति बेला रमाइला रमाइला तीजका भाकाहरूसँगै रमाइलो गरिराखेका छौं। तपाईँहरू पनि सुनिरहनु भएको छ, म्यासेज गर्नुभएको छ, फोन गर्नुभएको छ, आफ्नो प्रतिभा सुनाउनु भएको छ, तर एउटा कुरा चाहिँ तपाईँले गर्नु भएको छैन, त्यो कुरा चाहिँ गर्दिनका लागि अनुरोध गर्न चाहन्छु। कार्यक्रम सुशेली सुनेर हामीलाई सुझाव सल्लाह प्रतिक्रिया तपाईँले दिनुभएको छैन, कार्यक्रम सुशेलीलाई अझै यसरी लानुभयो भने अझै राम्रो हुन्छ भनेर तपाईँका सुझावहरू मलाई टिपाउनुहोला, यो पनि तपाईँलाई जानकारी गराउन चाहन्छु। टिपाउनका लागि म्यासेज अथवा हाम्रो फेसबुक पेजमा गएर कमेन्ट बक्समा पनि टिपाउन सक्नुहुन्छ भने 0175620012 को बाटो भएर हामीलाई टिपाउन सक्नुहुन्छ। तपाईँले दिएको सुझाव सल्लाह प्रतिक्रियाले कार्यक्रम सुशेलीलाई अझै शिखरमा पुर्याउनेछ, अझै राम्रो हुनेछ, त्यसैले पनि तपाईँको सुझाव सल्लाह प्रतिक्रियाको पनि प्रतीक्षा गरिरहेको छु। आगामी कार्यक्रममा ती तपाईँका ती प्रतिक्रियाहरूलाई पनि म प्रत्यक्ष रूपमा पनि भन्नेछु। मलाई उहाँले यस्तो कमेन्ट गर्नुभएको थियो, यसरी कार्यक्रमलाई सुधार्दैछु भनेर पनि तपाईँलाई जानकारी गराउँला। उकाली ओराली भन्ज्याङ चौतारी पर्व विशेषका भाकाहरू पस्कने कार्यक्रम हो कार्यक्रम सुशेली। यति बेला हामी 1 बजेबाट 2 बजेसम्म कार्यक्रम सुशेलीसँगै रहेर तपाईँलाई रमाइला रमाइला तीजका भाकाहरू सुनाउँदै आएका छौं। हामीलाई प्रायोजन गर्ने मुख्य प्रायोजकको रूपमा हुनुहुन्छ पक्कै पनि पूजा प्लास्टिक इण्डस्ट्रीज प्राली, तिलोत्तमा 15 मधौलिया चोकबाट पूर्वपट्टि तपाईँ जानुभयो भने त्यहाँ तपाईँलाई झ्यालमा पर्दा फिट गर्नका लागि चाहिने सम्पूर्ण सामानहरू चाहिँ होलसेल मूल्यमा पाउनुहुन्छ। हाम्रो तिलप्रसाद भट्टराई त्यहाँको सञ्चालक हुनुहुन्छ, उहाँलाई फोन गरेर पनि जान सक्नुहुन्छ र तपाईँलाई चाहिने सामानहरू पनि उपलब्ध उहाँहरूले गराउनुहुनेछ। यो पनि तपाईँहरूका बीचमा राख्न चाहन्छु। कार्यक्रम सुशेलीबाट प्रभावित भएर हाम्रो तिलप्रसाद भट्टराईजीले प्रायोजकको रूपमा हामीलाई सहयोग गर्नुभएको छ, उहाँप्रति पनि म हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहन्छु। कार्यक्रम सुशेली हो, कार्यक्रम सुशेलीले रमाइला रमाइला नयाँ तथा पुराना लोक तथा दोहोरी बाकाहरू तपाईँको माझमा राख्दै आएको छ, राख्दै जानेछ र तपाईँका सुझाव अनुसार यो कार्यक्रमलाई पर्व विशेषका भाकाहरू चाहिँ हामी पस्कँदै आएका छौं। तीज सकिने बित्तिकै हामी दशैंका भाकाहरू बजाउनेछौं, दशैं सकिने बित्तिकै हामी तिहारका देउसी भैलोका भाकाहरू चाहिँ तपाईँको माझमा राख्दै जानेछौं, खेल्दै आउनेछौं, रमाउनेछौं, नाच्नेछौं। पक्कै पनि फेसबुक पेजसँग पनि जोडिनुहोला, जति जोडिनु भएको छ कार्यक्रम सुशेलीलाई सम्पूर्ण जन जनमा पुर्याउनका लागि कार्यक्रम शेयर गरिदिनका लागि तपाईँसँग यति अनुरोध गरेको छु। पक्कै पनि यो अनुरोधलाई स्वीकार्नुहुनेछ, कार्यक्रम सुशेलीलाई सबैको माझमा पुर्याइदिनुहुनेछ, यो पनि म आशा गरेको छु र कार्यक्रम

लगभग लगभग अन्त्यतिर हामी आएका छौं। प्राविधिक मित्रले मलाई लाइट बालेर चाहिँ रातो लाइटले अब कार्यक्रम सकियो भनेर संकेत गर्नु भएको छ। हाम्रो प्रशान्तजी पनि अब क्यामेरा समाउँदा समाउँदै अलिकति थकान भए जस्तो छ। एक घण्टा पूरा भएको छ। एक बजीबाट दुई बजीसम्म जतिले पनि कार्यक्रम सुन्नुभयो सबैप्रति म हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहन्छु। यो कार्यक्रमलाई प्रायोजन गर्नुभयो पूजा इन्डस्ट्रिज प्राली प्लास्टिक इन्डस्ट्री प्रणालीलाई पनि म विशेष धन्यवाद दिन चाहन्छु। जतिले फोन गर्नुभयो जतिले मेसेज गर्नुभयो सबै सबैप्रति म धन्यवाद दिँदै मेरो एक घण्टासम्म खटिने प्राविधिक मित्र सविता ढकाललाई धन्यवाद दिँदै क्यामेरा पर्सन प्रशान्त गेवालीलाई विशेष धन्यवाद दिँदै शुक्रबारी बसाईबाट विदा हुनुभन्दा पहिला तपाईसँग आइतबार म एक बजे फेरि कार्यक्रम सुशेलीमा नयाँ नयाँ तीजका भाकाहरू लिएर हामी सबै टीम उपस्थित हुने भाषासँगै पृष्ठभूमिमा प्राविधिक मित्रको रोजाईमा रहेको तीजको भाका बजाउँदै पक्कै पनि आइतबार एक बजे तपाईसँग जोडिने गरी म प्रकाश नेउपाने पनि नमस्कार। जय गीत जय संगीत।

0: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
1: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
0: गर्भ रहेदेखि प्रोटोकल। तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
1: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
0: गर्भ रहेदेखि प्रोटोकल अनुसार आठ पटक गर्भ

0: म हरेक महिना नियमित तौल लिउँ।
1: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
0: प्रत्येक छ छ महिनामा जन्मेको छ महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: आरगा खांची ओबीसी सीमेंट देश को सीमेंट
1: किना झोक्राउनु भन्छ काका
2: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
1: मैले त भनेकै हो नि काका तपाईले भन्दा पहिले लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
2: ए बुद्ध फाइबर कामछोली पनि त्यही भन्थ्यो
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी लिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज मिल मोबाइल 98570 21 757 र 98472 96 228
4: ए बुढा हेर्नुहोस् त आज पनि ऋषि दाईले रिता बाबुलाई रोक्सी खाएर पिटेछन्
5: ए जान्त जान्त
6: होइन के भयो बाबु ल ल नात्यो बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौँ न त्यसका लागि म आफै पहल गर्छु
7: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश
6: खुसीको खबर
8: होइन के खुसीको खबर हो दाजु
6: अरे भाइ लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि
8: हो र
9: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-537-823
10: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
11: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ
12: तपाईँमा

0: दुखी रहने, धेरै मुटु ढुक ढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा, र बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नशा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
1: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि
0: मोबाइल 9806637111 र
1: 9806621354
2: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ।
3: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफलोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
2: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
1: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
4: फोन नम्बर 0175316041 535-641।
5: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
6: हाम्रा सेवाहरू
5: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
6: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
5: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
6: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
5: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्दे
7: शाखा कार्यालय तिलोतमा नगरपालिकाको अगाडि।
8: सम्पर्क 9857024344, 9557035227 र 9557073220।
9: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज।

0: जमिन भाइ कता हो लखर लखर घर बनाएर भ्याउनु भयो?
1: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
0: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि, नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98470-77003, 98470-66155 र 98470-16539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नसहौं।
1: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
3: खै दाई, दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
4: ए ल ल, लिनुहोस् भाइ।
3: अनि दाई, कति भयो पैसा?
4: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्नु पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए, यसरी यो डस्टबिनमा फाल्नु पर्ने
5: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरि बाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: Marca Hagi OPC Cement, Desh ko Cement.
1: किन झोक्राउनु भन्छ काका
2: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
1: मैले त भनेकै हो नि काका तपाईले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
2: ए बुद्ध फाइबर कामसोले पनि त्यही भन्थ्यो
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी लिने न फुट्ने रङ गर्न नपर्ने फाइबर का ढोका पल्ला फाइबर जस्ता पाता पार्किंग सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशन का सामग्री लगायत का सम्पूर्ण फाइबर का सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मिल मोबाइल 98570 21 757 र 98472 98228
4: ए बुढा हेर्नुस् त आज पनि रिखा दाइले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्
5: ए जान्त जान्त
6: होइन के भयो बाबु
7: अंकल अंकल बाबाले मम्मीलाई पिट्नु भयो
6: ल ल नाच्यो बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौ न त्यसका लागि म आफै पहल गर्छु
8: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिबिन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश
9: खुसीको खबर खुसीको खबर खुसीको खबर
10: होइन के खुसीको खबर हो दाजु
9: अरे भाइ लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब भुटोल शाखामा पनि सञ्चालन भयो नि
10: हो र
11: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-573-823
12: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
13: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ
14: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोकिए जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागेमा उदास भइरहने जिउमा फुर्ती नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्याउने पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
12: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98026311 र 98026311354
15: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ
16: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ विशेष गरी हात जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ
15: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्
12: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली साबिक लुम्बिनी नर्सिङ होम प्राली बुटोल 8 पुष्पलाल पार्क
17: फोन नम्बर 0715316641 5356
5: नारी पुरुष बराबरी पाइला हाराहारी समान कामको समान ज्याला नहोस् घटी बढी काम सानो ठूलो हुन्न कामलाई सम्मान गरौं लिंग जात वर्ग होइन श्रमलाई इज्जत गरौं महिलाको श्रमलाई सक्दो हौसला बढाऊ महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
17: ए दिलकुमारी आज त काम गर्ने जाँगरै छैन।
18: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन।
19: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन।
18: ठेकदार साहब हामी काम गरेका छौ उत्ति नै मेहनत गरेका छौ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
16: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
5: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।

एकछिन मेरो सपनाको झल्को त मेटिएला, तर मेरो खोटी कर्ममा उनको जस्तो माया जिन्दगी भर पाउन लागेको छैन।

0: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
1: हाम्रा सेवाहरू
0: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
1: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
0: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
1: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
0: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम रूपन्दे,
2: शाखा कार्यालय तिलोतमा नगरपालिकाको अगाडि।
3: सम्पर्क 98570-24344, 98570-35227 र 98570-73220।
4: ओमिन भाइ, कता हो लखर लखर घर बनाएर भ्याउनु भयो?
5: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
4: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि? नयाँ राज स्टोर छ नि, 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दस्ना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98470-77003, 98470-66155 र 98470-16539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
6: नमस्ते है, नमस्ते। होइन, बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
7: के हुनु? नर्स नानी, जेठी बुहारी, दुई जुकी बाकी, सासु सालको मेसो खोज्दैछौ क्या?
6: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
8: लौ, ढुङ्गो खोज्दा देउतै मिले झै भयो। के गर्नुपर्छ भन्दिउँ त नानी?
6: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
9: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
10: सबै मिलाई खुवाऊ।
9: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
11: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
12: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नसहौं।
1: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यालय दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
3: खै दाई, दुई किलो चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
4: ए ल ल लिनुहोस् भाइ।
3: अनि भाइ कति भयो पैसा?
4: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
5: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले दिउँसोको 3 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। रासोपाको केन्द्रीय समिति बैठक वनस्थलीमा चल्दै, पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री शाह निजी भ्रमणका लागि पोखरामा। कार्यालय प्रयोजनमा स्वदेशी वस्तु तथा उत्पादनलाई प्राथमिकता दिन सरकारको निर्देशन। डीडीसीले पहिलो चरणमा झण्डै 5.5 लाख रूपियाँ बराबरको घिउ दुबई पठायो। निशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न पालिकालाई परिपत्र। पत्रमा औषधि तथा औषधिजन्य सामग्रीको विस्तृत सूची समेत संलग्न। पाकिस्तानका पूर्व प्रधानमन्त्री खानको अस्पतालमा स्वास्थ्य परीक्षण, परीक्षणपछि फेरि कारागार चलान। र टप एन टी ट्वेन्टी श्रृंखलामा नेपाल ए र नर्दर्न टेरिटोरी स्ट्राइक बीचको खेल चल्दै, भारतीय क्रिकेट टोलीको बंगलादेश भ्रमण फेरि पनि स्थगित हुन सक्ने। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय समितिको बैठक अहिले बसिरहेको छ। पार्टी सभापति रवि लामिछानेको निर्देशन अनुसार आज काठमाण्डको वनस्थलीमा रहेको केन्द्रीय कार्यालय घण्टीघरमा बैठक बसेको हो। केन्द्रीय समितिका सदस्य, पदाधिकारी, सचिवालय सदस्य तथा विभागीय प्रमुखको मनोनयन सम्बन्धी प्रस्ताव बैठकमा प्रस्तुत हुने महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिनुभयो। यस्तै पालिकाको आउँदो चुनावका लागि उम्मेद्वार छनौटको रूपरेखा 2083 अनुमोदन गर्ने तथा राइट टू रिकल सम्बन्धी दस्तावेज निर्माण गर्ने विषयमा छलफल केन्द्रित गर्ने कार्यसूची छ। बैठकमा केन्द्रीय समिति तथा प्रतिनिधि सभा सदस्यको नेतृत्वमा स्थानीय तहमा उम्मेद्वार छनौट रूपरेखा सम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने विषयमा पनि छलफल

0: सरकारले सरकारी निकायबाट हुने खरिद तथा कार्यालय प्रयोजनमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सबै सरकारी कार्यालयलाई पत्राचार गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका प्रवक्ता तथा सहसचिव हेमराज अर्यालले स्थानीय सिप तथा उद्यमको संरक्षण, रोजगारी सिर्जना र आयात प्रतिस्थापन गर्ने उद्देश्यले सरकारी खरिदमा नेपाली उत्पादनलाई प्राथमिकता दिन पुनस्मरणसहित सबै सरकारी कार्यालयमा पत्राचार गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार सरकारी कार्यालयमा हुने बैठक तथा समारोहका कोसेली, उपहार, सजावट लगायतका प्रयोजनमा सम्भव भएसम्म नेपाली हस्तकला तथा नेपालमै उत्पादित वस्तु प्रयोग गर्न निर्देशन समेत दिइएको छ। त्यसै गरी स्टेशनरी, छपाई तथा फर्निचर सम्बन्धी वस्तु, निर्माण सामग्री, मेसिनरी तथा उपकरण, कृषि तथा पशुजन्य उत्पादन, खाद्य तथा पेय पदार्थ खरिद गर्दा प्रचलित कानून तथा सार्वजनिक खरिद ऐनको दायराभित्र रही स्वदेशी उत्पादनलाई प्राथमिकता दिने व्यवस्था मिलाउन सबै सरकारी निकायलाई पुनस्मरण गराएको प्रवक्ता आर्यालले बताउनुभयो। स्वदेशी वस्तु र सेवाको प्रयोग र उत्पादन सरकारको प्राथमिकतामा रहेको समेत उहाँले बताउनु भएको छ। सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीको घिउ यूएईको दुबईमा निर्यात हुन थालेको छ। डीडीसीले पहिलो चरणमा झण्डै 5.5 लाख रूपियाँ बराबरको घिउ दुबई पठाएको हो। डीडीसीका सूचना अधिकारी नीलकण्ठ गौतमका अनुसार निजी क्षेत्रको कम्पनी रातो र चन्द्र सूर्य इन्टरनेशनलसँग भएको सम्झौता अनुसार पहिलो लटमा घिउ दुबई निर्यात गरिएको छ। दुबईमा मातृभूमि प्राइवेट लिमिटेडले बजार व्यवस्थापन गर्नेछ। वर्षमा न्यूनतम 50,000 किलो घिउ निर्यात गर्ने गरी दुग्ध विकास संस्थान र रातो र चन्द्र सूर्य कम्पनी बीच सम्झौता भएको थियो। अरू केही देशमा डीडीसीको घिउ यसअघि नै निर्यात हुँदै आएकोमा दुबईमा आज पहिलो पटक पठाएको गौतमले बताउनु भएको छ। आधारभूत स्वास्थ्य सेवा अन्तर्गत पालिका मातहतका स्वास्थ्य संस्थामा निशुल्क वितरण हुने औषधि तथा औषधिजन्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सबै पालिकालाई परिपत्र गरेको छ। मन्त्रालयले स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक औषधि तथा औषधिजन्य सामग्रीको सूचीसहित त्यसको व्यवस्थापन गर्न भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै पालिकालाई पठाएको हो। पत्रसँगै आधारभूत स्वास्थ्य सेवाका लागि आवश्यक विभिन्न औषधि तथा औषधिजन्य सामग्रीको विस्तृत सूची समेत संलग्न गरिएको छ। सूचीमा औषधिका साथै स्वास्थ्य संस्थामा आवश्यक पर्ने विभिन्न मेडिकल सामग्री समेत समेटिएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार बन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-72-540-89।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। आउँदो हिउँदमा सुपर एलनिनोको जोखिम उच्च हुन सक्ने अनुमान गरिएको छ। त्यसका लागि अहिलेदेखि नै पूर्व तयारी गर्नुपर्नेमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले जोड़ दिनुभएको छ। जल तथा ऊर्जा आयोगको सचिवालयद्वारा ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले एलनिनोको प्रभावले नेपालको जल ऊर्जा र खाद्य सुरक्षामा गम्भीर चुनौती थप्न सक्ने बताउनुभयो। मन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय मौसम सम्बन्धी निकायका पछिल्लो तथ्याङ्क उल्लेख गर्दै निकै शक्तिशाली एलनिनोको सम्भावना 90% पुगेको जानकारी दिनुभयो। नेपालको जल तथा मौसम विज्ञान विभागले पनि यस वर्ष देशभर औसत भन्दा कम वर्षा र अधिक तापक्रमको प्रक्षेपण गरेको स्मरण गराउँदै उहाँले पूर्व तयारीमा ढिलाइ भएको स्वीकार गर्नुभयो। नेपालको विद्युत व्यापारमा उल्लेख्य सुधार भए पनि हिउँदमा 4 महिना नोभेम्बरदेखि अप्रेल अझै पनि आयातमा निर्भर रहनु परेको मन्त्री श्रेष्ठको भनाइ छ। एलनिनोको उच्च प्रभाव नेपालको विद्युत आयात गर्ने समयमा पर्ने भएकोले यसले थप जोखिम निम्त्याउने उहाँले बताउनुभयो। मन्त्रालयले चालेका कदमहरूबारे जानकारी दिँदै मन्त्री श्रेष्ठले तराई मधेश खडेरी लचिलोपन रणनीति तयार भइसकेको र तराईका 22 जिल्लामा जमीन मुनिको पानीको अनुगमनका लागि काम शुरू भएको बताउनुभयो। साथै पुष महिना अगावै स्यालो ट्युबवेल वितरण र पोखरी पुनर्भरणका कामहरू सम्पन्न गर्न सम्बन्धित विभागलाई यसअघि नै निर्देशन भएको छ। अब विदेशको खबर। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई आज बिहान इस्लामाबादमा रहेको एउटा निजी अस्पतालमा स्वास्थ्य परीक्षण गराएर फेरि कारागार पठाइएको छ। पाकिस्तानका सूचना मन्त्री अता उल्लाह तरारका अनुसार खानलाई सिफा इन्टरनेशनल अस्पतालमा नेत्ररोग विशेषज्ञ, मुटुरोग विशेषज्ञ र फिजिसियन सहितको टोलीले जाँच गरेको थियो। परीक्षणपछि डाक्टरहरूले पूर्व प्रधानमन्त्री खान चिकित्सकीय रूपमा तन्दुरूस्त रहेको बताएका बीबीसीले जनाएको छ। स्वास्थ्य सम्बन्धी गुनासो आएपछि सर्वोच्च अदालतले गएको मंगलबार खानलाई 48 घण्टाभित्र अस्पताल लगेर स्वास्थ्य परीक्षण गराउन आदेश दिएको थियो। सन् 2023 भ्रष्टाचारको आरोपमा जेल परे यता 73 वर्षीय खानले अदालतबाट पाउनु भएको यो सबैभन्दा ठूलो राहत थियो। उहाँले आफूमाथि लागेका आरोपहरू राजनैतिक प्रतिशोधबाट प्रेरित रहेका दावी गर्दै आउनु भएको छ। आजदेखि शुरू भएको टप एण्ड T20 श्रृंखलामा अहिले नेपालको ए टोली र नर्दन टेरिटोरी स्ट्राइक बीचको खेल चलिरहेको छ। डार्विनमा टस हारेर ब्याटिङ गरिरहेको नेपाल एले ताजा अवस्थामा 12 ओभर 3 बलको खेल सकिँदा 4 विकेट गुमाएर 66 रन बनाएको छ। प्रतियोगितामा सहभागी हुन 15 सदस्यीय नेपाली टोली गएको भदौ 1 गते अस्ट्रेलिया गएको थियो। यो टोलीको कप्तान अनिल कुमार शाह रहेका छन्। खेलकै अर्को खबरमा बंगलादेश क्रिकेट बोर्ड BCB का अध्यक्ष तमिम इकबालले अर्को महिनाका लागि तय भएको भारतको बंगलादेश भ्रमण फेरि स्थगित हुन सक्ने संकेत गरेका छन्। भारतको बंगलादेश भ्रमणबारे अहिले भारतीय क्रिकेट नियन्त्रण बोर्ड BCCI र बीसीबी बीच छलफल चलिरहेको क्रिकेट सम्बन्धी जानकारी दिने वेबसाइट क्रिक इन्फोले जनाएको छ। यो भ्रमण शुरूमा गएको वर्षको अगस्तका लागि तय भएको थियो, तर पछि यसलाई आउँदो सेप्टेम्बरसम्म सारिएको छ। इण्डियन प्रिमियर लीग आईपीएलको टोली कोलकाता नाइट राइडर्सले बंगलादेशी खेलाड़ी मुस्ताफिजुर रहमानलाई टोलीबाट हटाएपछि दुई बोर्ड बीचको सम्बन्ध चिसिएको थियो। त्यसपछि अमिनुल इस्लामको नेतृत्वमा रहेको बीसीबीले भारतको सहआयोजनामा भएको T20 विश्वकपका लागि टोली पठाउन अस्वीकार गरे थियो। यसै महिनाको शुरूआतमा बीसीबीका नयाँ अध्यक्ष तामिम इकबालले भारतको भ्रमण गर्दा र प्राप्त जानकारी अनुसार बेंगलुरूमा रहेको बीसीसीआईको सेन्टर अफ एक्सिलेन्सको भ्रमण गर्दा सम्बन्धमा सुधार आएको छ। चारभञ्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राजसपाको केन्द्रीय समिति बैठक वनस्थलीमा चल्दै पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री शाह निजी भ्रमणका लागि पोखरामा। कार्यालय प्रयोजनमा स्वदेशी वस्तु तथा उत्पादनलाई प्राथमिकता दिन सरकारको निर्देशन। डीडीसीले पहिलो चरणमा झण्डै 5.5 लाख रूपियाँ बराबरको घिउ दुवै पठायो। निशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न पालिकालाई परिपत्र, पत्रमा औषधि तथा औषधिजन्य सामग्रीको विस्तृत सूची समेत संलग्न, पाकिस्तानका पूर्व प्रधानमन्त्री खानको अस्पतालमा स्वास्थ्य परीक्षण, परीक्षणपछि फेरि कारागार चलान, र टप एन्ड टी ट्वेन्टी श्रृंखलामा नेपाल ए र नर्दर्न टेरिटोरी स्ट्राइक बीचको खेल चल्दै भारतीय क्रिकेट टोलीको बंगलादेश भ्रमण फेरि पनि स्थगित हुन सक्ने।
2: साली नदीको शिर,
3: मणिचूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
3: सहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181, वेबसाइट झुले.com.np।
3: एनबीएल अटो लोन,
4: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
3: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
3: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
7: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
8: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242, 44-28-242।
9: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले काठमाण्डुको भिरकुटी मण्डपलाई व्यवस्थित, सुरक्षित, स्वच्छ, हरित, समावेशी तथा नागरिक मैत्री सार्वजनिक केन्द्रका रूपमा विकास गर्न आवश्यक अध्ययन गरी अघि बढ़ाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। मन्त्री बादीले आज भिरकुटी मण्डप परिसरमा संचालन भइरहेका विभिन्न गतिविधि तथा संरचनाको निरीक्षण गर्दै खसी तथा तरकारी बजार, गार्डेन हल, विभिन्न स्टल, प्रदर्शनी तथा व्यापारिक क्षेत्र, खुल्ला तथा हरित क्षेत्र, पार्किङ, सरसफाई, सार्वजनिक शौचालय र पैदल आवागमन क्षेत्रको अवस्थाबारे जानकारी लिनुभयो। उहाँले परिसरमा रहेका संरचना तथा क्षेत्रको उपयोग, व्यवस्थापन, व्यापार तथा सेवा संचालनको अवस्था, आमदानी तथा त्यसबाट राज्य र नागरिकले प्राप्त गरिरहेका लाभका विषयमा सम्बन्धित अधिकारी तथा व्यवस्थापन पक्षसँग जानकारी लिनुभएको थियो। संघीय राजधानीको केन्द्रमा रहेको महत्वपूर्ण सार्वजनिक सम्पत्तिका रूपमा रहेको भिरकुटी मण्डपलाई वर्तमान स्वरूपमा सीमित राखी उपलब्ध क्षेत्र तथा संरचनाको अधिकतम सदुपयोग हुने गरी विकास गर्नुपर्नेमा मन्त्री बादीले जोड़ दिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ। काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले विभाग, आयोजना इकाई, सचिवालय प्रमुख लगायतसँग कार्य सम्पादन सम्झौता गर्नुभएको छ। काठमाडौँ प्लाजाको सभाकक्षमा चालू आर्थिक वर्ष 83-84 लागि तर्जुमा भएका योजना कार्यान्वयनको प्रतिबद्धता सहित सम्झौता भएको हो। सम्झौताको उद्देश्य पालिकाको कार्यशैलीलाई थप जिम्मेवार, पारदर्शी र नतिजामुखी बनाउनु हो। सम्झौता बमोजिम अधिकारीहरूले लक्ष्यको कम्तीमा 80% प्रगति हासिल गर्नुपर्ने हुन्छ। सम्झौतापछि यसको प्रभावकारी कार्यान्वयनका विषयमा कुरा गर्दै प्रमुख प्रशासकीय अधिकृत अर्यालले खुल्ला प्रक्रिया र सामूहिक निर्णयबाट काम गरिने बताउनुभयो। सिनियर म्यानेजमेन्ट टीम एसएमटी बैठकमा आन्तरिक समन्वय र समस्याको समाधान गर्ने थलोको रूपमा विकास गरिने उहाँको भनाइ छ। सम्झौता अनुसार सेवाग्राहीका गुनासोलाई तत्काल सम्बोधन गर्दै विभाग, आयोजना र इकाईका प्रमुखले आफू मातहतका कर्मचारीको उत्पादनमूलक परिचालन, गुनासो रहित र छिटो छरितो सेवा प्रवाह गर्ने व्यवस्था मिलाउनु पर्नेछ। विभागको कार्य सम्पादनको नियमित मूल्याङ्कनका लागि दैनिक, साप्ताहिक, पाक्षिक र मासिक प्रगति विवरण पेश गर्नुपर्नेछ। निजामती कर्मचारी अस्पतालले हरेक आइतबार बिहान 9 देखि दिउँसो 1 बजेसम्म निजामती कर्मचारी तथा परिवार लक्षित विशेष ओपीडी सेवा सञ्चालन गर्न लागेको छ। विशेष ओपीडी सेवामा इन्टरनल मेडिसिन, फेमिली मेडिसिन, स्त्री तथा प्रसूति रोग, छाला रोग, नाक कान तथा घाँटी रोग, रेडियोलोजी र प्याथोलोजी लगायत सेवा प्राप्त हुनेछन्। अस्पतालकी सूचना अधिकारी श्री रञ्जना नेपालका अनुसार आउँदा दिनमा त्यसमा थप विशिष्टीकृत सेवा थप गरिनेछ। उहाँका अनुसार निजामती कर्मचारीले अस्पतालबाट प्रदान गरिने सेवाका लागि लाइन बस्न नपरोस् र सहज रूपमा उपचार सुविधा प्राप्त होस् भनी त्यस सेवा सञ्चालन गर्न लागि हो। नाबालिकाको चरित्र हत्या गरेको अभियोगमा नुवाकोटको त्रिशुली गाउँपालिका 7 बस्ने 19 वर्षीय सुदीप कटुवाललाई प्रहरीले पक्राउ गरेको छ। सामाजिक सञ्जाल फेसबुकमा नाबालिकासँग साथी भनेर प्रलोभनमा पारी अश्लील सामग्री सामाजिक सञ्जालमा पोस्ट गरी चरित्र हत्या गर्ने र रकम समेत माग गरेको घटनाको अनुसन्धानको क्रममा साइबर ब्यूरोबाट खटिएको टोलीले कटुवाललाई पक्राउ गरेको हो। यस्तै भक्तपुरको चाँगुनारायण नगरपालिका 9 ताथलीमा रहेको पातले जंगलमा जुवा खेलिरहेका अवस्थामा काठमाडौँको चन्द्रगिरी नगरपालिका 14 कलंकी बस्ने 32 वर्षीय विजय खत्रीसहित 6 जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले उनीहरूको साथबाट 2,34,500 रूपियाँ पनि बरामद भएको जनाएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। कार्यालय प्रयोजनमा स्वदेशी वस्तु तथा उत्पादनलाई प्राथमिकता दिन सरकारको निर्देशन। डीडीसीले पहिलो चरणमा झण्डै 5.5 लाख रूपियाँ बराबरको घिउ दुवै पठायो। भिरकोटी मण्डपलाई नागरिक मैत्री सार्वजनिक केन्द्र बनाउने तयारी। उपलब्ध क्षेत्र तथा संरचनाको अधिकतम सदुपयोग गर्नुपर्नेमा जोड़। र निजामती अस्पतालले हरेक आइतबार सरकारी कर्मचारी लक्षित विशेष ओपीडी सेवा सञ्चालन गर्ने। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: भएका महिलाका अधिकारका कुरा।
1: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
2: सफलता अनि संघर्षका कथा।
3: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
0: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा। रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
4: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त।
5: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
4: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
5: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
4: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ।
5: यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
6: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
5: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
7: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
8: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
9: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
8: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
9: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
0: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ।
10: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: Marga Kanti Ofisi Sement, Deshko Sement.
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने. मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको. कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि. गहनामा खास सधैँको विश्वास.
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही.
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ. ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है.
4: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 9472128 र 9470240870.
5: किन झोक्राउनु भन्छ काका?
6: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो.
5: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ. बरु अझै पनि केही बिग्रेको छैन. जानुहोस् बुद्ध फाइबरमा.
6: ए बुद्ध फाइबर, कान्छोली पनि त्यही भन्थ्यो.
7: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिप्लेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ. गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 9857271757 र 9472096228.
8: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना. विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस, आईटी, बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो. हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस, आईटी, बी फार्मेसी, बीएससी, एमएलसी, बीएससी नर्सिङ, बीपीएस, बीएनएच, एम फार्मा. विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर. फोन 071410380, 071410479, मोबाइल 9857085188, 9857020752. www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ.
9: हाय दैव, फेरि मुद्रा खाएर आएछन्. सबै पैसा जति रक्सीमै सके. अब त घरमा चामल किन्ने पैसा पनि छैन. ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्.
10: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ.
11: धेरै नै ढिला हुन्थ्यो सायद. अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो. उपचार हुन्छ र ठिक पनि हुन्छ. नातिनुहोला.
12: हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि. अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई.
9: आज हामीले एउटा ठूलो पाठ सिक्यौं. मदिराले सुख होइन, दुःख मात्रै ल्याउँछ.
10: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ.
13: मदिरा त्यागौ, परिवार बचाऊ. स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ.
14: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ. जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश.
15: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्.
16: ए जान्त जान्त.
17: होइन, के भयो बाबु?
18: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो.
17: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त. केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु.
14: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिबिन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
16: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
19: डर लाग्नु, निद्रा नलाग्नु,
16: अनौठा विचार आउनु,
19: निराशा बढ्नु, खुसी नहुनु,
16: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
19: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
16: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
19: छटपटी हुनु, चिटचिट पसिना आउनु,
16: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
19: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
16: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
19: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
20: नानी खाना खान आऊ।
21: लाउ दिनुस।
20: हात धोयौ?
21: धोइसके बाबा।
20: त्यसरी पानीले मात्रै होइन नि नानी, साबुन पानीले मिची मिची हात धुनुपर्छ। जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ अनि मात्रै खाऊ।
21: ढिला भइसक्यो।
22: जति ढिलो भए पनि खाना खानु अघि, खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनुपर्छ।
20: हो त, मैले भनेको मानेन, आखिर आमाले नै भन्नु पर्यो होइन त?
22: त्यति मात्र होइन, पानीको मुहान, ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ, त्यसले हाम्रो खानेपानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौ।
23: वर्षेनी झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ।
24: नेपाल सरकार विज्ञापनको।
25: पिसो शान्ति

0: उत्सवको पर्व
1: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
0: इसी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
1: कृषि विकास ब्याङ्कको गल्ली मिलनचोकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
0: फोन नम्बर 0175 4569 5 50 6 99
2: साउजी क्युआर भयो
3: है ए भक्नुहोस् त मेसेज आएको छैन
4: घरी एसएम

0: पनि कति राम्रो बनेछ, छिपिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्नेछ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
0: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
3: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
0: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छातामुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 9857723997 र 9845942914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा।

0: दिलो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
3: सबै हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जान्न
4: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
3: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कुल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
4: स्कुल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका
5: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
6: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ
7: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोकिए जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागेमा उदास भइरहने जिउमा फुर्ती नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कम हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्याउने पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
5: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि
7: मोबाइल 98-026-3111 र 98-026-21-354
8: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ
9: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पट इन्जरी साथै हाड जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ विशेष गरी हाड जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ
8: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्
5: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली साबिक लुम्बिनी नर्सिङ होम प्राली बुटोल 8 पुष्पलाल पार्क
10: फोन नम्बर 071-531-641 535-641
11: ए दिलकुमारी आज त काम गर्ने जागरै छैन
12: हो भाइ आज मलाई पनि काम गर्ने जागरै छैन
13: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
12: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
14: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ? हँ, तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
15: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
16: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
15: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
16: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस् र?
14: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
17: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
18: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कही जाता? अका होई डॉक्टर नी बहनी, बड़की पतोहिया दुई जीव के भाईल भाई, ओकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे न तरीका सास ससुर के? हाँ, तब का पेट में बच्चा रहले के बाद दुई वर्ष के जब तक नाई हो जाले, ई हजार दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कइल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
19: देखा, पाथर खोजत के भगवाने मिले जैसन हो गईल, और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता दा त?
18: ठीक बा, सुनल जाए, रेडियो में लगातार बाजत बा।
17: गोस मछली अंडा सबसे बढ़िया बा, गोस मछली अंडा सबसे बढ़िया बा,
18: फल फूल और साग पात बच्चा के खाना साथ साथ
19: सब मिल के खियावल जाए,
18: कमती में दुई साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ, हम ते बच्चा के स्वास्थ्य बनावे के संति छह महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी, अंडा, मछरी, गोस, हरियर साग पात और पियर जात के फल फूल खियावेली।
19: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे, उसे एक जवा बेसी दिहल जाए, और बच्चा के महतारी के जितना देत रहल गे रोज, उसे दुई जवा बेसी देवल जाए।
18: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाही, खास करके हाथ सफा रख, खाए वाला सामान ठीक से धो के और पानी भी सक भर धिका के पिए के चाही, बुझलू ने?
19: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपन्देही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपन्देही FM द्वारा सचेतना में जारी संदेश।
20: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित है?
21: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सासुरको मेसो खोज्दैछौ क्या?
20: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
22: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
20: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
23: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
24: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
25: सबै मिलाइ खुवाऊ,
24: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए, तपाईँले नि?
26: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
27: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नु। गर्नुपर्छ। बुझ्नुभयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
0: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यालय दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
1: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
2: खै दाई, दुई किल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
3: ए ल ल, लिनुहोस् भाइ।
2: अनि दाई, कति भयो पैसा?
3: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए, यसरी यो डस्टबिनमा फाल्नु पर्ने
4: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरि हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउ।
1: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
6: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज, शान्तिको आवाज।

0: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउं। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
1: साप के काटे में ध्यान देवे वाला बात, साप के काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए। साप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए, झाड़ फूक के तरफ न जावा जाए। अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए। अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए।
2: अनुरोध है लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
3: अपाङ्गता भएका महिलाका अधिकारका कुरा,
4: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
5: सफलता अनि संघर्षका कथा,
6: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
3: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा।
7: रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
8: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
9: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
8: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
9: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
10: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा

0: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ, छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ।
4: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: अर्घा खांची ओबीसी सीमेंट देश को सीमेंट
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
3: तिलोत्तमा 5 मडिग्राम रूपन्देही
2: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
4: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 98472182 र 98470240870
5: किन झोक्राउनु भन्छ काका
6: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
5: मैले त भनेकै हो नि काका तपाईँले भन्दा पहिले लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
6: ए बुद्ध फाइबर कान्छोले पनि त्यही भन्थ्यो
7: आधुनिक प्रविधिबाट तयार गरिएका न पसाङ्गिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज मेल मोबाइल 98570-21757 र 98472-96228
8: सीसीटी कलेज को नया भर्ना संबंधी अत्यंत जरूरी सूचना विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलसी बीएससी नर्सिङ बीपीएस बीएनएच एम फार्मा विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071410380 071410479 मोबाइल 98570-85188 98570-20752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ
9: Babylon.

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: नानी खाना खाना आऊ।
3: लाउ दिनुस।
2: हात धोयौ?
3: धोइसके बाबा।
2: त्यसरी पानीले मात्रै होइन नि नानी, साबुन पानीले मिची मिची हात धुनु पर्छ। जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ, अनि मात्रै खाऊ।
3: ढिला भइसक्यो।
4: जति ढिलो भए पनि खाना खानु अघि, खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनु पर्छ।
2: हो त, मैले भनेको मानेन, आखिर आमाले नै भन्नु पर्यो होइन त?
4: त्यति मात्र होइन, पानीको मुहान, ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ, त्यसले हाम्रो खानेपानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौँ।
5: वर्षेनी झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: उत्सवको पर्व
8: एसआर गिप्सन क्यानन ब्रान्डको पाँच नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
7: एमएसी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
8: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
7: फोन नम्बर 071-542-6999 549-699।
9: खुसीको खबर
10: होइन के खुसीको खबर हो दाजु?
9: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
10: हो र?
9: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-573-8823।
10: सौजी क्युआर भए
11: ए बगुनुस् त, मेसेज आएको छैन।

0: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
1: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
0: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
1: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
0: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
1: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
0: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
1: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
0: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: ಸುಗಲ್ನು
1: ವಾತ್ಸಲ್ಯ ಬುಟ್ವಲ್ ಕ್ಲಿನಿಕ್ ಸುಖನಗರ್ ಬುಟ್ವಲ್ ಸಂಪರ್ಕ 9800236460
2: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ दृष्टिविहीन छ जागिर कसले देला र लौ है बाबु बहिनीलाई पाल्ने जिम्मा तिम्रो
3: ल आमा पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा
2: दुख गरेर पढायौ लेखायौ बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि फेरि छोरी हो जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन
3: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन् अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन् समाजलाई पनि योगदान दिन सक्छिन्
4: हो जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन् यसका लागि उपयुक्त वातावरण दिउँ
5: प्रविधिको सही प्रयोग गरौं लैंगिक हिंसा अन्त्य गरौं तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश
6: घर पनि कति राम्रो बनेछ ठिकै भएछ
7: अब काठको रेलिङहरू राख्नु पर्ने छ कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर
8: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई
6: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे त्यस्तै चाल नगर्नु न ल यो सुन्नुहोस्
9: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो वेलकम टु ग्लोबल इन्टेरियर जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट ट्रिटमेन्ट प्लान्ट सीएनसी मशिन प्यानल स अटो एज ब्यान्डिङ कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा ड्युरेबल स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्
6: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि हजुर बेड दराज ड्रेसिङ टेबल डाइनिङ सेट किचन पार्केटिङ काठको रेलिङ सोफा पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस् प्रोप्राइटर लिल कार्की फोन 9857723997 र 9845942914 ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा

0: दिलो तमाकु मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मलिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवन यापनमा सुधार ल्याउन जवाफदेही बनौं
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
3: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ
5: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोकिए जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागेमा उदास भइरहने जिउमा फूर्ति नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्याङमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एक मात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-37-111 र 98-026-21-354
6: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ
7: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ विशेष गरी हार जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ
6: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्
3: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली साबिक लुम्बिनी नर्सिङ होम प्राली बुटोल 8 पुष्पलाल पार्क
8: फोन नम्बर 071-531-641 535-641
9: ए दिलकुमारी आज त काम गर्ने जाँगरै छैन
10: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
11: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
10: ठेकदार साहब हामी काम गरेका छौँ उति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
7: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
12: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
13: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज

0: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
1: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
2: खैदाई दुई खिल्ने चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
3: ए ल ल लिनुहोस् भाइ।
2: अनि दाई कति भयो पैसा?
3: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
4: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
1: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
5: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भने देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
6: ओए बहिनीलाई के गरेको हो? त मान्छे नै रहेनछस्।
7: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउँ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
8: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका, एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
9: जडिलोबाट बचौं र बचाऊ। सलाई, लाइटर जस्ता प्रज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौं। जंगलमा सलाई तथा लाइटरको प्रयोग नगरौं र गर्नै पर्ने भए सावधानीपूर्वक प्रयोग गरी राम्रो गरी निभाऊ। हाम्रो सानो असावधानीले जंगल मात्र होइन आसपासका बस्ती समेत उजाड हुन सक्छन्। जन धन र वनको संरक्षण गरौं, सचेत बनाऊ। डडेलोबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
10: जातीय विभेदको अन्त्य गरौं। जातीय आधारमा नभई मानिसको ज्ञान, सीप र कर्मको कदर गरौं। मानिसको श्रेष्ठता उसको आचरणले निर्धारण गर्दछ। कर्मद्वारा मानिसको श्रेष्ठता कायम गरौं। जातीय विभेदले पैदा गरेको अन्धविश्वासमा नपरौं। छुवाछुत र भेदभाव जन्ने कार्य दण्डनीय हो, सचेत रहौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
11: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
12: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
11: खै के औषधि रहेछ? ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
12: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
11: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
12: ठिक भन्नुभयो दाइ, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
11: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
12: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
13: होइन हो श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
14: कहाँ हुनु नि? म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यति जान लागेको नि दिदी।
13: ल तिमी के को अशक्त छौ र भाइ? देख्दा त हृष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
14: हो नि दिदी, म हजुरले भने जस्तै हृष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 को पहिलो संशोधन, 2075 को अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्ग भित्र पर्दछु, र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
13: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको, तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के। किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु पर्यो र भाइ?
14: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के। यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोकसेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
13: ए त्यस्तो पो हो भाइ? म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
15: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
13: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

नमस्कार, रेडियो लुम्बिनीबाट अपराह्न 5 बजेको हाल खबरमा दिवाकर पन्थीको स्वागत छ। यो हाल खबर एफएम 96.8 मेगाहर्ज, अनलाइन www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूमा मुख्य खबर शीर्षक। देशमा यो वर्षको मनसुनजन्य विपदबाट हालसम्म 85 जनाको मृत्यु, पहिरोमा परेर रोल्पामा मात्रै 20 जनाको निधन भयो। डीडीसीले मध्यपूर्वका देशहरूमा शुरू गर्यो घिउ निर्यात, 500 किलो घिउ आज दुबई पठाइयो, जापानदेखि तिब्बतसम्म निर्यात गर्ने लक्ष्य। राष्ट्रपामा 6 वटा विभागमा प्रमुख नियुक्त, 11 जना सचिवालय सदस्यमा मनोनित, 9 जना केन्द्रीय सदस्य थपिए। नेपाली कांग्रेसको किचलो बढ्दै महाधिवेशन प्रक्रिया रोकेको माग लिएर देउबा र खड्का सर्वोच्च अदालतमा। निशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न पालिकालाई परिपत्र, सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्न समिति गठन। सुस्तामा निर्माण भएको शीत भण्डार सञ्चालन नहुँदा किसानहरू मर्कामा, सुनवलको शीत भण्डारमा विद्युत महसुलको समस्या। बुटोलमा जुवा खेल्ने र खेलाउने 11 जना पक्राउ, भोलि र पर्सि राममणी क्याम्पसले मडिग्राममा अन्तर्राष्ट्रिय सम्मेलन गर्दै। र एसियाकै सबैभन्दा ठूलो खेलकुद मेला एसियन गेम्स शुरू हुन 1 महिना बाँकी।

अब खबर विस्तारमा लुम्बिनी प्रदेशमा जेठ 18 गतेदेखि भदौ 3 गतेसम्म भएका मनसुनजन्य विपदका 91 वटा घटनामा 85 जनाको मृत्यु हुनका साथै 13 जना घाइते र 2 जना बेपत्ता भएको सरकारी अधिकारीहरूले जनाएका छन्। आज बसेको प्रदेश विपद व्यवस्थापन परिषदको बैठकमा प्रस्तुत विवरण अनुसार यो अवधिमा पानीमा डुबेर मात्रै 58 जनाको मृत्यु भएको छ। यस्तै बाढ़ीमा परेर 4, चट्याङमा परेर 3, पहिरोमा परेर 20 जनाको मृत्यु भएको छ। रोल्पामा मात्रै यस वर्षको मनसुनजन्य विपदका घटनाबाट 20 जनाको मृत्यु भएको हो। परिषदको बैठकले नवलपरासीको सुस्ता 5 स्थित नारायणी नदी पारीको सुस्ता क्षेत्रमा नदी कठान तथा बाढ़ीको जोखिम न्यूनीकरणका लागि 25 लाख रूपियाँ निकास गर्ने निर्णय गरेको छ। त्यस्तै रोल्पाको थवाङ 5 स्थित उवाखोला सड़क पुलको मरमत तथा संरक्षणका लागि 50 लाख रूपियाँ निकास गर्ने निर्णय भएको आन्तरिक मामिला मन्त्रालयका सचिव भरतमणि पाण्डेले जानकारी दिनुभयो। परिषदले नेपालगंज विमानस्थल परिसरमा रहेको मानवीय सहायता तथा प्रदेश आपतकालीन कार्य संचालन केन्द्रको गोदाममा मौजदात राहत सामग्री रोल्पामा पठाउने निर्णय समेत गरेको छ। बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले रोल्पामा मनसुनजन्य विपदबाट प्रभावित परिवारलाई सरकारले उपलब्ध गराउनुपर्ने राहतमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। विपदबाट ठूलो जनधनको क्षति भएकाले प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने क्षतिग्रस्त सड़क तथा पूर्वाधार मरमत गर्ने विषयमा सरकारले महत्वपूर्ण निर्णय गरेको उहाँको भनाइ छ। सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीले आफ्नो उत्पादन डीडीसी घिउ मध्यपूर्वका देशहरूमा निर्यात गर्न शुरू गरेको छ। आज नेपाल एयरलाइन्सको उडान मार्फत पहिलो चरणमा 500 किलो घिउ दुबई पठाएर निर्यातको औपचारिक शुरूआत गरिएको हो। डीडीसीले घिउ निर्यातका लागि निजी क्षेत्रको कम्पनी रातो र चन्द्र सूर्य इन्टरनेशनल प्राइभेट लिमिटेडसँग व्यावसायिक सम्झौता गरेको छ। डीडीसीका महाप्रबन्धक डाक्टर शरण पाण्डेका अनुसार मध्यपूर्वका सबै देशमा डीडीसीको घिउ निर्यात गर्ने गरी सम्झौता भएको जानकारी दिनुभयो। वार्षिक 50,000 किलो अर्थात 50 टन निर्यातका लागि सम्झौता भइसकेको बताउँदै उहाँले हाल घिउ उत्पादन कम भएका कारण पहिलो वर्ष 50 टन निर्यातका लागि मात्रै सम्झौता गरिएको र आगामी दिनमा उत्पादन बढ़ाएपछि विदेश निर्यात हुने परिमाण पनि वृद्धि गरिने बताउनुभयो। डीडीसीले मध्यपूर्वसँगै अन्य देशहरूमा पनि बजार विस्तारको काम तीव्र पारेको बताएको छ। महाप्रबन्धक पाण्डेका अनुसार केही समयपछि नै जापान र दक्षिण कोरिया लगायतका देशमा समेत घिउ निर्यात हुनेछ। आउँदो कार्तिकदेखि डीडीसीको उत्पादन जापान, दक्षिण कोरिया र चीनको तिब्बतसम्म पुग्ने संस्थानका पदाधिकारीहरूले जनाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा केन्द्रीय समिति बैठकले 6 वटा विभागमा प्रमुख नियुक्त गरेको छ। आज बसेको केन्द्रीय समितिले पूर्वाधार विभागमा निशा डाँगी, अन्तर्राष्ट्रिय तथा कूटनीति विभागमा शिशिर खनाल, अर्थ विभागमा लीमा अधिकारी, संगठन विभागमा प्रबोत नेउपाने, सार्वजनिक सेवा तथा जनगुनासो विभागमा विजय जयरू र जनस्वास्थ्य विभागमा तोसीमा कार्कीलाई प्रमुख मनोनित गरेको हो। नेताहरूका अनुसार बैठकले 11 जनालाई सचिवालय सदस्य मनोनित गरेको छ। शिशिर खनाल, गणेश पराजुली, विराज भक्त श्रेष्ठ, कविन्द्र बुर्लाकोटी, लीमा अधिकारी, दीपक राज बोहरा, समीक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राणा, मगर मनिष झा र पुरूषोत्तम यादवलाई सचिवालय सदस्यमा मनोनित गरिएको हो। त्यस्तै केन्द्रीय सदस्यमा 9 जना मनोनित भएका छन्। केन्द्रीय सदस्यमा भूपदेव शाह, सुनिल लम्साल, सुदन गुरूङ, प्रतिभा रावल, पुरूषोत्तम यादव, बासुमाया तामाङ, मनोहर प्रधान, सुरेन्द्र चौधरी, डाक्टर भानुभक्त राई केन्द्रीय सदस्य मनोनित हुनुभएको छ। बैठकले सहमहामन्त्रीमा पुरूषोत्तम यादव, प्रवक्तामा जगदीश खरेल, सहप्रवक्तामा नमिता यादव र सुरेन्द्र चौधरी तथा कोषाध्यक्षमा मनोहर प्रधानलाई मनोनित गरेको छ। त्यस्तै सहकोषाध्यक्षमा बसुमाया तामाङ मनोनित भएको नेताहरूले जनाएका छन्। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहले 15 महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ। पूर्व सभापति देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काका तर्फबाट छुट्टा छुट्टै रिट सर्वोच्च पुगिसकेको नेता मीन विश्वकर्माले बताउनुभयो। दुवै नेताहरूको तर्फबाट कानून व्यवसायले सर्वोच्च पुगेर रिट दर्ता गरेका हुन्। उनीहरूले असोजमा महाधिवेशन गर्ने गरी पार्टीले अघि बढ़ाएको कार्यतालिका रोक्न माग गरेका छन्। आधिकारिकता विवादमा पुनः सुनवाई गर्न सर्वोच्चको निष्ठा समय दिइसकेको अवस्थामा त्यसको टुंगो नलाग्दासम्म महाधिवेशन सम्बन्धी काम अघि बढ़ाउन नमिल्ने देउवा पक्षको तर्क छ। असोज 16 र 19 महाधिवेशन गर्ने गरी कांग्रेसले कार्यतालिका सार्वजनिक गरेको छ, तर इतर पक्षको भेलाले गगन थापालाई सभापति अस्वीकार

गर्दै देउबाकै नेतृत्वमा महाधिवेशन गर्ने निर्णय गरेको थियो। आधारभूत स्वास्थ्य सेवा अन्तर्गत पालिका मातहतका स्वास्थ्य संस्थामा निशुल्क वितरण हुने औषधि तथा औषधिजन्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सबै पालिकालाई परिपत्र गरेको छ। मन्त्रालयले पालिकामा आधारभूत स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक औषधि तथा औषधिजन्य सामग्रीको सूची सहित त्यसको व्यवस्थापन गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै पालिकालाई पठाएको हो। पत्रसँगै आधारभूत स्वास्थ्य सेवाका लागि आवश्यक औषधि तथा औषधिजन्य सामग्रीको विस्तृत सूची समेत संलग्न छ। सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्न 6 सदस्यीय समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले कार्यालयका शासकीय मामिला हेर्ने सहसचिवको संयोजकत्वमा समिति गठन भएको जानकारी दिनुभयो। पछिल्लो मन्त्री परिषदको बैठकले सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश 2083 स्वीकृत गरेको थियो। समितिले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्नका लागि काम गर्ने प्रवक्ता अर्यालले बताउनुभयो। यो केन्द्रमा एकजना कार्यकारी निर्देशक सहित 30 जना कर्मचारीको व्यवस्था गर्ने गरी तयारी भइरहेको छ। सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले सरकारी सेवामा डिजिटल प्रणाली विस्तार, विद्युतीय शासन तथा प्रविधि मैत्री सेवा प्रवाहलाई व्यवस्थापन गर्नेछ। भुटवल प्रहरीले 1,32,000 नगद सहित जुवा खेलिरहेका 9 जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय भुटवलले घर भाडामा लिएर जुवा घर सञ्चालन गर्दै आएका 2 जनालाई समेत पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय भुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार पक्राउ पर्नेमा जुवा घर सञ्चालन गर्दै आएका 53 वर्षीय शिवानी साई र उनका श्रीमान देवकुमार साई रहेका छन्। साई दम्पतिले भुटवल उपमहानगरपालिका वडा नम्बर 3 गोलपार्कमा एउटा घर भाडामा लिएर जुवा घर सञ्चालन गर्दै आएको सूचना पाएपछि गएको प्रहरीले नगदसहित उनीहरूलाई पक्राउ गरेको हो। साई दम्पतिले जापानमा बस्ने व्यक्तिको घर पूरै भाडामा लिएर जुवा सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ। अन्य पक्राउ पर्नेहरू भुटवल र पाल्पाका विभिन्न स्थानका पेशेवर जुवाड़ी रहेको प्रहरीले जनाएको छ। प्रहरीले जुवा खेल्ने व्यक्तिहरूको भने नाम सार्वजनिक गरेको छैन। प्रहरी नायक उपरीक्षक श्रीवास्तवले बरामद गरिएको नगद जफत गरी पक्राउ परेकाहरूलाई जुवा ऐन अन्तर्गत कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने जानकारी दिनुभयो। पश्चिम नवलपरासीमा कृषकलाई कृषि उपजको उचित मूल्य दिलाउने र भण्डारण सुविधा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएका शीत भण्डार कोल्ड स्टोर प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा किसान मर्कामा परेका छन्। सुस्तामा निर्माण भएको लामो समयसम्म बितिसक्दा पनि शीत भण्डार सञ्चालनमा आउन सकेको छैन भने सुनवल नगरपालिकाको शीत भण्डार विद्युत महसुलको समस्याका कारण पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन। सुस्तामा प्रदेशको 80% र गाउँपालिकाको 20% लगानीमा 5 करोड़को लागतमा 1,000 मेट्रिक टन क्षमताको शीत भण्डार निर्माण गरिएको हो। आर्थिक वर्ष 2080-81 निर्माण सम्पन्न भएको उक्त शीत भण्डार हालसम्म सञ्चालनमा आउन सकेको छैन। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भूषालका अनुसार शीत भण्डार सञ्चालनका लागि गाउँपालिकाले टेण्डर आह्वान गरे पनि कुनै आवेदन परेन। सञ्चालनकर्ता नपाउँदा करोड़ौंको सरकारी लगानीमा बनेको संरचना प्रयोगविहीन बनेको छ। यस्तै सुनवलमा रहेको 3,000 मेट्रिक टन क्षमताको शीत भण्डार 2080 सालदेखि सञ्चालनमा छ। 21 करोड़को लागतमा निर्माण गरिएको उक्त शीत भण्डार वार्षिक रूपमा औसत 50% क्षमतामा मात्र सञ्चालन भइरहेको छ। जिल्ला सहकारी संघको व्यवस्थापनमा सञ्चालित शीत भण्डार घाटामा नरहे पनि विद्युत महसुलको उच्च लागतका कारण पूर्ण क्षमतामा सञ्चालन गर्न कठिन भइरहेको छ। संघका अध्यक्ष विष्णु प्रसाद पौडेलका अनुसार निजी क्षेत्रका शीत भण्डार र दुग्ध किसान केन्द्रहरूले विद्युत महसुलमा 50% छूट पाउँदै आएका छन्। तर सरकारी तथा सहकारी क्षेत्रको संयुक्त लगानीमा सञ्चालित सुनवल शीत भण्डारले भने 100% महसुल तिर्नु परेकाले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न कठिन भएको छ। राममाढी बहुमुखी क्याम्पसको अनुसन्धान व्यवस्थापन समितिको आयोजनामा भोलि र पर्सि 2 दिने अन्तर्राष्ट्रिय सम्मेलन सञ्चालन हुँदैछ। उत्कृष्टताको खोजीमा सामाजिक विज्ञानका उदीयमान दृष्टिकोण तथा शैक्षिक अवसरहरू विषयवस्तुमा आयोजना हुने सम्मेलनमा नेपाल सहित भारत, फिलिपिन्स र मलेसियाका विश्वविद्यालय तथा शैक्षिक क्षेत्रका विज्ञहरूको सहभागिता रहने आयोजकले जनाएका छन्।
सम्मेलनको उद्घाटन सत्रमा त्रिभुवन विश्वविद्यालयका कार्यवाहक रजिस्ट्रार प्राध्यापक डाक्टर महानन्द चालिसे मुख्य वक्ताका रूपमा सहभागी हुने कार्यक्रम छ। भारतको दीनदयाल उपाध्याय गोरखपुर विश्वविद्यालयका समाजशास्त्र विभागका प्रमुख प्राध्यापक डाक्टर अनुराग द्विवेदी र फिलिपिन्सको अब्रा स्टेट इन्स्टिच्युट अफ साइन्सेज एण्ड टेक्नोलोजीका प्राध्यापक डाक्टर एलेक्सिस ए एन्रिक्वेज मुख्य वक्ताका रूपमा सहभागी हुनुहुनेछ। सम्मेलनका क्रममा व्यवस्थापन विषय क्षेत्र, सामाजिक विज्ञान र शिक्षा शास्त्रका समसामयिक विषयमा मुख्य वक्ताका प्रस्तुति, प्यानल छलफल तथा सरकारवालासँगको छलफल सञ्चालन गरिनेछ। सम्मेलनले व्यवस्थापन तथा विषय क्षेत्र, सामाजिक विज्ञान, शिक्षा शास्त्र र उच्च शिक्षाका क्षेत्रमा भइरहेका अनुसन्धान, नयाँ शैक्षिक दृष्टिकोण र उत्कृष्टताका लागि आवश्यक अवसर तथा सम्भावना बारे अन्तर्राष्ट्रिय स्तरमा ज्ञान, अनुभव र विचार आदान प्रदान गर्ने महत्वपूर्ण मञ्च प्रदान गर्ने अपेक्षा गरिएको कार्यक्रम संयोजक डाक्टर अशोक भण्डारीले जानकारी दिनुभयो। र एसियाकै सबैभन्दा ठूलो खेलकुद मेला विश्व एसियन गेम्स शुरू हुन अब एक महिना मात्र बाँकी छ। ओलम्पिक काउन्सिल अफ एसिया र आईसी नायोगा एसियन गेम्स आयोजक समितिले आउँदो सेप्टेम्बर 19 अक्टोबर 4 अर्थात असोज 3 गतेदेखि असोज 18 गतेसम्म हुने एसियाको सबैभन्दा ठूलो बहु खेलकुद प्रतियोगिता विश्व एसियन गेम्स शुरू हुन अब एक महिना मात्र बाँकी रहेको अवसरमा उत्सव मनाएका छन्। 16 दिनसम्म चल्ने यस खेलकुद प्रतियोगितामा एसियाका 45 देशका 11,000 भन्दा बढ़ी खेलाड़ी र 6,000 पदाधिकारी सहभागी हुने ओलम्पिक काउन्सिल अफ एसिया ओसीएले जनाएको छ। एसियन गेम्समा नेपालबाट 22 खेलमा 136 खेलाड़ी सहभागी हुँदैछन्। यसले एसियाली खेलकुदको इतिहासमा एउटा ऐतिहासिक उत्सवको रूप लिने अपेक्षा गरिएको ओसीएले जनाएको छ। जापानले एसियन गेम्स आयोजना गर्न लागेको यो तेस्रो पटक हो। यसअघि जापानले दुई पटक टोकियो 1958 र हिरोसीमा 1994 एसियन गेम्स सफलतापूर्वक आयोजना गरेको थियो। विश्वभरका करोड़ दर्शकले प्रत्यक्ष तथा विभिन्न माध्यमबाट प्रतियोगिताको प्रसारण हेर्ने अपेक्षा गरिएको छ। यही खबरसँगै हामी हालखबरको अन्त्यमा छौ। हालखबर सक्नु अघि मुख्य खबर शीर्षक। लुम्बिनी प्रदेशमा यो वर्षको मनसुनजन्य विपदबाट हालसम्म 85 जनाको मृत्यु, पहिरोमा परेर रोल्पामा मात्रै 20 जनाको निधन। बीबीसीले मध्यपूर्वका देशहरूमा शुरू गर्यो घिउ निर्यात, 500 किलो घिउ आज दुबई पठाइयो, जापानदेखि तिब्बतसम्म निर्यात गर्ने लक्ष्य। राष्ट्रपामा 6 विभागमा प्रमुख नियुक्त, 11 जना सचिवालय सदस्यमा मनोनित, 9 जना केन्द्रीय सदस्य थपिए। नेपाली कांग्रेसको किचालो बढ्दै, महाधिवेशन प्रक्रिया रोकको माग लिएर देउबा र खड्का सर्वोच्च अदालतमा। निशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न पालिकालाई सरकारको परिपत्र, सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्न समिति गठन। सुस्तामा निर्माण भएको शीत भण्डार सञ्चालन नहुँदा किसानहरू मर्कामा, सुनवलको शीत भण्डारमा विद्युत महसुलको समस्या। बुटवलमा जुवा खेल्ने र खेलाउने 11 जना पक्राउ, भोलि र पर्सी राममणी क्याम्पसले मणिग्राममा अन्तर्राष्ट्रिय सम्मेलन गर्दै। र एसियाकै सबैभन्दा ठूलो खेलकुद मेला एसियन गेम्स शुरू हुन एक महिना बाँकी। अपराह्न 5 हालखबर सकियो। शान्ति समृद्धि र रूपान्तरणका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: दिल कुमारी आज त काम गर्ने जाँगरै छैन।
1: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
2: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
6: हाम्रा सेवाहरू:
5: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
6: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
5: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
6: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
5: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
7: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
8: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
3: बुटोल भएर हावाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्राली।
9: हाम्रा सेवाहरू:
3: जनरल फिजिसियन,
9: स्त्री तथा प्रसुति,
3: बाल रोग,
9: छाला तथा यौन रोग,
3: हार जोड्ने नसा तथा बाथ रोग,
9: टाउको तथा मनोरोग,
3: नाक कान घाँटी,
9: जनरल सर्जरी,
3: भिडियो एक्सरे,
9: डिजिटल एक्सरे,
3: ईसीजी,
9: डेन्टल तथा प्याथोलोजी,
3: फिजियोथेरापी
9: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
10: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्ष को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
11: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
12: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही, रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 0175-62-832, मोबाइल
13: 9857021-835।
4: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना: फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डाइपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
12: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
14: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश:
15: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
14: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
15: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
14: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
15: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
14: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
15: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
14: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
12: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भने देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
2: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
3: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउँ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
4: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
5: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
6: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
5: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
6: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
5: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिउँ।
6: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले गरौं।
5: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
7: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
8: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज।

0: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त।
1: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
0: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
2: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
1: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
2: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
3: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
4: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुरसारै छैन त।
5: होइन, के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
4: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी

0: अर्घा खांची ओबीसी सीमेंट देश को सीमेंट।
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिन पर्यो भनेको, कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
4: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-1282 र 98-470-24-870।
5: होइन पुर्खे बा, किन के भयो र?
6: बाह्र चौरासी घुमे गरेर
5: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो।
7: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रस्तुति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
5: होइन रे पुर्खे बा, फेरि दौडिँदै कता हो?
6: ए क्रिम्सनमा गएको सब ठिक ठाक, अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
7: सम्पर्क क्रिम्सन अस्पताल तिरोत्तमा 6 मणिग्राम रूपन्देही। फोन 071-562-744 562-745।
8: हाय दैव, फेरि मदिरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
9: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
10: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ। नातिनुहोला। हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
8: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
9: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौं।
11: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
12: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौं। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
9: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
5: ए जान्त जान्त।
10: होइन के भयो बाबु?
13: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नुभयो।
10: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
12: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
14: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
15: लो किन नि, के भयो, सन्चो भएन?
14: होइन, यतिकै जानै मन लागेन।
15: यतिकै पनि हुन्छ?
14: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
15: ए कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
16: नमस्ते, कति कामले पाल्नु भयो?
15: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
16: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न।
14: हस् म्याडम।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
17: मरेको के हो?
8: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
17: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स एम्बुलेन्स आयो, एम्बुलेन्स आयो। लगिहालो यो।
8: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
17: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
8: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
18: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
19: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौ। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
18: नेपाल सरकार विज्ञापन बोर्ड।
20: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
21: होइन, के खुसीको खबर हो दाजु?
20: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
21: हो र?
20: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-533-823।
22: तिलोतमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
23: सबै हतारै हतार। ए बुढा, आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
24: ए किन नि बुटोल? यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
23: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
24: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
23: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98-570-42-471, फोन 071-562-269। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।

0: दिलकुमारी, आज त काम गर्ने जागरै छैन।
1: हो भाई, आज मलाई पनि काम गर्ने जागरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्छौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
6: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
7: के को छलफल हो दाई बाबुजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
6: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
7: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
5: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ, म बल्ल बुझे भाइ।
8: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
9: नमस्ते है नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त?
10: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दैछौ क्या?
9: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
11: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो। के गर्नुपर्छ भनिदिउँ त नानी।
9: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
12: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
13: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
14: सबै मिलाइ खुवाऊ।
13: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
15: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
16: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नसहौं।
1: ओहो, कति राम्रो कुकुर कहाँबाट ल्याउनु भएको?
2: कहाँबाट ल्याउनु दाजु? मामा घरबाट ल्याएको।
1: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
2: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
1: हो त, अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
3: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोध ल्याउन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधिक गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
4: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
5: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
6: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
5: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
6: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
5: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
6: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
5: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
6: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
5: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
4: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
7: 56 66 र 98 41 29 54 81। वेबसाइट झुले.com.np।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बेलुकीको 6 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: राष्ट्रपाको सचिवालय विस्तार, संगठन विभाग प्रमुखमा न्यौपाने, पार्टी प्रवक्ताको जिम्मेवारी खरेललाई, निजी भ्रमणका लागि प्रधानमन्त्री शाह पोखरामा, भोलि मुस्ताङ जाने।
0: नेपाल राष्ट्र बैंकको गवर्नर र संचालकको योग्यता सम्बन्धी प्रावधान परिमार्जन गरिँदै सफ्टवेयर विकास तथा संचालन केन्द्र स्थापना गर्न 6 सदस्यीय समिति गठन।
1: कार्यालय प्रयोजनमा स्वदेशी वस्तु तथा उत्पादनलाई प्राथमिकता दिन सरकारको निर्देशन, डीडीसीले पहिलो चरणमा झण्डै 5.5 लाख रूपियाँ बराबरको घिउ दुबई पठायो।
2: न्यूनतम माल चाहिँ खाडी मुलुकमा लैजाने भन्ने गरी सम्झौता भएको छ। हामीले निरन्तर चाहिँ संवाद गरेर हामीले बजार पहिचान गरेर नै हामीले यो आज सम्भव भएको भन्ने लाग्छ।
0: अमेरिकाको अलास्कामा विमान दुर्घटना, 8 जनाको ज्यान गयो।
1: र टप इन द T20 श्रृंखलामा नेपाल ए नर्दर्न टेरिटोरीसँग पराजित।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-84। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: मेजर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
6: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
4: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
6: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
4: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
6: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
4: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224।

0: बाग्लाकोटी, लिमा अधिकारी, दीपक राज बोहरा, समीक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राणामगर, मनिष झा र पुरूषोत्तम यादवलाई सचिवालय सदस्यमा मनोनित गरिएको हो। पार्टी प्रवक्ताको जिम्मेवारी सांसद एवं पूर्व सूचना तथा संचार मन्त्री जगदीश खरेललाई दिइएको छ। पार्टीको संगठन विभाग प्रमुखमा केन्द्रीय सदस्य प्रमोद नेउपानेलाई अनुमोदन गरिएको छ। त्यस्तै सहमहामन्त्रीमा पुरूषोत्तम यादव मनोनित हुनुभएको छ। झाका अनुसार बैठकले कोषाध्यक्षमा डाक्टर मनोहर प्रधान, सहकोषाध्यक्षमा वसुमाया तामाङ, सहप्रवक्तामा नमिता यादव र सुरेन्द्र चौधरीलाई मनोनित गरेको छ। यद्यपि पार्टी केन्द्रीय समितिले अझै पूर्णता पाएको छैन। पार्टीको पदाधिकारीमा एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री अझै मनोनित हुन बाँकी रहेको छ। बैठकले थप 9 जना केन्द्रीय सदस्य समेत मनोनित गरेको छ। केन्द्रीय सदस्य मनोनित हुनेहरूमा गृहमन्त्री सुदन गुरूङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, पुरूषोत्तम यादव, वसुमाया तामाङ, डाक्टर मनोहर प्रधान, सुरेन्द्र चौधरी, डाक्टर भक्तबहादुर राई र भूपदेव शाह हुनुहुन्छ। गएको असार 7 देखि 12 गतेसम्म चितवनमा पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको थियो। त्यसपछि बसेको यो दोस्रो केन्द्रीय समिति बैठक हो। यसअघि बसेको पहिलो केन्द्रीय समिति बैठकले प्रधानमन्त्री बालेन्द्र शाहलाई वरिष्ठ नेतामा मनोनित गरेको थियो, तर आज बैठकमा वरिष्ठ नेता शाह उपस्थित हुनुभएन।
1: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह निजी भ्रमणको सिलसिलामा आज पोखरा पुग्नु भएको छ। उहाँ आज माछापुछ्रे गाउँपालिका 6 अस्ताममा रहेको एक रिसोर्टमा बास बस्नुहुनेछ। प्रधानमन्त्री शाह पोखरा पुगेसँगै जिल्लाको सुरक्षा व्यवस्था थप चुस्त पारिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिनुभयो। प्रधानमन्त्री शाहको यो पारिवारिक भ्रमण रहेकाले अन्य कुनै औपचारिक कार्यक्रम तय भएको छैन। प्रधानमन्त्रीको भ्रमणले अस्ताम क्षेत्रको पर्यटन प्रवर्धनमा महत्वपूर्ण टेवा पुग्ने त्यहाँका पर्यटन व्यवसायी नन्दलाल अधिकारीले बताउनुभयो। प्रधानमन्त्री शाह आज बिहान परिवारका सदस्यसहित काठमाण्डुबाट सड़क मार्ग हुँदै पोखरा पुग्नु भएको हो। उहाँ भोलि मुस्ताङ जाने कार्यक्रम रहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रधानमन्त्री शाहको यो भ्रमण निजी रहेको जनाएको छ। आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सिंहदरबारमा गरेको नियमित पत्रकार सम्मेलनमा कार्यालयका प्रवक्ता हेमराज अर्यालले शाहको भ्रमण निजी भएको बताउनुभयो।
0: संघीय संसदको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐनमा संशोधन गर्दै गवर्नर तथा संचालकहरूको योग्यता र अनुभव सम्बन्धी प्रावधानलाई थप स्पष्ट र परिमार्जन गर्ने प्रक्रिया अघि बढ़ाएको छ। आज सिंहदरबारमा बसेको समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा योग्यताबारे नयाँ मापदण्डहरू तय गरिएको हो। बैठकमा समिति सभापति डाक्टर कृष्ण हरि बुढाथोकीले प्रस्तावित व्यवस्थाबारे जानकारी दिँदै गवर्नर तथा संचालक पदका लागि निर्धारित शैक्षिक योग्यता र कार्य अनुभवको मस्यौदा प्रस्तुत गर्नुभयो। प्रस्तावित व्यवस्था अनुसार गवर्नर वा संचालक पदमा नियुक्त हुन मौद्रिक, बैंकिङ, वित्तीय, तथ्याङ्क शास्त्र, सार्वजनिक प्रशासन, वाणिज्य व्यवस्थापन, वाणिज्य कानून तथा लेखा विषयमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह वा त्यस सरहको उपाधि हासिल गरेको हुनुपर्नेछ। यसका साथै नेपाल सरकारको विशिष्ट श्रेणी, नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक, विश्वविद्यालयको प्रधानाध्यापक वा क वर्गको वाणिज्य बैंक तथा अन्तर्राष्ट्रिय आर्थिक तथा वित्तीय क्षेत्रको कार्यकारी तहमा कम्तीमा 4 वर्षको अनुभव भएको व्यक्ति मात्र गवर्नर पदका लागि योग्य मानिनेछ। यदि सम्बन्धित विषयमा विद्यावारिधि अर्थात पीएचडी गरेको व्यक्ति भएमा क वर्गको वाणिज्य बैंक वा अन्तर्राष्ट्रिय आर्थिक तथा वित्तीय क्षेत्रमा अधिकृत स्तरमा कम्तीमा 10 वर्षको अनुभव भए पुग्ने गरी प्रावधान राखिएको छ। छलफलको क्रममा क वर्गका वाणिज्य बैंकका बहालवाला वा पूर्व कार्यकारी प्रमुखलाई स्वार्थको द्वन्द्व नहोस् भन्नको लागि कुलिङ पीरियड राख्ने विषयमा पनि सहमति जुटेको छ। कार्यकारी प्रमुखको पद छाडेको निश्चित समयपछि मात्र राष्ट्र बैंकको उच्च पदमा योग्य हुने गरी व्यवस्था मिलाइएको छ। गवर्नरको अधिकार र संचालक समितिको भूमिकाका विषयमा थप स्पष्टता आवश्यक रहेको भन्दै समितिले यसलाई आउँदो बैठकमा टुंग्याउने जानकारी दिएको छ।
1: सरकारले सफ्टवेयर विकास तथा संचालन केन्द्र स्थापना गर्न 6 सदस्यीय समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका शासकीय मामिला हेर्ने सहसचिवको संयोजकत्वमा समिति गठन गरिएको जानकारी दिनुभयो। पछिल्लो मन्त्री परिषदको बैठकले सफ्टवेयर विकास तथा संचालन समिति गठन आदेश 2083 स्वीकृत गरेको थियो। समितिले सफ्टवेयर विकास तथा संचालन केन्द्र स्थापना गर्नको लागि काम गर्ने प्रवक्ता अर्यालले बताउनुभयो। यो केन्द्रमा एकजना कार्यकारी निर्देशक सहित 30 जना कर्मचारीको व्यवस्था गर्ने गरी तयारी भइरहेको छ। सफ्टवेयर विकास तथा संचालन केन्द्रले सरकारी सेवामा डिजिटल प्रणाली विस्तार, विद्युतीय

0: शासन र प्रविधि मैत्री सेवा प्रवाहलाई व्यवस्थापन गर्नेछ।
1: आधारभूत स्वास्थ्य सेवा अन्तर्गत पालिका मातहतका स्वास्थ्य संस्थामा निशुल्क वितरण हुने औषधि तथा औषधिजन्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सबै पालिकालाई परिपत्र गरेको छ। मन्त्रालयले स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक औषधि तथा औषधिजन्य सामग्रीको सूचीसहित त्यसको व्यवस्थापन गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै पालिकालाई पत्र पठाएको हो। पत्रसँगै आधारभूत स्वास्थ्य सेवाका लागि आवश्यक विभिन्न औषधि तथा औषधिजन्य सामग्रीको विस्तृत सूची समेत संलग्न गरिएको छ। सूचीमा औषधिका साथै स्वास्थ्य संस्थामा आवश्यक पर्ने विभिन्न मेडिकल सामग्री समेत समेटिएका छन्। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा डीडीसीको घिउ दुवै पठाउन थालेको बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555। एनबीएल अटो लोन,
6: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
5: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
5: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
5: शर्तहरू लागू हुनेछन्।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
5: पैसामा छ शक्ति, पैसामा छ सहारा।
8: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
5: बैंकको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म,
8: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
5: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
8: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने,
5: इतिहास, गाथा र कथा, गाँठका कुरा,
8: गाँठका कुरा।
5: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। तिन्जेल हामीले राजसोपाको सचिवालय विस्तार, संगठन विभाग प्रमुखमा नेउपाने, पार्टी प्रवक्ताको जिम्मेवारी खरेललाई निजी भ्रमणका लागि प्रधानमन्त्री शाह पोखरामा भोलि मुस्ताङ जाने, नेपाल राष्ट्र बैंकको गवर्नर र संचालकको योग्यता सम्बन्धी प्रावधान परिमार्जन गरिँदै सफ्टवेयर विकास तथा संचालन केन्द्र स्थापना गर्न 6 सदस्यीय समिति गठन, निशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न पालिकालाई परिपत्र लगायतका खबर प्रस्तुत गर्यौं।
0: नेपाल दर्पणमा अब बाँकी खबर। सरकारले सरकारी निकायबाट हुने खरिद तथा कार्यालय प्रयोजनमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सबै सरकारी कार्यालयलाई पत्राचार गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यालयका प्रवक्ता तथा सहसचिव हेमराज अर्यालले स्थानीय सिप तथा उद्यमको संरक्षण, रोजगारी सृजना र आयात प्रतिस्थापन गर्ने उद्देश्यले सरकारी खरिदमा नेपाली उत्पादनलाई प्राथमिकता दिन सबै सरकारी कार्यालयमा पत्राचार गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार सरकारी कार्यालयमा हुने बैठक तथा समारोहका कोसेली, उपहार, सजावट लगायतका प्रयोजनमा सम्भव भएसम्म नेपाली हस्तकला तथा नेपालमै उत्पादित वस्तु प्रयोग गर्न समेत निर्देशन दिइएको छ। त्यसै गरी स्टेशनरी, छपाई तथा फर्निचर सम्बन्धी वस्तु, निर्माण सामग्री, मेसिनरी तथा उपकरण, कृषि तथा पशुजन्य उत्पादन, खाद्य तथा पेय पदार्थ खरिद गर्दा प्रचलित कानून तथा सार्वजनिक खरिद ऐनको दायराभित्र रही स्वदेशी उत्पादनलाई प्राथमिकता दिने व्यवस्था मिलाउन सबै सरकारी निकायलाई पुनः स्मरण गराइएको प्रवक्ता आर्यालले बताउनुभयो। स्वदेशी वस्तु र सेवाको प्रयोग र उत्पादन सरकारको प्राथमिकतामा रहेको समेत उहाँले बताउनु भएको छ।
1: फेरि पनि स्वदेशी उत्पादनकै प्रसंग, सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीको घिउ यूएईको दुवैमा निर्यात हुन थालेको छ। डीडीसीले पहिलो चरणमा झण्डै 5.5 लाख रूपियाँ बराबरको घिउ दुवई पठाएको हो। डीडीसीका अनुसार निजी क्षेत्रको कम्पनी रातो र चन्द्र सूर्य इन्टरनेशनलसँग भएको सम्झौता अनुसार पहिलो लटमा घिउ दुवै निर्यात गरिएको छ। दुवैमा मातृभूमि प्राइवेट लिमिटेडले बजार व्यवस्थापन गर्नेछ। वर्षमा न्यूनतम 50,000 किलो घिउ निर्यात गर्ने गरी दुग्ध विकास संस्थान र रातो र चन्द्र सूर्य कम्पनीबीच सम्झौता भएको थियो। अरू केही देशमा डीडीसीको घिउ यसअघि नै निर्यात हुँदै आएकोमा दुवैमा आज पहिलो पटक पठाएको हो। यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सामाजिक सञ्जालमा डीडीसीको उत्पादन प्रवर्धन गर्दै पोस्ट गरेपछि उपभोक्ताको चासो थप बढ़ेको थियो। अहिले डीडीसीको घिउ दुवै पठाउन कसरी सम्भव भयो भनेर हामीले दुग्ध विकास संस्थानका महाप्रबन्धक डाक्टर शरण कुमार पाण्डेलाई सोधेका छौं।
9: पहिला हाम्रो आन्तरिक बजारहरूमा हाम्रो उत्पादनहरू गइरहेको थियो, बजार पनि खुम्चिरहेको र आन्तरिक बजारमा खपत नभइसकेपछि अब के विचार गर्ने, अब बाहिर निर्यात पनि गर्नुपर्छ भन्ने सोच आयो र हामीले खास गरी निर्यात कसले गर्नुहुन्छ भन्ने निर्यातकर्ताहरूसँग सम्पर्क गऱ्यौँ हामीले र अरू प्रडक्टहरू लैरहने निर्यातकर्तासँग हामीले समन्वय गऱ्यौँ। क्वालिटीको, गुणस्तरको, त्यहाँको स्थानीय दुबईको आफ्नो ठाउँको पनि उहाँले अप्रुभल लिनुपर्ने छ। त्यो लिएर आइसकेपछि हामीले यहाँ आफ्ना ब्रान्डमा प्लास्टिकको बोतलमा हामीले यहाँ बेच्यौँ भने अहिले सिसाको डिब्बामा चाहिँ हामीले पठाइरहेका छौँ। त्यो भनेको 50,000 किलो अथवा 50 टन न्यूनतम माल चाहिँ खाडी मुलुकमा लैजाने भन्ने गरी सम्झौता भएको छ। हामीले निरन्तर चाहिँ संवाद गरेर हामीले बजार पहिचान गरेर नै हामीले यो आज सम्भव भएको भन्ने लाग्छ।
0: 50,000 किलो निर्यात गर्ने भन्ने कुरा छ, यो लक्ष्य पूरा गर्न चाहिँ उत्पादन क्षमता पर्याप्त छ हाम्रो कि थप बढाउनु पर्छ?
9: अहिलेकै उत्पादन क्षमताले हामीले यो निर्यात गर्न सक्छौँ। अब अझ वृद्धि हुन सक्ने अवस्था भयो भने हामीले उत्पादन क्षमता त पक्कै पनि बढाउनु पर्छ। हामीले त्यो उत्पादन क्षमता मात्र होइन, हाम्रो संकलन क्षमता पनि बढाउनु पर्ने हुन्छ। त्यो पनि हामी सँगसँगै कामहरू गरिरहेका छौँ।
0: यो निर्यातबाट डीडीसी र किसानलाई चाहिँ यसको प्रत्यक्ष फाइदा हुन्छ कि?
9: फाइदा पुग्ने नै भयो, किनभने विगतमा हाम्रो अहिले दुधको मिल्क होल्डे पनि भएको अवस्था र बजार नपाएर विभिन्न किसिमका किसानहरू नै चाहिँ आफ्नो मूल्य नपाएर विभिन्न चरणमा आन्दोलन गरिरहेको जुन एउटा चाहिँ दृश्य हामीले देखेका थियौँ, अब कम्तीमा पनि यो बजार विस्तार भयो, नेपालमा मात्र होइन बाहिर जान थाल्यो भने यसले उत्साहित किसानलाई उत्साहित पनि बनाउँछ र उहाँहरूले चाहिँ आफ्नो उत्पादन क्षमता पनि खास गरी दुधको चाहिँ बजार भइसकेपछि मैले बेच्ने ठाउँ छ भनिसकिसकेपछि उहाँले दुध उत्पादन नै वृद्धि गर्नुहुन्छ। हामीले खास गरी यो राय सङ्कलन किसानहरूमा गएर बुझ्दाखेरि पनि यदि बजार छ भने हामी दुध जति पनि उत्पादन गर्छौँ दिन सक्छौँ भन्ने कुराहरू उहाँबाट नै आएको हुनाले मलाई लाग्छ यसले डेरी सेक्टरलाई उचाइमा पुर्याउन थप यसले मद्दत गर्छ भन्ने।
0: अन्य ब्रान्डसँगको प्रतिस्पर्धा चाहिँ कस्तो हुन सक्छ भन्ने अनुमान छ?
9: लगभग 8 लाख भन्दा बढी नेपालीहरूले काम गर्नु, नेपालकै किसानले उत्पादन गरेको दुधबाट बनेको घिउ नेपालीले नै खान पाउनुपर्छ भन्ने हाम्रो मूल उद्देश्य हो। त्यस कारणले गर्दाखेरि उहाँले आफ्नो नेपाली ब्रान्ड भ्यालुको कारणले गर्दाखेरि पनि नेपाली प्रडक्ट खानुहुन्छ। प्रतिस्पर्धा त हामी गर्नु नै पर्छ, तर प्रतिस्पर्धा भन्दा पनि हाम्रो नेपालीपन, राष्ट्रियताको कारणले गर्दाखेरि पनि नेपालीहरूले गुणस्तरीय चाहिँ घिउ खान पाउने त्यो ग्यारेन्टी हामीले गरिरहेका छौँ। मलाई लाग्छ अब हामी त्यसलाई पनि नजिकबाट निहाल्छौँ, त्यहाँ बजार कसरी गइरहेको छ, कसरी मन पराउनु भएको छैन भन्ने विषयहरू हामी नजिकबाट निहाल्छौँ र फर्दर त्यसमा इम्प्रुभमेन्ट गर्ने कुराहरू, त्यसमा चाहिँ मूल्यका कुराहरूमा समायोजन गर्ने कुरा हामी त्यसपछि गर्दै अगाडि बढ्ने कुराहरू छ।
0: घिउ बाहेक अरू डीडीसीका अन्य दुग्धजन्य पदार्थ पनि विदेश निर्यात गर्ने योजना चाहिँ हाम्रो कस्तो छ?
9: घिउ चाहिँ धेरै समय रहने भएको कारणले त्यसलाई सम्भव भएको, पनिरहरू र चिजहरू उहाँले लाने गरी कुराहरू चलाइरहनु भएको छ। हामीले तिब्बतमा बटर लैजाने विषयमा पनि प्रारम्भिक छलफल अगाडि चलिरहेको छ। अहिले हामीसँग बटर नभएको कारणले गर्दाखेरि केही समय कार्तिकबाट चाहिँ हामी बटर पनि दिन सक्ने भन्ने हिसाबले हामी त्यो एग्रिमेन्ट गर्दै अगाडि बढ्ने कुराहरू छ। मलाई लाग्छ हामीसँग भएका प्रडक्टहरू जुन चाहिँ निर्यात योग्य छन्, जसको सेल्सलाई बढी छ, त्यस्तो प्रडक्टहरू हामी विश्व बजारमा पुर्याउने गरी कामहरू गरिरहेका छौँ। जापान, साउथ कोरियाहरू पनि हाम्रो कुराहरू भइरहेको छ। मलाई लाग्छ अब भविष्यमा हामीले उत्पादन गर्ने चिजहरू विश्व बजारमा पठाउने गरी दुग्ध विकास संस्थानले काम गर्नेछ।
1: उहाँ हुनुहुन्थ्यो दुग्ध विकास संस्थानका महाप्रबन्धक डाक्टर शरण कुमार पाण्डे। फेरि पनि खबरकै सिलसिला, आउँदो हिउँदमा सुपर एल निनोको जोखिम उच्च हुन सक्ने अनुमान गरिएको छ। त्यसका लागि अहिलेदेखि नै पूर्व तयारी गर्नुपर्नेमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले जोड़ दिनुभएको छ। जल तथा ऊर्जा आयोगको सचिवालयद्वारा ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले एल निनोको प्रभावले नेपालको जल ऊर्जा र खाद्य सुरक्षामा गम्भीर चुनौती थप्न सक्ने बताउनुभयो। मन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय मौसम सम्बन्धी निकायको पछिल्लो तथ्याङ्क उल्लेख गर्दै निकै शक्तिशाली एलनिनोको सम्भावना 90% पुगेको जानकारी दिनुभयो। नेपालको जल तथा मौसम विज्ञान विभागले पनि यस वर्ष देशभर औसत भन्दा कम वर्षा र अधिक तापक्रमको प्रक्षेपण गरेको स्मरण गराउँदै उहाँले पूर्व तयारीमा ढिलाइ भएको स्वीकार गर्नुभयो। नेपालको विद्युत व्यापारमा उल्लेख्य सुधार भए पनि हिउँदका चार महिना नोभेम्बरदेखि अप्रेल अझै पनि आयातमा निर्भर रहनु परेको मन्त्री श्रेष्ठको भनाई छ। एलनिनोको प्रभाव उच्च प्रभाव नेपालको विद्युत आयातमा गर्ने समयमा पर्ने भएकोले यसले थप जोखिम निम्त्याउने उहाँको भनाइ छ। मन्त्रालयले चालेका कामहरूबारे जानकारी दिँदै उहाँले तराई मधेस खडेरी लचिलोपन रणनीति तयार भइसकेको र तराईका 22 जिल्लामा जमीन मुनिको पानीको अनुगमनका लागि काम शुरू भएको बताउनुभयो। साथै पुष महिना अगावै स्यालो ट्यूबवेल वितरण र पोखरी पुनर्भरणका कामहरू सम्पन्न गर्न सम्बन्धित विभागलाई यसअघि नै निर्देशन भएको छ।
0: अहिले बागमती लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ। काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा दिउँसोपछि हल्कादेखि मध्यम वर्षा भइरहेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति हिमाली तथा पहाड़ी थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली पहाड़ी र तराई भागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने भएकोले सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: एकमात्र डीटीएच सेवा
1: डिश होम खुशी को कनेक्शन।
2: दाँत को सामान्य उपचार देखि जटिल दंत उपचार सम्म अब एउटै विश्वासिलो गंतव्य डर्माडेंट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर।
3: डर्माडेंट मा उपलब्ध छ सम्पूर्ण दंत उपचार सेवा, नियमित दाँत जाँच, स्केलिंग तथा पॉलिशिंग, फिलिंग, रूट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्ट देखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। संसदीय सुनवाई समितिमा सेना र सुरक्षासँग जोडिएको गम्भीर प्रकृतिको उजुरी परेको छ। आज सिंहदरबारमा बसेको संसदीय सुनवाई समितिको बैठकले सुरक्षासँग सम्बन्धित उजुरीलाई आवश्यक कार्यवाहीका लागि सचिवालय मार्फत सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको छ। बैठकपछि निर्णय सार्वजनिक गर्दै समितिका सभापति बोध नारायण श्रेष्ठले सेना र सुरक्षासँग जोडिएको गम्भीर प्रकृतिको उजुरी प्राप्त भएको जानकारी दिनुभयो। उजुरीको विषय रक्षा वा गृह कुन मन्त्रालयसँग बढ़ी सम्बन्धित छ भन्ने विषयमा विस्तृत अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढ़ाउन समितिको सचिवालयलाई जिम्मेवारी दिइएको छ। सभापति श्रेष्ठका अनुसार समितिमा प्राप्त उजुरी र त्यसको सुनवाई प्रक्रियाका क्रममा उठेका प्रश्नहरूको बारेमा पनि बैठकमा छलफल भएको थियो। प्रस्तावित व्यक्तिको सुनवाईका क्रममा माग गरिएका सूचना सम्बन्धमा समितिले स्पष्ट पारेको छ। सुनवाई प्रक्रिया प्रत्यक्ष प्रसारण र रेकर्ड हुने भएकाले सम्बन्धित व्यक्तिले रेकर्डबाटै आवश्यक जानकारी लिन सक्ने समितिको निष्कर्ष छ। बैठकमा सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका प्रमुख सचेतक कविन्द्र बुडलाकोटीले संसदीय सुनवाई समितिको आन्तरिक छलफल र क्षेत्राधिकारका विषयमा गम्भीर हुनुपर्ने बताउनु भएको थियो।
4: फोहोर व्यवस्थापनको विषयमा छलफल गर्न आज सिंहदरबारमा भएको कार्यक्रममा सांसद आशिका तामाङ र पालिकाका जनप्रतिनिधिबीच चर्का चर्की भयो। संचार मन्त्री विक्रम तिमल सिन्हाले काठमाडौँ उपत्यकासहित प्रभावित क्षेत्रका जनप्रतिनिधिबीच छलफल आयोजना गर्नुभएको थियो। यो छलफलमा रासोपाकी सांसद तामाङ पनि सहभागी हुनुहुन्थ्यो। बन्चरी डाँडाको विषयलाई लिएर उहाँहरूबीच चर्का चर्की भयो। तामाङले बन्चरी डाँडामा फोहोर लैजान नदिने चेतावनीसहित छलफल छाडेर हिँड्नु भएको थियो।
5: हप्ताको अन्तिम कारोबार दिन शेयर बजार घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 10.67 अंकले घटेर 2618.72 बिन्दुमा झरेको छ। लगातार चार कारोबार दिन घटेर हिजो बढ़ेको नेप्से आज घटेको हो। आज म्युचुअल फण्ड बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 198 कम्पनीको शेयर घटेकोमा 70 बढ़ेको छ। यस्तै 10 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज धौलागिरी लघुवित्त, लक्ष्मी भ्यालु फण्ड 2 र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयर 5% भन्दा धेरैले घटेको छ। समग्रमा बजार घटेको दिन सर्वोत्तम पेन्ट्सको शेयर 15% बढ़ेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4.40 अर्ब करोड़को कारोबार भएकोमा आज 344 कम्पनीका 1,22,000 कित्ता शेयर 4.16 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ।
4: नेपाल दर्पणमा अब केही विदेशका खबर। अमेरिकाको अलास्कामा विमान दुर्घटना भएको छ। निजी कम्पनीसँगको सम्झौतामा संचालित विमान अमेरिकी वायुसेनाको परिसरमा दुर्घटना हुँदा 8 ज्यान गएको सेनालाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ। विमान अलास्का राज्यको दक्षिण पश्चिमी छेउमा रहेको केप नेवेनह्यामको लामो दूरीको राडार क्षेत्रको विमानस्थलमा दुर्घटनाग्रस्त भएको अलास्कन कमाण्डरले विज्ञप्ति मार्फत जनाएको छ। उद्धारकर्ताले दुर्घटनाग्रस्त विमानमा रहेका यात्रु कोही पनि जीवित नरहेको पुष्टि गरेका छन्।
5: विश्व प्रसिद्ध राइड हेलिङ प्लेटफर्म उबरले युरोपमै पहिलो पटक क्रोएसियाको राजधानी जाग्रेबमा आफ्नो रोबो ट्याक्सी अर्थात चालकविहीन ट्याक्सी सेवा शुरूआत गरेको छ। क्रोएसियाली स्वायत्त कम्पनी भनसँगको सहकार्यमा चालकविहीन ट्याक्सी सञ्चालन

0: विकेटका पवन सराफले 41 रन बनाए। नर्दर्न टेरिटोरीका हमिस मार्टिनले 3 विकेट लिए। प्रतियोगितामा नेपालले भोलि बंगलादेशको हाई पर्फर्मेन्ससँग खेल्नेछ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: राष्ट्रपाको सचिवालय विस्तार, संगठन विभाग प्रमुखमा न्यौपाने, पार्टी प्रवक्ताको जिम्मेवारी खरेललाई, निजी भ्रमणका लागि प्रधानमन्त्री शाह पोखरामा, भोलि मुस्ताङ जाने,
0: नेपाल राष्ट्र बैंकको गवर्नर र संचालकको योग्यता सम्बन्धी प्रावधान परिमार्जन गरिँदै सफ्टवेयर विकास तथा संचालन केन्द्र स्थापना गर्न 6 सदस्यीय समिति गठन,
1: कार्यालय प्रयोजनमा स्वदेशी वस्तु तथा उत्पादनलाई प्राथमिकता दिन सरकारको निर्देशन, डीडीसीले पहिलो चरणमा झण्डै 5.5 लाख रूपियाँ बराबरको घिउ दुबई पठायो,
0: अमेरिकाको अलास्कामा विमान दुर्घटना, 8 जनाको ज्यान गयो,
1: र टप इन्ड टी20 श्रृंखलामा नेपाल ए नर्दर्न टेरिटोरीसँग पराजित।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: Arga Kati Ofisi Siment. Deş ku siment.
1: अपाङ्गता भएका महिलाका अधिकारका कुरा
2: मानव अधिकारको महासन्धिमा यो आर्थिक सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ
3: सफलता अनि संघर्षका कथा
4: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे
1: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
5: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं
6: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं
5: पछिका लागि भनेर औषधि बचाएर नराखौं
6: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं
5: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ
6: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं
5: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं
7: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
8: कति धेरै भिड हो मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो ल मलाई कसले छुँदैछ यताउता आँखा भनी देख्दिन कसलाई आरोप लगाउनु र अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ लौ न सहयोग गर्नुहोस्
9: ओए बहिनीलाई के गरेको हो त मान्छे नै रहेनछस्
1: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिऊ अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ
10: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन

0: महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
1: ए दाई, ए दाई, पक्नुस् त, पक्नुस्। के गर्नु भएको?
2: देख्नु भएन, औषधि हालेको।
1: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
2: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
2: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सौजी क्युआर भए
5: ए बगनुस् त, मेसेज आएको छैन।

0: सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं। यथासम्भव ग्यास सिलिण्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं। ग्यास सिलिण्डर, रेगुलेटर र पाइप समय समयमा जाँच गरौं। कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं। ग्यास सिलिण्डर लिँदा सिल भए नभएको तथा सिलिण्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं। होल कम भएको, धेरै गनाउने, लिक भएको वा शंकास्पद सिलिण्डर घरमा नल्याऊ। ग्यास गुनाएको बेला बिजुलीको स्विच, सलाई, लाइटरको प्रयोग नगरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
1: हो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
1: ल, बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल, यो सुन्नुहोस्।
4: घर, अफिस वा होटेल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौँ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सिएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर, अफिस, होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: दिनु तमाकु बढिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: सधै हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाम न
2: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
1: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही
3: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ
5: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोकिए जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मृगी लागेमा उदास भइरहने जिउमा फूर्ति नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्याउने पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-3111 र 98-026-21-354
6: ए दिल कुमारी आज त काम गर्ने जागरै छैन
7: हो भाई आज मलाई पनि काम गर्ने जागरै छैन
8: ओ दिल कुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
7: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौं
9: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
10: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट
11: हाम्रा सेवाहरू
10: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने
11: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने
10: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने
11: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
10: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही
12: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि
1: सम्पर्क 98-570-24-344 98-570-35-227 र 98-570-73-220
8: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली
13: हाम्रा सेवाहरू
8: जनरल फिजिसियन
13: स्त्री तथा प्रसुति
8: बाल रोग
13: छाला तथा यौन रोग
8: हार जोड्ने नसा तथा बाथ रोग
13: टाउको तथा मनोरोग
8: नाक कान घाँटी
13: जनरल सर्जरी
8: भिडियो एक्सरे
13: डिजिटल एक्सरे
8: ईसीजी
13: डेन्टल तथा प्याथोलोजी
8: फिजियोथेरापी
13: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्
14: किशोर किशोरी युवाहरू र 15-49 वर्षसम्म समूहको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपर्टी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
15: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
16: रीता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही
17: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832 मोबाइल
18: 98-571-835।
19: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
20: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सासुरको मेसो खोज्दैछौ क्या
19: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
21: लौ ढुङ्गो खोज्दा देउतै मिले झैं भयो के गर्नुपर्छ भन्दिउँ त नानी।
19: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त।
22: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
23: सबै मिलाइ खुवाऊ।
22: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ। बच्चा चलाक निरोगी बनाऊ। हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
24: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पुसिलो खाना खुवाऊ।
25: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि।
26: आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
27: ओहो कति राम्रो कुकुर कहाँबाट ल्याउनु भएको?
28: कहाँबाट ल्याउनु दाजु? मामा घरबाट ल्याएको।
27: ए हो र अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
28: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
27: हो त अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
29: हजुर घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोध ल्याउन सक्ने दुर्घटना कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधिक गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
30: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
31: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
32: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 तालिका पालना गरौ।
31: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
32: आमाको दुध अमृत समान हुन्छ त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दुध मात्र खिलाऊ।
31: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पुरा गराऊ।
32: 6 महिनापछि आमाको दुध सँगै थप आहार पनि खुवाऊ।
31: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
32: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
31: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
30: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364660।
1: व्यावसायिक कृषिले बनाउँछ सुखी। निर्यातमुखी कृषि प्रणालीमा सुधार गरी व्यावसायिक कृषिको प्रारम्भ गरौं। खेती योग्य जमिन बाँझो नराखौं। लाखौं खर्च गरेर विदेशिनुको सट्टा स्वदेशमै व्यावसायिक कृषि र पशुपालन गरौं। व्यावसायिक कृषि उत्पादन मार्फत आर्थिक उपार्जन गरौं। मान रोपौं, मुरी फलाउं, खेती योग्य जमिन बाँझो नछाडौं, पसिना बगाउं, समुन्नत बनाऊ, आफू र देशलाई प्रनिर्भरताबाट बचाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
2: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
3: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
2: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
3: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
2: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
3: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
2: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
3: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
2: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
4: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मणिग्राम, रूपन्देही।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
7: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: ए, के भयो? के को हल्ला खल्ला हो यो?
10: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
11: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
9: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
11: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
10: हो त है, हामीले त ध्यानै नदिएको।
11: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
12: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
13: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
14: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
13: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
13: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
13: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
14: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
15: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
14: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
15: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
14: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
15: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
14: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
16: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
17: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त।
18: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
17: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
18: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
17: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
18: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
17: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं।
16: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
2: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
19: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
2: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
19: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
20: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ।
21: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
22: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
22: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
23: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
24: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 9842128 र 9847024870।
25: उत्सवको पर्व
26: एसआर किप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर,
25: इपिएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर,
26: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
25: फोन नम्बर 071542669 549669।
27: यति बेला साँझको

नमस्कार। रेडियो लुम्बिनीबाट साँझ 7 बजेको हाल खबरमा दिवाकर पन्थीको स्वागत छ। यो हाल खबर एफएम 96.8 मेगाहर्ज, अनलाइन www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूमा मुख्य खबर शीर्षक। लुम्बिनी प्रदेशमा यो वर्षको मनसुनजन्य विपदबाट हालसम्म 85 जनाको मृत्यु, पहिरोमा परेर रोल्पामा मात्रै 20 जनाको निधन। डीडीसीद्वारा मध्यपूर्वका देशहरूमा घिउ निर्यात शुरू, जापानदेखि तिब्बतसम्म निर्यात गर्ने लक्ष्य। रासोपामा 6 वटा विभागमा प्रमुख नियुक्त, 11 जना सचिवालय सदस्य र 9 जना केन्द्रीय सदस्यमा मनोनित। नेपाली कांग्रेसको किचलो बढ्दै, महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै देउबार खड्का सर्वोच्च अदालतमा। निशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न पालिकाहरूलाई परिपत्र, सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्न समिति गठन। पुस्तामा निर्माण भएको शीत भण्डार सञ्चालन नहुँदा किसानहरू मर्कामा, सुनबलको शीत भण्डारमा विद्युत महसुलको समस्या। बुटवलमा जुवा खेल्ने र खेलाउने 11 जना पक्राउ, शनिबार र आइतबार राममणि क्याम्पसले मणिग्राममा अन्तर्राष्ट्रिय सम्मेलन गर्दै। कुंवरवर्ती बोर्डिङ स्कूलमा कुंवरवर्ती गट ट्यालेन्ट 2083 आयोजना र एसियन गेम्स शुरू हुन 1 महिना बाँकी।

0: मिठास गर्नु वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: अब खबर विस्तारमा। लुम्बिनी प्रदेशमा जेठ 18 गतेदेखि भदौ 3 गतेसम्म भएका मानसूनजन्य विपदका 91 घटनामा 85 जनाको मृत्यु हुनका साथै 13 जना घाइते भएका छन्। 2 जना बेपत्ता भएको सरकारी अधिकारीहरूले जनाएका छन्। आज बसेको प्रदेश विपद व्यवस्थापन परिषदको बैठकमा प्रस्तुत विवरण अनुसार यो अवधिमा पानीमा डुबेर मात्र 58 जनाको मृत्यु भएको छ। यस्तै बाढ़ीमा परेर 4, चट्याङमा परेर 3, पहिरोमा परेर 20 जनाको मृत्यु भएको छ। रोल्पामा मात्रै यस वर्षको मनसूनजन्य विपदका घटनाबाट 20 जनाको मृत्यु भएको हो। परिषदको बैठकले नवलपरासीको सुस्ता 5 स्थित नारायणी नदीपारीको सुस्ता क्षेत्रमा नदी कटान तथा बाढ़ीको जोखिम न्यूनीकरणका लागि 25 लाख रूपियाँ निकासा गर्ने निर्णय गरेको छ। त्यस्तै रोल्पाको थबाङ 5 स्थित उवाखोला सड़क पुलको मर्मत तथा संरक्षणका लागि 50 लाख रूपियाँ निकासा गर्ने निर्णय भएको आन्तरिक मामिला मन्त्रालयका सचिव भरतमणि पाण्डेले जानकारी दिनुभयो। परिषदले नेपालगंज विमानस्थल परिसरमा रहेको मानवीय सहायता तथा प्रदेश आपतकालीन कार्य संचालन केन्द्रको गोदाममा मौजात राहत सामग्री रोल्पामा पठाउने निर्णय समेत गरेको छ। बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले रोल्पामा मनसूनजन्य विपदबाट प्रभावित परिवारलाई सरकारले उपलब्ध गराउनुपर्ने राहतमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। विपदबाट ठूलो जनधनको क्षति भएकाले प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने, क्षतिग्रस्त सड़क तथा पूर्वाधार मरमत गर्ने विषयमा सरकारले महत्वपूर्ण निर्णय गरेको उहाँको भनाई छ।

र चन्द्रसूर्य इन्टरनेशनल प्राइवेट लिमिटेडसँग व्यावसायिक सम्झौता गरेको छ। डीडीसीका महाप्रबन्धक डाक्टर शरण पाण्डेका अनुसार मध्यपूर्वका सबै देशमा डीडीसीको घिउ निर्यात गर्ने गरी सम्झौता भएको छ। वार्षिक 50,000 किलो अर्थात 50 टन निर्यातका लागि सम्झौता भइसकेको बताउँदै उहाँले हाल घिउ उत्पादन कम भएका कारण पहिलो वर्ष 50 टन निर्यातका लागि मात्रै सम्झौता गरिएको र आगामी दिनमा उत्पादन बढ़ाएपछि विदेश निर्यात हुने परिमाण पनि वृद्धि गरिने बताउनुभयो। डीडीसीले मध्यपूर्वसँगै अन्य देशहरूमा पनि बजार विस्तारको काम तीव्र पारेको बताएको छ। महाप्रबन्धक पाण्डेका अनुसार केही समयपछि नै जापान र दक्षिण कोरिया लगायत देशमा समेत घिउ निर्यात हुनेछ। आउँदो कार्तिकदेखि डीडीसीको उत्पादन जापान, दक्षिण कोरिया र चीनको तिब्बतसम्म पुग्ने संस्थानका पदाधिकारीहरूले जनाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका केन्द्रीय समिति रासपाको केन्द्रीय समिति बैठकले 6 वटा विभागमा प्रमुख नियुक्त गरेको छ। आज बसेको केन्द्रीय समितिले पूर्वाधार विभागमा निशा डाँगी, अन्तर्राष्ट्रिय तथा कूटनीति विभागमा शिशिर खनाल, अर्थ विभागमा लिमा अधिकारी, संगठन विभागमा प्रमोद नेउपाने, सार्वजनिक सेवा तथा जनगुनासो विभागमा विजय जयरू र जनस्वास्थ्य विभागमा तोसीमा कार्कीलाई प्रमुख मनोनित गरेको हो। नेताहरूका अनुसार बैठकले 11 जनालाई सचिवालय सदस्य मनोनित गरेको छ। शिशिर खनाल, गणेश पराजुली, विराज भक्त श्रेष्ठ, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी, दीपक राज बोहरा, समीक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राणा, मगर मनिष झा र पुरूषोत्तम यादवलाई सचिवालय सदस्यमा मनोनित गरिएको हो। त्यस्तै केन्द्रीय सदस्यमा 9 जना मनोनित भएका छन्। केन्द्रीय सदस्यमा भूपदेव शाह, सुनिल लम्साल, सुदन गुरूङ, प्रतिभा रावल, पुरूषोत्तम यादव, वस्तुमाया तामाङ, मनोहर प्रधान, सुरेन्द्र चौधरी, डाक्टर भानुभक्त राई केन्द्रीय सदस्य मनोनित हुनुभएको हो। बैठकले सहमहामन्त्रीमा पुरूषोत्तम यादव, प्रवक्तामा जगदीश खरेल, सहप्रवक्तामा नमिता यादव र सुरेन्द्र चौधरी तथा कोषाध्यक्षमा मनोहर प्रधानलाई मनोनित गरेको छ। त्यस्तै सहकोषाध्यक्षमा वसुमाया तामाङ मनोनित भएको नेताहरूले बताएका छन्। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहले 15 महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ। पूर्व सभापति देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको तर्फबाट छुट्टा छुट्टै रिट सर्वोच्च पुगिसकेको नेता मीन विश्वकर्माले बताउनुभयो। दुवै नेताहरूको तर्फबाट कानून व्यवसायले सर्वोच्च पुगेर रिट दर्ता गर्नुभएको हो। उहाँहरूले असोजमा महाधिवेशन गर्ने गरी पार्टीले अघि बढ़ाएको कार्यतालिका रोक्न माग गर्नुभएको छ। आधिकारिकता विवादमा पुनः सुनवाई गर्न सर्वोच्चले निष्ठा समेत दिइसकेको अवस्थामा त्यसको टुंगो नलाग्दासम्म महाधिवेशन सम्बन्धी काम अघि बढ़ाउन नमिल्ने देउवा पक्षको तर्क छ। असोज 16 देखि 19 महाधिवेशन गर्ने गरी कांग्रेसले कार्यतालिका सार्वजनिक गरेको छ, तर इतर पक्षको भेलाले गगन थापालाई सभापति अस्वीकार गर्दै देउवाकै नेतृत्वमा महाधिवेशन गर्ने निर्णय गरेको थियो। आधारभूत स्वास्थ्य सेवा अन्तर्गत पालिका मातहतका स्वास्थ्य संस्थामा निशुल्क वितरण हुने औषधि तथा औषधिजन्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सबै पालिकालाई परिपत्र गरेको छ। मन्त्रालयले पालिकामा आधारभूत स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक औषधि तथा औषधिजन्य सामग्रीको सूचीसहित त्यसको व्यवस्थापन गर्न भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै पालिकालाई पठाएको हो। पत्रसँगै आधारभूत स्वास्थ्य सेवाका लागि आवश्यक औषधि तथा औषधिजन्य सामग्रीको विस्तृत सूची समेत संलग्न छ। सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्न 6 सदस्यीय समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले कार्यालयका शासकीय मामिला हेर्ने सहसचिवको समय जकत्तमा समिति गठन भएको जानकारी दिनुभयो। पछिल्लो मन्त्री परिषदको बैठकले सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश 2083 स्वीकृत गरेको थियो। समितिले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्नका लागि काम गर्ने प्रवक्ता अर्यालले बताउनुभयो। यो केन्द्रमा 1 जना कार्यकारी निर्देशक सहित 30 जना कर्मचारीको व्यवस्था गर्ने गरी तयारी भइरहेको छ। सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले सरकारी सेवामा डिजिटल प्रणाली विस्तार, विद्युतीय शासन तथा प्रविधि मैत्री सेवा प्रवाहलाई व्यवस्थापन गर्नेछ। बुटवल प्रहरीले 1,32,000 नगद सहित जुवा खेलिरहेका 9 जनालाई पुछ। इलाका प्रहरी कार्यालय बुटवलले घर भाडामा लिएर जुवा घर सञ्चालन गर्दै आएका 2 जनालाई समेत पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय बुटवल का प्रमुख प्रहरी नायब उपरीक्षक निशांत श्रीवास्तव का अनुसार पकड़ाउ पर्ने में जुआघर संचालन करते आया 53 वर्षीय शिवानी साई और उनका श्रीमान देव कुमार साई रहेका छन्। साई दंपति बुटवल उपमहानगर पालिका वडा नंबर 3 गोलपाक में एउटा घर भाड़ा में लिएर जुआघर संचालन करते आया सूचना पाए पछि गएको प्रहरीले नगद सहित उनीहरूलाई पक्राउ गरेको हो। साई दंपतिले जापानमा बस्ने व्यक्तिको घर पूरै भाडामा लिएर जुवा सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ। अन्य पक्राउ पर्नेहरू बुटवल र पाल्पाका विभिन्न स्थानका पेशेवर जुवाली रहेको प्रहरीले जनाएको छ। प्रहरीले जुवा खेल्ने व्यक्तिहरूको भने नाम सार्वजनिक गरेको छैन। प्रहरी नायब उपरीक्षक श्रीवास्तवले बरामद गरिएको नगद जफत गरी पक्राउ परेकाहरूलाई जुवा ऐन अन्तर्गत कार्यवाही प्रक्रिया अगाडि बढाइने जानकारी दिनुभयो। पश्चिम नवलपरासीमा कृषकलाई कृषि उपजको उचित मूल्य दिलाउने र भण्डारण सुविधा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएका शीत भण्डार कोल्ड स्टोर प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा किसान मर्कामा परेका छन्। सुस्तामा निर्माण भएको लामो समय बितिसक्दा पनि शीत भण्डार सञ्चालनमा आउन सकेको छैन भने सुनवल नगरपालिकाको शीत भण्डार विद्युत महसुलको समस्याका कारण पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन। सुस्तामा प्रदेशको 80% र गाउँपालिकाको 20% लगानीमा 5 करोड़ लागतमा 1000 मेट्रिक टन क्षमताको शीत भण्डार निर्माण गरिएको हो। आर्थिक वर्ष 2080-81 निर्माण सम्पन्न भएको उक्त शीत भण्डार हालसम्म सञ्चालनमा आउन सकेको छैन। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भूषालका अनुसार शीत भण्डार सञ्चालनका लागि गाउँपालिकाले टेन्डर आह्वान गरे पनि कुनै आवेदन परेन। सञ्चालनकर्ता नपाउँदा करोड़ौंको सरकारी लगालीमा बनेको संरचना प्रयोगविहीन बनेको छ। त्यस्तै सुनवलमा रहेको 3000 मेट्रिक टन क्षमताको शीत भण्डार 2080 सालदेखि सञ्चालनमा छ। 21 करोड़ लागतमा निर्माण गरिएको उक्त शीत भण्डार वार्षिक रूपमा औसत 50% क्षमतामा मात्र सञ्चालन भइरहेको छ। जिल्ला सहकारी संघको व्यवस्थापनमा सञ्चालित शीत भण्डार घाटामा नरहे पनि विद्युत महसुलको उच्च लागतका कारण पूर्ण क्षमतामा सञ्चालन गर्न कठिन भइरहेको छ। संघका अध्यक्ष विष्णु प्रसाद पौडेलका अनुसार निजी क्षेत्रका शीत भण्डार र दुग्ध किसान केन्द्रहरूले विद्युत महसुलमा 50% छूट पाउँदै आएका छन्। तर सरकारी तथा सहकारी क्षेत्रको संयुक्त लगानीमा सञ्चालित सुनवल शीत भण्डारले भने 100% महसुल तिर्नु परेकाले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न कठिन भएको छ। राममणी बहुमुखी क्याम्पसको अनुसन्धान व्यवस्थापन समितिको आयोजनामा भोलि र पर्सि 2 दिने अन्तर्राष्ट्रिय सम्मेलन सञ्चालन हुँदैछ। उत्कृष्टताको खोजीमा सामाजिक विज्ञानका उदीयमान दृष्टिकोण तथा शैक्षिक अवसरहरू विषयवस्तुमा आयोजना हुने सम्मेलनमा नेपाल सहित भारत फिलिपिन्स र मलेसियाका विश्वविद्यालय तथा शैक्षिक क्षेत्रका विज्ञहरूको सहभागिता रहने आयोजकले जनाएका छन्। सम्मेलनको उद्घाटन सत्रमा त्रिभुवन विश्वविद्यालयका कार्यवाहक रजिस्ट्रार प्राध्यापक डाक्टर महानन्द चालिसे मुख्य वक्ताका रूपमा सहभागी हुने कार्यक्रम छ। भारतको दीनदयाल उपाध्याय गोरखपुर विश्वविद्यालयका समाजशास्त्र विभागका प्रमुख प्राध्यापक डाक्टर अनुराग द्विवेदी, फिलिपिन्सको अब्रा स्टेट इन्स्टिच्युट अफ साइन्सेज एण्ड टेक्नोलोजीका प्राध्यापक डाक्टर एलेक्सिस ए एनरिक्वेज मुख्य वक्ताका रूपमा सहभागी हुनुहुनेछ। सम्मेलनका क्रममा व्यवस्थापन विषय क्षेत्र, सामाजिक विज्ञान र शिक्षा शास्त्रका समसामयिक विषयमा मुख्य वक्ताका प्रस्तुति, प्यानल छलफल तथा सरकारवालासँगको छलफल सञ्चालन गरिनेछ। सम्मेलनले व्यवस्थापन विषय क्षेत्र, सामाजिक विज्ञान, शिक्षा शास्त्र र उच्च शिक्षाका क्षेत्रमा भइरहेका अनुसन्धान, नयाँ शैक्षिक दृष्टिकोण र उत्कृष्टताका लागि आवश्यक अवसर तथा सम्भावनाबारे अन्तर्राष्ट्रिय स्तरमा ज्ञान, अनुभव र विचार आदान प्रदान गर्ने महत्वपूर्ण मञ्च प्रदान गर्ने अपेक्षा गरिएको कार्यक्रम संयोजक डाक्टर अशोक भण्डारीले जानकारी दिनुभयो। कुँवरवर्ती बोर्डिङ स्कूलद्वारा आयोजित कुँवरवर्ती गट ट्यालेन्ट 2083 अन्तर्गतको सेमीफाइनल आज सम्पन्न भएको छ। कक्षा 4 देखि 9 सम्मका विद्यार्थी सहभागी रहेको कार्यक्रमबाट 15 जना प्रतिस्पर्धी विद्यार्थीले फाइनल यात्रा तय गरेका छन्। विद्यार्थीको सृजनात्मक क्षमता, कला र प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका प्राचार्य दीपक खनालले बताउनुभयो। प्रतियोगितामा सहभागी विद्यार्थीहरूले गायन, नृत्य लगायतका सृजनात्मक प्रस्तुति प्रदर्शन गरेका थिए। प्रतियोगिता अन्तर्गत फाइनल प्रतिस्पर्धा आगामी शुक्रबार हुने विद्यालयले जनाएको छ। विद्यालयका अध्यक्ष लक्ष्मण खनाल, प्राचार्य दीपक खनाल, हिलवर्ड स्कूल कपिलवस्तुका प्रबन्ध निर्देशक बुद्धिराम पौडेल लगायतले निर्णायकको भूमिका निर्वाह गर्नुभएको कार्यक्रममा सुन्दर गुरूङ लगायतको सहभागिता रहेको अतिरिक्त क्रियाकलाप प्रमुख युवराज रिमालले जानकारी दिनुभयो।
र एसियाकै सबैभन्दा ठूलो खेलकुद मेला 20 एसियन गेम्स शुरू हुन अब एक महिना मात्र बाँकी छ। ओलम्पिया र आईसी नागोया एसियन गेम्स आयोजक समितिले आउँदो सेप्टेम्बर 19 देखि अक्टोबर 4 अर्थात असोज 3 गते देखि असोज 18 गते सम्म हुने एसियाको सबैभन्दा ठूलो बहुखेलकुद प्रतियोगिता 20 एसियन गेम्स शुरू हुन अब एक महिना मात्र बाँकी रहेको अवसरमा उत्सव मनाएका छन्। 16 दिनसम्म चल्ने यस खेलकुद प्रतियोगिता मा एसियाका 45 देशका 11,000 भन्दा बढ़ी खेलाड़ी र 6,000 पदाधिकारी सहभागी हुने ओलम्पिक काउन्सिल अफ एसिया ओसीएले जनाएको छ। एसियन्स गेम्समा नेपालबाट 22 खेलमा 136 खेलाड़ीहरू सहभागी हुँदैछन्। यसले एसियाली खेलकुदको इतिहासमा एउटा ऐतिहासिक उत्सवको रूप लिने अपेक्षा गरिएको ओसीएले जनाएको छ। जापानले एसियन गेम्स आयोजना गर्न लागेको यो तेस्रो पटक हो। यसअघि जापानले दुई पटक टोकियो 1958 र हिरोसीमा 1994 एसियन गेम्स सफलतापूर्वक आयोजना गरेको थियो। विश्वभरका करोड़ौं दर्शकले प्रत्यक्ष तथा विभिन्न माध्यमबाट प्रतियोगिताको प्रसारण हेर्ने अपेक्षा गरिएको छ। यही खबर सँगै हामी हाल खबरको अन्त्यमा छ। हाल खबर सक्नु अघि मुख्य खबर शीर्षक। लुम्बिनी प्रदेशमा यो वर्षको मनसुनजन्य विपदबाट हालसम्म 85 जनाको मृत्यु। पहिरोमा परेर रोल्पामा मात्रै 20 जनाको निधन। डीडीसीद्वारा मध्यपूर्वका देशहरूमा घिउ निर्यात शुरू। जापानदेखि तिब्बतसम्म निर्यात गर्ने लक्ष्य। रासपामा 6 विभागमा प्रमुखहरू नियुक्त। 11 सचिवालय सदस्य र 9 केन्द्रीय सदस्यमा मनोनित। नेपाली कांग्रेसको किचलो बढ्दै महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै देउवा र खड्का सर्वोच्च अदालतमा। निशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न पालिकालाई परिपत्र। सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्न समिति गठन। सुस्तामा निर्माण भएको शीत भण्डार सञ्चालन नहुँदा किसानहरू मर्कामा। सुनवलको शीत भण्डारमा विद्युत महसुलको समस्या। बुटवलमा जुवा खेल्ने र खेलाउने 11 पक्राउ। शनिबार र आइतबार राममणी क्याम्पसले मणिग्राममा अन्तर्राष्ट्रिय सम्मेलन गर्दै। कुँवरवर्ती बोलिङ स्कूलमा कुँवरवर्ती गड प्यारेन्ट 2083 आयोजना र एसियन गेम्स शुरू हुन एक महिना बाँकी। साँझ 7 हाल खबर सकियो। शान्ति समृद्धि र रूपान्तरणका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: के भयो के को हल्ला खल्ला भयो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
2: के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
0: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
1: हो त हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
4: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
5: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं
4: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं
5: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ
4: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
5: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन
4: सजग रहौं आफ्ना अग्रजको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं
7: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं
6: पछिका लागि भनेर औषधि बचाएर नराखौं
7: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं
6: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ
7: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले
6: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौ
8: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
9: ओहो भाइ कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त
10: हो दाई कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु
9: खै के औषधि रहेछ ला यो त प्रतिजैविक औषधि यानि एन्टिबायोटिक्स पो रहेछ रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त
11: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ
10: ठिक भन्नुभयो दाई मेरा आँखा खोलिदिनु भयो अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन
11: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं
10: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं
8: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
12: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ दृष्टिविहीन छ जागिर कसले देला र लौ है बाबु बहिनीलाई पाल्ने जिम्मा तिम्रो
13: ल आमा पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा
12: दुःख गरेर पढायौ लेखायौ बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि फेरि छोरी हो जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन
13: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन् अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन् समाजलाई पनि योगदान दिन सक्छिन्
14: हो जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन् यसका लागि उपयुक्त वातावरण दिउँ
15: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश
16: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
17: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
16: आकर्षक डिजाइन का भने जस्ता सोचे जस्ता गहनाहरूको एकमात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
13: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
17: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का सुन चाँदी का रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायन का गहना निर्माण गरिन्छ। ए सुन्नुस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
18: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 9842812882 र 9847024870।
19: किन झोक्राउनु भन्छ काका?
20: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
19: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुहोस् बुद्ध फाइबरमा।
20: ए बुद्ध फाइबर, कामछोली पनि त्यही भन्थ्यो।
21: आधुनिक प्रविधिबाट तयार गरिएका न पसाङ्गिने न फुट्ने रङ गर्न नपर्ने फाइबर का ढोका पल्ला फाइबर जस्ता पाता पार्किंग सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशन का सामग्री लगायतका सम्पूर्ण फाइबर का सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 9857021757 र 9742796228।
22: ए बुढा हेर्नुहोस् त, आज पनि रेखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछ।
23: ए धन्त धन्त।
24: होइन, के भयो बाबु?
25: अंकल अंकल, बाबाले मम्मीलाई पिट्नुभयो।
24: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
26: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
27: सौजी क्युआर भयो है?
28: ए बगनुस् त, मेसेज आएको छैन।
29: घरी एसएमएस आएन।

0: हो घर पनि कति राम्रो बनेछ, ठिकै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नैदेखि भनिन्छु नि हजुरलाई।
3: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न।
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टू ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज बैंडिंग, कोल्ड प्रेस र सिस्टमैटिक पेन्टर बूथ लगायत संपूर्ण सुविधा, ड्यूरेबल, स्टाइलिश र इंटरनेशनल स्टैंडर्ड को फिनिशिंग, जिससे तपाईको घर को इंटीरियर लाई टिकाऊ र सुंदर बनाउँछ। थप जानकारी का लागि ग्लोबल इंटीरियर लाई संपर्क गर्नुहोस्।
3: विश्वास र टिकाऊ हुने
5: सम्पूर्ण सुनेर पनि मलाई एकदमै यो एल्कोई चाहिँ साच्चै नै एउटा चेन्ज मेकर खालको।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। वैदेशिक व्यापारमा पहिलो महिनामै उछाल, आयात निर्यात दुवै बढ़्यो। डीडीसीको घिउ समेत विदेश निर्यात शुरू। स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सबै सरकारी कार्यालयलाई पत्राचार।
1: स्वदेशमा कसरी लगानी गरेको छ, स्वदेशमा उत्पादन भएको छ, स्वदेशको हस्तकलाको सामग्रीहरू चाहिँ बनेका छन्। हस्तकलामा पनि विशेष गरी अलिकति पिछडिएको वर्ग, महिला, दलित, अपाङ्ग, त्यो निकायबाट, त्यो क्षेत्रबाट जुन उत्पादन भएको छ त्यसलाई चाहिँ हामीले प्राथमिकता दिनु भन्नु।
0: बागमती प्रदेशका मुख्यमन्त्रीले पर्सी विश्वासको मत लिने, राष्ट्रिय सभाको बैठक चार दिनका लागि स्थगित। समसामयिक विषयमा सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण। कांग्रेसको महाधिवेशन रोक्ने देउवा र खड्काको रिट सर्वोच्चमा आज दर्ता भएन।
2: अनि त्यसलाई हामीले अध्ययनकै क्रममा थियौं, रिट स्क्रुटिनीहरू पनि रहेछ, केही सच्याउन पर्ने देखियो, त्यही कारणले हामीले फिर्ता लान्छौं भन्ने हिसाबबाट फिर्ता लिएर जानुभएको अवस्था छ अहिले।
0: हेलो सरकारमा एक सातामा 5,500 भन्दा धेरै गुनासो दर्ता। मतदाता नामावली अध्यावधि गर्न निर्वाचन आयोगको अनुरोध। बैठकका बैंकका सीईओलाई गवर्नर बन्ने बाटो खुला। राष्ट्र बैंक ऐन संशोधनको तयारी।
3: मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह वा सो स्वर्गको उपाधि हासिल गरी नेपाल सरकारको विशिष्ट श्रेणी बैंकको कार्यकारी निर्देशक, यो भनेको नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक भनेको।
0: र टप एन टी ट्वेन्टी श्रृंखलाको पहिलो खेलमा नेपाल एन्टी स्ट्राइकसँग पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सरकारी लगानीका संस्थानहरूमा वर्षौंदेखि देखिँदै आएको कमजोर व्यवस्थापन, राजनीतिक हस्तक्षेप र पारदर्शिताको अभावले कार्यक्षमतामा सुधार आउन सकेको छैन। घाटामा सञ्चालन, अनावश्यक खर्च र उत्तरदायित्वविहीनता सामान्य जस्तै बनेका छन्। सुधारका लागि स्पष्ट नीतिगत मार्गदर्शन, सही नेतृत्वको चयन, निगरानी र पारदर्शी लेखा परीक्षण अनिवार्य छ भने राजनीतिक प्रभावबाट अलग राखेर कार्य सम्पादनमा आधारित मूल्यांकन प्रणाली लागू गर्न ढिला गर्नु हुँदैन। अब खबर सन्तोषी रावलबाट।
5: चालू आर्थिक वर्ष 2083-84 को पहिलो महीना साउनमै नेपालको वैदेशिक व्यापारमा 35.44% बढ़ेर 2,26,14 करोड़ रूपियाँ पुगेको छ। भन्सार विभागका अनुसार साउनमा 1,87,44 करोड़ रूपियाँको वस्तु आयात भएको छ। यो गत वर्षको सोही महीनाको तुलनामा 31.04% बढ़ी हो। त्यस्तै निर्यात 61.72% बढ़ेर 38,70 करोड़ रूपियाँ पुगेको छ। आयात बढ़ेसँगै व्यापार घाटा पनि बढ़ेर 1,48,73 करोड़ रूपियाँ पुगेको छ। विभागका अनुसार साउनमा सबैभन्दा धेरै कच्चा सोयाबीन तेल 18,40 करोड़ रूपियाँको आयात भएको छ। डिजेल 13,85 करोड़ र खाना पकाउने ग्यास 8,46 करोड़ रूपियाँको आयात भएको छ। निर्याततर्फ पनि सोयाबीन तेल नै अगाडि छ। साउनमा 17,09 करोड़ रूपियाँको सोयाबीन तेल निर्यात भएको विभागले जनाएको छ। साउनमै आयात र निर्यात दुवै तीव्र रूपमा बढ़दा नेपालको वैदेशिक व्यापारले आर्थिक वर्षको शुरूआतमै ठूलो आकार लिएको छ। यसैबीच सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीले आफ्नो उत्पादन डीडीसी घिउ मध्यपूर्वका देशहरूमा निर्यात गर्न शुरू गरेको छ। शुक्रबार नेपाल एयरलाइन्सको उडान मार्फत पहिलो चरणमा 500 किलो घिउ दुवै पठाएर निर्यातको औपचारिक शुरूआत गरिएको हो। डीडीसीले घिउ निर्यातका लागि निजी क्षेत्रको कम्पनी रातो र चन्द्र सूर्य इन्टरनेशनल प्राइभेट लिमिटेडसँग व्यावसायिक सम्झौता गरेको छ। डीडीसीका महाप्रबन्धक डाक्टर शरण पाण्डेका अनुसार मध्यपूर्वका सबै देशमा डीडीसीको घिउ निर्यात गर्ने गरी सम्झौता भएको जानकारी दिनुभएको छ। आजदेखि दुवैका लागि 500 किलो घिउ पठाएर यसको शुरूआत गरेको महाप्रबन्धक पाण्डेले सीआईएनलाई जानकारी दिनुभयो।
6: हामीले जब पछिल्लो समय किसान दुर्गिया संस्थानले किसान भुटानीकरण नटिरहेको अवस्था र हामीसँग घिउको र बटरको मौजात भएसँगै हामीले त्यसलाई बिक्री गर्नको लागि आन्तरिक बजार र विश्व बजार पनि हामीले सर्च गर्यौँ र हामीले विश्व बजार सर्च गर्दै जाँदाखेरि निर्यातकर्तासँग हाम्रो एउटा सम्झौता भयो, खास गरी खाडी मुलुकमा 50 मेट्रिक टन घिउ वार्षिक रूपमा निर्यात गर्ने गरी सम्झौता भयो र त्यही निर्यात गर्ने सम्झौता भए स्वरूप आज पहिलो पटक 500 केजी नेपाल एयरलाइन्सबाट चाहिँ खाडी मुलुक दुबईमा हाम्रो घिउहरू निर्यात हुने हाम्रो त्यो बिन्दुमा हामी पुग्यौँ।
5: वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ पनि नेपाल राष्ट्र बैंकको गवर्नर बन्न सक्ने भएका छन्। संघीय संसदको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा आजको बैठकले वाणिज्य बैंकका सीईओलाई गवर्नर बन्ने बाटो खुला गरेको हो। सरकारले संसदमा दर्ता गरेको नेपाल राष्ट्र बैंक ऐनको विधेयक पछिल्लो समय अर्थ समितिमा छलफलमा छ। सरकारले प्रस्ताव गरेको विधेयकमा वाणिज्य बैंकका सीईओ राष्ट्र बैंकको गवर्नर हुन सक्ने व्यवस्था हटाउने प्रस्ताव गरेको थियो। हालको नेपाल राष्ट्र बैंक ऐन 2058 अनुसार पनि वाणिज्य बैंकको सीईओ भएको व्यक्ति गवर्नर हुन सक्ने व्यवस्था गरेको छ। गवर्नरको योग्यता सम्बन्धी छलफल भएकोमा वाणिज्य बैंकका सीईओ र अन्तर्राष्ट्रिय विज्ञ संस्थानमा काम गरेका व्यक्ति पनि गवर्नर बन्न सक्ने व्यवस्था थप गरेको छ। समिति सभापति डाक्टर कृष्ण हरिबुढा थोकी
3: बैंकिङ वित्तीय तथ्याङ्क सार्वजनिक प्रशासन वाणिज्य व्यवस्थापन वाणिज्य कानून तथा लेखा विषयमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह वा सो स्तरको उपाधि हासिल गरी नेपाल सरकारको विशिष्ट श्रेणी बैंकको कार्यकारी निर्देशक यो भनेर चाहिँ नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक भनेको अनि विश्वविद्यालयको प्राध्यापक वा को क वर्गको वाणिज्य बैंक तथा अन्तर्राष्ट्रिय आर्थिक तथा वित्तीय क्षेत्रमा कार्यकारी तहको पद वा स्वर सरको पदमा कम्तीमा 4 वर्षको अनुभव भएको थियो।
5: नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पेश गरेको रिट सर्वोच्च अदालतमा आज दर्ता भएन। संस्थापनले एकलौटी रूपमा अगाडि बढ़ाएको पार्टीको 15 महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै दायर रिट दर्ता नभएको हो। दिउँसो खाजा समयपछि पेश गरिएका छुट्टा छुट्टै रिट शुक्रबार अध्ययन नसकिएको भन्दै सर्वोच्च प्रशासनले दर्ता नगरेको सर्वोच्चका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले सीआईएनलाई बताउनुभयो।
2: महाधिवेशनको मिति तय भएको छ अहिले जुन 24 गतेबाट होइन, त्यो महाधिवेशन अलिक तत्काल प्रायः अब रोगी पाऊ अन्तरिम आदेश जारी गरेर त्यसलाई रोगी पाऊ भन्ने हिसाबबाट हित निवेदन आउनु भएको थियो। हजुरले दुईटा भन्नुभयो, एउटा हित हात थियो शेरबहादुर देउवाको वारिसबाट रिट पेश भएको थियो होइन, अनि त्यसलाई हामीले अध्ययनकै क्रममा थियौँ, रिटलाई हामीले अब अध्ययन गर्दै थियौँ। पछि उहाँ जुनले लिएर आउनु भएको थियो रिट निवेदन जुनले लिएर आउनु भएको थियो उहाँले त्रुटिहरू पनि रहेछ केही सच्याउन पर्ने देखियो, त्यही कारण हामीले फिर्ता लान्छौँ भन्ने हिसाबबाट फिर्ता लिएर जानुभएको अवस्था छ अहिले।
5: सर्वोच्च प्रशासनले रिट पेश गर्नेहरूलाई सोमबार आउनु भनेको छ। देउवा र खड्काले वारेस मार्फत रिट सर्वोच्चमा पुर्याउनु भएको थियो। देउवाको वारेस कांग्रेस नेता दीपक खड्का र खड्काको वारेस अधिवक्ता श्रवण कुमार हुनुहुन्थ्यो। रिटमा उत्प्रेषणको आदेश माग गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले पार्टी विधान अनुसार 7 विभागहरू गठन गरेर संयोजक तोकेको छ। सबैभन्दा शक्तिशाली मानिने संगठन विभागको नेतृत्व प्रमोद नेउपानेले पाउनु भएको छ। आज बसेको केन्द्रीय समिति बैठकले विभागका संयोजकहरू चयन गरेको हो। अन्तर्राष्ट्रिय सम्बन्ध विभागको प्रमुख परराष्ट्र मन्त्री शिशिर खनाललाई बनाइएको छ। यस्तै सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभाग विजय जैरू, जनस्वास्थ्य विभाग डाक्टर तोसिमा कार्की र पूर्वाधार विभाग निशा डाङ्गीले नेतृत्व गर्नुहुनेछ। अर्थ विभागमा लिमा अधिकारी आचार्य प्रमुख तथा प्रशिक्षण विभागमा कमल सुवेदी उपप्रमुख बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष शाहले जानकारी दिनुभयो।
7: सार्वजनिक सेवा तथा जनगुनासो विभागको प्रमुखमा केन्द्रीय सदस्य विजय जैरूलाई मनोनयन गर्ने निर्णय केन्द्रीय समितिले अनुमोदन गरेको छ। जनस्वास्थ्य विभागको प्रमुखमा डाक्टर तोसिमा कार्कीलाई विभाग प्रमुखको रूपमा मनोनयन गरेको छ। पूर्वाधार विभागको प्रमुख निशा डाङ्गीजी निर्णय अनुमोदन भएको छ। अन्तर्राष्ट्रिय विभागमा पनि वर्तमान परराष्ट्र मन्त्री शिशिर खनालज्यू अन्तर्राष्ट्रिय समन्वय विभागको प्रमुखमा अनुमोदन हुनुभएको छ।
5: सरकारले सरकारी निकायबाट हुने खरीद तथा कार्यालय प्रयोजनमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने सबै सरकारी कार्यालयलाई पत्रचार गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले स्थानीय शिल्प तथा उद्यमको संरक्षण, रोजगार सिर्जना र आयात प्रतिस्थापन गर्ने उद्देश्यले सरकारी खरीदमा नेपाली उत्पादनलाई प्राथमिकता दिन पुनः स्मरण सहित सबै सरकारी कार्यालयमा पत्रचार गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार सरकारी कार्यालयमा हुने बैठक तथा समारोहका कोसेली, उपहार, सजावट लगायतका प्रयोजनमा सम्भव भएसम्म नेपाली हस्तकला तथा नेपालमै उत्पादित वस्तु प्रयोग गर्न निर्देशन दिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले जानकारी दिनुभयो।
1: स्वदेशमा कसरी लगानी गरेको छ, स्वदेशमा उत्पादन भएको छ, स्वदेशको हस्तकलाको सामग्रीहरू चाहिँ बनेका छन्, हस्तकलामा पनि विशेष गरी अलिकति पिछडिएको वर्ग, महिला, दलित, अपाङ्ग त्यो निकायबाट, त्यो क्षेत्रबाट जुन चाहिँ उत्पादन भएको छ त्यसलाई चाहिँ हामीले प्राथमिकता दिनु भन्न खोजेको हो। त्यो स्वदेशी उत्पादन उद्योगलाई पनि प्राथमिकता दिउँ ताकि त्यो अलिकति प्रवर्धन होस् भन्ने उद्देश्य साथ हामीले यो गरेको
5: हो। अस्ट्रेलियामा जारी टप एण्ड टी ट्वेन्टी सिरिजको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ। आज भएको खेलमा नेपाल एन्टी स्ट्राइकसँग 8 विकेटले पराजित भएको हो। नेपालले दिएको 123 रनको सामान्य लक्ष्य एन्टीले 15 ओभरमा 2 विकेटको क्षतिमा पूरा गर्यो। एन्टीका लागि दुची हुगन बुजमले अभिजित अर्धशतक बनाए। उनले 37 बलमा 40 रन बनाए। जोर्डन सिल्क 42 रनमा अभिजित रहे। नेपालका लागि दुवै विकेट पवन सराफले टस हारेर पहिले ब्याटिङको नियुक्त पाइएको नेपाल एले 20 ओभरमा 8 विकेट गुमाएर 122 रन बनाएको थियो।
0: स्वच्छ पानी पिउन पाएपछिको खुशी।
8: अहिले चाहिँ यो हामीले लिफ्टको शुद्ध पानी खान पाएपछि बच्चाहरू पनि त्यति बिरामी भएका छैनन्। हामीलाई धेरै सुविधा भएको छ पहिला भन्दा अहिले।
0: दूषित पानीका कारण लाग्ने रोगबाट समेत मुक्ति रिपोर्ट, पहिरोको संकेत र अपनाउनु पर्ने सावधानी कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
0: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
9: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
0: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
9: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
0: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
9: बाल विवाह रोकौ, छोराछोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
10: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
11: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
10: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
11: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। पाल्पामा विभिन्न सातवटा लिफ्टिङ खानेपानी योजनाहरूमा पानी शुद्धिकरण मेसिन जोड़िएपछि स्थानीयवासीलाई सजिलो भएको छ। वर्खाको समयमा धमिलो र दूषित पानी पिउँदै आएका उनीहरूले शुद्ध पानीको सुविधा पाएका छन्, जसले गर्दा पानीबाट लाग्ने रोग नियन्त्रणमा पनि कमी आउने अपेक्षा गरिएको छ।
12: पाल्पाका गाउँमा पहिले वर्खा शुरू हुन साथ अमिलो र दूषित पानी पिउनु पर्ने बाध्यता रहेका स्थानीय बासिन्दाहरू अहिले घरकै धारामा शुद्ध र सफा पानी आएपछि उत्साहित भएका छन्। लिफ्ट खाने पानी घरमा आएपछि धारा र पँधेर जान नपरेको र पानी शुद्धिकरण मेसिन जडान भएपछिको अनुभव सुनाउँदै पाल्पा रम्बाका स्थानीय नेत्र कुमारी सिंहजाले,
13: पहिला हामी पानी फिल्टर गरेर उमालेर खान्थ्यौँ, अहिले चाहिँ यो लिफ्टिङको पानी राम्रै छ, केही पनि भएको छैन। अब अरू अरूकोमा अब बर्खा आउँदा धमिलो आउँछ, राम्रै आएछ,
12: वर्षाको समयमा मुहान धमिलिने र पानी जान्ने रोग फैलिने जोखिम उच्च हुने भएकाले यी जोखिमयुक्त स्थानका मानिस आजभोलि शुद्ध पानी खोज्न डोको बोकेर पँधेर धाउन परेको छैन। लिफ्टिङ खानेपानी मार्फत मेसिन जडानपछि खानेपानीको गुणस्तरमा सुधार आएको बताउँदै पाल्पा छहराका स्थानीय तुलसी गेवाली,
8: बर्खा लागेसँगै पानीका मुहानहरू धमिलो भएर पानी पिउन मिल्ने अवस्थामा थिएन। अहिले यो लिफ्टको पानी आइसकेपछि हामीहरूलाई चाहिँ धेरै सजिलो भएको छ। पहिला चाहिँ यो बर्खाको कारणले बच्चाहरू कति बिरामी हुने, त्यो पानी जन्ने रोगहरू लाएर हामीलाई धेरै गाह्रो हुन्थ्यो। शुद्ध पानी कहाँ छ भनेर डोको बोकेर हामी खिच खोज्न हिँड्न पर्थ्यो भने अहिले चाहिँ यो हामीले लिफ्टको शुद्ध पानी खान पाएपछि बच्चाहरू पनि त्यति बिरामी भएका छैनन्। हामीलाई धेरै सुविधा भएको छ पहिला भन्दा अहिले।
12: पाल्पामा लिफ्टिङ खाने पानी सञ्चालन गर्न सरकारी अनुदान सँगै स्थानीय उपभोक्ताहरू स्वयंले पनि श्रमदान लागत साझेदारी गरेका छन्। खाने पानी शुद्धिकरण र उपभोक्ताको सक्रियताका बारे बताउँदै बङ्गस कालीमा रहेको होक्सेल लिफ्टिङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष गुणबहादुर गाहा,
14: सबै खुसी पनि छन् र खाने राम्रो पानी खान पनि पाउनु भयो, फिल्टर पनि आयो, किरा मार्ने दबाई पनि प्रयोग गरेछौँ। यो त हामीले खास पिउने मात्रै हो, मिनरल वाटर जस्तो भयो। अहिले यो पानीले गर्दा धेरै अरू वरिपरि हाम्रो बस्तीतिर पनि गाउँ टोलतिर पनि चर्चा भएको छ, ऊ यस्तो आयो उस्तो आयो भन्ने हेर्न पनि आउनुहुन्छ।
12: पाल्पामा सातवटा लिफ्टिङ खाने पानी योजनाहरूमा पानी शुद्धिकरण मेसिन, फिल्टर प्लान्ट र क्लोरिन मेसिन जडान गरेर शुद्ध पानी विस्तार गरिएको छ। संघीय सरकारको 2 करोड़ भन्दा बढ़ीको विशेष अनुदान अन्तर्गत उपकरण जडानको काम भएको खानेपानी तथा सरसफाई कार्यालय पाल्पाले जनाएको छ। खानेपानी तथा सरसफाई कार्यालय पाल्पाका प्रमुख गुणनिधि पोखरेल,
15: अधिकांश आयोजनाहरू अहिले पम्पिङ सिस्टममा सञ्चालन गरेका छौँ। मुहान तल हुने, बस्तीभन्दा तल हुने र प्रदूषित हुने बर्खामा, विशेष गरिकन त्यसमा अन्य फोहोर वस्तुहरू बगेर जाने र जैविक दूषित पनि हुने भएको हुनाले त्यो पानीलाई पम्पिङ गरेर फिल्टर गरेर अनि हामी क्लोरिनेसन औषधि राखेर उपभोक्ताको घरहरूमा वितरण गर्छौ। सिधै धाराबाट गिलास थापेर खान सक्ने अवस्थामा पुग्छ।
12: शुद्धिकरण मेसिन जडान गरेपछि पूर्व खोला, रम्बा, माथागढ़ी, बङ्गस काली, रैनादेवी छहरा, रिब्दीकोट र तामसेनका गरी कुल 974 घरदूरी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। भुवन राय माझी, सीआईएन रेडियो मुक्तिनाथ, पाल्पा।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पहिरोबाट बच्न र बचाउन चाल्नुपर्ने कदम,
16: दरारहरू छन् कि रूखहरू चिप्लिन थाले जस्तो देखिन्छ, ढल्केको देखिन्छ, अथवा जमिन चाहिँ भुक्क परेर फुल्दै आएको जस्तो देखिन्छ, होइन, त्यस्तो खालको चाहिँ संकेतहरू हजुरले देख्नु भएको छ भने डराउनु पर्यो, त्यो ठाउँमा चाहिँ पहिरो लाग्न सक्छ भनेर।
0: जोखिममा रहेका व्यक्ति र सरकारवालाले के कुरामा ध्यान दिने, विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: 5 बजे बिहान उठेर भरे 10 बजे राति सुन महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
18: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
19: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
18: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
20: महिलाको श्रम अधिकार र सम्मानको आवाज,
21: कार्यक्रम साझा आवाज,
18: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
22: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
23: प्रोप्राइटर मधुमाया जीसी पढे होइन प्रोप्राइटर बनेछु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
2: हरेक 15 बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत देशैभर
19: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि।
20: पसिनाको सम्मान, समानताको अभियान,
21: कार्यक्रम साझा आवाज।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। वैशाखदेखि भदौसम्मको मनसुनजन्य विपद अन्तर्गत पहिरोमा परि 40 भन्दा धेरै जनाको मृत्यु भएको तथ्याङ्क प्रहरीसँग छ। पहिरोका पूर्व संकेत र अपनाउनु पर्ने सावधानीका बारेमा हामीले पहिरो विज्ञ डाक्टर मनिता तिमोर सिन्हासँग कुराकानी गरेका छौं।
16: नेपालको झण्डै 60% भूभाग चाहिँ पहाड छ होइन, त्यही भएर हामी बस्ने पनि पहाडमै हो र पहाडमा बस्दाखेरि चाहिँ यति यति सानो सानो कुरा भनौँ न, गराहरू चिरिरहेका छन्, गराहरू ढल्किरहेका छन्, कहिले काहीँ त घरै पनि घरको भान्सा तलतिर पुगिसकेको हुन्छ, सुत्ने ठाउँ अलिक माथितिर हुन्छ, घरै पनि चिप्लिरहेको, भाँसिरहेको, कुनाहरू भाँसिरहेको देखिन्छ, त्यस्तो चिजहरूलाई चाहिँ जमिन चलिरहेछ है भन्ने खालको चाहिँ संकेत दिन्छ। त्यस्तो देख्नु भएको छ, हजुरले फिल गर्नु भएको छ भने चाहिँ पक्कै पनि स्पेसल्ली चाहिँ पानी पर्ने मौसममा चाहिँ डराउनु पर्छ र यदि त्योभन्दा सुरक्षित कुनै ठाउँ छ भने चाहिँ त्यता गएर बस्दा ठिक हुन्छ।
6: कतिपय अवस्थामा चाहिँ जस्तो आँखाले देखिरहेछ घरको, यहाँले भने घरको भान्सा लच्किरहेछ, आँगन चर्किरहेछ, अलिकति कोठाहरू ओल्लो कोठा पल्लो कोठा तलमाथि छ र पनि कतै जाने ठाउँ छैन भनेर जोखिम मोलेर पनि बसिरहनु भएको पनि देखिन्छ कि, त्यस्तोमा चाहिँ के गर्ने? अब
16: त्यस्तोमा चाहिँ अब कहीँ जाने ठाउँ नै छैन भन्ने खालको कुरा गर्दाखेरि चाहिँ त्यस्तो गराहरू चर्केको देखिन्छ भने त्यसलाई टाल्ने होइन, पानी नछिर्ने गरी चाहिँ टालिदिने, कमेरो माटोहरूले टाल्ने कामहरू गर्नुपर्छ, जसले गर्दा त्यो अझै ठुल्ठुलो नहुँदै जाओस् होइन, किनभने त्यो एउटा चाहिँ हामीले टेक्निकल भाषामा भन्दा चाहिँ विक जोनहरू त्यसले फर्म गर्दै जान्छ, बनाउँदै जान्छ। त्यही भएर
6: चिरा छ भने त्यो चिराबाट पानी छिरेपछि झन् छिटो
16: हजुर
6: भस्किने भयो
16: हजुर, त्यही भएर त्यस्ता चिराहरू देख्नु भएको छ भने त्यसलाई चाहिँ टाल्ने कामहरू गर्दै जानु पर्यो। अनि त्यस पछाडि चाहिँ अब पानीको निकास भन्यो भने माथिबाट तपाईँ बसेको घरको माथिबाट पानी त बग्छ, तलतिर बग्छ जहिले पनि होइन, त्यो पानीलाई चाहिँ बग्नलाई कुलो काटेर चाहिँ आफ्नो घरभन्दा बाहिरपट्टि पारिदिने होइन, त्यस्ता चाहिँ सिम्पल कामहरू चाहिँ हामीले गर्न सक्छौँ।
6: पहिरो रोक्न मैले स्वयं एउटा व्यक्तिले चाहिँ के गर्न सक्छ?
16: जस्तो अघि पनि हामीले धेरैचोटि यो कुरा भनिसकेका छौँ, जस्तो हामीले इन्डिभिजुअलले गर्न सक्ने कामहरू भनेको चाहिँ आफ्नो आफ्नो जमिन, आफ्नो वस्तुस्थिति भनौँ, आफ्नो घर नजिक वरपरको वातावरणहरू चाहिँ पत्ता लगाउन एकदमै जरुरी छ। तपाईँको घर रहेको जमिनभन्दा माथिल्लो चाहिँ भूभागहरू कस्तो छ त होइन, पानी पर्ने बेलामा मूल फुट्छन्, मूल उम्रिन्छन् होइन, दरारहरू देखिएको छ अथवा त्यो यस्तो फुकिँदै आएको जस्तो डिस्को परेको जस्तो देखिन्छ भने चाहिँ त्यसले चाहिँ जो पहिरोको जोखिम हुन सक्छ भन्ने संकेतहरू गर्छन्, ढल्केका रुखहरू हुन सक्छन्, चिरा दरारहरू देखिनु होइन, त्यही कारण त्यसलाई चाहिँ हामीले अघि पछि भन्दा पनि मनसुनको समयमा चाहिँ त्यो कुराहरूलाई चाहिँ विचार गर्यौँ भने हामीले भनौँ न व्यक्तिगत तर्फबाट चाहिँ हामीले चाहिँ केही न केही चाहिँ कन्ट्रिब्युसन भनौँ न हामीले आफ्नो दायित्व पूरा गरिरहेका हुन्छौँ। वरपर कस्तो छ, आफू बस्ने माथि आफू बस्ने तलको जमिनहरूलाई चाहिँ बेला बेलामा निहाल्ने, पानी कताबाट बगिरहेछ होइन, त्यस्ता खालका चाहिँ कुराहरूमा चाहिँ ध्यान दिन सक्यौँ भने पक्कै पनि केही न केही चाहिँ जोखिम चाहिँ हामीले घटाउँछौँ।
6: परम्परागत विधि छ नि जुन केही केही तपाईँले अब विभिन्न ठाउँमा सर्वेक्षण गर्न जाँदाखेरि पनि देख्नु भएको होला होइन, एकदमै राम्रो लागेको परम्परागत विधिहरू चाहिँ तपाईँले के पाउनु भएको छ अहिलेसम्म?
16: एउटा चाहिँ जस्तो अघि मैले भने कुलो काट्ने, भल काट्नेहरू चाहिँ एकदमै काम लाग्ने, त्यो भनेको हामीले गर्न सक्ने भनेकै गाउँघरमा गर्न सक्ने भनेको त्यो बाटो एकदमै जरुरी छ, त्यो काम चाहिँ हामीले गर्न सक्छौँ। र
6: अब यहाँ कतै अलिअलि माटो झर्दै गरेको देखियो, चिरा परेको देखियो, कतै कतै वरिपरि भनेदेखि त्यस्तो देख्ने बित्तिकै के गर्नुपर्छ?
16: त्यो चिरा परेको देख्नु भएको छ भने त्यसलाई चाहिँ चिम्टाइलो माटो चाहिँ भित्र पानी नछिर्ने गरी चाहिँ चिम्टाइलो माटोहरूले चाहिँ हामीले भर्यो टालिदिने कामहरू गर्यो भने त्यहाँबाट पानीहरू जान सक्दैन। अनि ढल्केको जस्तो देख्नु भएको छ त्यसलाई समयाइदिने, मिलाइदिने होइन, पानी कताबाट गइरहेछ भन्ने खालको कुरा हेरेर त्यो पाटोतिरबाट चाहिँ पानी नजाने किसिमले चाहिँ हामीले समयाइदियौँ भने पनि जोखिमहरू कम भएर जान्छन्।
6: त्यो सँगसँगै हामीले यस्तो भइरहेछ है भनेर जानकारी चाहिँ कहाँ कहाँ पुर्याउनु पर्छ त्यसको बारेमा?
16: यो अघि पनि भयो स्थानीय सरकारमा, यो अहिले एनडीआरएमको विभिन्न, गृह मन्त्रालयको पनि विभिन्न स्थानीय तहका निकायहरू छन् जस्तो लाग्छ, एलइएसी भन्छ, एनईओसी भन्छ होइन त्यो त्यो त्यो पाटोहरूमा चाहिँ
6: एनईओसी भनेको चाहिँ स्थानीय विपद व्यवस्थापन समिति स्थानीय सरकारको मातहतमा हुने भयो.
16: हजुर हजुर, त्यहाँ चाहिँ हामीले जानकारी गराउन सक्छौँ र त्योभन्दा माथिको माथिल्लो लेभलको सपोर्ट चाहियो भने हामीले प्रदेश सरकार अथवा संघीय सरकारमा पनि जानकारी गराउन सक्छौँ. र सबभन्दा बलियो निकाय अथवा सबभन्दा सजिलो निकाय भनेको एनडीआरएमै हुन सक्छ जस्तो लाग्छ मलाई चाहिँ विपदको कुरासँग जोडिएको भएर.
6: तपाईँले सुझाव दिनुपर्दाखेरि चाहिँ अब अहिले बर्खाको समय छ, हुन त डेढ महिना अब बाँकी छ मनसुन भन्नुभएको छ. अहिले अब पहिलाको हेर्ने हो भनेदेखि त अब त बर्खायाम कम हुँदै जानुपर्ने हो, तर अब अझै पनि धेरै जोखिम छ, बाढी पहिरोको एकदमै धेरै जोखिम छ भनेर एनडीआरआरमा हामीले पटक पटक कुरा गरिरहेको छौँ. राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि भनिरहेको छ, यता मौसम पूर्वानुमान महाशाखाले पनि भनिरहेको छ जोखिम छ है जोखिम छ है भनिरहँदाखेरि कस्तो खालको सुझाव चाहिँ दिनुहुन्छ सतर्कता अपनाउनका लागि?
16: मेरो तर्फबाट चाहिँ दुई तिनवटा सुझाव रहन्छन्. एउटा चाहिँ जस्तो हामीलाई प्रविधिले केही सहज बनाइदिएको छ, पहिलेको जस्तो हामी अनभिज्ञ छैनौँ होइन, हजुरले प्रविधि अथवा इन्टरनेटको सहयोगबाट चाहिँ वायुमण्डलमा के भइरहेछ, कस्तो खालका चाहिँ घटनाहरू हुन सक्छन् भनेर चाहिँ हामीले जानकारी लिन सक्छौँ. जस्तो मौसम पूर्वानुमान महाशाखा भन्नुभयो भने डीएचएमले त्यो राम्रो कार्यक्रमहरू चलाइरहेछ, जस्तो रिभर वाच भन्नु भन्छ होइन, अनि त्यस पछाडि रेनफल वाच भनेर जसले चाहिँ नेपालभरिको हुन्छ, एकदमै धेरै स्टेसन त छैन तर पनि हामीसँग जे स्टेसनहरू छ त्यसमा चाहिँ उहाँहरूले चाहिँ इन्फर्मेसन चाहिँ रियल टाइममा दिइरहनु भएको छ भने चाहिँ अहिले के भइरहेको छ त्यो इन्फर्मेसन हामीले हेर्न सक्छौँ. अहिले रिभर वाच र रेनफल वाचलाई हेर्नुभयो भने कुन ठाउँमा उहाँहरूको त्यो स्टेसनमा चाहिँ कति पानी परिरहेछ भन्ने खालको कुरा त्यसमा हेर्नुभयो भने कुन ठाउँमा चाहिँ बढी जस्तो कुन ठाउँमा जलसतहहरू बढिरहेछन् त होइन, कुन नदीको जलसतह बढ्दैछ, कुन ठाउँमा चाहिँ नर्मल छ, कुन ठाउँमा चाहिँ आत्तिनु पर्दा नै ग्रिन लाइनमा छौँ भन्ने खालको इन्फर्मेसनहरू त्यहाँ डिस्प्ले भइरहन्छ. त्यसलाई चाहिँ स्पेसली यो मनसुनको चार पाँच महिना चाहिँ हामीले रेगुलरली हेर्ने गरौँ. त्यो भएपछि आफ्नो वरपर के भइरहेछ भन्ने खालको कुरा हामीले जानकारी लिन सक्छौँ. र अर्को चाहिँ एनडीआरआई पनि चाहिँ विभिन्न किसिमका विज्ञप्तिहरू चाहिँ जारी गरिरहन्छ, एकदमै देशमा चाहिँ यो ठाउँमा चाहिँ जोखिम छ है, तपाईँहरू सतर्क रहनु भन्ने खालको चाहिँ सूचनाहरू आइरहेर चाहिँ एनडीआरआईको वेबसाइटलाई चाहिँ फलो गर्ने हेर्ने फेसबुक पेजहरू छ त्यसलाई पनि हेर्यो भने पनि हामीले जानकारी लिन सक्छौँ. त्यो दुईवटाका पाटो र सँगसँगै आफ्नो घर वरपर पनि सधैँ हेर्ने गरौँ, स्पेसली मनसुनको तीन चार महिना चाहिँ हेर्नै पर्यो, दरारहरू छन् कि रुखहरू चिप्लिन थाले जस्तो देखिन्छ, ढल्केको देखिन्छ, अथवा जमिन चाहिँ भुक्क परेर फुल्दै आएको जस्तो देखिन्छ होइन, त्यस्तो खालको चाहिँ सङ्केतहरू हजुरले देख्नु भएको छ भने डराउनु पर्यो, त्यो ठाउँमा चाहिँ पहिरो लाग्न सक्छ भनेर. यति तिनवटा कुराहरूलाई चाहिँ हामीले फलो गर्यौँ भने पक्कै पनि पहिरोको जोखिमबाट चाहिँ सुरक्षित हुन सक्छौँ.
1: वैदेशिक व्यापारमा पहिलो महिनामै उछाल, आयात निर्यात दुवै बढेको छ. डीडीसीको घिउ समेत विदेश निर्यात शुरू भएको छ. स्वदेश उत्पादनलाई प्राथमिकता दिन सबै सरकारी कार्यालयलाई पत्राचार गरिएको छ. बागमती प्रदेशका मुख्यमन्त्रीले पर्सि विश्वासको मत लिने हुनुभएको छ. राष्ट्रिय सभाको बैठक चार दिनका लागि स्थगित गरिएको छ. समसामयिक विषयमा सांसदहरूले सरकारको ध्यान आकर्षण गराएका छन्. कांग्रेसको महाधिवेशन रोक्ने देउवा र खड्काको रिट सर्वोच्चमा आज दर्ता छैन. हेलो सरकारमा एक सातामा 5,500 भन्दा धेरै गुनासा दर्ता भएका छन्. मतदाता नामावली अध्यावधि गर्न निर्वाचन आयोगले सबैलाई अनुरोध गरेको छ. बैंकका सीईओलाई गवर्नर बन्ने बाटो खुला भएको छ. राष्ट्र बैंक ऐन संशोधनको तयारी भएको छ. र टप एन टी20 श्रृंखलाको पहिलो खेलमा नेपाल एन्ट्री स्ट्राइकसँग पराजित भएको छ. हवस् त आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद. भोलि भदौ 6 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला. अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु. नमस्कार, शुभरात्री.

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: जहिले पनि यस्तै गर्छ, एक बिहानै र समसाझै.
2: को हो यो?
3: हामी
4: सामुदायिक सूचना नेटवर्क CIN साझा खबरको साथमा आएका छौं.
3: सुन्न नबिर्सनु है.
4: हरेक दिन बिहान 6 बजे र बेलुका 7:30 बजे
5: साझा खबर. अब सारा नेपाल तपाईसँग.

0: एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशी को कनेक्शन।
2: ए छ बजेको बिहानी र साथी सहको साँझ, बाला युवा वृद्ध वृद्ध महिलाको माझ, गाउँ सहर बिउजाउन सियाइयान आउँछ, विकास र समृद्धिको खबर सुन आउँछ, बाली नाली चौपैया र खेतबारीको कुरा, पाटी पौवा भन्ज्याङ अनि चौतारीको कुरा, हिमाल चुली पहाड खोज तराई फाट पनि।

0: बाल बालिका को स्वस्थ भविष्य को लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
1: हरेक बार खानाचार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
0: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
1: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।

0: भने
1: जहिले पनि यस्तै गर्छ, एक बिहानै र समसाझै।
0: को हो यो?
2: हामी
3: सामुदायिक सूचना नेटवर्क CIN साझा खबरको साथमा आएका छौ।
2: सुन्न नबिर्सनु है,
3: हरेक दिन बिहान 6 बजे र बेलुका 7:30 बजे
4: साझा खबर, अब सारा नेपाल तपाईसँग।
5: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
6: तर के हामीले कहिले सोचेका छौ, उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
5: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
6: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
5: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
6: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
5: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UERC, सामुदायिक रेडियो उदयपुर र CIN। संसद, तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
7: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
8: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।

0: पर देश से भरे कार्यक्रम हेलो सामसा को।
1: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिरतामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
2: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
3: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
4: सीआईएन को साझा खबर अब नेपाली पात्रोमा पनि
5: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
4: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
5: नेपाली पात्रो अब तपाईँको मोबाइलमा
6: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पायो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पायो
5: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम
7: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आईबीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस् हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ
5: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम
8: खानेकुरा त सधैँ बेलैमा खान्छ त होइन मेरो बच्चा किन दिनदिनै कमजोर हुँदै गएको
9: हरेक कमजोरी आँखाले देखिँदैन कतिपय स्वास्थ्य समस्या थालबाट सुरु हुन्छन् र समाधान पनि थालमै हुन्छ
8: गर्भवती हुँदा के खाने
9: स्तनपानको मात्रा कसरी पुर्याउने
8: शिशुलाई कहिलेदेखि थप खाना दिने
9: घरमै पाइने खानेकुराबाट कसरी बनाउने पोषिलो परिकार
8: यसको जवाब अनुमानमा होइन
9: हामी खोज्दैछौ वर्षौंको अनुभवी आमा र विज्ञको संवादबाट
8: रेडियो कार्यक्रम पोषण संवाद सीआईएन मार्फत तपाईँको घर नजिकैको सामुदायिक रेडियोमा हरेक बुधबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे
9: सँगै सीआईएन को फेसबुक पेज युट्युब र टिकटकमा पनि
5: पोषणको सही जानकारी स्वस्थ जीवनको बलियो तयारी
10: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
11: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ
12: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो
13: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ
12: तर महिलाको नाम अझै निर्णयमा स्वामित्वमा र पहिचानमा किन कम छ
14: महिलाको श्रम अधिकार र सम्मानको आवाज
5: कार्यक्रम साझा आवाज
12: लैंगिक समानता महिला अधिकार घरेलु हिंसा विरुद्ध बहस
15: महिला किसानका संघर्ष सपना र सफलताका कथा
16: प्रोप्राइटर मधुमाया जीसी पढे हैन प्रोप्राइटर बनेछु हेर्नुस् त घर खर्च दाना

0: एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशी को कनेक्शन।
1: ए छ बजेको बिहानी र साथीसको साँझ, बाला युवा वृद्ध वृद्ध महिलाको माझ, गाउँ सहर बिउजाउन सियाइयान आउँछ, विकास र समृद्धिको खबर सुन आउँछ, बाली नाली चौपैया र खेतबारीको कुरा, पाटी पौवा भन्ज्याङ अनि चौतारीको कुरा, हिमाल चुली पहाड खोच तराई फाट पनि, कान थापेर सुनी बसौ खबर।

0: बाल बालिका को स्वस्थ भविष्य को लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
1: हरेक बार खानाचार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
0: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
1: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
2: जहिले पनि यस्तै गर्छ, एक बिहानै र समसाझै।
3: को हो यो?
1: सामुदायिक सूचना नेटवर्क CIN
4: साझा खबरको साथमा आएका छौं।
5: सुन्न नबिर्सनुहोस् है।

0: जिल्लो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोगसहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा पाँच मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: दिलकुमारी आज त काम गर्ने जाँगरै छैन
2: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
3: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
2: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
4: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
5: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
6: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्यौ हँ तीन दिन भयो कपडा धुन दिएको आज पनि त्यसै असरल छन्
7: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र
8: केको छलफल हो दाई भाउजू दुवैजना थकित पनि देखिनुहुन्छ
7: हेर्नुहोस् न बाबु हुन त घरका कुरा नभने पनि हुने हो बिहान उठेदेखि घरको सरसफाई चिया नास्ता खाना बच्चालाई स्कुल दाईलाई अफिस भाँडा भान्सा करेसा बारीको काम एक मिनट फुर्सद छैन तर दाईले मेरो कामै देख्नुहुन्न
8: हुन त हो घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ आफूले गर्न परे पो थाहा हुन्छ नगरेकालाई कसरी थाहा होस्
6: ओहो भाइ आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ
9: एक अर्काको कामको सम्मान गरौं समाज परिवर्तनमा अग्रसर बनौं
10: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी
11: हाम्रा सेवाहरू
10: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने
11: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने
10: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने
11: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
10: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही
12: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि
7: सम्पर्क 98-570-24-344 98-570-35-227 र 98-570-73-220
4: ओ मिन भाइ कता हो लखर लखर घर बनाएर भ्याउनु भयो
13: घर बनाएर त सिद्धियो दिदी अब अर्को झन्झट छ सोफा दराज पलङ फर्निचर फर्निसिङको काम सबै बाँकी छ कहाँ जाने हो कुन्नी
4: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा त्यही जानुहोस् न तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ हामी कहाँ काठको दराज पलङ डाइनिङ टेबल ड्रेसिङ टेबल कम्प्युटर टेबल टिभी ट्रली मेट्रेस दसना पर्दा सिरक डोरम्याट कार्पेट ड्रम बक्स प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ नयाँ राज स्टोर तिलोत्तमा 8 करैया 4 नम्बर रूपन्देही प्रोप्राइटर राजेन्द्र थापा गोमा कुमारी पाण्डे थापा मोबाइल 98-470-77-003 98-470-66-155 र 98-470-16-539 हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ
14: स्वास्थ्यमा बटुवल
15: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा
14: असल अभ्यासदेखि नीतिका कुरा
15: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब
14: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
16: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
14: कार्यक्रम स्वास्थ्यमा बुटवल
17: कति राम्रो कुकुर कहाँबाट ल्याउनु भएको?
3: कहाँबाट ल्याउनु दाजु? मामा घरबाट ल्याएको।
17: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
3: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
17: हो त, अब त हाम्रो नगरपालिका भित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
2: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोध ल्याउन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधि गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
18: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
19: खै दाई, दुई खिले चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
20: ए ल ल लिनुहोस् भाइ।
19: अनि दाई कति भयो पैसा?
20: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
21: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
18: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
4: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
3: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन हो।
7: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुने?
8: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
7: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
8: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
7: ए हो र बाबु?
8: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
7: ए
8: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
7: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानसिक समस्याबाट बस्ने उपायहरू।
9: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
9: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
9: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
9: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
11: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुन सक्छ। यसै नातिन, यसो त जसले लेखिहाल्छ नि।
10: अरे मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
11: तिमीलाई थाहा थिएन?
10: थाहा थिएन।
11: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
10: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
11: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
12: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
13: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
14: किन आँखा मिचेको मिचे गरेको?
15: हेर्न,
14: अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
15: धेरै समय मोबाइल चलाएपछि क्या
14: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
15: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
14: ए त्यसो भए जोगिन के गर्ने त?
15: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस? यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
12: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
14: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
12: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौ त?
16: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
17: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
15: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
12: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
18: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
2: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
19: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला, नहोस् घटी बढी, काम सानो ठुलो हुन्न, कामलाई सम्मान गरौं, लिङ्ग जात वर्ग होइन श्रमलाई इज्जत गरौं, महिलाको श्रमलाई सक्दो हौसला बढाऊ, महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं,
20: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश।
21: उत्सवको पर्व
22: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर,
21: इसीएसटी ग्रुप कम्प्युटर सर्भिस सेन्टर,
22: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा,
21: फोन नम्बर 071-542-6999-549-6999।
12: रमिला, तिमीले के भन्न खोजेको हो? के हो भन, धक्नमा नि भन न।
23: मेनुकाको विवाहको तयारी भइरहेको छ सर, त्यही भएर।
12: किन त्यस्तो गरेको होला त?
23: के गर्ने सर, अब प्रहरीलाई खबर गर्ने,
12: मेनुकाको परिवारलाई सम्झाउने र प्रहरीलाई पनि खबर गर्ने। उहाँहरूलाई 20 वर्ष नपुगी विवाह गर्न पाइँदैन भन्ने थाहा छैन कि क्या हो? एकचोटि सम्झाऊ, नमाने प्रहरीलाई खबर गरौं। 20 वर्ष नपुगी विवाह गरेमा बाल विवाह हुन्छ, त्यस्तो विवाह गैर कानूनी हुन्छ, विवाह गराउनेलाई कानून बमोजिम कारवाही पनि हुन्छ।
24: बाल विवाह कानूनी अपराध हो, यसलाई आजैबाट रोकौं।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
25: शान्तिको मुहान लुम्बिनी, शान्तिको आवाज रेडियो।

0: मानव बेच बिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
0: बेच बिखन र ओसार पसारबाट बचौ, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेच बिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: झाडा पखालाले धेरै दुःख दियो, तीन दिन भइसक्यो निको भएन डाक्टर साहब।
4: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
3: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब।
4: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खाने पानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
3: मेरो मुख सुकेको छ अनि खुट्टा बाउडेको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
4: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
3: हजुर।
4: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
3: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड। जातीय विभेद के अंत्य करा जाए, जात के आधार में कौनो भी व्यक्ति के ज्ञान सीप और कर्म की कदर न करा जाए। इंसान के श्रेष्ठता ओकरे व्यवहार से पता चलाला, कर्म के अनुसार इंसान के श्रेष्ठता कायम करा जाए। जातीय विभेद के पैदा कई गवल अंधविश्वास में न पड़ा जाए, छुआछूत और भेदभाव जैसन काम न करा जाए और सचेत रहा जाए। अनुरोधक लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
5: ओहो भाई, कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त।
6: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
5: खै के औषधि रहेछ? ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
6: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
7: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
6: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
5: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
8: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
9: ओए बहिनीलाई के गरेको हो? त मान्छे नै रहेनछस्।
10: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
11: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
12: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुसारै छैन त।
13: होइन के भन्छ हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
12: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने, बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्, बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्थे। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौ, कानूनको सम्मान गरौ। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश। होइन हो श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
13: कहाँ हुनु नि? म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराऊ कि भनेर त्यतै जान लागेको नि दिदी।
12: ल, तिमी के को अशक्त छौ र भाइ? देख्दा त हृष्टपुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
13: हो नि दिदी, म हजुरले भने जस्तै हृष्टपुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 को पहिलो संशोधन, 2075 को अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्ग भित्र पर्दछु, र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
12: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको। तपाईँको त पहेलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाइ फर्के। किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु पर्यो र भाइ?
13: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के। यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोकसेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्ग कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
12: ए, त्यस्तो पो हो भाइ? म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
14: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक, अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
12: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: का खांची ओबीसी सीमेंट देश को सीमेंट।
1: सीसीटी कॉलेज को नया भर्ना संबंधी अत्यंत जरूरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलटी बीएससी नर्सिङ बीपीएस बीएनएच एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071-410-380 071-410-479 मोबाइल 98-570-85-188 98-570-20-752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
2: हाय दैव, फेरि मदिरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अबको घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ आउनुहोस् न, बचाइदिनुहोस्।
3: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
4: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो। उपचार हुन्छ र ठिक पनि हुन्छ। नातिनुहोला, हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
2: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
3: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ।
5: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
6: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
7: Thank you.

0: अरे भाई लुम्बिनी नेत्रालय भैरवाको विशेष चिकित्सा सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि
1: हो र
2: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-5 3823
3: सौजी क्युआर भयो
4: ए बगाउनुस् त मेसेज आएको छैन घरी एफएम

0: घर पनि कति राम्रो बनेछ, ठिकै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
3: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि।
5: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 9857072397 र 9845942914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: दिलोतमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने। एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था। दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था। होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने। घरमै गए निशुल्क रगत संकलनको व्यवस्था। गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवन यापनमा सुधार ल्याउन जवाफदेही बनौं।
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
3: सधैँ हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
4: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
3: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप।

0: भण्डारी मोबाइल 9857042471 फोन 0175625970 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
1: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
2: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
3: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
2: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
0: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
4: अब नसा तथा मनोरोग सम्बन्धी सम्पूर्ण उपचार लाली गुराँस फार्मेसी अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 9806637111 र 9806621354।
5: बुटवल भैर हवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
6: हाम्रा सेवाहरू
5: जनरल फिजिसियन,
6: स्त्री तथा प्रसुति,
5: बाल रोग,
6: छाला तथा यौन रोग,
5: हार जोड्ने नसा तथा बाथ रोग,
6: टाउको तथा मनोरोग,
5: नाक कान घाँटी,
6: जनरल सर्जरी,
5: भिडियो एक्सरे,
6: डिजिटल एक्सरे,
5: ईसीजी,
6: डेन्टल तथा प्याथोलोजी,
5: फिजियोथेरापी
6: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
7: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्षसम्मको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपरटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
8: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
4: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही, रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 0175625832, मोबाइल
0: 9857021835।
9: नमस्ते है, नमस्ते। होइन, बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
10: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सासुरको मेसो खोज्दै छौ क्या?
9: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
11: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो। के गर्नुपर्छ भन्दिउँ त नानी?
9: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
12: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
13: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
14: सबै मिलाइ खुवाऊ।
13: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
15: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा 1 पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
16: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि?
17: आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।

0: स्वास्थ्यमा बटुवल।
1: बाल बालिका देखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
0: असल अभ्यास देखि मितिका कुरा,
1: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ।
0: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
1: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
0: कार्यक्रम स्वास्थ्यमा बुटवल।
1: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
2: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं।
1: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
2: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
1: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
2: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
1: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
2: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
1: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: हेलो
2: हेलो
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ पठाउँछ है। ए ए नानी छोरी
3: हजुर
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
3: लो दिन त। हेलो भन्नुहोस् त।
1: हेलो हजुर
3: हजुर
1: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी के भनेर छ, के हो के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ए बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
8: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
7: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
8: अँ है, बल्ल सम्झे, सर्पको टोकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
7: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
8: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
7: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: लगभग सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल शुरू गरौं। हुन त
3: हुन्छ
9: हुन्छ ल हुन्छ।
8: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
7: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
1: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त, सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
7: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
8: पहिरो जाने संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
7: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
1: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
7: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
8: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: ए लौ न लौ लौ, चट्याङ पर्न आटो सबैजना यता आओ त, यता यो ठूलो रुखको फेदमा बसौँ।
7: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
8: हो र?
7: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन,
3: सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
8: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
8: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
11: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
9: के रे, नानी त भर्खर 17 की लागि होइन र?
11: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
9: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि। विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
11: ए हो र?
6: नेपाल सरकार विज्ञापन बोर्ड।
12: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
13: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
14: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
15: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
16: बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
17: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
16: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
17: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
16: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
17: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

नेपाल सरकार विज्ञापन बोर्ड।

सुख शान्ति र समृद्धिका लागि जीवन विज्ञान जीवन जिउने कला आध्यात्मलाई जोड्ने कार्यक्रम जीवन विज्ञान फरक प्रस्तुतिका साथ हरेक दिन मात्र रेडियो लुम्बिनी 96.8 मेगाहर्जमा।

नमस्कार, रेडियो लुम्बिनीबाट बिहान 5:40 बजेको हाल खबरमा प्रकाश पाण्डेको स्वागत छ। यो हाल खबर एफएम 96.8 मेगाहर्ज, अनलाइनमा www.radiolumini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूआतमा अहिलेसम्मका मुख्य खबर शीर्षक एकपटक।